0: हजुर दर्शन,
1: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते बाबुजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ बाबुजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
2: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 तान परीक्षणका रूपमा सञ्चालन गरिरहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा पछिल्लो दिनमा आशालाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएको सुधारका प्रयासले रूढ राष्ट्रिय उद्योग तथा संस्थानहरूको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनर्जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनु भएको छ। इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको सामूहिक कार्यका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको सुधारले लामो समयदेखि रूढ अवस्थामा रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ। उहाँले इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रूढ अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउन पछिल्लो यात्रामा सबैको रचनात्मक साथ, भर्थेग र विश्वासको अपेक्षा गरिएको पनि उल्लेख गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धि खर्क ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी सन्धि खर्क ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमन गर्ने क्रममा अर्घाखाँचीको सन्धि खर्कमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री लम्सालले सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो। मन्त्री लम्सालले कालोपत्रे गर्न बाँकी रहेका सडक खण्डमा चालू आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो। आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडक खण्डको निर्माणलाई समेत अघि बढाइने उहाँले बताउनुभयो। ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकार कडाईका साथ प्रस्तुत हुने उहाँले स्पष्ट पार्नुभयो। त्यसक्रममा अर्घाखाँचीको समग्र विकास र नागरिकलाई सहज पूर्वाधारको पहुँच सुनिश्चित गर्न पूर्वाधार विकास मन्त्री लम्साल समक्ष स्थानीयले विभिन्न माग पेश गरेका थिए। मधेस केन्द्रित विभिन्न सात दलको अग्रगामी मोर्चा घोषणा गरिएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी मिलेर अग्रगामी मोर्चाका नाममा गठबन्धनको घोषणा गरिएको हो। मधेस, थरुहट, दलित तथा उत्पीडित वर्ग एवं सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील हुने दल र नेताहरू एकीकृत भएर मोर्चा घोषणा गरिएको नेताहरूले त्यसक्रममा बताउनुभयो। मोर्चा घोषणामा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुर, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा, अध्यक्ष सन्तोष परियार, नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी, जनमत पार्टीका नेता सीके राउत लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा बाढी, पहिरो र सडक कटानका कारण प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। कतिपय सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कतिपय स्थानमा रातिको समयमा सवारी साधनको आवागमनमा रोक लगाइएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै हरेक दिन साँझ 6 बिहान 4 सम्पूर्ण सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बिहान 4 साँझ 6 भने यातायात सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। त्यसै गरी मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारी साधनहरूको सञ्चालनमा रोक लगाइएको छ। साँझ 5 बिहान 5 आवागमनमा पूर्ण रूपमा रोक लगाइएको हो। इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राजदुवालीमा वर्षाका कारण सडक हिलो भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटोको व्यवस्था पनि गरिएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग विभिन्न स्थानमा पहिरो तथा सडक भासिएपछि अवरुद्ध अवस्थामा छ। भोटेकुसी गाउँपालिका 2,
झिरो किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। भोटेकोशी दुई कोदारीमा ढुङ्गा माटो र लेदोसहितको पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ। भोटेकोशी दुई लिपिङमा सडक भाँसिएपछि यातायात रोकिएको छ। रसुवाको त्रिशुली मैलुङ स्याप्रुबेसी सडक खण्ड अन्तर्गत उत्तर गया गाउँपालिका पाँच खाल्टेमा त्रिशुली नदीले सडक मुनिबाट कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको भेरी करिडोर अन्तर्गत आठ बिस्कुट नगरपालिका छ रिजेगाड खोलामा सडक माथिबाट ढुङ्गा माटो र लेदोसहितको पहिरो खसेपछि जाजरकोट डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। तेह्रथुमको मध्य पहाडी लोकमार्गमा पनि पहिरोका कारण सडक यातायातमा अवरोध सिर्जना भएको छ। लालीगुराँस नगरपालिका नौ काँडे स्थित पिङ्गुवा खोला नजिकै करिब 30-35 मिटर माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द रहेको छ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका नौ डुम्रे स्थित अरनीको राजमार्गमा पनि सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। वर्षाका कारण सडक अवरुद्ध हुने क्रम बढेपछि यात्रु तथा सवारी चालकलाई सम्बन्धित सडक खण्डको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण क्षेत्रमा सावधानी अपनाउन सडक विभाग र नेपाल प्रहरीले आग्रह गरेका छन्। मुगुमा चार वर्ष अघि आएको बाढी पहिरोबाट घरबार गुमाएका सयौं परिवारको अझै पुनस्थापना हुन सकेको छैन। 2079 साल असोजको तेस्रो साता आएको बाढी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनस्थापनाका लागि आवश्यक बजेट उपलब्ध गराउन नसक्दा पीड़ित परिवार अझै अस्थायी बसोबास आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयले गुनासो गरेका छन्। बाढी पहिरोबाट जिल्लामा करिब 1,300 घर पूर्ण र आंशिक रूपमा क्षति भएको थियो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिनुभएको छ। स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा हिजो सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर आफूले एक ढिक्का बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आजबाट सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी एकताका सन्दर्भमा महत्त्वपूर्ण निर्णय गर्ने पनि जानकारी दिनुभयो। काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। काङ्ग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। काठमाडौँ महानगरपालिका 26 वडा कार्यसमितिले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले आगामी असोज 16-देखि 19 गतेसम्म काठमाडौँमा पार्टीको 15 महाधिवेशन हुने बताउनुभयो। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीहरूमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले ती प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्नुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ तथा सदस्य सचिवमा रोशन शेरसन नियुक्त हुनुभएको छ। त्यस्तै ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिणा ताम्राकार, उपकुलपतिमा चन्द्रश्याम डङ्गोल र सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम तथा सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त हुनुभएको छ। पलाता गाउँपालिका थिर्पू कालीकोट पलाता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट गर्ने 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पलाता गाउँपालिका नौ कालीकोट थिर्पूका 35 वर्षीय सुशील बम, 32 वर्षीय मैना बम र 30 वर्षीय तपेन्द्र बम रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो। सुशील र मैना बमले शुक्रबार दिउँसो मेडिकल अधिकृत डाक्टर अली हैदर रैन र नर्स शान्तागिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लागेको छ। पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले नारायणीको पानीलाई बस्तीमा पस्न नदिन बोरामा बालुवा, तारजाली, माटो, खरपात लगायतका सामग्रीले अस्थायी बाँध निर्माण गरी रोक्ने प्रयास गरेका छन्। सुस्तालाई नारायणीको जोखिमबाट जोगाउन सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनले पहिलो चरणमा 11,50,00,000 लागतमा 1 किलोमिटर तटबन्ध निर्माण गरेको आयोजनाका इन्जिनियर बेलबहादुर विश्वकर्माले जानकारी दिनुभयो। उच्च शिक्षाको गुणस्तर वृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयहरूमा संकायको भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी र परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित 2 दिने
कार्यशाला आयोजना गरिएकोमा हिजो सम्पन्न भएको छ। समापनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच अचल अभ्यासको आदान प्रदान आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र समान मापदण्डमा आधारित हुनुपर्नेमा जोड दिनुभयो। विद्यार्थी मैत्री, शैक्षिक वातावरण निर्माण र विश्वविद्यालयको सञ्चालन एवं व्यवस्थापनलाई प्रविधि मैत्री बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो। कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद, अनुसन्धाता, नीति निर्माता एवं विज्ञहरूको सहभागिता रहेको थियो। म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलासिस सेवा विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालमा डायलासिस सेवा विस्तार भएपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहजता आएको छ। यसअघि डायलासिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँको अस्पताल जानुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता हटेको स्थानीयले बताएका छन्। तेह्रथुम जिल्ला अस्पतालमा शल्यक्रिया मार्फत भइरहेको प्रसूति सेवा ठप्प हुँदा सेवाग्राहीले अप्ठ्यारो बेहोर्नु परेको छ। मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्गलाल प्याङ्गु लिम्बुका अनुसार शल्यक्रिया सेवा पुनः सञ्चालनका लागि चिकित्सक उपलब्ध गराउन जिल्ला अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरेको भए पनि अहिलेसम्म व्यवस्था हुन सकेको छैन। कैलालीमा बाल्टिङको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका 4 जनकपुरमा स्थानीय दीपक सुवेदीका 18 महिनाका छोरा रामु सुवेदीको बाल्टिनमा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि एवं नागरिकसँग राय सुझाव र प्रतिक्रिया माग गरेको छ। दलित आयोगले प्रचलित कानून बमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो। केही दिन यता अविरल वर्षाका कारण कास्कीका 2 प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेको हाम्रा समाचारदाताले जनाएका छन्। पहिरोले नयाँ पुल घान्द्रुक सडक खण्ड अवरुद्ध भएको छ। त्यस सडक खण्ड अन्तर्गत अन्नपूर्ण 10 साउन 21 गते राति सिवौ खोलाले सडक बगाउँदा घान्द्रुकसँग सिधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ। त्यसै गरी अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका 1 सिक्लेस जाने बाटोमा पनि सडक अवरुद्ध भएको थियो। त्यो भने हिजोदेखि सञ्चालनमा आएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 24 गते आइतबार, श्रावण कृष्ण पक्ष एकादशी तिथि, तदनुसार 9 अगस्त सन् 2026, नेपाल सम्बत 1146, आज दिल्लागा 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकको समाचार गोर्खापत्र दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। यही समाचारबाट अखबार कार्यक्रमको सुरुवात गर्दैछौ। सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टिमवर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड रुपियाँ नाफा कमाउन सफल भएको छ। जीवनजल र सिटामोल मात्र उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। दुग्ध विकास संस्थान डिडिसीको कारोबार पनि बढेको छ। प्रधानमन्त्री शाहले गत जेठमा चीज खानुभएको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि डिडिसीको व्यापार ह्वात्तै बढेको छ। बजारमा डिडिसीका उत्पादनको माग दिन प्रतिदिन बढ्न थालेको हो। संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेले वार्षिक 40 करोड घाटामा रहेको संस्थानको व्यापार 35% बढेर साउनदेखि नाफामा जाने अवस्थामा रहेको जानकारी दिनुभयो। नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म 6,27,63,00,000 रुपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1,10,21,00,000 रुपियाँले बढी हो। यस्तै सिंहदरबार वैद्यखाना विकास समितिले नयाँ सरकार गठनपछि 11,16,00,000 रुपियाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ। सरकारी स्वामित्वको 7 उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन डिडिए गर्ने कार्य सम्पन्न भएको प्रसङ्ग पनि यो समाचारमा जोडिएको छ। नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौ। आजको नयाँ पत्रिका दैनिकबाट 2 दशकपछि हेटौडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु, सफल भए सरकारले नै पूर्ण रूपमा सञ्चालन गर्ने शीर्षकको समाचार लिँदैछौ। 2 दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योगमा शनिबारदेखि फेरि कपडा बुन्ने तान लुम चल्न थालेका छन्। लामो समयदेखि थन्किएका पुराना मेसिन तथा तान मर्मत गरी नेपाली सेनाको नेतृत्वमा उद्योगमा परीक्षण उत्पादन सुरु गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारका अनुसार उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मत सम्भारपछि शनिबार परीक्षण उत्पादन सुरु गरिएको हो। परीक्षणका क्रममा उद्योगमा कपडा उत्पादन समेत सुरु भएको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। वर्षौंदेखि सुनसान रहेको उद्योग परिसरमा फेरि तानको खटखट आवाज सुनिन थालेको छ। प्रधानमन्त्री शाहले पनि हेटौडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र सेनाको सहयोगमा तान मर्मत गरी केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको बताउनु भएको छ। परीक्षण सफल भएपछि सरकारले उद्योगलाई पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेको उहाँको भनाइ छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ। कान्तिपुर दैनिकबाट मानवीय क्षति हुन नदिन गैर घातक हतियार खरिद गर्दै सरकार शीर्षकको समाचार लिँदैछौ। सरकारले भिड नियन्त्रणका लागि गैर घातक हतियार खरिद प्रक्रिया अघि बढाउने भएको छ। कोशी र मधेसमा 2 समुदायबीच भएको तनावका क्रममा सुरक्षाकर्मीबाट चलेको गोलीले 4 जनाको ज्यान गएपछि बारम्बार यस्तो अवस्था आउन नदिन गैर घातक हतियार खरिद गर्न लागिएको हो। गृहमन्त्री सुधन गुरुङले
गैरघातक हतियार किन्ने तयारी भएको बताउनुभयो। पहिले पुरानै बजेट चलिरहेकाले त्यसलाई थप चलाउन मिल्ने अवस्था थिएन। भर्खरै नयाँ आर्थिक वर्ष सुरु भएको छ, यस वर्षको बजेटबाट खरिद प्रक्रिया सुरु गर्दैछौ। उहाँले भन्नुभयो, भीड नियन्त्रणका लागि आवश्यक सबै प्रकारका गैरघातक हतियारलाई त्यसमा समेटेका छौं। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। प्रधानमन्त्रीले भारतीय र चिनिया राजदूत भेट्दै शीर्षकको समाचार पनि कान्तिपुर दैनिकबाटै लिँदैछौ। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्व अडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौँ स्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टा छुट्टै भेट गर्नुहुने भएको छ। शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग छुट्टा छुट्टै भेट गर्दै हुनुहुन्छ। भोलिपल्ट मंगलबार कार्यवाहक अमेरिकी राजदूत चार्ल्स डी अफेयर्स स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्री शाहले दुई साता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको हो। छिमेकी मुलुकका राजदूतहरूलाई एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ। समय तालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीति अनुरूप मिलाइएको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। नागरिकबाट प्रहरीलाई निशुल्क जग्गा शीर्षकको समाचार गोरखापत्र दैनिकबाट लिँदैछौ। नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेको देखिएको छ। यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निशुल्क उपलब्ध गराएका छन् भने कतै भवन निर्माणका लागि आर्थिक तथा जिन्सी सहयोग जुटाउन समेत स्थानीयवासी सक्रिय देखिएका छन्। देशभरबाट 970 नयाँ प्रहरी युनिट स्थापना गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा औपचारिक निवेदन गरिएको छ। तीमध्ये धेरै स्थानमा स्थानीय समुदायले प्रहरी कार्यालय निर्माणका लागि 107 रोपनी जग्गा निशुल्क दान गरिसकेको नेपाल प्रहरीले जनाएको छ। यो समाचार गोरखापत्र दैनिकबाट लिएका हौ। साउनमा देउबा काठमाडौँ फर्कदै शीर्षकको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। काङ्ग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा पूर्व निर्धारित कार्यतालिकाभन्दा दुई दिन ढिला गरी 28 साउनमा स्वदेश फर्किनुहुने भएको छ। यसअघि 26 साउनमा स्वदेश फर्कने भनिए पनि समय परिवर्तन गरिएको उहाँ निकटस्थ नेताहरूले बताउनु भएको छ। हाल उहाँ हङकङमा हुनुहुन्छ। नेता कार्यकर्ताको माग अनुसार देउबाको स्वदेश फर्कने समय परिवर्तन गरिएको काङ्ग्रेस नेता प्रकाश शरण महतले बताउनुभयो। उहाँका अनुसार देउबा 26 साउनको राति फर्कने तयारीमा हुनुहुन्थ्यो, तर दिउँसो नै उहाँलाई स्वागत गर्न पाउनुपर्ने नेता कार्यकर्ताको आग्रह आएपछि उडान समय परिवर्तन गरिएको हो। अब उहाँ 28 गते दिउँसो 12:25 बजे काठमाडौँ उत्रनुहुने नेता महतले जानकारी दिनुभयो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै प्रहरीमा हाजिर भए लगत्तै डाक्टर नुतुन शर्मालाई सरकारी वकिल कहाँ पुर्याइयो। सोही दिन बयान सकेर हाजिर जवानीमा रिहा। 16 वर्षीय नाबालिगको अवैध डिम्ब कारोबार सम्बन्धीको यो प्रसङ्ग नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अवैध रूपमा 16 वर्षीय नाबालिगको डिम्ब कारोबारमा संलग्न वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवं टेस्ट ट्युब बेबी आइभीएफ विशेषज्ञ डाक्टर नुतुन शर्मालाई प्रहरीमा हाजिर भए लगत्तै सरकारी वकिल कहाँ पुर्याएर सोही दिन बयान समेत सकेर हाजिर जवानीमा रिहा गरिएको छ। प्रहरीका अनुसार डाक्टर नुतुन बिहिबार 21 साउनमा जिल्ला प्रहरी परिसर ललितपुरमा हाजिर हुनुभएको थियो। लगत्तै जिल्ला सरकारी वकिल कार्यालय लगिएकोमा तत्कालै बयान सकाएर हाजिर जवानीमा छोड्ने अनुमति दिइएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका न्यायाधिवक्ता गणेश पौडेलले डाक्टर नुतुन हाजिर जवानीमा छुटेको बताउनुभयो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। आजको अन्नपूर्ण पोस्टमा सेलिब्रिटीका पोस्टले बढाए धार्मिक पर्यटक शीर्षकको समाचार प्रकाशित छ। शनिबार बलिउड अभिनेत्री शिल्पा शेट्टी नेपाल आइपुग्ने बित्तिकै पशुपतिनाथ मन्दिर पुग्नुभयो। काठमाडौँमा एक कार्यक्रमका लागि आउनुभयो कि उहाँले वैदिक विधिअनुसार विशेष पूजा आराधना गर्दै भगवान शिवको दर्शन गर्नुभयो। मन्दिर परिसरमा शिल्पाको उपस्थितिले नेपाली तथा भारतीय प्रशंसकहरूको उल्लेख्य भिड लागेको थियो। हिन्दूहरूको आस्थाको केन्द्र तथा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर पछिल्ला वर्षहरूमा केवल धार्मिक तीर्थस्थल मात्र नभई भारतीय चलचित्र उद्योगका चर्चित कलाकारहरूको पनि प्रमुख गन्तव्य बन्दै गएको छ। फिल्मको छायाङ्कन, सांस्कृतिक कार्यक्रम, अवार्ड समारोह वा निजी भ्रमणका लागि नेपाल आउने अधिकांश भारतीय कलाकारहरूले पशुपतिनाथको दर्शनलाई आफ्नो भ्रमण तालिकामा समावेश गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा धेरै चर्चित भारतीय हस्तीहरूले पशुपतिनाथको भ्रमण गरेका छन्। 1 अगस्त 2026 शिल्पा शेट्टी र विक्रान्त मेसीले पशुपतिनाथको दर्शन गर्नुभयो। नेपाल भ्रमणका क्रममा शिल्पाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा पनि गर्नुभयो। यो प्रसङ्ग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आधा वर्ष सडक बन्द तर मानसरोवर जाने पर्यटक 19% बढे शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनका लागि रसुवागढी नाका प्रयोग गर्ने पर्यटक संख्या गत वर्ष उल्लेख्य रूपमा बढेको छ। अध्यागमन कार्यालय रसुवागढीको गत आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार एक वर्षमा 13,523 धार्मिक पर्यटक यो नाका हुँदै कैलाश मानसरोवर पुगेका छन्। अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा 18.75% बढी हो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। पौरखीका गाउँ कोही बस्दैनन् बेकाम शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट करिब 6 किलोमिटर दूरीमा पर्छ पथरी गाउँ। धनगढी उपमहानगरपालिका 17 रहेको यो गाउँका हरेक किसान परिवार व्यावसायिक तरकारी खेतीमा अग्रसर छन्। यो गाउँका पौरखी किसानले वर्षभरि नै आफ्नो बारीमा तरकारी फलाउँदा उनीहरूको आमदानी पनि लोभ लाग्दो नै छ। कृषक गोपीराम चौधरी भन्नुहुन्छ, गाउँमा कोही पनि मानिस काम नगरी खाली बस्दैनन्। सबैले वर्षभरि नै व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। पथरी गाउँमा करिब 200 घरधुरी छन्। यहाँका सबै किसानले मौसमी बेमौसमी सबै किसिमका तरकारी खेती गर्छन्। तरकारी खेतीबाट प्रत्येक किसानले वार्षिक 5 लाख रुपियाँ भन्दा बढी आमदानी गर्दै आएका छन्। यो पौरख सम्बन्धीको

0: कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
1: हो र हजुर।
0: हो नि, औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
2: ए
0: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
1: ए, यस्तो कुरा त हामीले के जान्नु र हजुर?
3: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
0: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ, औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो, प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अपनाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
3: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
0: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ। र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थचेक राई गर्नुहुन्न नि।
3: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
4: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था।

0: सजिलो छ एकै साथ।
1: फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ केही स्वदेशकानहरू। यसै क्रमको यो पहिलो स्वदेशकान हरिशंकर चौधरी, सुभाष मण्डल र साथीहरूको स्वरमा, रचना भगवती जोशीको अनि सङ्गीत हो कृति नेउपानेको।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका सुरका सुदेश गानहरू। यसै क्रममा अब सुनाउँदैछौँ डाक्टर नवराज लम्सालका रचनालाई मनोज राज शिवाकोटीको स्वरमा, अनि सङ्गीत हो सन्तोष श्रेष्ठको।

अब सुनाउँदैछौ संगीता राणा प्रधान, निशा देसार र साथीहरूको स्वरमा यो स्वदेश गान, रचना जानुका ढकालको अनि संगीत हो विनोद पछाईको।

स्वदेश गानहरू सुनाउने क्रमको यो अन्तिम स्वदेश गान दीपक लिम्बूको स्वरमा, रचना कृष्णहरि बरालको अनि सङ्गीत हो गैरे सुरेशको। यो स्वदेश गान पछि ठिक 8 बजे यहाँहरूले सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार। आज अन्तर्राष्ट्रिय आदिवासी दिवस। अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा तयार पारिएको यो विशेष कार्यक्रममा स्वागत तथा अभिवादन प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि यो रत्न चौधरीको। जल, जमिन, जङ्गल र हाम्रो पुर्खाको मौलिक परम्परा र ज्ञान। आज अगस्त 9 अर्थात् 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस। संसारभरिका आदिवासी जनजातिहरूको पहिचान, अस्तित्व र अधिकारको सम्मान गर्दै आज नेपाल सहित संसारभरि यो दिवस विशेष उत्साहका साथ मनाइँदैछ। यस वर्ष संयुक्त राष्ट्र संघले आदिवासी सुडेनी तथा परम्परागत स्वास्थ्य ज्ञानको सम्मानलाई प्रमुख विषय बनाएको छ। अहिलेको अवस्थामा लोपोन्मुख भाषा र परम्परागत ज्ञानलाई कसरी जोगाउने अनि आदिवासी अधिकारको संवैधानिक प्रत्याभूतिलाई व्यवहारिक कार्यान्वयन कसरी गर्ने, यस्ता प्रश्न सँगै आजको संवादमा जवाफका लागि हामीसँग हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा हेल्मो। त्यसै गरी अर्का अतिथि हुनुहुन्छ आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष राम बहादुर थापा मगर र अर्का अतिथि हुनुहुन्छ आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेडका कार्यकारी निर्देशक डाक्टर पासाङ डोलमा शेर्पा। आउनुहोस् आजको संवाद सुरु गरौ। यहाँहरू तीनै जनालाई हाम्रो आजको यो विशेष कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: सबभन्दा पहिले म आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामाज्यूलाई सोध्न चाहन्छु, नेपालका सूचीकृत आदिवासी जनजातिका राष्ट्रिय सवाल, माग र प्राप्त औपचारिक उपलब्धिका बारेमा जानकारी साझा गर्नुहुन्छ कि हामीसँग?
1: नेपालको आदिवासी जनजाति महासंघ सूचीकृत प्रतिष्ठानको ऐन अन्तर्गत सूचीकृत 59+1 मध्ये 56 आदिवासी जनजातिहरू महासंघसँग आबद्ध छन् र महासंघको स्थापना कालदेखि नै हामीले आदिवासी जनजातिहरूको आफ्नो भाषा संस्कृतिदेखि लिएर आफ्नो प्रथाजनिक कानुनदेखि लिएर यी सबै हाम्रो अधिकारको बारेमा हामीले पैरवी गर्दै आइरहेको छ। र त्यति मात्र होइन, आदिवासी जनजातिहरूको अधिकारहरूलाई संविधानमै सूचीकरण गर्नको लागि, लिपिबद्ध गर्नको लागि हामीले महासंघले विगत धेरै वर्ष अगाडिदेखि आफ्नो आवाजहरू बुलन्द गर्दै आइरहेको छ। नेपालको आदिवासी जनजातिहरू सरकारले सूचीकरण गरेको छ, यो सबै देशमा भएको छैनन्। त्यसो भएको हुनाले सबभन्दा पहिला त हामी सूचीकरण भएको छ, त्यसपछि गएर अहिले आदिवासी जनजातिहरूलाई व्यवस्थापिका, कार्यपालिका र त्यस्तै गरेर सरकारको सबै निकायहरूमा सबैलाई आदिवासी जनजातिहरूको एउटा उपस्थिति र त्यसलाई हामी एफेक्टिभ पार्टिसिपेसनको कुरा पनि गर्छौँ। त्यसो भएको हुनाले सबै निकायमा आदिवासी जनजातिहरूको उपस्थिति हुनुपर्छ र उपस्थिति मात्र होइन, अहिले हामी नेतृत्व नै चाहिन्छ भनेर हामीले माग गरिरहेको अवस्था छ। त्यसो भएको हुनाले त्यही अनुसार अहिले आदिवासी जनजाति आयोगको मान्यज्यू यहाँ हुनुहुन्छ, उहाँ जसले तपाईँको यो आयोगको पनि तपाईँको नेतृत्व गरिरहनु भएको छ। त्यस्तै गरेर हामीले आफ्नो अधिकारहरू कुराहरूमा सरकारसँग पैरवी गर्ने, आफ्नो अधिकारहरू, आफ्नो भाषा, तपाईँको संस्कृति, वेशभूषा आदिलाई संरक्षण गर्ने क्राममा आदिवासी जनजाति महासङ्घले काम गरिरहेको छ र संविधानमा लिपिबद्ध भएको हाम्रो अधिकारहरूलाई कार्यान्वयनको लागि पनि महासङ्घले आफ्नो दबाबहरू सिर्जना गरिरहेको।
0: अब माननीय अध्यक्ष रामबहादुर थापा मगरज्यूलाई थप्ने कुरा छ भने थपिदिनको लागि अनुरोध गर्छु।
2: आदिवासी जनजाति आयोग चाहिँ संविधान र कानुनमा आदिवासी जनजातिका अधिकारहरू चाहिँ लेखिएका छन् नेपालको संविधान र कानुन। त्यसको अलावा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि अनि संयुक्त राष्ट्र सङ्घीय घोषणा पत्रहरूमा पनि आदिवासी जनजातिहरूको चाहिँ अधिकार उल्लेख गरिएको छ। उल्लेख भएका हक अधिकारहरू कार्यान्वयन भए कि भएनन्, नेपाल सरकारले गैर सरकारी या सरकारी दुईटै निकायहरूले कार्यान्वयन गर्नुपर्छ भन्ने चाहिँ संविधान कानुनको मोटो उद्देश्य हो। त्यसलाई चाहिँ कार्यान्वयन गरेको छ कि छैन, भएको छ कि छैन भनेर अनुगमन गर्ने काम चाहिँ आदिवासी जनजाति आएको हो। केही कुराहरू चाहिँ पैरवी पनि गर्छ आदिवासी जनजाति अधिकारको सन्दर्भमा, बाँकी कुरा चाहिँ नीतिगत रूपमा केही अध्ययनहरू गरेर अनुगमन गरेर नेपाल सरकारलाई चाहिँ आदिवासी जनजातिका अधिकारहरू कार्यान्वयन गर्नको लागि चाहिँ सिफारिस गर्ने निकाय आदिवासी जनजाति हो आयोग हो। र यो सन्दर्भमा आदिवासी जनजाति आयोगले 6 प्रतिवेदन मार्फत 84 होइन 7 सिफारिसहरू गरिसकेका छ कार्यान्वयनको लागि। त्यसको साथै कहिलेकाहीँ के हुन्छ भने फेरि आदिवासी जनजाति आयोगले देखेका कुराहरू प्रतिवेदनको रूपमा पनि बनाउँछ। तराई मधेस द्रुत मार्ग परियोजनाले इफेक्ट पारेको असर गरेको थियो जो त्यो सन्दर्भमा चाहिँ संयुक्त राष्ट्र
0: सकारात्मक थियो कि
2: नकारात्मक थियो नकारात्मक थियो होइन सकारात्मकलाई हामीले त्यत्रो अध्ययन गरिराख्नु पर्दैन नकारात्मक थियो त्यही भएर यो चासो चाहिँ के थियो भने संयुक्त राष्ट्रसङ्घमै तपाईँको चाहिँ निवेदन परेको थियो संयुक्त राष्ट्रसङ्घले नेपाल सरकारलाई भन्यो यसको स्टाटस के हो यो सुझाव देऊ भनेर अनि त्यो चाहिँ नेपाल सरकारले प्रधानमन्त्रीको कार्यालयबाट हाम्रो आयोगलाई पठाएको थियो र त्यो चाहिँ हामीले 2 वर्ष लगाएर अध्ययन गऱ्यौँ अध्ययन गरेर हामीले चाहिँ यो अहिलेको जुन फास्ट ट्र्याक छ त्यसलाई चाहिँ यो अहिलेको जुन खोकनमा राख्ने प्रस्थान बिन्दु छ त्यो हटाउनु त्यहाँ राखियो भने परम्परागत सांस्कृतिक अधिकारहरू हनन हुन्छन् त्यहाँ चाहिँ जग्गाहरू चाहिँ त्यसले चाहिँ क्याप्चर गर्छ त्यो परियोजनाले त्यहाँबाट चाहिँ उनीहरूको डिस्प्लेस अथवा विस्थापन हुन्छन् त्यो नगर्नु भनेर चाहिँ आयोगले सिफारिस गरेछ त यो मैले एउटा उदाहरणको लागि दिएको हो त्यस्ता अरू पनि प्रतिवेदनहरू
0: त्यसबाट फाइदा पनि हुन्थ्यो होला नि केही थियो
2: जुन आदिवासी जनजातिको सांस्कृतिक पहिचान नै लोप गरेर उनीहरूलाई नै विस्थापित गरेपछि त अब के फाइदा अन्यलाई त फाइदा हुन सक्ला तर त्यो आदिवासी जनजाति समुदायलाई त हुँदैन नि त त्यस कारणले यस्ता कुराहरू चाहिँ हामीले तपाईँको चाहिँ सिफारिस गरेका छौँ अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक 2032 गरेका छ त्यसको पनि एउटा कार्ययोजना हामीले गरेका छौँ नेपाल सरकारलाई सिफारिस गरेका छन् कार्यान्वयनको लागि हाम्रो आदिवासी जनजातिको लिस्ट चाहिँ संविधानमा हुनुपर्छ भनेर हामीले सुझाव दिएका छौँ र त्यो हाम्रो प्र्याक्टिस पनि छ छिमेकी देश भारतमा आदिवासी जनजातिहरूलाई चाहिँ संविधानको सूचीमा राखिएको छ त्यस कारण त्यो राख्नुपर्छ भन्ने चाहिँ हामीले यही कुराहरू गरिराखेका छौँ
0: कार्यान्वयन हुने अवस्था के कस्तो देख्नु
2: कार्यान्वयन हामीले गरेको सिफारिस चाहिँ 90% कार्यान्वयन भएका छैनन् यसमा चाहिँ अब आदिवासी जनजाति महासङ्घ आदिवासी जनजाति अन्य संस्थाहरूले आदिवासी जनजाति विद्वानहरूले चाहिँ आवाज उठाइराख्नु भएको छ आयोगले पनि किन भएन कार्यान्वयन आएको सिफारिस र सिफारिसको अवस्था के छ जानकारी दिनु पर्यो भनेर चाहिँ प्रधानमन्त्रीको कार्यालयलाई चाहिँ प्रधानमन्त्रीज्यूलाई नै आयोगले चाहिँ पत्र पनि पठाइसकेका छ
0: हजुर अब म डाक्टर साहबलाई सोध्न चाहन्छु यसपालिको अन्तर्राष्ट्रिय आदिवासी दिवसले आदिवासी समुदायका परम्परागत सुडेनी अथवा प्रसुति कर्मी भन्छौँ होइन हामी र आमा शिशु स्वास्थ्य सम्बन्धी मौलिक ज्ञानलाई सम्बोधन गरेको छ होइन नारा नै त्यही छ होइन त आधुनिक चिकित्सा प्रणालीको प्रयोग प्रमुख रूपमा भइरहेको अवस्थामा नेपालका आदिवासी महिलाहरूसँग रहेको यो परम्परागत स्वास्थ्य तथा जडीबुटीको ज्ञानको अवस्था र महत्त्वलाई कस्तो देख्नुहुन्छ तपाईँ
3: हामीले चाहिँ मेन हाम्रो उद्देश्य चाहिँ यो आदिवासी जनजातिको ज्ञान हाम्रो संस्कृति रीतिरिवाज हाम्रो प्रथाजनिक अभ्यास होइन
0: त्यसमा सिपलाई पनि हामी राख्न
3: सक्छौँ त्यसलाई चाहिँ हामीले कसरी चाहिँ अनुसन्धानभित्र ल्याउने र हामीले डकुमेन्टेसन गर्ने अनि त्यसको आधारमा चाहिँ हामीले चाहिँ एभिडेन्स बेस्ड पोलिसी एडभोकेसी गरेर चाहिँ रिकग्निसन गर्ने भनेर चाहिँ हाम्रो मेन उद्देश्य त्यो हो होइन त्यही सिलसिलामा चाहिँ अब आदिवासी जनजाति महासङ्घ आदिवासी जनजाति आयोग होइन उहाँहरूसँग पनि सहकार्य गरेर चाहिँ हामीले चाहिँ अब यो हाम्रो ज्ञानलाई हाम्रो सिपलाई हाम्रो अभ्यासलाई चाहिँ कसरी कानुनी मान्यता दिने भनेर चाहिँ स्थानीय सरकारसँग पनि हामीले काम गरेर आएको छौँ होइन त्यही सिलसिलामा पनि यसमा चाहिँ अब आदिवासी महिलाहरू यो सुडेनीको कुराहरू जुन चाहिँ अब यो तपाईँको उपचार पद्धति छ नि हाम्रो प्रथाजनिक अभ्यास अन्तर्गत पनि हाम्रो चाहिँ गाउँघरमा चलिरहेको होइन आदिवासी महिलाहरूले पुऱ्याएको योगदानहरू छ त्यसलाई हामीले कसरी रिकग्नाइज गर्ने भनेर पनि लागिरहेको छौँ होइन र त्यसमा चाहिँ मैले अलिकति जोड्न चाहेँ अहिले हामीले गरिरहेको 2 अनुसन्धान योसँग आबद्ध छ एउटा अनुसन्धान के भन्दाखेरि चाहिँ एउटा चाहिँ आदिवासी महिलाहरूले चाहिँ औषधि उपचारमा गरेको योगदान भर्खरै आएको छु यो अनुसन्धान इसरुकुममा चाहिँ 2 गाउँपालिकामा हामीले काम गरिरहेको होइन त्यहाँ चाहिँ झाँक्री महिलाहरूले गरेको योगदान होइन यसो हेर्दाखेरि चाहिँ अब बाहिरबाट हेर्दाखेरि वेस्टर्नबाट हेर्दाखेरि चाहिँ झाँक्री महिलाहरू गरेर चाहिँ यो काम नि यताउता भन्ने खालको एउटा ट्रेडिसनली अर्कै खालको त्यो लान्छना लगाउने खालको छ तर हामीले निहालेर हेर्ने हो भने झाँक्री महिलाले गरेको योगदान चाहिँ तपाईँको चाहिँ एउटा औषधि उपचार सँगसँगै जडीबुटीको ज्ञान पनि हुने अर्को कुरा आध्यात्मिक शक्ति हुने त्यो सँगसँगै उहाँहरूले चाहिँ एउटा सुडिनीको काम पनि गरेको देखियो होइन जस्तै तपाईँको बच्चा नभएको 10 वर्ष नभएको 15 वर्षसम्म बिहा गरेर बच्चा नभएको पनि उहाँले जडीबुटी दिएर फुकेर चाहिँ बच्चाहरू भएको धेरै केसेस हुन् 10-12 केस इभन मेडिकल डक्टरको पनि बच्चा भएको देखियो होइन त्यति मात्रै नभएर बच्चा पाएको साल नझरेको त्यस्तोलाई पनि झाँक्रीले चाहिँ तपाईँको चाहिँ जडीबुटी गाउँ उताबाट ल्याउने तपाईँको छेउछाउ उनीहरूको जडीबुटीहरू सङ्कलन गरेर त्यहाँ फुकेर गर्दाखेरि साल झरेको धेरै केसेसहरू भेट्यो भन्दाखेरि चाहिँ यसरी हेर्दाखेरि चाहिँ अब झाँक्री जस्तो देखिने, अब साइन्सहरूले त झाँक्रीले के गर्छ भन्ने खालको देखिन्छ, तर साँच्चै भन्ने हो भने उहाँहरूको त यति आध्यात्मिक शक्ति र ज्ञानले गर्दाखेरि चाहिँ एउटा चाहिँ आमालाई चाहिँ द वेलबिङको लागि, उहाँको करुणादायी, उहाँको स्वास्थ्य सुस्वास्थ्यको लागि, बच्चाको सुस्वास्थ्यको लागि एकदम ठुलो प्रयास गरिरहेको पाइयो होइन, त्यो माथि भयो।
0: र अहिले आधुनिक चिकित्सा पद्धतिले त त्यसलाई सहज र स्वीकार गर्न त सक्दैन,
3: त्यो चाहिँ एउटा च्यालेन्जको रूपमा आएको छ होइन। त्यो मात्रै होइन, एउटा अर्को अनुसन्धान तपाईँलाई म सँगसँगै भन्छु, अर्को चाहिँ हामीले आदिवासी आम्जी महिलाहरूले चाहिँ पुऱ्याएको योगदान भनेर हामीले अहिले चाहिँ चुम्नुबुढी गाउँपालिका र अनि तपाईँको चाहिँ यतापट्टि के लोमाङथाङमा गरिरहेको छौँ होइन। त्यहाँ चाहिँ तपाईँको एकजना हाम्रो चुम्नुबुढीको एकजना आम्जी महिला हुनुहुन्छ, उहाँको स्टोरी तपाईँले सुन्नुभयो भने हामीलाई अचम्म लागेको लाग्छ होइन। एउटा आम्जी महिला, एउटा लमिनी होइन, तर आम्जी एउटा मेडिकल,
0: आम्जी भन्नाले
3: आम्जी भनेको चाहिँ एउटा प्र्याक्टिसनर, ट्रेडिसनल हिलर होइन, तपाईँको चाहिँ एउटा डक्टर भने जस्तै एउटा ट्रेडिसनल हिलर होइन, स्वास्थ्य कर्मी भन्नु पर्यो, तर उहाँहरू चाहिँ अब आध्यात्मिक
0: परम्परागत स्वास्थ्य सम्बन्धी ज्ञान भएको
3: हजुर, तर त्यो सँगसँगै तपाईँको चाहिँ एउटा जडीबुटीको पनि धेरै ज्ञान भएको होइन। उहाँले पुऱ्याएको योगदान चाहिँ अचम्म लाग्दो कि, उहाँले चाहिँ अब एउटा आम्ची महिला होइन, लमिनी पनि भयो, उहाँले चाहिँ अब पूजापाठ पनि गर्नुहुन्छ, तर स्वास्थ्य चौकीमा चाहिँ अब सबैजना त हुँदैन पहाडमा, तपाईँको रिमोट एरियामा, अनि कसैलाई बच्चा पाउन सकेन भने उहाँलाई पनि डेलिभरी गरिदिने काम होइन, त्यसपछि उहाँको प्रजनन सम्बन्धी के समस्या भने उहाँले नै गरिदिने हो जडीबुटीबाट होइन। उहाँले यति धेरै ठुलो काम गरिराख्नु भएको छ, त्यो कुरालाई चाहिँ हामीले रिकग्नाइज कसरी गर्ने भन्ने हो। आदिवासी महिला जसले चाहिँ वेलबिङको लागि काम गरिरहेको छ, एउटा सुडिनीको काम गरिरहेको छ, उनीहरूलाई कसरी रिकग्नाइज गर्ने भन्ने नै हो होइन। अनि त्यो रिकग्नाइज चाहिँ हामीले नहुँदा के हुन्छ भन्दाखेरि हाम्रो यो ज्ञानहरू, हाम्रो यो अभ्यासहरू चाहिँ बिस्तारै बिस्तारै हराउँदै जान्छ होइन। भन्दाखेरि अब अहिलेको साइन्सको वर्ल्डमा चाहिँ कस्तो हुँदाखेरि यसरी हेर्दाखेरि चाहिँ नपत्याउनु देखिन्छ होइन, ओ कसरी गर्छ होला भन्ने खालको, तर प्र्याक्टिकली हामीले स्टोरीबाट, हाम्रो एक्सपिरियन्सबाट र उहाँहरूको प्रत्यक्ष रूपमा हेर्दाखेरि चाहिँ हामीले यो कुरा चाहिँ ठुलो रोल चाहिँ हामीले कसरी कानुनी मान्यता दिने, कसरी हाम्रो स्कुलमा ल्याउने, कसरी हाम्रो चाहिँ यो पोलिसी डिस्कसमा ल्याउने भन्नु चाहिँ एकदम नै ठुलो महत्त्वपूर्ण रोल चाहिँ रहेको छ।
0: चुनौती पनि त्यति नै छ होला,
3: चुनौती छ, तर नथिङ इज इम्पोसिबल भन्नु म चाहन्छु। किन भन्दाखेरि चाहिँ एउटा महिलाले विश्वासका साथ गरेपछि चाहिँ हाम्रो यो आम्ची प्रथामा र अनि झाँक्री प्रथामा चाहिँ अहिले हामीले देख्दाखेरि चाहिँ उहाँहरूले चाहिँ तपाईँको अब यो हेल्थ पोस्ट भए पनि, हस्पिटल भए पनि, पहिला चाहिँ झाँक्रीमा देखाउने, पहिला आम्चीमा देखाउने, अनि सेकेन्डमा मात्रै हस्पिटल जाने त्यस्तो खालको छ होइन। र हस्पिटल गएको मान्छेले पनि फेरि यो चाहिँ तपाईँ आम्चीमा जानुहोस्, यो चाहिँ तपाईँ चाहिँ झाँक्रीमा जानुहोस् भन्ने खालको अभ्यासहरू धेरै देखिएको छ। त्यही कारणले गर्दा यो चुनौतीले एड्रेस गर्ने भनेको कसरी ब्यालेन्स गरेर जाने हो। तर अहिलेको चाहिँ हाम्रो एजुकेसन भयो, हाम्रो अहिलेको पोलिसी डिस्कोर्स भयो, जहिले पनि हाम्रो चाहिँ वेस्टर्न साइन्सले मात्रै प्रायोरिटी गरेको छ, जसले गर्दाखेरि चाहिँ अब हाम्रो आफ्नो आदिवासी जनजातिको ज्ञान, हाम्रो संस्कृति, अभ्यास जुन चाहिँ एकदम ब्युटिफुल्ली छ, तपाईँको अहिले क्लाइमेट चेन्जमा कुरा गर्नुहुन्छ कि होइन, जैविक विविधतामा कुरा गर्नुहुन्छ कि, दिगो विकासमा कुरा गर्नुहुन्छ कि, आदिवासी जनजातिको ज्ञान भनेको फाउन्डेसन हो भनेर अगाडि आइसकेको छ विभिन्न अनुसन्धानले, हामीले गरेको अनुसन्धानले, अन्तर्राष्ट्रिय गरेको अनुसन्धानले। तर अब चाहिँ अब हाम्रो लागि चाहिँ चुनौती भन्दा पनि एउटा ठुलो अपर्च्युनिटी छ, जसले गर्दाखेरि चाहिँ यो होल यो एडभर्स इम्प्याक्टलाई पनि हामीले एड्रेस गर्न सक्छौँ।
0: यो भयो आम्ची प्रथा र झाँक्री प्रथा, यो पहाड हिमालको कुरा भयो। तराईको पनि कुनै अध्ययन गर्नुभएको छ, जस्तो यो प्रसुति गराउने महिला हुन्छ तराईमा, विशेष गरेर थारू समुदाय पनि आदिवासी जनजाति हो, थारू समुदायको त्यो गराउने महिलालाई चाहिँ दगरिन भन्छ। अब मैले देख्दासम्म उनीहरूले पनि त्यसरी नै उपचार गरेको छ, त्यो सन्दर्भमा यो सिप्रेडले कुनै अध्ययन गरेको छ?
3: हामीले सिप्रेडले चाहिँ अहिले चाहिँ प्रथाजनिक अभ्यासलाई कानुनी मान्यता कसरी दिने भनेर चाहिँ यो कञ्चनपुर, बर्दिया होइन, सप्तकोशी र रौतमाईमा हामीले काम गरिरहेको छौँ होइन। र त्यहाँ चाहिँ हामीले भलमनसार बर्गरहरूलाई चाहिँ कसरी चाहिँ हामीले कानुनी मान्यता दिने, र अर्को कुरा चाहिँ कानुनी मान्यता दिएको ठाउँमा पनि कसरी रिभिजन गर्ने र त्यो कार्यान्वयन विधिलाई कसरी लाने भनेर चाहिँ स्थानीय सरकारसँग मिलेर काम गरिरहेको छौँ होइन। त्यही भनेर हामी सुडिनी तपाईँको चाहिँ दगरिन भन्नु, उहाँसँग त्यही स्पेसिफिक त्यसमा चाहिँ गरेका छैन होइन। तर हामीले चाहिँ हाम्रो प्रथाजनिक अभ्यास, हाम्रो चाहिँ परम्परागत विधि, औषधि उपचार, हाम्रो चाहिँ तपाईँको चाहिँ एउटा महिलाले गरेको लिडरसिप, उहाँहरूको अभ्यासलाई चाहिँ कसरी कानुनी मान्यता दिने भनेर त्यो चाहिँ लागिरहेको छ। सायद नेक्स्ट फेजमा चाहिँ हामी मोर डिटेलमा पनि अब एउटा त्यो डिमान्ड भयो भने हामी जान सक्छौँ। तर अहिले चाहिँ हाम्रो यो आम्ची प्रथा र यो तपाईँको चाहिँ औषधि उपचार महिलाहरूको योगदानमा चाहिँ हिमाल र पहाडमा चाहिँ अलिकति बढी खोजेको छ। तर तराईमा चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ यो प्रथाजनिक अभ्यासलाई चाहिँ त्यसको डकुमेन्ट गर्ने अनि कानुनी मान्यता दिने गरेका छौँ। तर सँगसँगै हामीले चाहिँ अहिले चाहिँ यो अर्थतन्त्र र खाद्यान्न भनेर चाहिँ हामीले गरिरहेको छौँ।
0: त्यस्तो जस्तो नेपालका आदिवासी जनजातिको वर्तमान अवस्था होइन लाई तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ? अहिलेको जुन अवस्था छ यसलाई कसरी विश्लेषण गर्नुहुन्छ?
1: नेपालको आदिवासी जनजातिहरूको अहिलेको स्थिति भन्नु पर्दाखेरि, नेपाल भनेको विविधताको देश हो, एकदमै कन्ट्री अफ डाइभर्सिटी भनेर म भन्न चाहन्छु। यहाँ तपाईँको सामाजिक विविधता छ, तपाईँको भाषिक विविधता छ, तपाईँ सांस्कृतिक सांस्कृतिक विविधता छ, खानपिनको विविधता छ, होइन त्यति हुँदाहुँदा तपाईँको हाम्रो त भौगोलिक विविधता पनि छ। तपाईँ माथि हिमालमा जानुभयो भने तपाईँ त्यही ठाउँ त्यही बेला चिसो ठान्नुहुन्छ, अलि पहाडमा आएपछि ठिकै हुन्छ, तराईमा गयो भने गर्मी हुन्छ। त्यस्तै गरेर तपाईँको हाम्रो अरू तपाईँको वनस्पतिहरूको विविधता लेखेर चरा चुरुङ्गीहरूको विविधता, त्यसो भएको हुनाले यो विविधतै विविधताको देश भएको हुनाले यहाँको विविधताहरूलाई जसरी संरक्षण गर्नको लागि यहाँको नेपालको आदिवासी जनजातिहरूले आफ्नो योगदान पुर्याएको छ, त्यसलाई चाहिँ अहिलेको राज्यले ती विविधताहरूलाई पहिचान गरेर त्यसको उहाँहरूको आदिवासी जनजातिहरूको अधिकारहरू जुन जुन संविधानमा लिपिबद्ध भएको छ त्यसलाई इमान्दारीका साथ कार्यान्वयन गराउनुपर्छ भन्ने हाम्रो अहिलेको अवस्था हो। आदिवासी जनजातिहरूले हिजो आफ्नो तपाईँको कस्टमरी तपाईँको प्रथाजनिक नियम अनुसार प्रथाजनिक संस्थाबाट ती चिजहरू गरिरहेको थियो। जस्तै तपाईँको थारूको चितवन रासायनिक कुञ्ज कुरो, सगरमाथा रासायनिक कुञ्ज कुरो, बर्दिया रासायनिक कुञ्ज, हिजो त्यही थारूहरूले र शेर्पाहरूले तपाईँको व्यवस्थापन
3: गरिरहेको
1: वन्य जन्तु सबै हो। तर पछि तपाईँको नेपालको रासायनिक कुञ्ज ऐन त्यसै गरेर वन ऐन यो सबै ऐनले गर्दाखेरि

0: अधिकारदेखि लिएर कतिको कार्यान्वयन भइरहेछ भन्ने कुराहरू अनुगमन गर्नलाई आदिवासी जनजाति आयोग छ, र हामी फेरि अल्टिमेटली हामी आदिवासी जनजाति यो आयोग र प्रतिष्ठानहरूलाई अझ बलियो बनाउँदै हाम्रो संस्कृति वेशभूषा संरक्षणहरूलाई हाम्रो विविधताहरूलाई प्रमोट गर्दै हाम्रो अल्टिमेट गोल भनेको हामी फेरि आदिवासी जनजाति मन्त्रलाई नै हाम्रो माग्ने हाम्रो तपाईँको योजना हो। त्यसो भएको हुनाले यो सबै चिजहरूलाई तपाईँको यो विविधताहरूलाई जति यो राज्यले हाम्रो विविधताहरूलाई संरक्षण गर्यो हाम्रो तपाईँको पहिचानहरूलाई हाम्रो संस्कृतिहरूलाई तपाईँको अहिले तपाईँको हामीले आदिवासी जनजातिहरूले उपभोग गरिरहेको मनाइरहेको गाइरहेको गीतहरू खाइरहेको खानाहरू यो सबै चिजहरू हिजो तपाईँको यहाँ तपाईँको हाम्रो मठ मन्दिरहरू तपाईँको भक्तपुर दरबारेश्वर स्वयम्भूनाथ बौद्धनाथ यिनीहरू तपाईँको भौतिक सम्पदाहरू छन्। अहिले हाम्रो आदिवासी जनजातिहरूले प्र्याक्टिस गरिरहेको गाइरहेको बोलिरहेको भाषाहरू यो सबै चिजहरू अहिले अमूर्त सांस्कृतिक सम्पदाहरू हुन्। त्यसलाई पनि तपाईँको हामीले लिस्टिङ गरेर यो चिजहरूलाई पनि प्रवर्धन गरेको खण्डमा आदिवासी जनजातिहरूले तपाईँको कै कारणले गर्दाखेरि यहाँ तपाईँको विदेशबाट धेरै मात्रामा तपाईँको सात समुद्र पार गरेर पर्यटनहरू यहाँ भित्रिरहेको छ, र पर्यटकहरू एकचोटि आउँदाखेरि एकचोटि तपाईँको सगरमाथा हिमाल अन्नपूर्ण हिमाल एकचोटि हेरेपछि पुगेन, हिमाल एकचोटि हेरेपछि पुगेन, तर उहाँहरू किन बारम्बार फर्केर आउँछ भनेर यही हाम्रो जातीय तपाईँको वेशभूषाहरू जातीय हाम्रो खानपिनहरू यहाँको तपाईँको संस्कृतिहरू हेर्नको लागि उहाँहरू बारम्बार दोहोऱ्याएर आइरहेको। त्यसो भएको हुनाले यो सबै चिजहरूलाई जति यो राज्यले संरक्षण गरे जति यसलाई तपाईँको प्रमोट गरे त्यति नै यो देशको समृद्धि पनि त्यसैमा हुन्छ भन्ने हामीले भन्दै आइरहेको छु। किनभने तपाईँ हिमालमा जानुहोस् पहाडमा जानुहोस् चितवनमा जानुहोस् त्यहाँ को छ, चितवनको जङ्गल सफारीको वरिपरि गर्ने तपाईँको सबै थारूहरू छन्, अलि पहाडतिर गएपछि पूर्व तिर गए पनि राई लिम्बूहरूको वर्चस्व छ, यता तपाईँको पश्चिमतिर गए पनि गुरुङ मगरहरूको वर्चस्व छ, हिमालतिर गए पनि शेर्पाहरू र हिमाली क्षेत्रतिर कसले त्यो पाहुनाहरूलाई सत्कार कसले गरिरहेछ, यही आदिवासीहरूले गरिरहेको छ। त्यसो भएको हुनाले आदिवासी जनजातिहरूको हाम्रो संस्कृतिहरूलाई हाम्रो तपाईँको परम्परागत चाडपर्वहरू हाम्रो वेशभूषा हाम्रो खानपिनलाई जति प्रमोट गरे यो देशको समृद्धि पनि त्यसैमा निर्भर हुन्छ भन्ने लाग्छ। त्यसो भएको हुनाले आदिवासी जनजातिहरू भनेको यो देशको समस्या हुँदै होइन, हामी समाधान हो, चाहे यो जलवायु परिवर्तन तपाईँको कार्बनकोहरूमा तपाईँको सबै चिजमा हामी चाहिँ तपाईँको चाहे यो देशकै लागि पनि हामी समाधान हो क्या। त्यसो भएको हुनाले राज्यले आदिवासी जनजातिहरू समाधान हो समस्या होइन भन्ने जुन दिन त्यो लिन्छ नि यो देशको भलो त्यसैमा हुन्छ जस्तो लाग्छ।
1: माननीय ज्यूले यसमा केही थप्नुहुन्छ?
2: यस्तो हो, अब धेरै कुरा उहाँले भनिसक्नु भएको छ। खासमा आदिवासी जनजातिहरूको अवस्थाको बारेमा चाहिँ ऐनले 60 आदिवासी जनजाति इनलिस्ट गरेका छ, त्योभन्दा बढी पनि छ भनेर चाहिँ तपाईँको चाहिँ अब आयोगमा विभिन्न निवेदनहरू आएछन्। त्यस कारणले यसले के देखाउँछ भने अझै आदिवासी जनजातिहरूको पहिचान गर्न बाँकी छ भन्ने देखाउँछ। एक दोस्रो कुरा, आयोगले एउटा अध्ययन गरेको थियो आजभन्दा 2 वर्ष अगाडि, एउटा सार्वजनिक निकायमा आदिवासी जनजातिहरूको प्रतित्व के छ भनेर चाहिँ गरेको थियो। त्यसमा करिब 50 संस्थाहरूको चाहिँ अध्ययन गर्दाखेरि के देखाएको थियो भने सबैभन्दा कम चाहिँ तपाईँको ब्याङ्क सेक्टरमा छ आदिवासी जनजाति, नट मोर देन 5-6%, 5-6% बढ्दा छैन। र अर्को अलिक डाइभर्स देखिएको अथवा अलिकति वाइड स्प्रेडमा भएको त शिक्षा हो, शिक्षा सेवामा पनि होइन लेस देन 10% कम जस्तो देखिन्छ। र आदिवासी जनजातिहरू चाहिँ निजामती सेवा छ नि त्यसमा चाहिँ 16.9% मात्रै आदिवासी जनजातिको प्रतिनिधित्व, यो त 35% आदिवासी जनजातिको तपाईँको रिप्रेजेन्टेसन त धेरै आधीभन्दा कम छ। त्यस कारणले यहाँ चाहिँ राज्यले विशेष नीतिहरू बनाएर लानुपर्छ भन्ने हामीले सिफारिस पनि गरेका छौँ होइन। त्यसै गरी अर्को के भने पोलिटिकल एफेयरमा सबैभन्दा बढी चाहिँ अहिले के देखिन्छ भन्नुहुन्छ भने संविधान सभा 2064 चाहिँ होइन आदिवासी जनजातिहरूको त्यतिखेर 38% जनसङ्ख्या थियो, त्यो समानुपातिक रूपमा छ, तर त्योभन्दा पछाडि घट्दै घट्दै घट्दै आएको छ। हरेक निर्वाचनहरूमा 2070 2074 चाहिँ निर्वाचनमा, त्यस पछाडि 79 होइन, अहिले यो 82 पनि के हो भने घट्दै घट्दै आएर कारण के हो भने आदिवासी जनजातिलाई चाहिँ जनसङ्ख्या अनुपातमा चाहिँ सिटहरू आरक्षण भएन। सबैभन्दा ठुलो कहाँ हो भन्दाखेरि फर्स्ट पास्ट द पोस्ट होइन, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा त्यहाँ त कुनै छैन। अर्को त्यो 165 त्यो छैन, अर्को 110 जुन प्रोपोर्सनेट रिप्रेजेन्टेसन त्यसमा 110 चाहिँ आदिवासी जनजातिहरूको पुग्छ होइन, तर त्यहाँ चाहिँ तपाईँ के भने उहाँ पुग्दैन। त्यो कारण पहिलो यो। दोस्रो कुरा के हो भने राष्ट्रिय सभामा के छ, राष्ट्रिय सभामा चाहिँ महिला दलित के अरे अपाङ्ग तिनीहरूको चाहिँ रिप्रेजेन्टेसन चाहिँ कानुनमा सुरक्षित गरेको छ, तर आदिवासी जनजाति पनि हुनुपर्छ चाहिँ भनेको छैन। त्यस कारण त्यो के भयो त भन्दाखेरि कानुनमै डिफेक्ट देखियो होइन, अनि यसलाई

0: पनि संशोधन गरेर चाहिँ यो गर्ने भनेर चाहिँ तपाईँको यो आयोगले तपाईँको नेपाल सरकारलाई सिफारिस गरेको छ। यस्तै भयो भने त राष्ट्रिय सभामा त शून्य हुन्छ, किनभने राष्ट्रिय सभा त त्यो इन्क्लुसिभ एसेम्ब्ली हो कि, समावेशी सभा हो कि, त्यो स्थायी सभा। त्यस कारणले यस्ता धेरै कुराहरू छन्। अनि अर्को यहाँ अघि यहाँ कुरा उठ्यो कि तपाईँको चाहिँ आदिवासी जनजातिहरूको सांस्कृतिक परम्परा होइन, यो विषयमा अहिले हाम्रो डाक्टर साहबले भन्नुभयो कि हामी यो आम्चीको, अब यो के हो भने आदिवासी जनजातिहरूको चाहिँ एकदम धेरै सिप्रो ज्ञान हुन्छ भन्छ क्या। त्यसरी के हुन्छ भने 80% जैविक विविधताको संरक्षण पनि आदिवासी जनजातिहरू, विश्वमा 7,000 भन्दा बढी भाषा बोलिन्छन्, तीमध्ये 2/3 भन्दा बढ्दा चाहिँ आदिवासी जनजातिकै होइन, नेपालकै पनि त हो नि होइन। 124 भाषामध्ये आदिवासी जनजातिहरूको 95 जति छन्, अथवा 2/3 भन्दा बढी नेपालमै पनि आदिवासी जनजातिहरूको भाषा छन्। त्यस कारणले यी भाषाहरू सबैमा ज्ञान हुन्छन् होइन, यो ज्ञान भएको हुनाले तपाईँले यसलाई संरक्षण गर्नुपर्छ भनेको के, पाहुना सत्कारदेखि लिएर सबै कुरा चाहिँ के हो त आदिवासी कल्चरले हुन्छ र न तपाईँको चाहिँ। अब यसलाई पनि हामीले के भने आदिवासी जनजातिहरूको यस्तो संस्कृति, यो संस्कृति जोगाउँदाखेरि चाहिँ आदिवासी जनजातिहरूको पहिचान मात्रै जोगिँदैन, यो नेपालै समृद्ध हुन्छ। त्यस कारणले यसलाई चाहिँ विशेष नीति बनाएर कार्यान्वयन गर्नु भनेर नेपाल सरकारलाई हामीले के गरेका छौँ भने सिफारिस पनि गरेका छौँ। अघि हाम्रो डाक्टर साहबले भन्नुभयो यो आम्ची प्रथा होइन, ज्ञान त छ नि त। आज हामी एउटा मृगौला फेलियर भयो भने नेपालमा पनि मजाले उपचार हुन नसकेर दिल्ली अथवा चाहिँ बाहिरतिर जानु, त्यो त धेरै महँगो खर्च हुन्छ नि। त्यसको सट्टा त हाम्रो आम्चीको विद्या किन नअपनाउने होइन, परम ट्रेडिसनल मेडिसिन तपाईँको चाहिँ नलेजहरू जुन छ त्यसलाई किन नगर्ने। त्यस कारणले यो आदिवासी हामीले आयोगले चाहिँ आदिवासी जनजातिका परम्परागत ज्ञान र सिपलाई उपयोग गर्ने नीति ल्याउनु भन्न चाहिँ नेपाल सरकारलाई तपाईँ के भने हामीले सिफारिस गरेका छौँ।
1: सो यो नेपालको संविधान र कानुनले आदिवासी जनजातिका हक अधिकार प्राय समेटेको छ, संरक्षण गरेको छ होइन, व्यवस्था गरेको छ भनिन्छ, तर कार्यान्वयन तहमा धेरै समस्या र चुनौतीहरू छ भनिन्छ, त्यो पनि कुरा गरिन्छ होइन, यो समस्या र चुनौती कहाँ पाउनुहुन्छ तपाईँ आफ्नो विश्लेषण?
0: अब यस्तो हो, समस्या चाहिँ के हो भने राज्यले कार्यान्वयन गर्न मान्दैन क्या, खोज्दैन। यो सबैभन्दा ठुलो समस्या थियो, किनभने जस्तो आदिवासी जनजातिहरूको समानुपातिक प्रतिनिधित्वको लागि चाहिँ विशेष कानुन बनाउनु भनेर आयोगले सिफारिस गर्यो, त्यो सरकारले हेर्दैन होइन। अनि अर्को कुरा फेरि के हो भने आदिवासी जनजातिहरूको परम्परागत सिपलाई चाहिँ संरक्षण गर्ने नीति ल्याउने भन्ने चाहिँ त्यो पनि हुँदैन। अब अर्को आदिवासी जनजाति आयोग ऐनमै के छ भने आदिवासी जनजातिको विकास र वेलबिङको लागि, समृद्धिको लागि चाहिँ विशेष नीति तथा कार्यक्रम बनाएर चाहिँ नेपाल सरकारलाई कार्यान्वयनको लागि चाहिँ सिफारिस गर्नु भन्ने। हामीले आजभन्दा 3 वर्ष अगाडि नै आदिवासी जनजातिको अधिकार र दिगो विकास भनेर हामीले चाहिँ सिफारिस गरेका छौँ, एउटा एक्सन प्लानै बनाएर नेपाल सरकारलाई, अब त्यो सरकारले हेर्दैन। दिगो विकास भनेको के हो त, हाम्रो आफ्नै किसिमको परम्परा पद्धति त्यो अनुसार पनि गर्नुपर्छ। अब अघि तपाईँले पनि भन्दै हुनुहुन्थ्यो पहिलेको चाहिँ परम्परागतलाई चाहिँ अहिले आधुनिक मेडिसिनले चाहिँ मान्दैन भन्छ, मान्नपर्छ, अब मान्ने बेला आएछ। उहाँहरू जस्तो के अरे रिसर्च मेथोलोजी खेलाउनेहरूले के भन्दै हुनुहुन्छ भनेदेखि अब चाहिँ इन्डिजिनियस लेड रिसर्च हुनुपर्छ है भन्नुभएको छ होइन। अब अहिले के भएको छ तपाईँको चाहिँ हामीले फास्ट फुड खानुपर्छ भने भन्ने छ नि, तर त्यसको जमाना अब गइसक्यो। फास्ट फुड चाहिँ तपाईँको केमा हुन्छ, बिजुली तपाईँको ग्यासमा पकाएको अनि कितेले पकाउने, अनि के हुन्छ स्टिलको भाँडामा, अनि तपाईँको चाहिँ के अरे फलामको उसमा गर्ने। अब त्यस्तो होइन, तपाईँको चाहिँ एकदम परम्परागत दाउराले पकाएको
1: माटोको
0: भाँडामा त्यो चाहिँ ज्ञानवर्धक हुन्छ है भन्ने आइसक्यो होइन। त्यस कारणले परम्परालाई आधुनिकले टोटल्ली चेन्ज गर्न सक्दैन, त्यो चेन्ज गरेको राम्रो पनि हुँदैन। त्यो किन भन्छ भने आधुनिकताको सबै कुरा हो भने त आजभन्दा होइन 18 शताब्दीमा बनेको यो हाउडाको पुल होइन, अमेरिकाको ब्रुकलिनमा चाहिँ बनेको पुल, त्यो त मैले सुनेको के हो भने पेचकसले कसेर बनाएको छ अरे ब्रुकलिनको पुल होइन। अनि आइफल टावर हेर्नुहोस् त फ्रान्सको, त्यो कुन चाहिँ त्यतिखेर त अहिलेको विज्ञान त थिएन, त्यति ठुल्ठुलो चाहिँ तपाईँको परम्परागत रूप ज्ञानमा आधारित त्यति ठुलो चाहिँ होइन, आइफल टावरभित्र त सपिङ कम्प्लेक्स छ त होइन, कस्तो विधि हो त 18 शताब्दीमा। त्यस कारणले यो के हो भने यो अहिले चाहिँ हाम्रो आदिवासी जनजातिको ज्ञानलाई नेग्लेक्ट गर्दाखेरि के हुन्छ भने मानव समुदायलाई नै ध्वस्त पार्नेतिर लान्छ क्या। त्यस कारणले पनि आदिवासी जनजाति ज्ञान अगाडि आउनुपर्छ भन्ने हो। संविधान कानुनमा भएका धेरै कुराहरू सरकारले कार्यान्वयन गरेछन् भने मैले अघि भनिसकेँ, त्यसमा जस्तो संविधानको धारा 56 छ भने यो अटोनोमस के होइन संरक्षित र स्वायत्त क्षेत्रहरू बनाउने भनेको छ। अब कति होइन आयोगले सिफारिस पनि गरेका छ, अरूले पनि भनेका छन्, अनि अध्ययनकर्ताले पनि भनिराख्नु भएको छ, अध्ययन गरेर चाहिँ दिनुभएको छ, उहाँहरू जस्तो चाहिँ नेपिन जस्तोले चाहिँ यो कार्यान्वयन गर भनेर त्यही पनि गर्दैन। त्यस कारण सरकारले के हो भने राज्यको कमजोरी छ, आदिवासी जनजाति आयोगले कति सिफारिस गर्छ त्यो हेरेकै छैन, कार्यान्वयनतिर जाँदै जाँदैन। संसदमा चाहिँ हामीले दिएको सिफारिस त्यो के हो भने संवैधानिक मान्यता अनुसार आदिवासी जनजाति आयोगले दिएको सिफारिस, अध्ययनका सिफारिसहरू त सरकारलाई नै दिन्छौँ, तर राष्ट्रपतिलाई दिएको सिफारिस त्यो के हो भने संसदमा गएर छलफल गरेर अनि उचित तपाईँको चाहिँ के हो भने निर्देशन चाहिँ सरकारलाई दिनुपर्छ। अब त्यो 82 असोजमा दिएको प्रतिवेदन यो 83 साउनमा आएर चाहिँ बल्ल टेबल हुँदैछ, अब यस्तो छ। त्यस कारणले यो चाहिँ के हो भने राज्यको तर्फबाट अलिक नेग्लिजेन्सी जस्तो।
1: यसमा जनजाति महासङ्घका अध्यक्ष जुनी मासरले केही थप्नुहुन्छ?
2: अब यसमा केही नपाएको भन्ने होइन, तर फेरि हाम्रो आदिवासी जनजातिहरूको तपाईँको जल जमिन र जङ्गलमाथिको हाम्रो अग्राधिकार को तपाईँको एक राख्ने आइएलओ कन्भेन्सन 169 जुन नेपाल सरकारले रेटिफाई गरेको, त्यसै गरेर होइन त्यस्तै गरेर आदिवासी महिलाहरूको तपाईँको सिडाको अधिकारहरूदेखि लिएर सबै चिजहरू सरकारले साइन गरिदिने पक्ष राष्ट्र भइदिने, तर कार्यान्वयनमा जस्तै आदिवासी आइएलओ कन्भेन्सन 169 रेटिफाई गर्यो तर त्यसलाई हामी स्थानीयकरण भन्छौँ, डोमेस्टिकेसन, त्यसको ऐन बनाइदिएको छैन। हाम्रो तपाईँको प्रेसर नै सरकार राज्यलाई त्यही छ कि तुरुन्त ऐन बनाऊ, क्लियरली लेखेको छ तपाईँको संविधान सभाले बनाएको उसमा धारा 56(5) तपाईँको आदिवासी जनजातिहरूको तपाईँको आफ्नै तपाईँको अटोनोमस रिजन, त्यसै गरेर संरक्षित क्षेत्र विशेष क्षेत्र भनेर तपाईँको यो बराम आदिवासी जनजातिले त्यो माग गरिसकेको छ। राज्यले त्यो कार्यान्वयन नगरेपछि त्यो माग गर्यो, कार्यान्वयन नगरिदिएपछि सर्वोच्चमा मुद्दा हालेर अहिले तपाईँको त्यो तुरन्त कार्यान्वयन गर भनेर सर्वोच्च अदालतले स्टे जारी गरिसकेको अवस्था छ। त्यसो भएको हुनाले हाम्रो अधिकारहरू चाहिँ संविधान भन्ने चिजै तपाईँको त्यो संविधान बन्यो राम्रो राम्रो बन्यो नेपालको संविधान एकदम समावेशी बन्यो भनेर दराजमा थन्काउनलाई होइन कि, इमान्दारीका साथ कार्यान्वयन गर भन्ने हो। आदिवासी दिवस मनाउँदै गर्दाखेरि पनि हाम्रो अधिकारहरू, हाम्रो तपाईँको भाषिक अधिकार, जस्तै तपाईँको संविधानको तपाईँको मौलिक हकमै छ हाम्रो तपाईँको मातृभाषा शिक्षाको कार्यक्रमहरूदेखि लिएर ती चिजहरूले पनि कार्यान्वयन गर भनेर अहिले केही केही प्रदेशहरूले सुरु गरिसकेको छ। तपाईँको जस्तै बागमती प्रदेशमा नेवार तपाईँको तामाङ भाषालाई तपाईँको सरकारी कामकाजी भाषा बनाएको छ, उता गण्डकीमा मगर र गुरुङको भाषालाई तपाईँ सरकारी कामकाजी भाषा बनाएको छ, र त्यस्तै गरेर तपाईँको मातृभाषामा आफ्नो मातृभाषामै शिक्षा लिनु पाउने अधिकारहरू पनि संविधानमा छ। तर संविधानमा त्यो अधिकार राखिदिने, फेरि यता बजेट कटाइदिने, तपाईँको त्यो शिक्षक नदिइदिने, त्यसले गर्दाखेरि त्यो चिजहरू समस्या। त्यसो भएको हुनाले मेरो चाहिँ के भने हाम्रो त्यो अधिकारहरू चाहिँ तपाईँको संविधानमा मात्र राखेर चाहिँ हुँदैन, डेकोरेसन गरेर राख्नलाई बनाएको हुन त्यो मूर्ति होइन, त्यो कार्यान्वयन गर्न बनाएको हुनाले कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो यसपालिको आदिवासी दिवसको हाम्रो तपाईँको म्यासेज राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै तपाईँको यो पनि हो। हाम्रो ऐनहरू, हाम्रो आदिवासी जनजातिको अधिकारहरूले कार्यान्वयन गर, अन्तर्राष्ट्रिय तपाईँको आइएलओ कन्भेन्सन 169 तपाईँको त्योहरूलाई ऐन कानुन बनाएर त्यसलाई डोमेस्टिफिकेसन गर, त्यसलाई स्थानीयकरण गर भन्ने पनि हो।
1: अब म डाक्टर साहबलाई सोध्न चाहन्छु, जस्तो नेपाली यो परम्परागत ज्ञान सिप लोप हुने चुनौती छ, अवस्था पनि त्यस्तो आइसकेको छैन, यसको वैज्ञानिक संरक्षण अभिलेखीकरण र बौद्धिक सम्पत्ति अधिकार सुनिश्चित गर्न राज्य र सरकारवालाहरूले के गर्नुपर्छ अबको अवस्थामा, किनभने तपाईँ त अध्ययन गर्दै हुनुहुन्छ,
3: टिचरको नाताले, एउटा रिसर्चरको नाताले, एउटा आदिवासी महिलाको नाताले हेर्दाखेरि चाहिँ हाम्रो सबैभन्दा जरा प्रब्लम भनेको हाम्रो एजुकेसनमा होइन, हाम्रो शिक्षामा। जब हामीले चाहिँ शिक्षाको करिकुलम बनायौँ नि देशमा, हामीले के गर्यौँ त इन्डियामा जुन चाहिँ ब्रिटिसले बनाएको करिकुलम त्यसलाई हुबहु कपी पेस्ट गर्यौँ, इङ्ग्लिस एज अ मिडियम अफ इन्स्ट्रक्सन भनेर चाहिँ इङ्ग्लिसले चाहिँ तपाईँको इन्डियालाई कोलोनाइज गर्नलाई कोलोनाइजरहरूले बनाएको करिकुलममा चाहिँ नेपालमा ल्याएर चाहिँ त्यही गर्दाखेरि नेपाली एज बिकम मिडियम अफ इन्स्ट्रक्सन भयो हुनु न। अब त्यो हाम्रो नेपाल त डाइभर्स तपाईँको आदिवासी जनजातिको ज्ञान, हाम्रो संस्कृति, रीतिरिवाज होइन, यो खालको हाम्रो एउटा मल्टिकल्चरल स्पेसमा नेपाली एज अ मिडियम अफ इन्स्ट्रक्सन हुने बित्तिकै हाम्रो ज्ञानको लोप त्यहाँदेखि नै सुरु भयो होइन। जस्तै तपाईँको अहिले सुन्दाखेरि हामी क्यानाडाको, अमेरिकाको कुराहरूमा त्यहाँको चाहिँ आदिवासीहरूलाई कसरी चाहिँ इभन बोर्डिङ्समा लगेर चाहिँ कसरी दर्दनैक बच्चाहरूलाई चाहिँ शास्ति दियो भने नि, त त्यो कुरा चाहिँ यसो हेर्दाखेरि हाम्रो देशमा पनि भएको देखिन्छ। किन भन्दाखेरि चाहिँ जब हामीले चाहिँ 1950 फिफ्टिज पछि चाहिँ मोडर्न एजुकेसन आउँदाखेरि चाहिँ सबै आदिवासी जनजातिहरूको जुन चाहिँ आफ्नो भाषा लोप हुने कारण चाहिँ हाम्रो एजुकेसन नै झरा देखिन्छ र भाषा सँगसँगै लोप हुँदाखेरि हाम्रो ज्ञान हाम्रो संस्कृति रीतिरिवाज पनि बिस्तारै बिस्तारै त्यसरी लोप भएको देखिन्छ। त्यसै कारणले गर्दाखेरि मैले जब पहिलाचोटि मैले तपाईँको आदिवासी जनजातिको ज्ञान र आदि जलवायु परिवर्तन शिक्षा भनेर त्यो विषयमा चाहिँ मैले पिएचडी गर्दाखेरि चाहिँ इभन मेरो आदिवासी जनजाति भन्ने वर्ड नै निकाल भनेर हाम्रै प्रोफेसर साहबहरूले भन्नुभयो। अब उहाँलाई पर्सनली दोष दिने भन्दाखेरि पनि हाम्रो सिस्टमलाई दोष दिन्छु किनभने हाम्रो सिस्टमले आदिवासी जनजातिको ज्ञानलाई कहिले पनि यसले प्रायोरिटी दिएन, न हाम्रो भाषालाई दियो, न हाम्रो संस्कृतिलाई दियो, न हाम्रो रीतिरिवाजलाई दियो। त्यो हुँदाखेरि के भन्दाखेरि हामी वेस्टर्न एजुकेसनमा चाहिँ मुर हाबीतिर गयौँ कि अनि त्यसले गर्दाखेरि पनि हाम्रो स्कुलबाट गाउँबाट सहरमा आउने सहरबाट विदेश जाने विदेशबाट कहिले नआउने हाम्रो बच्चाहरू भाइ बहिनीहरू हाम्रो युवाहरू त्यो किन भन्दाखेरि हामी आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई गर्व गर्ने ठाउँै पाएनौँ कि हामी सानो बच्चादेखि यस्तो खालको एजुकेसनमा आयौँ कि हामी आफूलाई गर्व गर्नु भन्दाखेरि अरूलाई गर्व गर्न थाल्यौँ। अनि फेरि अर्को कुरा चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब नेपालले यस्तो खालको शिक्षा ल्यायो कि तपाईँको चाहिँ वेस्टर्न एजुकेसन के त्यो चाहिँ वेस्टर्नलाई मात्रै फाइदा हुने भयो। त्यही कारणले गर्दा हाम्रो बच्चाहरू अब स्कुलमा सक्नु पाएको छैन, कहाँ जाने अमेरिका जाने बेला जाने अस्ट्रेलिया जाने हामी तपाईँहरूले सुनिरहेको छ किनभने त्यसरी नै ग्रुमिङ गर्यौँ नि त हामीले भन्दाखेरि चाहिँ तपाईँको त्यही कारण जड चाहिँ मेन च्यालेन्ज एजुकेसनमा भयो। त्यही भएको हुनाले अहिले हामीले सिप्रेटले चाहिँ एउटा शिक्षामा आदिवासीको लेट इन्डिजिनस लेट रिसर्च भनेर अहिले इन्डिजिनस रिसर्च मेथोडोलोजीको बाट चाहिँ हामीले विभिन्न अनुसन्धान गर्छौँ। अहिले नेपाल मात्रै होइन हामी साउथ एसियामा एसियामा इन्टरनेसनली 19 देशमा हामीले चाहिँ काम कोलाबोरेटली काम गरिरहेको छौँ। अहिले के गरिरहेको छु भन्दाखेरि म अब काठमाडौँ विश्वविद्यालयमा आबद्ध पनि भएँ, त्यस्तै गरी युनिभर्सिटी मिचिगन, त्यसै गरी युनिभर्सिटी ब्रिटिस कोलम्बिया, त्यस्तै विभिन्न युनिभर्सिटीमा हामीले चाहिँ एउटा कोलाबोरेट गरेर के गरिरहेको छ भन्दाखेरि अब इन्डिजिनस मेथोडोलोजीबाट रिसर्च गर्नु पर्यो अनि त्यो इन्डिजिनस करिकुलम चाहिँ तपाईँको युनिभर्सिटीमा ल्याउनु पर्यो, स्कुलमा ल्याउनु पर्यो, हाम्रो भाइ बहिनी बच्चाहरूलाई चाहिँ त्यो खालको ज्ञान चाहिँ यस्तो खालको ज्ञान ल्याउनु पर्यो कि उनीहरूले कस्तो भन्दाखेरि ओहो हाम्रो आदिवासी जनजाति मेरो यो भाषा मेरो यो संस्कृति रिवाज मेरो लागि प्राइड रहेछ, मेरो लागि चाहिँ यो चाहिँ तपाईँको मेरो मेरुदण्ड रहेछ भन्ने खालको अभि सोच चाहिँ तपाईँको बच्चादेखि हामीले चाहिँ ल्याइदिउँ भने के हो भन्दाखेरि चाहिँ अनि त्यसपछि आफ्नो माया हुन्छ कि आफ्नो तपाईँको मेरो गाउँ भनेर मेरो ठाउँ मेरो गाउँ मेरो संस्कृतिमा रीतिरिवाज हुन्छ। तर हामीसँग त्यो चाहिँ छैन, न डेभलपमेन्टले छ न हाम्रो पोलिसी डिस्कोर्स आएको छ होइन, जस्तै पोलिसी किन अहिले चेन्ज हुँदैन तर तपाईँले अहिले हाम्रो यहाँ आयोगको अध्यक्षज्यूले भन्नुभयो तपाईँको हामीले यति धेरै सिफारिस गरेको छु 90% कारण नै भएको छैन, त्यो राज्यले सुन्दै सुनेन, किन सुन्दैन हाम्रो दिमाग त्यसरी नै ब्रट आउँछ नि त आदिवासी जनजातिको इस्यु किन महत्त्वपूर्ण छ। मैले भने मेरो पिएचडी गर्दाखेरि मैले प्रपोजल लगाउँदाखेरि मेरो प्रपोजलमा आदिवासी जनजाति भन्ने वर्डै निकाल भन्ने अवस्थामा तपाईँको आदिवासीको महत्त्व नै भएन कि अहिले हाम्रो यहाँ नेफिनको अध्यक्षज्यूले भन्नुभयो। अहिले संसारबाट चाहिँ तपाईँको चाहिँ आदिवासी जनजातिको तपाईँको चाहिँ या हामीसँगको एउटा त्यो सिक्नलाई त्यो बुझ्नलाई आउँछ भन्यो भने हामी आफूलाई एउटा तपाईँ इटिक र इमिकको प्रिन्सिपल भन्ने हुन्छ कि इटिक र इमी भनेको चाहिँ यति नलेज छ यति ज्ञान छ हामी भित्रमा तर हामी चाहिँ ज्ञान चाहिँ बाहिर बाहिर खोजिरहेछौँ क्या त्यसरी नै हामी रुमलिरहेको छौँ कि त्यही कारणले गर्दाखेरि अब चाहिँ अब हामीले त्यही भएर पनि अहिले चाहिँ सिप्रेटले चाहिँ हामीले के इनिसिएट गरिरहेको छौँ अब चाहिँ हामीले इन्डिजिनस लेट रिसर्चको कुरासँग इन्डिजिनस मेथोडोलोजीको कुरा अनि त्यसपछि इन्डिजिनस एजुकेसन भनेर चाहिँ म आफू पनि तपाईँको चाहिँ इन्टरनेसनली ग्लोबल क्लाइमेट चेन्जमा पनि धेरै वर्ष 10-20-22 नै भइसक्यो होइन अहिले इन्टरनेसनली पनि इन्डिजिनस करिकुला भनेर हामीले डिस्कोर्समा ल्याइसकेको छौँ क्लाइमेटमा त्यसको सिलसिलामा नेपालले पहिलाचोटि काठमाडौँ विश्वविद्यालयमा 3 अगाडि हामीले इन्डिजिनस एजुकेसन मास्टर्स प्रोग्राम सुरु गऱ्यौँ होइन अहिले यो 3rd-4th ब्याच भइरहेको छ यसपालिदेखि हामीले 2 मास्टर्स सुरु गऱ्यौँ किन भन्दाखेरि अब चाहिँ हामीले चाहिँ अब वेस्टर्न एजुकेसनले मात्रै पुग्दैन अब चाहिँ हाम्रो आफ्नै ज्ञान आफ्नै भाषा आफ्नो संस्कृतिमा रमाउनुपर्छ र हामीले चाहिँ आफ्नो ठाउँलाई माया गर्नुपर्छ र त्यही नै हो हाम्रो आइडेन्टिटी भनेर त्यो खालको मुभमेन्टलाई नै हामीले अगाडि बढाइरहेको छौँ होइन।
4: अब डाक्टर साहब यस्तो अवस्थामा होइन परम्परागत ज्ञान सिप र जीवनशैलीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न त एकदमै चुनौती पूर्ण छ नि त होइन, कसरी त्यो हस्तान्तरण गर्ने यसका लागि वा नयाँ पुस्तालाई मौलिक पहिचान र ज्ञानसँग अभ्यस्त बनाउन के कस्तो व्यवहारिक प्रयास हुनुपर्छ?
3: म चाहिँ कस्तो भन्दाखेरि चाहिँ जहिले चुनौती मात्रै लिँदिनँ होइन किनभने मेरो आफ्नो अनुभवमा चाहिँ कुनै पनि असम्भव भन्ने छैन तर त्यसको लागि चाहिँ हामीले चाहिँ अब एउटा स्टेप बाई स्टेप गर्नुपर्छ भन्ने हो होइन। अब तपाईँको चाहिँ अब जस्तै फर इक्जाम्पल 1950 एजुकेसनलाई हामीले दुई वर्षमा चेन्ज गर्छु भनेर त सम्भव छैन नि तर अब तपाईँको विलियम वर्सले भनेर चाहिँ तपाईँको 1000 miles स्टार्ट विथ द फर्स्ट स्टेप भन्ने हो तपाईँको मुठी मुठी भनेर सागर बन्छ भनेर चाहिँ हामीले चाहिँ सबैको एक्टरहरूले आफ्नो रोल खेल्नु पर्यो। तर अर्को कुरा चाहिँ एजुकेसनबाट अहिले हामीले सप्तरीमा थारू कम्युनिटीमा जम्मा अहिले 22 तपाईँको हाई स्कुलमा चाहिँ हामीले करिकुलम बनाइरहेको छौँ होइन त्यो करिकुलममा चाहिँ तपाईँको जेवर मेन्जन भनेर जुन चाहिँ हराइरहेको प्रशासनिक अभ्यासलाई शिक्षा पनि हामीले चाहिँ तपाईँको यो स्थानीय सरकारले कानुनी मान्यता दिइसकेको छ, त्यसलाई चाहिँ स्कुलमा करिकुलममा लाउने भनेर भनिरहेको छु। भन्दाखेरि बच्चाहरूले चाहिँ अब चाहिँ अबको बच्चाको करिकुलम चाहिँ थ्योरिटिकल होइन, तपाईँको प्र्याक्टिकल अन द ग्राउन्ड त्यो भयो भने चाहिँ सम्भव छ भन्ने हो। खालि थ्योरिटिकल मात्रै होइन, डुएबल हुनु पर्यो र पोलिसी डिस्कसमा ल्याउनु पर्यो। अनि तपाईँलाई अर्को एउटा म के भन्छु भन्दा किन सम्भव छ भन्दाखेरि चाहिँ अब संसारमा तपाईँको जलवायु परिवर्तनको साइन्टिस्ट आइपिसिसी भन्छ, इन्टर गभर्मेन्टल प्यानल क्लाइमेट चेन्ज भन्छ, त्यसै गर्दा यो जैविक विविधता सम्बन्धी तपाईँको चाहिँ यो त्यसमा तपाईँको इक्बेस भनेर चाहिँ इन्टर गभर्मेन्टल साइन्स पोलिसी प्लेटफर्म अन बायोडाइभर्सिटी इकोसिस्टम एन्ड इकोलोजिकल बायोडाइभर्सिटी सिस्टमभित्रमा पनि हामीले हेर्ने हो भने अब चाहिँ तपाईँको इन्डिजिनस नलेज र प्र्याक्टिसेस इज द वानली वान फाउन्डेसन फर होल बायोडाइभर्सिटीलाई कन्जर्भ गर्नुलाई, जैविक विविधता संरक्षण गर्नलाई, जलवायु परिवर्तन अनुकूलन न्यूनीकरण गर्नलाई भनेर आइसकेको छ। त्यो भनेको मतलब के भन्दाखेरि साइन्स वेस्टर्न साइन्स चाहिँ तपाईँको अब मात्रले सोल्युसन ल्याउँदैन, अब चाहिँ हामीले इन्डिजिनस नलेज लोकल भ्यालुज प्र्याक्टिसलाई ब्यालेन्स गरेर लानुपर्छ भन्ने हो। त्यो चाहिँ हामीलाई अपर्च्युनिटी पनि हो।
4: डाक्टर साहब, अब यो जलवायु परिवर्तन वातावरण संरक्षण जैविक विविधता सन्दर्भमा कुरा गर्नुभयो, यसको विषयमा हामी छुट्टै एउटा कार्यक्रममा छलफल गरौँला। जनजाति महासङ्घका अध्यक्ष निमाजीलाई सोध्न चाहन्छु, आईएलओ महासन्धि 169 यहाँले कुरा त गरिसक्नु भएको छ, आदिवासी अधिकार सम्बन्धी राष्ट्र संघीय घोषणा पत्रको पालनाको अवस्था नेपालमा कतिको प्रभावकारी पाउनु भएको छ, यहाँले त भनिसक्नु भयो जनजाति भनेको समस्या होइन समाधान हो र यसको कार्यान्वयन भएको छैन, यो संविधानमा नै व्यवस्था हुनुपर्छ भन्ने जस्ता कुराहरू पनि गर्नुभयो, तथापि के छ प्रक्रियाहरू यसका बारेमा पनि अलिकति भनिदिनुहोस् न।
2: कन्भेन्सन 169 सरकारले दक्षिण एसियामै हामी पहिलो भएको थियो नेपाल आईएलओ कन्भेन्सन 169 रेटिफाई गर्ने, त्यसमा नै हामी खुसी पनि व्यक्त गर्दछौँ। त्यतिखेर आईएलओ कन्भेन्सन 169 पारित गर्नको लागि भूमिका खेल्नुहुने त्यतिखेरको सांसदज्यूहरू मन्त्रीज्यूहरू सबैलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु। तर अब अहिले आईएलओ कन्भेन्सन 169 को जुन हाम्रो जल जमिन र जङ्गलमा हाम्रो अग्राधिकारको कुराहरू छ, त्यस्तै गरेर एफपिक फ्री प्रायर इन्फर्म कन्सेन्ट जुन जुनसुकै कार्यक्रमहरू चाहे त्यो राज्यबाट होस् चाहे त्यो प्राइभेट निजी क्षेत्रबाट होस् जुनसुकै उसबाट पनि आदिवासीहरूको थत्थलोमा आदिवासी जनजातिहरूको क्षेत्रमा कुनै पनि कार्यक्रम परियोजनाहरू कार्यान्वयन गर्नको लागि गर्छौँ भने सबभन्दा पहिला हामी त्यहाँको आदिवासी जनजातिहरूसँग उहाँहरूको पूर्व जानकारी मन्जुरी के अरे सहमति लिनु फ्री प्रायर इन्फर्म कन्सेन्ट लिनु भनेर हामीले भनिसकेको छ। त्यस्तै गरेर तपाईँको अहिले हाम्रो आदिवासीको थत्थलोहरू उता जङ्गलहरू पनि मैले तपाईँको त्यस्तै रमणीय छ, त्यस्तै गरेर तपाईँको पहाडतिर गयो भने अहिले के अरे जलविद्युतको परियोजनाहरूको सबैभन्दा राम्रो मन परेको आँखा गाडेको त्यही ठाउँ हो आदिवासीहरूकै थत्थलोमा। त्यस्तै गरेर हाम्रो आदिवासी जनजातिहरूको तपाईँको डाँडा काँडाहरू हाम्रो तपाईँको डेम्बाहरू तपाईँको हाम्रो छोर्देनहरू भएको ठाउँ ती चिजहरूमा पनि उहाँहरूको आँखा गाड्ने यो विकासे कामको नाममा अनि हाम्रो डाँडा देख्नै नहुने हाम्रो तपाईँको परापूर्वले तपाईँको पूजा गर्ने ठाउँलाई उहाँहरूले केबल कार लगेर तपाईँको पर्यटकीय क्षेत्र बनाउने भन्छन् अनि हाम्रो तपाईँको खोला नालाहरू हिजो तपाईँको हिजो आदिवासी जनजातिहरू त्यो ठाउँमा एकदमै ठुलो अवसर रहेछ त्यहाँ राम्रो युनिभर्सिटी रहेछ राम्रो तपाईँको व्यापार व्यवसाय रहेछ भनेर बस्या होइन नि त्यहाँको आदिवासी जनजातिहरू त्यहाँको आफ्नो पुर्खाले थत्थलो भनेर त्यो ठाउँ नछोडेको हो। अब अहिले आएर त्यो ठाउँमा चाहिँ तपाईँको उहाँहरूको हाइड्रो राख्नु पर्यो उहाँहरूको तपाईँको केबल कार राख्नु पर्यो भनेर अहिले आदिवासी जनजातिहरू त्यहाँबाट विस्थापित गर्न मिल्छ। त्यही भएर हामीले एफपिक गर्नुपर्छ। एफपिकले के भन्छ भने आदिवासी जनजातिहरूलाई त्यो परियोजना स्वीकार्ने अधिकार पनि छ रिजेक्ट गर्ने अधिकार पनि आदिवासी जनजातिहरूसँग हुन्छ। त्यसो भएको हुनाले यो एफपिक चाहिँ पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि अहिले हामीले राज्य पक्षलाई पनि भनिरहेको छौँ। आदिवासी जनजाति महासङ्घमा एउटा दस्तावेज आउँछ तपाईँको हेर्नुहोस् यो हाइड्रो प्रत्येक हाइड्रो अथवा कुनै पनि परियोजनाहरूको आदिवासी जनजातिहरूको ठाउँमा त्यो निर्माण हुँदै गर्दाखेरि एउटा कुरा चाहिँ जम्मा तिनवटा बनाउँदो रहेछ इआइए रिपोर्ट भनेर तिनवटा बनाउँदो रहेछ एउटा परियोजनालाई राख्ने एउटा मन्त्रालयले बुझाउने अथवा वनमा हो भने वनमा बुझाउने हाइड्रोको हो भने ऊर्जा मन्त्रालयमा बुझाउने अरू तपाईँको ठाउँमा हो भने अरू ठाउँ मन्त्रालयमा बुझाउने एउटा चाहिँ आदिवासी जनजाति महासङ्घमा आउँछ। अहिले हाम्रो महासङ्घमा चाङका चाङ तपाईँको त्यो इआइए रिपोर्टहरू त्यसलाई रिभ्यू गरिदिउँ त्यसमा तपाईँहरूले एफपिओ। त्यही भएर हामीले जुनसुकै ठाउँमा पनि आदिवासी जनजातिहरूको थत्थलोमा कुनै किसिमको परियोजना बनाउँछ कुनै किसिमको उहाँहरूको बुझाउने आदिवासी जनजातिहरूको अधिकारले संरक्षण गरेर उहाँहरूको थत्थलोलाई नबिगार्ने गरेर त्यहाँको संस्कृतिहरूलाई नबिगार्ने गरेर गर्छ भने आदिवासी जनजातिहरूले त्यसलाई मान्छ। तर आदिवासी जनजातिहरूको थत्थलोमा आदिवासी जनजातिहरूको अधिकारलाई हनन गरेर यदि बनाउनु खोज्छ भने जुन जुन ठाउँमा आदिवासी जनजातिहरूको सहमति नलिएकन हाइड्रो प्रोजेक्ट बनाएको छ त्यहाँ समस्या भयो। जुन जुन ठाउँमा जस्तै तपाईँको हेर्नुहोस् केबल कारदेखि ल्याएर उनीहरूले एफपिक गर्न ठानेन जुन जुन ठाउँमा आदिवासी जनजातिहरूसँग एफपिक गरेर तपाईँको उहाँहरूको सहमति लिएर गरेको छ त्यो ठाउँमा राम्रोसँग भइरहेको छ।
4: आदिवासी जनजातिको थत्थलोको कुरा जहाँसम्म आयो विशेष गरेर तराईमा तराईको मान्छे भएकोले मलाई त्यो चाहिँ थाहा छ प्रत्यक्ष मेरै गाउँमा पनि जुन ग्राम थानमा पूजा गर्ने चलन छ नि, परम्परा छ नि होइन, त्यो अत्यधिक अतिक्रमणमा प्राय परेको छ होइन, त्यस्तो केसहरू आएको छ कि छैन यहाँहरू समक्ष?
0: थुप्रो आएको छ, आयोगको तपाईँको यो 5.5 वर्षको अवधिमा अब आयोगमा निवेदन पनि आए, उजुरी पनि आए, र हामी चाहिँ तपाईँको के भने अनुगमन पनि गयौँ। अब यो अस्ति चाहिँ जेठको 24 गतेदेखि लिएर असारको 32 गतेसम्म चाहिँ म अनुगमनमा पनि गएको थिएँ। हगि यसमा के हो भने यो चाहिँ होल के देखाउँछ भने 3 कारणले चाहिँ आदिवासी जनजातिहरूको भूमि खोसिएको र विस्थापित भएको अहिलेसम्मको प्रारम्भिक अनुगमनले देखाउँछ। त्यो के हो भने पहिलो राष्ट्रिय निकुञ्ज अथवा वन्यजन्तु संरक्षण, तपाईँको चाहिँ तराईको चितवनको नेसनल पार्कले थारूलाई विस्थापित गरेको होस् या शिवपुरी लाङटाङहरूले चाहिँ तामाङहरूलाई चाहिँ आफ्नो तपाईँको चाहिँ परम्परागत के भन्छ संस्कार संस्कृति चलाउनुको लागि प्रतिबन्ध होस्। यस्तो पहिलो कुरा चाहिँ तपाईँको के हो बर्दिया नेप तपाईँको चाहिँ बाँके तपाईँको उता कोसी टप्पु होइन, यो नेसनल पार्क र नेसनल कन्जर्भेसन के आरक्ष र तपाईँको चाहिँ सिकार आरक्ष भन्दा के आरक्ष भन्दा नि त्यो एउटा फर्स्ट हो। अर्को चाहिँ सरकारले आफैले लिएको के त्यो के हो भने विकास निर्माणको लागि भनेर भन्छ। त्यो के हो भने अहिले हाम्रो नेपिनको अध्यक्षले भन्नुभयो नि विभिन्न ठाउँमा होइन, हाइड्रोले पनि भन्नुभयो भने त्यो सरकारले के गरी सरकारी प्रयोजनको लागि लियो त भन्दाखेरि जस्तो बाटो बनाउनु भनेर लियो होइन, बाटो त विकास हो नि कहाँ यसो त लानुपर्छ भन्यो, तर त्यहाँ सबै तपाईँको चाहिँ आदिवासी जनजातिकोबाट। अनि दोस्रो कुरो के भने त्यो सरकारी घरहरू बनाउँदा भयो, नापी त 2021 सालमा आएको हो नि, त्योभन्दा अगाडि त हाम्रो पुर्खाहरूले जति सेरोफेरो राखेको थियो त्यो आफ्नै हो भनेर गरेको थियो। तर अहिले हाम्रो अधिकांश आदिवासी जनजातिसँग के छ भने एक त भूमि सुधारले चाहिँ एकले चाहिँ निश्चित हदबन्दी लगाइदियो, अब अर्को कुरा चाहिँ उनीहरूसँग अब तिर्नु भनेपछि कहाँ पैसा छैन भनेपछि नगरे पनि राख्यो। अनि त्यो तपाईँको चाहिँ परम्परागत रूपमा चर्चिँदै आएको, खेती लाउँदै आएको, उपभोग गर्दै आएको, तर लाल पूजा नभएको, त्यसमा के गर्थ्यो राज्यले, यो सरकारी जग्गा हो भनेर तपाईँको चाहिँ लाग्यो। अब यो यतिसम्म भएछ कि यो के अरे दमौली छ नि, दमौलीमा सदरमुकाम सार्नुभन्दा पहिला कहाँ थियो, तनहुँको बन्दीपुरमा थियो, उहाँ चाहिँ दराईहरूलाई चाहिँ तपाईँको तिमीलाई सट्टा भाडा दिन्छु भनेको अहिलेसम्म पास छैन भनेर, यो दोस्रो कुरा हो। तेस्रो कुरा उहाँले भन्नुभएको थियो हाइड्रो, अहिले चाहिँ म्यासिभली हाइड्रो पावरले चाहिँ एकदम पहाड गएर होइन खोला नेचरल रिसोर्सेस जहाँ छ त्यही हो नि आदिवासी जनजातिको, त त्यो चाहिँ के सबै त्यो हाइड्रोले चाहिँ क्याप्चर गर्यो अनि त्यो हो। अनि फाइनल्ली अहिले के हुन थालेछ भने उहाँहरू चाहिँ केबल कारले पनि उधिन्न थालेछ आदिवासी जनजातिहरूको चाहिँ होइन, यो धेरै त गइसकेका छैन तर केहीले पनि तपाईँको त्यो नै हो आदिवासी जनजातिकै हो, त्यस कारणले यो समस्याहरू चाहिँ देखिया छ।
4: अन्तमा होइन म तिनैजनालाई सोध्न चाहन्छु, आदिवासी जनजातिको अधिकार प्रवर्धन र समावेशी नेपाल निर्माणका लागि राज्य सरकारवाला निकायको विशेष प्राथमिकता अब के हुनुपर्छ सबभन्दा पहिले डक्टर साहब?
3: यसको लागि चाहिँ हामीले सबैभन्दा अगाडि चाहिँ हाम्रो माइन्ड सेट ओपन हुनु पर्यो होइन, तपाईँको चाहिँ जस्तै पहिला जुन बेला हामीले चाहिँ वेस्टर्न एजुकेसन ओपन गरे जस्तै हामीले चाहिँ स्थानीय हाम्रो पाठ्यक्रममा हाम्रो पोलिसीमा हाम्रो कार्यक्रममा चाहिँ तपाईँको चाहिँ आदिवासी जनजातिको होइन ज्ञान रीतिरिवाज हाम्रो स्किल हाम्रो नलेज हाम्रो तपाईँको चाहिँ यो प्रथाजनिक अभ्यास चाहिँ यो चाहिँ तपाईँको चाहिँ सोल्युसन टु द बिग प्रब्लम भन्ने कुरा त्यो खालको चाहिँ ओपन अप भयो भने चाहिँ देयर आर सो मेनी सोल्युसन्स कम्स अप।
4: माननीयज्यू
0: अब यस्तो तपाईँको चाहिँ पहिलो एउटा थिम त के हो भने आफूले पाएको जिम्मेवारी सबैले इमान्दारीपूर्वक गर्यौँ भनेदेखि राम्रो हुन्छ। जस्तो डाक्टर साहबले रिसर्च गर्नुहुन्छ होइन, उहाँले रिसर्चै गर्नु भएन भनेदेखि त उहाँको धर्म निभ्दैन हुँदैन होइन, तर उहाँले गरेको जुन रिसर्च छ त्यसको फ्याक्ट फाइन्डिङ चाहिँ सम्बन्धित निकायले तपाईँको चाहिँ के होइन, अब जस्तो यही कुरा गरौँ न, उहाँले दिएको रिसर्चको आधारमा चाहिँ मैले एउटा नीति बनाएर सरकारलाई दिनु पऱ्यो, मेरो काम त्यो भयो। अनि के हो कार्यक्रम लागू भएको छैन भने अनुगमन पनि अब मैले आयोगले गर्ने भएँ, तर त्यो के हो भने राज्य पनि तपाईँ आज यहाँ सरकारी मान्छे पनि तपाईँले बोलाउनु भयो भने राम्रो हुन्थ्यो होइन, सरकारले चाहिँ कार्यान्वयन गर्नु पऱ्यो कि त्यो इमान्दारीपूर्वक, किनभने कार्यान्वयन गरेर सबै सरकार हो नि त, त्यस कारण त्यो हो। र अर्को कुरा चाहिँ आदिवासी जनजाति सम्बन्धी संस्थाहरूले पनि सधैँ चाहिँ एक्टिभ भएर खबरदारी गरिरहनु पर्यो विभिन्न निकायमा, किनभने तपाईँको अब आयोगलाई सरकारलाई केही केही लिमिटेसन पनि छ होइन, तर हाम्रो आदिवासी जनजाति महासङ्घ जातीय संस्थाहरू भनेको चाहिँ के हो भने सार्वभौम जनताको प्रतिनिधि हो क्या, उहाँहरूलाई सबै कुराहरू चाहिँ छुट हुन्छ।
2: आदिवासी जनजातिहरूले आफ्नो पहिचान सम्मान पनि खोज्या हो, त्यसो भएको हुनाले हाम्रो अधिकारलाई पहिचान गरेर हाम्रो अधिकारहरूलाई संरक्षण गर्ने र आदिवासी जनजातिहरूले तपाईँको गर्दै आएको हाम्रो प्रथाजनिक संस्थाहरूलाई पनि त्यसलाई पनि तपाईँको रिकग्नाइज गरेर सबैलाई आदिवासी अरूलाई जस्तै हामी पनि यो देशको नागरिक हुने, त्यसो भएको हुनाले आदिवासी जनजातिहरूले पनि यो देशको नागरिक हो भनेर एकदमै समानताको व्यवहार गरेको खण्डमा आदिवासी जनजातिहरू अघि पनि मैले भने हामी समस्या होइन, हामी समाधान हो सबै कुरामा। त्यसो भएको हुनाले अन्तिममा म यो 32 विश्व आदिवासी दिवसको सबैलाई, सबै आदिवासी जनजातिहरू र सबैमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र महासङ्घले साउन 24 गते अगस्त 9 दिन विश्वभरि आदिवासीहरूले यो आदिवासी दिवस मनाइरहेको अवस्थामा हामीले महासङ्घले खुल्ला मञ्चमा एकदमै हाम्रो तपाईँको विविधताको पर्वको रूपमा हामीले मनाइरहेको छ, सबैलाई उपस्थित हुनको लागि अनुरोध पनि गर्न चाहन्छु।
4: हस् त, आजका लागि रेडियो नेपालको यो विशेष छलफल अन्तर्राष्ट्रिय आदिवासी दिवस विशेष यति नै। आजको संवादमा अतिथि हुनुहुन्थ्यो आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा हेल्मु, आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष रामबहादुर थापा मगर र सिप्रेडका कार्यकारी निर्देशक डाक्टर पासाङ डोलमा शेर्पा। उहाँहरूले आदिवासी जनजातिको अधिकार, लोपन्मुख भाषा संस्कृति।
5: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। मधेस केन्द्रित सहित विभिन्न 7 दलको अग्रगामी मोर्चाको घोषणा। आज विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदै। र हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने इरानको अडान। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत हिजो नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान, सिंहदरबार वैद्यखाना पछिल्लो समय सुरु गरिएको सुधारका प्रयासले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएकाले इमान्दार प्रयास, कानूनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशा लाग्दा परिणाम देखिन थालेको सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ। लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा बाढी पहिरो र सडक कटानका कारण प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। कतिपय सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बिपी राजमार्ग सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ। यस्तै मकमानपुरको कान्ति लोकपथमा वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द रहने व्यवस्था गरिएको छ। इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राजदुवालीमा वर्षाका कारण सडक हिलो भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो भने रहेको जनाइएको छ। यसै गरी सिन्धुपाल्चोकको अरनीको राजमार्ग क्षेत्रको विभिन्न स्थानमा पहिरो तथा सडक भाँसिएपछि अवरुद्ध भएको छ। भोटेकोसी गाउँपालिका 4.0 किलोमा पहिरो खसेर सडक बन्द भएको छ भने भोटेकोसी 2 कोदारीमा ढुङ्गा माटो र लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। भोटेकोसी 2 लिपिङमा सडक भाँसिएपछि यातायात पूर्ण रूपमा रोकिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री लम्सालले सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री विपिन कुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको व्यथिति अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताउनु भएको छ। रासोपा रूपन्देहीले हिजो भैरवहामा आयोजना गरेको पदस्थापना पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले 4 महिनाको अवधिमै सरकारको सम्पूर्ण कामको मूल्याङ्कन गर्नुहुँदा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। मधेस केन्द्रित सहित विभिन्न 7 दलको अग्रगामी मोर्चा घोषणा भएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल मिलेर हिजो अग्रगामी मोर्चा घोषणा गरिएको हो। मधेस, धरोहर, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू एकीकृत भएर मोर्चा घोषणा गरिएको हो। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्शलाई कायम गरेर पार्टीलाई एकताबद्ध बनाउने बताउनु भएको छ। हिजो स्वर्गीय श्यामबहादुर कार्कीको 19 स्मृति दिवस कार्यक्रममा सभापति थापाले पार्टीमा नमिलेका कुरालाई मिलाएर एक ढिक्का बनाउने बताउनु भयो। काङ्ग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको 15 महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको छ। काङ्ग्रेस काठमाडौँ महानगरपालिका 26 वडा कार्य समितिले हिजो आयोजना गरेको कार्यक्रममा तोकिएकै समयमा महाधिवेशन हुने बताउनु भएको हो। मुगुमा 4 वर्ष अघि आएको बाढी पहिरोबाट घरबार गुमाएका मुगुका 100 परिवार अझै पुनर्स्थापना हुन सकेका छैनन्। 2079 साल असोज 3 साता आएको बाढी पहिरोले ठूलो क्षति पुगेपछि सरकारले मुगुलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि स्थायी आवास तथा पुनर्स्थापनाका लागि आवश्यक बजेट उपलब्ध नहुँदा पीडित परिवार अझै अस्थायी बसोबास, आफन्तको आश्रय र रोजगारीका लागि भारत जान बाध्य भएको स्थानीयको भनाइरहेको छ। म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले सेवा विस्तार गरेपछि म्याग्दीका मृगौला बिरामीहरूलाई सहज भएको छ। उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा संकाय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित 2 दिने नीति कार्यशाला हिजो सम्पन्न भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको कार्यशालाले योग्य तथा दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउनु विश्वविद्यालयको सुधारको महत्त्वपूर्ण आधार भएको निष्कर्ष निकालेको छ। कार्यशालामा सहभागी वक्ताहरूले विश्वविद्यालयहरूले आफ्ना नीति तथा कानुनको समयानुकूल समीक्षा गर्दै प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नुभएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विभिन्न मुलुक रूपमा विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। नेपालमा पनि यो कार्यक्रम विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। रेडियो नेपालबाट बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अहिले अब केही बेर विज्ञापन र सन्देश।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: विज्ञापनपछि अब बाँकी समाचार। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अपरेसन अन्तर्गत गएराती पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट 20 जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ। झापामा मानव हात्ती द्वन्द्वका कारण 1 वर्षमा करिब 2 करोड बराबरको क्षति पुगेको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष 2082-83 हात्ती पीडितलाई 1,99,90,686 राहत वितरण गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड IRGC स्ट्रेट अफ हर्मुज पुनः खोल्न अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने शर्त अघि सारेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानी नेताहरूले स्ट्रेट अफ हर्मुजमा कुनै शुल्क लगाउने योजना नरहेको बताएको जानकारी दिनुभएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। मधेस केन्द्रीय सहित विभिन्न 7 दलको अग्रगामी मोर्चा घोषणा र हर्मुज जलमार्ग पुनः खोल्न अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने इरानको अडान। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी स्थलगत सामग्रीका साथ उपस्थित भएका छौँ। कार्यक्रम सुन्दै गर्नुहोला।
1: आउनुहोस् कार्यक्रम सुरु गरौं।
0: यही साउन 16 गते शनिबार ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएको अग्र समाज नेपालले भक्तपुर जिल्लाको लोकन्थलीमा भक्तपुर शाखाको आफ्नै भवन उद्घाटन कार्यक्रम आयोजना गर्यो। मध्यपुर थिमी नगरपालिका वडा नम्बर 1 रहेको सो भवन उद्घाटन कार्यक्रममा झण्डै 80 स्थानीय ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। नगरपालिकाका सूचना अधिकृत केशव सिलवालको अध्यक्षतामा आयोजना भएको सो कार्यक्रमको उद्घाटन 1 वडाका वडाध्यक्ष बाबुकाजी डङ्गुरले गर्नुभयो। साउन 15 गते रहेको खिर खाने प्रचलनलाई समेत निरन्तरता दिँदै भवन उद्घाटन कार्यक्रम राखेको सो समाजले जनाएको छ। आज हामी सोही कार्यक्रमको स्थलगत सामग्री लिएर आएका छौँ। सुनाउँदैछौ कार्यक्रममा उपस्थित 66 वर्षीय ज्येष्ठ नागरिक सीता पौडेलको अनुभव।
2: वृद्धहरूलाई सम्मानका साथ खिर पकाएर खिर खुवाउनु भयो, अनि त्यसमा फेरि ज्येष्ठ नागरिकहरूका कुरा पनि सरकार सामुक्ष लानुपर्छ भनेर यी कुराहरू सबैले उठाउनु भएको छ। र हामी ज्येष्ठ नागरिकहरूलाई बाटोघाटो हिँड्दाखेरि बस्दाखेरि पनि सुविधा होस्, हामी हस्पिटलहरू जाँदाखेरि अति धेरै लाइनमा बस्नुपर्छ, उभिएको उभिएको गर्नुपर्छ, यो ज्येष्ठ नारीको यसलाई छिटो यसको उपचार होस् भन्ने कुरा, हस्पिटलतिर पनि जाओस् यस्ता कुरा है, हस्पिटलले पनि बुझोस्। अनि हामीलाई घरमा बस्दाखेरि हामी ज्येष्ठ नागरिकहरूलाई कस्तो हुन्छ भने, हो घरमा अब छोराछोरीले गए, आफ्नो आफ्नो काममा गइसके, गएपछि हामीलाई कहाँ जाम कसो गरौँ भन्ने एकदम मनमा पीडा भएको हुन्छ। त्यतिखेर फेरि यो ज्येष्ठ नागरिक अग्र समाजले ज्येष्ठ नारीको लागि भनेर भवन बनाइदिने र ज्येष्ठ नागरिकहरूले गाउने, तिनीहरूलाई खानपान गर्ने भनेर यी कुराहरू पनि आए, असाध्यै खुसी लागेको छ यो कुरा मलाई। जति पनि ज्येष्ठ नागरिकहरू हेप्पी नै परेको छ, हो बुझ्ने घरमा समाजमा छोरा बुहारले राम्रो गरे भने त ठिक छ, गरेनन् भने तर त्यो ठाउँमा गएर चित्त बुझाउने त्यस्ता कुराहरूसँग खुसी हुन्छन्, एकछिन भने नि फ्रेस हुन्छन्, रमाउँछन्। र यति नभइकनै हामी ज्येष्ठ नागरिकहरूको आवाज सबैले ज्येष्ठ नागरिकले उठाउन सकेर अनि त्यो समाजमा पुर्याउन सकेर समाजले पनि गरिदियोस् भन्ने म आश गर्दै मेरो सधैँ आउँछु।
1: सो भवन उद्घाटन कार्यक्रममा आउनुभएका 79 वर्षीय ज्येष्ठ नागरिक लक्ष्मी प्रसाद दाहालको विचार।
3: साउन पत्र खिर खाने भन्ने एउटा चाहिँ परम्परा अनुसार यहाँ प्रसादीको रूपमा खिर पनि खाइयो। अब हुन त आफूले पनि धेरै भोगाईहरू भोगेर आइसकिएको छ। 79 चाहिँ उमेरसम्म आइपुग्दाखेरि ज्येष्ठ नागरिकले चाहिँ गर्नुपर्ने अथवा आफ्नो तर्फबाट पनि समाजलाई दिनुपर्ने एउटा देन अथवा शिक्षा के हो त भन्ने कुराहरूको पनि अलिकति भित्रभित्रै आफूले पनि मन्थन गरेँ। यसमा जे जति सरकारले अहिले औपचारिक रूपमा

0: पनि हुन्छन्। त्यसकारण सरकारले ज्येष्ठ नागरिकहरूलाई कम्तीमा पनि 50% जुन सेवा दिने सुविधा दिने भनेर तोकेको छ त्यो सुविधा चाहिँ पाउने एउटा अधिकार पनि हो हाम्रो भन्ने लाग्छ। र अहिलेसम्म स्वास्थ्य सेवाबाट सबै ज्येष्ठ नागरिकहरूले प्राप्त गर्न सकेको छ जस्तो लाग्दैन।
1: सानुमैया श्रेष्ठ लामा उमेरले 50 वर्ष के हुनुहुन्छ। उहाँ दृष्टिविहीन महिला पनि कार्यक्रममा उपस्थित भएर आफ्ना विचारहरूलाई यसरी राख्नुहुन्छ। उहाँ
2: मलाई एकदम राम्रो लागिरहेछ, उहाँहरूले अब गरिरहेको कुराकानीहरू ठिकै लाग्छ मलाई। जो जिउँदा भगवान भनेर हाम्रो बाबुआमालाई भनिन्छ भनेदेखि उहाँहरूलाई अब दिवा सेवा जस्तो गरेर सेवाको रूपमा पाउनुहुनेछ उहाँहरूले यहाँ बस्नलाई भन्न चाहन्छु र उहाँहरूलाई राम्रो हुन्छ भन्न चाहन्छु। यसमा चाहिँ
1: तपाईँको आफ्ना कुराहरू के छन् भन्दा
2: अब हामी पनि दृष्टिबिन त भएर पनि हामीले पनि पाउनुपर्छ। मलाई चाहिँ यति एउटा दुःख लाग्छ आफ्नो लागि चाहिँ भन्नुपर्दा म जस्तो अरू पनि हुनुहुन्छ होइन, दृष्टिबिनको लागि चाहिँ क वर्गमा राखिदिनु हुन्न उहाँहरूले होइन, यो चाहिँ एकदम दुःख लाग्छ है।
1: गाडीहरू चढ्नु पर्यो होला, हिँड्नु पर्यो होला, त्यस्तो बेलामा तपाईँलाई सम्मानका साथ सिटमा राख्ने गरिन्छ कि अथवा तपाईँले दुःख पाउनु भएको छ कि के भएको छ अनुभव?
2: कुनै कुनै समयमा सिट छैन भनेर भन्छन्, कुनै कुनै बेला अब गाडी यो जाँदैन पनि भन्छन् होइन, किन भन्दा मैले आफ्नो कार्डको अनुसारले पैसा तिरेर हिँड्छु म होइन, कुन कुन समयमा चाहिँ गाडी यस्तै गर्छन्। अब कुनै कुनै समय राम्रै हुन्छ है, सबै सधैँभरि नराम्रो नि छैन, अब कुन कुन बेला चाहिँ अब त्यस्तै हो। यसलाई पनि म ठुलो मान्यता लिन्न, किन भन्दा म उहाँहरू सँगसँगै हजुर सँगसँगै अगाडि बढ्छु भन्ने अझै पनि चाहना छ, सधैँभरि चाहना छ।
1: तपाईँ जस्ता मान्छे अथवा बुढा बुढा मान्छे ज्येष्ठ नागरिकहरूलाई के गरिदिनु पर्यो, अब सरकारले के गरिदिनु पर्छ, तपाईँको धारणा के छ?
2: सर्वप्रथम त परिवारले राम्रो गर्नुपर्छ है, घरको परिवारले चाहिँ राम्रो गर्नुपर्छ। घरको परिवारले सिरसिर र दुर दुर गर्न थाल्यो भनेदेखि चाहिँ उहाँहरूले दुःख पाउनुहुन्छ होइन, घरको परिवारले होइन गरेन भनेदेखि अब कुनै कुनै अब संस्था छ, अब आश्रम नै छ, उहाँहरू आश्रमै नै अब बस्न सक्नुहुन्छ, जान सक्नुहुन्छ, कसैले पुर्याइदिन नि सक्नुहुन्छ, यस्तै यस्तै भन्नुपर्छ, उहाँहरूले चाहिँ सुख शान्ति पाउनुपर्छ भन्न चाहन्छु है।
3: कार्यक्रममा श्री महल सिंह थिङ तामाङ पनि उपस्थित हुनुभयो। उमेरले 85 वर्ष पुगे पनि उहाँमा रहेको जोश र उत्साह भने कम थिएन।
4: म चाहिँ यो यस अग्रज समाज नेपालको म धेरै अघिको समिति अघिको अध्यक्ष हुँदा पनि म संयोजक थिएँ। अब अहिले यो भक्तपुर लोकन्थलीमा अग्रज समाजको चाहिँ यो नयाँ भवन निर्माण हजुरहरू साराको चाहिने सहयोगले निर्माण गरिदिनु भएको र यो बाबुआमाको लागि बस्ने एउटा रमाइलो ठाउँ बनाइदिनु भएको हुनाले अब म चाहिँ के भन्छु भने हामी केही के यो 77 जिल्लाको केन्द्रीय समिति भएको हुनाले म श्रीमल सिंह अब यहाँ सदस्य नै भए पनि यो अग्रज समाजको बोल्नेमा म जहाँ पनि बोल्छु। अब के भन्न चाहन्छु भने अब यो भक्तपुरमा मात्रै राम्रो ठिक्क बारो हुन्छ, भक्तपुर जसरी फल्ने फुल्ने राम्रो सबैको तनमन गएको छ नि, अब यो चाहिँ देशभरि नै टोल टोलमा गाउँ गाउँमा देशभरि नै 77 जिल्लामा यो बाबुआमा भनेको जिम्द देउता हो, यिनको लागि बस्ने ठाउँ रमाउने ठाउँ बाजा गाजा सहितको चाहिने भवनहरू घरहरू बस्ने निर्माण भइदिए यी वडा सरकारको देश केन्द्रीय चाहिँ बालेन सरकारको अब यी सबैको चाहिने ध्यान पुरा गइदिएर चाहिने देशै चाहिँ यो बाबुआमाको झिलिमिली बस्ने ठाउँ भएर यो बाबुआमा हजुरबा हजुरआमाको सबै यी निर्माण कर्ता छोरा नातिहरूले आशीर्वाद पाओस् भन्ने चाहिने शुभकामना आशीर्वादका साथ शुभकामना दिँदै म 2 शब्द यी टुङ्ग्याउँछु, धन्यवाद।
1: ज्येष्ठ नागरिकहरूका लागि बसमा छुट्याइएको सिटमा अन्य उमेर समूहका मानिसहरू बसेको गुनासो छ 75 वर्षीय ज्येष्ठ नागरिक शारदा पौडेलको।
5: ज्येष्ठ नागरिक सिट पनि हुन छ, उनीहरू बसे हुन्छ, महिला भनेको छ, ज्येष्ठ नागरिक भनेको छ, उनीहरू मजाले किनिरहेछ किनिरहँदै गरेछ मान्छे, हामीले चाहिँ भन्दाखेरि पनि सुन्न नसुन्नु खोला छैन वाक्त गर्दैन बस्नु चाहिँ त्यो चाहिँ अप्ठ्यारो छ हाम्रो
1: ज्येष्ठ नागरिक सिट उठ भाइ
5: त्यो भने के अनुहार टेर्दै टेर्दैन सुन्दै सुन्दैन
6: भन्नु परेको छ, मैले त छोडिदिइहाल्छ छोडिदिन्छन् मलाई त
7: तपाईँलाई चाहिँ किन छोडिदिन्छन्
6: खोइ किन हो अब उमेर धेर भएर है बुढी धेर भएर है
7: कपाल त फेरि बराबरी नै फुल्यो
6: बराबरी भयो नि मेरो कार्ड छ नि त
5: मेरो पनि छ पैसा चाहिँ नि ठिकै हो पैसालाई भरे मिल्दैन पैसालाई त छुट दिएको

0: सिटलाई चाहिँ नि असाध्यै अप्ठ्यारो छ क्या सिटलाई
1: ज्येष्ठ नागरिकको सिटमा ज्येष्ठ नागरिक नै बस्नु
0: पर्यो महिला पनि महिलै हुनु पर्यो पुरुषहरूले बचाएर चाहिँ त्यो गरेर चाहिँ भएन सिट रोकेर बस्यो भने हामी उठेर कोही कोही दैमाला अहिले छोड्दै हुन्छन् भन्नु पर्यो
2: डम्बर घिमिरे कलाकार पनि हुनुहुन्छ उमेरले 82 वर्षको हुनुभयो र पनि यस्ता कार्यक्रमहरूमा उहाँ सधैँ आउनुहुन्छ र आफ्ना धारणा राख्नुहुन्छ
3: आज यो भवन ज्येष्ठ नागरिकको लागि अग्र समाज भयो वृद्धको लागि बुवा आमाको लागि जिन्दा देउताको लागि भनेर जुन खडा भयो अत्यन्तै सराहनीय अत्यन्तै प्रशंसा योग्य र अत्यन्तै पूजनीय काम भएको छ यति खुसी लाग्यो कि यसो 5,000 रुपियाँ पनि दिएर झरेँ अत्यन्तै खुसी लागेको छ
1: अब उमेरले यहाँ 80 वर्ष पुग्नुभएको छ भवनका लागि भनेर पनि यहाँले 5,000 दिनुभयो अब भोलिदेखि ज्येष्ठ नागरिकहरू यहाँ आएर के कार्यक्रम गर्नुहुन्छ कसरी मनोरञ्जित हुनुहुन्छ कसरी के गर्ने योजना केही राखेको छ कि
3: भर्खर भवन खडा भएको छ उहाँहरूको सुविधाको लागि अग्र समाजले यो ज्येष्ठ नागरिकको क्षमताले भ्याएसम्म उहाँहरू कसैलाई भजन कसैलाई सगिनी कसैलाई कीर्तन कसैलाई कथा यस्ता कुराहरूद्वारा उहाँको दिमाग पनि अलमल ल्याउन र यस्ता क्षमता भएका वयोवृद्ध बुवा आमाहरू हुनुहुन्छ उनीहरूलाई यस्तो आफ्ना भावनाहरू प्रस्तुत गर्ने ठाउँ पनि उपलब्ध गराइन्छ हुन्छ होला यो संस्थाले योजना गर्दैछ त्यसमा अलिकति सल्लाहकार भएर यो संस्थाले मलाई पहिलेदेखि नै सम्झेको पनि हो धेरै सहयोग त केही गर्नै सकेका छैन कहिलेकै त्यही नयाँ बानस्कर आन्दोलनदेखि म बेला बेला उपस्थित भएको हुँ अहिले 82 वर्षको भएँ धेरै हिँड्न पनि सक्दिनँ र आँट चाहिँ हिम्मत चाहिँ मान्छेलाई मन बुढो हुँदो रहेछ जिउ मात्रै बुढो हुँदो रहेछ त्यसैले चाहना कामना त धेरै गरे हुन्छ सकेसम्म गरौँ भन्ने भावना छ भविष्यमा के हुन्छ राजन सर
1: अब ज्येष्ठ नागरिकहरू यहाँ अग्र समाज अन्तर्गत पनि हुनुहुन्छ मुलुकभरि पनि हुनुहुन्छ विभिन्न ठाउँमा रहनु भएको छ नेपाल सरकारले अरू थप के गरिदिनुपर्छ जस्तो लाग्छ सुझाव के छ
3: नेपाल सरकारले जति गर्छ त्यो यथार्थ गरोस् हल्ला धेर गर्ने र काम कम्ती गर्ने अनुभव गरेका छु मैले जस्तै उदाहरणको लागि अहिले एउटा मात्रै भन्छु ज्येष्ठ नागरिकलाई यातायात गर्दाखेरि आधा भाडा लाग्ने भनेर एउटा कार्ड दिएको छ त्यो कार्ड सरकारले दिएको भनेपछि देशैभरि लागू हुनुपर्ने हो तर यही भक्तपुर ललितपुर र काठमाडौँमा मात्रै हुँदो रहेछ त्यहाँबाट उता लागेपछि त्यो कार्डको काम लाग्दैन हरेक बिङ्गा लगाएर त्यहाँ अलि हेलाहोचो गरेर ती गाडीका कर्मचारीहरूले त्यसो गर्छन् अनि उहाँहरूलाई स्वास्थ्य सुविधा दिनुपर्ने हो अनि उहाँलाई कसको भवनमा घरमा के छ समस्या बुढाबुढीका लागि केही नहोस् भन्नका लागि अलि बौद्धिक तरिकाले सरकारले सञ्चार माध्यमबाट केही भनिदिए अलि राहत पाउँथे कि घरको कुरो सबै कुरो बाहिर निकालेर हिँड्न भन्न नहुने उनीहरूलाई भित्रभित्र पीडा भइराखेको छ बाहिर देख्दाखेरि छोरो पनि निकै सुकिलो मुकिलो र माथिल्लो तहको पदको पनि छ तर त्यसमा घरको व्यवहार चाहिँ कस्तो छ भन्दा गुन्द्रीमा सुकाउँछ आफ्ना आमा बुवालाई आफू एक हात अग्लो डस्टामा सुत्छ त्यो पनि देखेको कुरो हो नेपाल सरकारले ज्येष्ठ नागरिकलाई गर्ने भनेर भनेको भत्ता त अहिलेसम्म दिएकै छ अझै सुविधाजनक योजनाहरू ज्येष्ठ नागरिकहरूका लागि केही कार्यक्रम बनाएर घोषणा गरिदिइराखोस् ज्येष्ठ नागरिकको बारेमा बोलिराखोस् त्यसमा अलि नबुझ्नेहरू पनि अलि चेतनशील हुन्छन् नजान्नेहरू पनि अलि जान्ने हुन्छन् यस्ता कुराहरू गरिदिए हुन् त अब बिमा पनि गरेको छ ज्येष्ठ नागरिक भत्ता पनि दिएको छ अब त्यो ज्येष्ठ नागरिक भत्ता चाहिँ कतिपय मान्छेले कति प्रतिशतमा आउँछ ती बुढाबुढीले भोग्नु पाएका छैनन् त्यो अनुसन्धान गरेर त्यसलाई खै गरेर बुढाबुढीले नै भोग्नु पाउनु भन्ने वातावरण चाहिँ सरकारले मिलाए हुन्थ्यो
1: यस्ता भवनले ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला हुने अवसर दिन्छ र आफ्ना कुराहरू सुनाउन सजिलो बनाइदिन्छ भन्नुहुन्छ 67 वर्षीय ज्येष्ठ नागरिक कमला ढकाल
4: राम्रो अनुभव लाग्यो सानोबाट ठुलो हुँदै जान्छ अझै राम्रो हुन्छ भन्ने आशामा छ
1: यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई के फाइदा पुग्छ
4: हामीलाई सबै फाइदा पुग्छ हामी झोप बोक्राएर बस्नु परेन, आएर रमाउन पायो, खुसी हुन पायो, बाबुहरूको जस्तो मुख हेर्न पायो, बोली सुन्न पायो, हामीले त्यही गर्व छ। छोराछोरी सास समझेर पारी कहाँ छन् त, अनि हाम्रै छोराछोरी हो तपाईँहरू, त्यो हेर्न बुझ्न बोल्नेको सुन्न पायो, खुसी हुन पायो।
1: भोलिदेखि एउटै उमेर समूहका मान्छेहरू भेला भएर यहाँ कुराकानी गर्दाखेरि कस्तो अनुभव हुन्छ होला, यसो अनुमान गर्दाखेरि?
4: खुसी लाग्छ होला जस्तो लाग्छ, खुसी लाग्छ, सबैले खुसी भएर मुहार उज्यालो देख्न पाउँदा खुसी लाग्छ जस्तो लाग्छ। आजै मात्रै आएको, धेरै खुसी लाग्यो, सबै बुढाबुढी यताउता छोराछोरी कहाँ छन् सास समुद्र पारी बोल्न हेर्न, यति चुस्छ मिठो खायो होला, नपाउने पनि थियो होला, होइन नहुने पनि छन् नि त कोही।
2: ज्येष्ठ नागरिक भेला हुने आफ्नै भवन हुँदा निकै खुसी लागेको बताउनुहुन्छ 65 वर्षीय ज्येष्ठ नागरिक महालक्ष्मी उप्रेती।
5: खुसी लागेको छ, सबैजना कुरा सकारात्मक राम्रै ल्याउनु भएको छ, होइन त्यो कुरा लागु भएर जाओस् सबैजनाको, आमा बुवा सबैजना खुसीसाले बस्न पाउन्, गाडीमा हिँड्दा नि उहाँहरूलाई सुविधा होस्, भनेअनुसार काम लागु होस्, हामी भेटघाट भयो देखियो, यसरी अब पर्व टाइम टाइममा यस्तै होस्,
1: कार्यक्रमहरू
5: होस्, आउन पाइयोस्, भेटा हुन पाइयोस्।
1: अब ज्येष्ठ नागरिकहरूको कस्ता कस्ता खालका समस्या हुन्छन् होला, यसो दुई चारवटा भन्दिनु त के के हुँदैन
5: भन्नु? मैले ज्येष्ठ नागरिकलाई सुविधा चाहियो, हस्पिटलमा जाँदाखेरि लाइन बस्नु नपरोस्, ज्येष्ठ नागरिक काटिदिँदा पनि नसुनेर फालिदिने, यता त्यता भन्नु नपरोस्, होइन लागु होस्, गर्न पाइयोस्। ज्येष्ठ नागरिक भनेर जाँदा हाम्रो काका त हेरिदिँदैनन्, बुझ्दिँदैनन्, होइन के हो त्यो हुँदैन छैन भन्छन्, त्यस्तो नहोस्।
6: भीमप्रसाद ढकाल पूर्व प्रहरी नायब महानिरीक्षक हुनुहुन्छ, युवा नै हुनुहुन्छ तर पनि ज्येष्ठ नागरिकहरूको सेवा गर्न, उहाँहरूको अधिकारका लागि लड्न र यस्तै अन्य सामाजिक क्षेत्रमा काम गर्न निकै रुचाउनुहुन्छ।
7: म यो अग्र समाजमा जो हुनुहुन्छ हाम्रा ज्येष्ठ नागरिकहरू, उहाँहरूलाई पहिलेदेखि नै सम्मान गर्ने मान्छे, म हाल रिटायर नेपाल प्रहरीको एआइजिपी हो र म प्रहरी सङ्गठनमा हुँदा पनि हामीले प्रहरीका विभिन्न निकायमा तलदेखि माथिसम्मका निकायहरूमा समाजमा जो ज्येष्ठ नागरिक हुन्छ उहाँहरूलाई बोलाएर सम्मान गर्ने, उहाँहरूलाई चाहिँ माया प्रकट गर्ने कामहरू गर्दै आएको र रिटायर पछाडि पनि विशेष गरिकन यस क्षेत्रका अग्रज नागरिकहरू जो हुनुहुन्छ उहाँहरूप्रति मेरो सम्मान त्यत्तिकै रहिराखेको छ। र अर्को महत्त्वपूर्ण कुरा, मेरो पिताजी स्वर्गीय शिवप्रसाद ढकाल सीताराम, जसले यो अग्रज समाजको स्थापनामा अगुवाई गर्नुभयो 2068 सालमा, र उहाँहरूकै सक्रियतामा महाप्रसाद पराजुली सीताराम ढकाल लगायतकाको सक्रियतामा यो अग्रज समाज स्थापना भयो र उहाँहरूले चाहिँ नेपालभरिका ज्येष्ठ नागरिकहरूको हक अधिकारको लागि करिब 10 वर्षसम्म उहाँहरूले चाहिँ अनसन लगायतका आन्दोलनहरू गर्नुभयो। हामी सबैलाई जानकारी छ कि यो मिन भवनमा उहाँहरूले अनवरत रूपमा चाहिँ अनसनको कार्यक्रम गर्नुभयो र त्यो बेलामा म डिएसपी थिएँ, सायद तिनकुनेमा डिएसपी भएर बस्दा पनि बुवाहरूको नेतृत्वमा त्यो आन्दोलन जारी थियो र एकताका चाहिँ बुवाहरूले त्यो बानेश्वर चोकमा चाहिँ 60-70 ज्येष्ठ नागरिकहरू लम्पसार भएर सुतेर त्यहाँ बाटो रोक्नुभयो। पछि मैले उठाउन जाँदा पनि उहाँहरूले मेरो बुवा लगायत सबैले उठ्न मान्नु भएन, पछि बाध्यतावश मैले ट्रक बोलाएर उहाँहरूलाई चाहिँ नियन्त्रण लिएर चाहिँ बाटो खुलाउनु परेको थियो र पछि कार्यालयमा ल्याइसके पछाडि हामी यो सम्पूर्ण नेपालभरिका ज्येष्ठ नागरिकको लागि चाहिँ आन्दोलनमा लागिराखेका छौँ र हाम्रो आन्दोलन रोकिँदैन भनेपछि उहाँहरूलाई हामीले तत्कालीन मन्त्री परिषदको अध्यक्ष हुनुहुन्थ्यो खिलराज रेग्मी, उहाँकोमा चाहिँ पाँचजना बुवाहरूलाई चाहिँ मैले उहाँ पुर्याएर उहाँहरूको माग सम्बोधन गराउने कुरामा सहमत गराएको थियो र पछिका प्रधानमन्त्रीज्यूहरूले पनि उहाँहरूलाई चाहिँ उहाँहरूसँग भेटघाट गर्नुभयो र उहाँका मागहरूलाई चाहिँ सम्बोधन गर्ने काम भएर मलाई लाग्छ अहिले जति पनि ज्येष्ठ नागरिकले पाइराखेका चाहिँ हक अधिकार विषयहरू छन्, उहाँहरूको भत्ताको कुरा, उहाँहरूलाई चाहिँ हस्पिटल मालपोत कार्यालय अरू सरकारी अड्डामा लाइन बस्न नपर्ने कुरा, त्यस्तै सरकारी सवारी साधनहरूमा चाहिँ सिट आरक्षणको विषय, हस्पिटलमा चाहिँ छुटका विषय, यी यावत जति पनि मागहरू थियो र ज्येष्ठ नागरिक परिचय पत्रका कुरा पनि यो चाहिँ यही अग्र समाजकै अगुवामा भएको जुन आन्दोलन छ त्यसको चाहिँ परिणामस्वरूप उहाँहरूले यो हक अधिकार पाउनु भएको छ, नेपालभरिको ज्येष्ठ नागरिकले पाउनु भएको छ। र त्यस कारणले पनि म यो अग्र समाजलाई सम्मान गर्दछु र भोलिका दिनमा पनि नेपालभरिका जो अग्रज हुनुहुन्छ, जो ज्येष्ठ नागरिक हुनुहुन्छ, त्यो समाजले उहाँहरूलाई चाहिँ सम्मान गर्नुपर्छ। अहिले परिवारमा नैतिकता चाहिँ कम हुँदै गएको छ, आफ्नो परम्परागत रीतिस्थिति आफ्नो अनुशासनका कुरा चाहिँ कमजोर बन्दै गएको छ, विद्यार्थीहरूमा नैतिक शिक्षा चाहिँ कमजोर बन्दै गएको छ। यसले गर्दाखेरि चाहिँ हामी एउटा चाहिँ नकल गर्ने क्रममा आधुनिक कुराहरू चाहिँ सिक्ने क्रममा चाहिँ बाहिरका कुरा सिक्ने क्रममा चाहिँ हाम्रो समाज चाहिँ एकदमै बिथोलिएको अवस्था छ। त्यसकारण यसलाई अनुशासित बनाउनको लागि समाजलाई अनुशासित बनाउन र सन्ततिहरूलाई चाहिँ सही बाटोमा हिँडाउन पनि हामीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ। ज्येष्ठ नागरिकलाई सम्मान भनेको परिवारलाई अनुशासित बनाउनु हो, समाजलाई अनुशासित बनाउनु हो र सम्मानको वातावरण चाहिँ क्रिएट गर्नु हो। त्यसकारण यसतर्फ हामी सबै लाग्नुपर्छ भन्ने मलाई लाग्छ, सबैलाई मेरो अनुरोध पनि छ यही कुरा।
1: तपाईँ एउटा युवा हुनुहुन्छ र ज्येष्ठ नागरिकको क्षेत्रमा यसरी सक्रिय रूपमा अगाडि बढ्दै आउनु भएको छ, दिवा सेवा केन्द्र लगायत यस्ता ज्येष्ठ नागरिकले पाउने भवनहरूबाट ज्येष्ठ नागरिकहरूलाई के फाइदा हुन्छ, के पाउनुहुन्छ उहाँहरूले?
7: ज्येष्ठ नागरिक भइसके पछाडि के हुन्छ भने आफ्नो चाहिँ सन्तानहरू छोरा नातिहरू आफ्नो आफ्नो धुनमा लागिराखेको हुन्छन्, उहाँहरू घरमा एक्लै बस्नुपर्ने अवस्था हुन्छ। त्यो बेलामा चाहिँ जसरी हामी साना केटाकेटीलाई साना बच्चा बच्चीलाई चाहिँ मन्टेसोरी लान्छौँ, चाइल्ड केयर सेन्टर लान्छौँ भनेपछि ज्येष्ठ नागरिकहरू पनि वृद्धहरू पनि एक किसिमको केटाकेटी स्वभाव हुन्छ, उहाँहरूले चाहिँ लोन्ली फिल गरे हुन्छ घरमा एक्लै बस्दाखेरि। त्यसकारण त्यसरी हाम्रो चाहिँ समाजमा त्यस्ता खालका चाहिँ ज्येष्ठ नागरिक केयर सेन्टरहरू हामीले बनायौँ, ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने खालका चाहिँ भवनहरू त्यस्तो खालको चाहिँ प्लेसहरू हामीले चाहिँ निर्माण गर्यौँ भने उहाँहरूले चाहिँ दिउँसोको टाइममा घरमा एक्लै बस्नुभन्दा त्यहाँ जम्मा हुनुहुन्छ, अरू पनि 10-8 जना 15-20 जना जम्मा भएर एकअर्कोमा चाहिँ गफ गर्ने, उहाँहरूले चाहिँ भजन कीर्तन गर्ने, योगा गर्ने, अर्थात् चाहिँ आफ्ना आफ्ना दुःख सुखका कुराहरू सेयर गर्ने कुरा गर्नुहुन्छ। त्यो भएपछि उहाँहरूलाई फ्रेस गराउन सकिन्छ, उहाँहरूको आयु पनि बढाउन सकिन्छ। त्यसकारण उहाँहरूलाई चाहिँ सुखी र स्वस्थ बनाउनको लागि पनि हाम्रो नेपालमा चाहिँ विशेष गरी स्थानीय लेभलमा चाहिँ ओडा-ओडामा टोल टोलमा ज्येष्ठ नागरिकको चाहिँ हेरचाह गर्ने त्यस्ता खालका चाहिँ ठाउँहरू त्यस्ता भवनहरू बनाउन आवश्यक छ। र नेपालमा अहिले जो सरकार छ, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकलाई अति नै सम्मान गर्ने खालको वातावरण बनाउनु पर्ने जरुरी छ, कार्यान्वयनमा देखिनुपर्छ, ताकि ज्येष्ठ नागरिकलाई सरकारले सम्मान गरो भन्ने स्थिति नेपालमा आउन जरुरी छ। हाम्रो नेपालका ज्येष्ठ नागरिकहरूलाई पनि विदेशमा जसरी नै हामीले चाहिँ पालित पोषित गर्नुपर्छ, संरक्षण गर्नुपर्छ, हेरचाह गर्नुपर्छ भन्ने भावना आउन जरुरी छ। र अहिले जुन प्रयासहरू पनि भइरहेका छन् तर त्योभन्दा धेरै प्रयास चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ।
1: ज्येष्ठ नागरिकहरूका समस्या समाधानका लागि के गर्नुपर्छ र ज्येष्ठ नागरिकहरूको सिप र क्षमतालाई प्रयोग गर्न सरकारले के गर्नुपर्छ?
7: पहिलो कुरा भनेको ज्येष्ठ नागरिकहरूले आन्दोलन गरेर जुन जुन मागहरू चाहिँ पुरा गराएका छन्, जुन जुन मागहरू पुरा गर्छु भनेर सरकारले भनेको छ त्यसको एक्ज्याक्ट कार्यान्वयन हुनुपर्छ, नम्बर एक। दोस्रो कुरा भनेको ज्येष्ठ नागरिकहरूलाई प्रत्येक टोल टोलमा चाहिँ उनीहरूलाई हेरचाह केन्द्र, उनीहरूलाई चाहिँ इन्जोय गर्ने ठाउँहरू होइन, उनीहरूको केयरिङ सेन्टरहरू त्यो बनाउनु पर्ने हुन्छ। तेस्रो भनेको चाहिँ ज्येष्ठ नागरिकहरूसँग थुप्रो अनुभव छ, ज्येष्ठ नागरिकसँग इतिहासको जानकारी छ होइन, उनीहरूले प्रत्यक्ष बोलेर भन्नुहुन्छ। त्यसकारण म हाम्रो नेपालकै विश्वविद्यालयहरूलाई पनि के अनुरोध गर्छु भने हाम्रा नेपालका चाहिँ जो ज्येष्ठ नागरिकका मुखाराबिन्दुबाट इतिहासहरू तपाईँहरू चाहिँ लिने गर्नुहोस्, उहाँहरूबाट चाहिँ त्यो कुरा सुन्नुहोस् र त्यो जीवन्त इतिहास हुन्छ, जुन कुरो तपाईँले खोजेको डकुमेन्ट भन्दा पनि पक्का डकुमेन्ट त्यो हुन्छ। त्यसकारण चाहिँ हाम्रो नेपालको चाहिँ जुन युनिभर्सिटी लगायत शैक्षिक शिक्षा मन्त्रालय र शैक्षिक सेक्टरले पनि ज्येष्ठ नागरिकलाई चाहिँ यी अनुभवका स्रोत हुन्, अनुभवका खानी हुन् भनेर चाहिँ सम्मान गर्नुपर्छ, उहाँहरूको अनुभवलाई उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। र अहिलेको चाहिँ जुन बिथोलिँदै गरेको समाज छ, जुन नेगेटिभपन बढ्दै गरेको समाज छ, त्यो समाजले पनि ज्येष्ठ नागरिकका कुराहरू सुनेर जुन नैतिक शिक्षालाई चाहिँ बढावा दिने अनि परम्परागत संस्कारका कुराहरू छन्, अनुशासनका कुरा छन्, त्यसलाई पनि ध्यान दिएर त्यसलाई चाहिँ समाजमा पुनस्थापित गर्ने कुरामा चाहिँ एकदमै लाग्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसकारण हाम्रा ज्येष्ठ नागरिकहरू हाम्रा अभिभावक हुन्, हाम्रो गार्जन हुन्, उनका कुरा उनका अनुभवले हामीलाई चाहिँ उभो लगाउँछ, हामीलाई चाहिँ विकासको पथमा अगाडि बढाउनु छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। आधुनिकताको नाममा बिथोलिने होइन कि हाम्रा जुन चाहिँ पुराना कुराहरू छन्, ज्येष्ठ नागरिकका अनुभवका कुराहरू छन्, त्यस्तातिर फर्केर त्यसलाई सम्मान गर्ने, उपयोग गर्ने, हाम्रोमा चाहिँ लागू गर्ने र त्यस यसबाट चाहिँ हामीलाई फाइदा लिने कुरामा हामी जानुपर्छ।
2: अग्र समाज नेपालका केन्द्रीय प्रवक्ता हुनुहुन्छ गोविन्द निरौला। 50 वर्षीय निरौलाको भवन निर्माणमा ठूलो योगदान रहेको छ। त्यहाँ आउने ज्येष्ठ नागरिकका लागि के कस्ता कार्यक्रमहरू राखिन्छन् भन्ने सवालमा उहाँ भन्नुहुन्छ,
8: आज जुन यो भवन उद्घाटन भयो यो हाम्रो लागि खुसी कुरो, अग्र समाजको सम्पूर्ण देशवासी, देशमा भएका ज्येष्ठ नागरिक बुवा आमाहरू र जति यो अहिले मध्यपुरमा मात्रै यो जिल्लामा जति हामी ज्येष्ठ नागरिक छौँ, हाम्रो जिल्लाको सुरुवात भएको छ आजको मितिमा 16 गते। 16 गते हाम्रो अब यो देशमा हिजोका प्रमुख पदमा रहेर बस्नु व्यक्तिहरूदेखि लिएर सम्पूर्ण क्षेत्रमा आबद्ध भएका व्यक्तिहरू हाम्रो निमन्त्रण स्वीकार गरेर आएर यो संस्थामा हाम्रो यो जे जस्तो बनाएको छ उहाँले हेरिदिनु भयो, निरीक्षण गरिदिनु भयो। भोलिको दिनमा यो सन्देश चाहिँ अब कसरी लिने छन् होइन, बाहिर अरू संस्थाहरूले कसरी लिने हुनेछ, यो अग्र समाजलाई अझ कसरी अगाडि बढाउनुपर्छ भन्ने कुराहरू पनि उहाँले देखेर जानुभएको छ। यस्तै संस्थाहरू पनि जन्मिनुपर्छ, यो एउटा उपलब्धिको कुरा हो भनेर जानुभएको छ, विभिन्न क्षेत्रबाट सहयोग गर्नुभएको छ। यो आजको उद्घाटन र आजको कार्यक्रमलाई देख्दाखेरि चाहिँ मलाई एकदम धेरै मलाई आफूलाई व्यक्तिगत मेरो संस्थालाई मेरो यो संस्थालाई साथ दिने सम्पूर्णमा चाहिँ म हृदय धन्यवाद दिँदै अरू आगामी दिनहरूमा अझ यो संस्था चाहिँ अगाडि बढोस् भन्ने मेरो चाहना छ। मैले यसरी नै अरूलाई यो सल्लाह सुझाव चाहिँ दिनुहोस् भनेर चाहिँ मैले आजको उद्घाटनमा चाहिँ मैले कुरा राखेको छु। राजन सर,
1: आज भवन उद्घाटन गरेपछि भोलिदेखि ज्येष्ठ नागरिकहरू आउनु होला, के कस्ता कार्यक्रमहरू यहाँ राख्नुहुन्छ ज्येष्ठ नागरिकहरूको लागि?
8: अवश्य पनि यहाँले राम्रो कुरा सोध्नु भएको छ। आजको उद्घाटन भयो, अब हाम्रो यो हल त तयारी भयो, हामी उद्घाटन त गऱ्यौँ, हलमा चाहिने सम्पूर्ण सामग्रीहरू हामीसँग अहिले प्राप्त छैन र हामीले नगरपालिका वडा विभिन्न क्षेत्रमा यहाँ आउनुभएका व्यक्तित्वहरूसँग चाहिँ हाम्रो समस्याहरू हामीलाई चाहिँ यो छैन भनेर मैले यो प्रस्तुत गरेको छु। यो प्रस्तुत अनुसार अब हामी यसलाई उपलब्ध गराउँछौँ, तपाईँहरूलाई हामी साथ दिन्छौँ, हामीले पुरा गर्ने काम गर्छौँ, तपाईँ ढुक्क साथ यो संस्था चलाउनुहोस्। आगामी दिनमा यो एउटा चौतारीमा चाहिँ यो फलाउने सबैजना बसेर यो सरसल्लाह गर्नेदेखि लिएर चौतारीमा सबै अटाउनुपर्छ, चौतारी भनेको सबैको साझा हो भन्ने उद्देश्य साथ उहाँहरूले सल्लाह दिनुभएको छ। त्यो चौतारीलाई अब आगामी दिनहरूमा हामीले गर्ने कार्यक्रमहरू योजनाहरू हामी बनाउँदै जानेछौँ र यसलाई अगाडि बढाउने चाहिँ हाम्रो योजना छ। राजन सर,
6: आफू पनि ज्येष्ठ नागरिक भइसक्नुभएका सो समाजका अध्यक्ष अमृत बहादुर बुढाथोकी भवन प्राप्त भएकोमा निकै खुसी हुनुहुन्छ।
9: म अध्यक्षको नाताले धेरै खुसी लागेको छ। यो मा प्रसाद पालादेखि कल गरेको हो, तर उहाँको पाला भएन, मेरो पाला सम्पूर्ण भयो।
1: अब भोलिदेखि यो भवनमा यो ठाउँमा के कस्ता कार्यक्रमहरू राखेर अगाडि बढ्नुहुन्छ? ज्येष्ठ नागरिकहरू आउन थाल्नुहुन्छ कि तपाईँले कार्यक्रम राख्नुहुन्छ कि के कसरी अगाडि बढ्नुहुन्छ भोलिदेखि?
9: जिल्ला अध्यक्ष आउनुहुन्छ, कार्यक्रम राख्नुहुन्छ, हामी पनि आउँछौँ, कार्यक्रम अब भव्य साथ चलाउने हो।
1: ज्येष्ठ नागरिक अन्य कुनै त्यस्ता समस्याहरूलाई समाधान गर्नका लागि सरकार थप केही पहल पनि गरिदिनुपर्छ, के लाग्छ तपाईँको व्यक्तिगत विचार?
9: समस्या पनि हल गर्ने हो उहाँहरूलाई परेको पिरमर्का र उहाँहरूलाई सहयोग पनि गर्ने हो, हामीले भन्ने कुरा त्यति नै हो।
2: सो समाजका संरक्षक हुनुहुन्छ समाजसेवी केदार खड्का। भवनका लागि जग्गा जोहो गर्नेदेखि भवन निर्माणमा नगरपालिकासँग समन्वय गर्नेसम्मका काम गर्नुभयो उहाँले।
10: वास्तव म सामाजिक कार्यकर्ता हुँ, म यस्तो सामाजिक काममा लागेर हिँडेँ नि, तर ज्येष्ठ नागरिकको अभियानमा म करिब 15 वर्ष अगाडिदेखि लाग्दै आएको हुनाले ज्येष्ठ नागरिकहरू बस्ने ठाउँ नभएको कारणले कहाँ बस्ने भन्ने मैले सोध्दै आउँथेँ। म यहीँको स्थानीयवासी भएको कारणले ठाउँ खोज्दै जाँदा यो सार्वजनिक भवन एउटा सानो एउटा एक तला भवन थियो, यो भवनको तला थपन पाए बस्नु पाइन्छ कि भन्ने हिसाब त्यहाँ नगरपालिकासँग समन्वय गर्दा नगरपालिकाले हुन्छ भनेपछि नगरपालिका मेयर साहबहरू वडा अध्यक्षसँग समन्वय गरेर त्यहाँबाट बजेट व्यवस्था भयो। त्यही बजेट व्यवस्था भए अनुसार यहाँ काम भएको, मैले ठुलो त्यस्तो विधि काम गरेको केही पनि होइन, कोअर्डिनेसन गर्ने काममा मैले गरिदिएको मात्रै हो।
1: यतिको कोअर्डिनेसन गर्दाखेरि पनि ज्येष्ठ नागरिकहरूलाई निकै राहत पुगेको छ, तपाईँका प्रति गरेको अपेक्षा, तपाईँका प्रति उहाँहरूले दिनुभएको आशीर्वाद के होला जस्तो लाग्छ तपाईँले आफूले मूल्याङ्कन गर्दा?
10: मलाई के लाग्छ भने बुवा आमा भनेको एउटा जिम्दो देवता हुन्, उहाँहरूलाई हामीले मान्यो भने त्यो फलको आशा गर्नुपर्ने, भगवान्को ठाउँमा मूर्तिमा गएर पूजा गरेर मात्रै धर्म हुन्छ भने म चाहिँ त्यो विश्वास गरेँ। म के विश्वास, जिउँदो देउतालाई पूजा गरेर मात्रै विश्वास हुन्छ भन्ने छ, र त्यही हिसाबले बुवा आमा भनेको हाम्रो मान्नुपर्ने हो, हिजोको सम्पत्ति हो हाम्रो, यो सम्पत्ति आजको यो सम्पत्ति हो, त्यो सम्पत्तिले चाहिँ दुःख नपाउन् र हामीले के गर्न सकिन्छ भन्ने हिसाब किताबले कोसिस गर्ने र अहिले जे कोसिस गरिरहेको छ म निरन्तर भोलि पनि मैले अघि नै मैले भने दिव्येश्वरी सेवा समितिको म अध्यक्ष पनि छु, दिव्येश्वरी सेवा समितिले एउटा ठुलो भवनहरू बनिरहेको छ, ती सेवा समितिको भवन तयार भएपछि मैले ज्येष्ठ नागरिक दिवस सेवा पनि चलाउने योजना गरेको छु। मैले गत 5 वर्षदेखि दिवस सेवाको कार्यक्रममा म हप्ता एक दिन म योग पनि प्रशिक्षक हुँ, म योग प्रशिक्षक भएको हुनाले बुवा आमालाई चाहिँ सामान्य दिउँसो 2 घन्टाको योग पनि सिकाउने गर्छु। त्यसैले बुवा आमा भनेको दिउँसोको फुर्सद समयमा खुसी हुनु पाउनुपर्छ, उहाँहरूको भएको लगानीहरू समाजले पाउनुपर्छ, अरू समाजले नपाए पनि एक आपसमा भएको छलफलबाट यस्तै मिडिया मार्फत कहीँ मार्फत यो समाजलाई यो देशलाई चाहिँ पाउनुपर्छ भन्ने मेरो मान्यता हो। र उहाँहरूको खुसी नै हामीहरूको खुसी हो र हाम्रो खुसी भए मात्रै यो समाजले अगाडि बढ्न सक्छ भन्ने म चाहिँ आफू त्यसमा विश्वास गर्छु।
1: अब भोलि ज्येष्ठ नागरिकहरू आउनुहुन्छ होला, यहाँ बस्नुहुन्छ होला, भजन कीर्तन गर्नुहुन्छ होला, के कार्यक्रमहरू अब यहाँ राखिन्छन् उहाँहरूको लागि?
10: अब मैले चाहिँ एउटा के सोच्छ भने ज्येष्ठ नागरिक सम्भावना छ भने यहीँबाट सानो ठाउँबाट भने दिवा सेवाको कमसेकम एउटा कार्यक्रम चलोस्। मैले नगरपालिकासँग कुरा गरिरहेको छु, अहिले केही भौतिक सुविधाहरू बढाउनु पर्छ, भौतिक सामानहरू केही छैन, भवन मात्रै हामीले तयार गरौँ, हामीसँग ज्येष्ठ नागरिक अग्र समाजसँग बजेट पनि खासै छैन, कहीँबाट बजेट पनि आउँदैन, नगरपालिका मेयर साहबसँग मैले कोअर्डिनेसन गरिरहेको छु, केही बजेटको व्यवस्था, केही बजेट व्यवस्था भने कमसेकम दिवामा दुई तिन घन्टा आएर भजन कीर्तन गर्ने, भगवान्को नाम सम्झिने, दिउँसो एक कप चिया र दुई तिनवटा बिस्कुट मात्रै खाने वातावरण भयो भने हुन्थ्यो भन्ने मैले चाहिरहेको छु। अब भर्खर उद्घाटन भयो, त्यसरी समितिसँग समन्वय गरेर मैले के गर्न सक्छु, दिवा सेवाको कार्यक्रम चाहिँ यहीँबाट सुरु होस्, केही आमा बुवाहरू आएर बसे सेवा होस् र त्यो समयमा दिउँसो भजन कीर्तन होस् र अनि त्यसपछि दिउँसो दुई तिन घन्टापछि केही खाजा खाने सामान्य व्यवस्था होस् भन्ने म चाहन्छु। त्यसको लागि साधन स्रोतलाई मैले नगरपालिकासँग कोअर्डिनेसन गरिरहेको छु।
6: आज हामीले ज्येष्ठ नागरिकहरूको विचार सहित अग्र समाज नेपालको भक्तपुर जिल्ला शाखाको भवन उद्घाटन कार्यक्रमको स्थलगत रेडियो सामग्री सुनायौं। यस्ता भवनले ज्येष्ठ नागरिकहरू एकै ठाउँमा भेला हुने अवसर दिन्छ र एक अर्कामा आफ्ना विचारहरू सुनाउने समय मिलाउँछ, जसले गर्दा उहाँहरूमा उत्साह र उमङ्गका किरणहरू प्रवाह गर्दछ।
2: लौ त श्रोता, यसै स्थलगत रेडियो सामग्रीहरूको साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना वज्राचार्यलाई धन्यवाद दिँदै कार्यक्रम संयोजक राजन कार्की र म बिमला राई पनि बिदा हुन्छौ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सरकारले लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग परीक्षणका रूपमा पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 तान परीक्षणको रूपमा सञ्चालनमा ल्याएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशा लाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत हिजो नेपाल औषधि लिमिटेड, हेटौडा कपडा उद्योग, नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएको सुधारका प्रयासले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव देखाएको उल्लेख गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभएको छ। सालझण्डी सन्धिखर्क ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री लम्सालले सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री विपिन कुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको व्यतिथि अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताउनु भएको छ। रासोपा रूपन्देहीले भैरहवामा आयोजना गरेको पदस्थापना, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले 4 अवधिमै सरकारको सम्पूर्ण कामको मूल्याङ्कन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। मधेस केन्द्रित सहित विभिन्न 7 दलको अग्रगामी मोर्चा घोषणा भएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले मिलेर हिजो अग्रगामी मोर्चा घोषणा गरिएको हो। मधेस, थरुहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू एकीकृत भएर मोर्चा घोषणा गरिएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15, *7 र हेस डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। मुगुमा 4 अघि आएको बाढी पहिरोबाट घरबार गुमाएका मुगुका 100 परिवारको अझै पुनस्थापना हुन सकेको छैन। सरकारले घर निर्माणका लागि अनुदान दिने आश्वासन दिए पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 December 23 संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष August 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। र इरानले अमेरिकासँग राखेका आफ्ना मागहरू पूरा नभएसम्म होर्मुज जलमार्ग नखोल्ने अडान दोहोऱ्याएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बगर जोलगाद्रका अनुसार होर्मुज जलमार्ग खोल्नु अघि अमेरिकाले इरानका 6 माग पूरा गर्नुपर्नेछ। इरानले आफूमाथि लगाइएका प्रतिबन्धमा खोकुलोपन, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरान विरुद्धका धम्की रोक्ने तथा देशका जफत गरिएका सम्पत्ति फुकुवा गर्ने लगायत माग राखेको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अरगासीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताउनु भएको छ। तर उहाँले सम्झौता हुँदैमा होर्मुज जलमार्ग तत्काल खोल्ने सुनिश्चितता नरहेको स्पष्ट पार्नुभयो। रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। अर्को समाचार 11 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
4: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
5: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
4: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

0: Бизнес моя у нас не мала. Бизнес моя у нас не мала. А
1: विदेश हुने ढुङ्गला मुखलाले अन वजुलका सरकारी छुट्याएको माघुपट्टि गुपट्टि संरचना त डुनि केन्द्रीय स्तरीय मरिया न मन्टेटा चाहिँ नि सास्ती जुला
0: एकदमै छ बुझ्ने तर पाएको सरकार आफूहरू बाल्यमा यही होला आफू मलाई तर त्यसमा तिनो माल्ने तिनो फेमल धेरै धारण छैन मलाई मलाई चाहिँ नेपाली चाहिँ नि धेरै धारण पाउने थिएन दाइजिम दाइजिङ म थिएन जिउ ठु नेपाली नेपाली सधैँ नेपाली पेयर चाहिँ धेरै धारण त म भ्या सय छु त मरो मलाई या दाइदिन त्यहाँ चाहिँ खन आशी सोचे सय मलाई सय मलाई हेलो
1: हजुर यहाँ सुनाएको दुधै दिस
0: पश्चिम चाहिँ पाँच दिन ल मलाई
1: लयको समस्या विशेषण थाहा त गर्दै लयको समस्या विशेषण दैदी सन्त गर्छ दैदी गुथेच अन दाई खला सुख
0: एक हप्तामा गइनुहोस् न घुम्ने आज पाकिन पाकिन पाकिन सरकार
1: हजुर एक एकको शुभा दु लिपा दिसन बोतिका दिता इनाब दु सन्मा श्रेष्ठ ज्यू धासेन थौ छिन बाबा शुभा जय बाबा ज्यो निनामी भाजु मेजबी अवश्य न गुली ख ज्यादा छ मनु त्यसँग थप्न याफै मखु गुली ख ज्यादा छ सरकार मयाक स्थानीय त्यसँग ध्यागुला जनता त्यसँग छु या मफे गुको ख ज्या जुल ल न अथे ज्या वङ्गुदु नापा नापा झी पुर्खा त्यसँग ला मनु त्यता ठाकु मजुमा धका बल्चा फल्चा गन गन दु गन गन डेन्युगु ख अन ब्याचोने न जुल अन वाफे पाखे टापाके नै जुल अन अलिक लिक टुन्ठी निसेकया हिटी निसेकया थिति कथ यागु या स्रोत अनहे तया बिगु ख तर मनु त्यता मागु बस्ती बस्ती दुनेन लिक लिक सन्थिति कथि यागु हिति दया चोङ्गु ख तर वो फुक नने ढुङ्कुल वो आ बस्ती विकास नाप्नापा अव्यवस्थित कथा विकास जुगुली ठुक्या त सरकार छौ कथा चाहिँ छुट्याएको ढिके मफु गुलिन छौ कथा बालाको कथा दीर्घकालीन योजना देखे मफुगु हुने या नान थुजियाको हाठ्या त बोलाना चोङ्गु जुल अहिले आ छिसा चाहिने थियो सास्ती फया चाहिने मागु जुल थुकिया त जेङ्केको नीति न सरकार या त इना दु धासे फोन सतीमा पासा त लस्कुसी नचना हजुर हेलो हेलो हजुर वैकया फोन सपुत्वा दल अहिले निरामी भाजुमे जुपे फोन चपु याबले पलख पिमा सा तन्चा दि मते पलख पिया चुनाए दिस हन्दैगु जु इनाफ्दु दास निरामी भाजुमे जुपि छिस फोन्याना दिगु खस फोन ल्याख 42 11 700 42 11 736 अले थो ज्याजु याता छिस हलि न्यङ्क निना दिगु खस औ क्याता छिस www.radionepal.gov.np व www.radionepalonline पाखेन छिस निना दिफु नेपाल रेडियो नेपाल यागु फेसबुक पाखेन छिस सोया दिफु निना दिफु निनामे बाजु मेजु पि ठुले दासे आधा सचपु मे देसाले ज्याजु याता न्याका चनागु जुला जिरु विश्रेष्ठ नेपाल प्राविधिक पासा उत्तम पाण्डे पाखेन दासे आधा सा छपु मे ने मेना प्राम्बसिता लस्कु छ यना छुने थुमे छिगुनिती।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनुभयो। उहाँले परापूर्व कालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा 36.8% रहेको स्पष्ट पार्नुभयो। उहाँले बिस्तारै शिक्षामा पहुँच पुर्याएर अगाडि बढ्नु आजको आवश्यकता भएको आफूलाई लागेको बताउनुभयो। खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि सादा पोसाकका प्रहरी परिचालन गरिएको हो। आज बिहानीदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। सरकारले लामो समयदेखि बन्द रहेको हेटौडा कपडा उद्योग परीक्षणको रूपमा पुनः सञ्चालनमा ल्याएको छ। उद्योग सञ्चालनको जिम्मेवारी लिएको नेपाली सेनाले हाल 10 तान परीक्षणको रूपमा सञ्चालनमा ल्याएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले केही उद्योग तथा संस्थानमा आशालाग्दो परिणाम देखिन थालेको बताउनु भएको छ। मधेस केन्द्रित सहित विभिन्न 7 दलको अग्रगामी मोर्चा घोषणा भएको छ। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपालले मिलेर हिजो अग्रगामी मोर्चा घोषणा गरिएको हो। मधेस, थरुहट, दलित तथा उत्पीडित वर्ग वा सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू एकीकृत भएर मोर्चा घोषणा गरिएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री विपिन कुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको व्यथिति अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताउनु भएको छ। रासोपा रूपन्देहीले हिजो भैरहवामा आयोजना गरेको पदस्थापना, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले 4 अवधिमै सरकारको सम्पूर्ण कामको मूल्याङ्कन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले देश निर्माणमा तत्काल परिणाम खोज्ने भन्दा दीर्घकालीन आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो। र इरानले अमेरिकासँग राखेका आफ्ना मागहरू पूरा नभएसम्म होर्मुज जलमार्ग नखोल्ने अडान दोहोऱ्याएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बगर जोलगाद्रका अनुसार होर्मुज जलमार्ग खोल्नु अघि अमेरिकाले इरानका 6 माग पूरा गर्नुपर्नेछ। इरानले आफूमाथि लगाइएका प्रतिबन्धमा खोकुलोपन, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरान विरुद्धका धम्की रोक्ने तथा देशका जफत गरिएका सम्पत्ति फुकुवा गर्नुपर्ने लगायतका माग राखेको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अराघसीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताउनु भएको छ। तर उहाँले सम्झौता हुँदैमा होर्मुज जलमार्ग तत्काल खोल्ने सुनिश्चितता भने नरहेको स्पष्ट पार्नुभयो। रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। अर्को समाचार मध्याह 12 प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 सम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला 11:40 सुनाउनेछौ आधुनिक गीतहरू। मध्याह 12 सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। दिउँसो 1 सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम म्युजिकल आवर। दिउँसो 2 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 छुट्टा प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 अपराह 4 र 5 केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 समाचार पछि र यसका साथै आइतबारै राति 10 हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न संचार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। विज्ञान उपयोगी प्रसङ्ग राख्ने क्रममा एन्ड्रोइड मोबाइल के हो र यसमा के कस्ता सुविधा उपलब्ध हुन्छन्, यो बारेमा जानकारी दिँदैछौँ। एन्ड्रोइड मोबाइल भनेको गुगलद्वारा विकसित गरिएको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोन हो। सजिलो भाषामा बुझ्नु पर्दा, जसरी हाम्रो शरीरलाई चलाउन दिमागको आवश्यकता पर्दछ, त्यसै गरी मोबाइलको हार्डवेयर, स्क्रिन, क्यामेरा, प्रोसेसरलाई चलाउने काम एन्ड्रोइड अपरेटिङ सिस्टमले गर्ने गर्दछ। संसारमा सबैभन्दा धेरै र प्रयोग गरिने मोबाइल सफ्टवेयर यही नै हो। संसारका विभिन्न चर्चित मोबाइल कम्पनीहरू जस्तै सामसुङ, सायोमी, रियलमी, भिभो, त्यस्तै वान प्लस आदिले आफ्ना फोनहरूमा एन्ड्रोइड सिस्टम नै प्रयोग गर्ने गरेका छन्। एन्ड्रोइड मोबाइलमा फेसबुक, टिकटक, युट्युब, ब्याङ्किङ एप्स वा गेमहरू डाउनलोड गर्नका लागि प्ले स्टोर हुन्छ, जहाँ लाखौं एपहरू उपलब्ध छन्। यो सफ्टवेयर खुल्ला भएकोले मोबाइल निर्माता कम्पनीहरूले यसलाई आफ्नो इच्छा अनुसार परिवर्तन गरेर फोनमा राख्न सक्दछन्। त्यसैले सामसुङ र साइमीको फोन चलाउँदा भित्रको डिजाइन अलिक फरक देखिन्छ। एन्ड्रोइड फोनलाई प्रयोगकर्ताले आफ्नो रुचि अनुसार सजिलै सजाउन पनि सक्दछन्। यसको वालपेपर, त्यस्तै फन्ट, थिम र विजेटहरू सजिलै परिवर्तन पनि गर्न सकिन्छ। एन्ड्रोइड मोबाइलहरू सस्तो बजेटदेखि लिएर अत्यन्तै महँगा रेन्जसम्म उपलब्ध छन्। बजारमा पाइने फोल्ड हुने फोनदेखि ठुला क्यामेरा भएका फोनहरूमा एन्ड्रोइड सिस्टम नै रहेको हुन्छ। गुगलले हरेक वर्ष एन्ड्रोइडको नयाँ र अझ सुरक्षित संस्करण बजारमा ल्याउने कार्य गर्दछ। पहिले यसको नाम मिठाईको नामबाट, जस्तै एन्ड्रोइड किटक्याट, ललिपप, ओरियो, पाई राखिन्थ्यो भने अहिले एन्ड्रोइड 11, 12, 13, 14 हुँदै एन्ड्रोइड 16 संस्करणहरू पनि आइसकेका छन्। बजारमा मुख्य गरी 2 प्रकारका स्मार्ट फोनहरू रहेका छन्। एउटा एप्पल कम्पनीको आइफोन, जसमा आइओएस सफ्टवेयर हुन्छ, भने अर्को एप्पल बाहेकका अन्य लगभग सबै कम्पनीका फोनहरू, जसलाई हामी एन्ड्रोइड मोबाइल भन्ने गर्दछौँ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
1: को हुन् रबर्ट कक? अबको लागि यो प्रसङ्ग 11 डिसेम्बर 1843 जर्मनको कलान स्थलमा जन्मिएका रबर्ट ककले रोगी भेडा बाख्राको रगतबाट मुसामा गरिएको अनुसन्धानबाट सरुवा रोग पत्ता लगाएका थिए। सन् 1876 एन्थ्राक्स किटाणुहरू अजम्बरी हुन्छन्, तिनीहरू सजिलै सर्न सक्छन् भन्ने प्रमाणित गरेका थिए। सन् 1878 ससाना जीवाणुहरूले घाउ खटिरालाई खराब गर्दछन् भन्ने प्रमाणित गरिदिए। उनले टिबी रोग ट्युबरकुल किटाणुहरूबाट पैदा हुन्छ भन्ने र पत्ता लगाए। सन् 1896 अफ्रिकामा फैलिएको प्लेग रोगबाट बच्ने उपाय तथा सुई पत्ता लगाए। सन् 1905 उनले शरीर क्रिया विज्ञान र चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरे। उनको मृत्यु 27 मई 1910 मुटु रोगले भएको थियो।
2: विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा यो सामग्री राख्दैछौ। पाइरोजन भनेको के हो त? जति दुधमा ल्याक्टोजनको मात्रा बढी हुन्छ त्यति नै मात्रा पाइरोजन पनि हुन्छ। पाइरोजनले पानीलाई स्वादिलो पार्दछ, जस्तो कि पानीमा एक किसिमको रासायनिक पदार्थ हुन्छ, त्यस पानीमा पाइरोजन उड्ने वा नष्ट हुने भएकोले त्यसैले तताएको पानी खाँदा हामीलाई कम स्वादको अनुभव भएको हो। पानी तताउँदा पाइरोजनको तत्व उडेर जान्छ र पानी नतताइकन पियौं भने पाइरोजनको तत्व रहिरहन्छ, जसले गर्दा हामीलाई पानी मिठो लाग्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौं।
1: सबैभन्दा छिटो गति भएको जनावर कुन हो? कार्यक्रममा अबको लागि यो प्रसंग। मानिस प्राणीहरूमा सबैभन्दा बुद्धिमानी भए तापनि सबैभन्दा छिटो गति भएको भन्ने भन्न सकिँदैन। सुँगुरले 1 घण्टामा करिब 11 माइल दौडन सक्छ, कुकुरले 36 माइल र घोडाले 1 घण्टामा 40 माइलसम्म दौडिन सक्छ। तर 40 माइल प्रति घण्टा दौडिने घोडा सबैभन्दा छिटो गति भएको प्राणी भने होइन। जङ्गली हरिणले 1 घण्टामा 50 माइल दौडन सक्ने पाइएको छ। जमिनमा पाइने जनावरहरू मध्ये चितुवा नै सबैभन्दा छिटो गतिमा दौडने प्राणीको रूपमा चिनिन्छ। चितुवाले 1 घण्टामा 70 माइलको यात्रा गर्न सक्छ। यो भन्दा छिटो गति त कुनै कुनै चराहरूको मात्र भएको पाइन्छ, जस्तो कि चरा प्रजातिको गिद्धको गति 1 घण्टामा 89 माइल उड्न सक्छ र चिलको गति 120 माइल प्रति घण्टाको हुन्छ।
2: विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा अब यहाँहरू माझ राख्दैछौ। रगत कसरी बन्छ र कति प्रकारका हुन्छन् रगत, यो बारेमा जानकारी दिँदैछौ। हाम्रो शरीरलाई जीवित र स्वस्थ राख्न रगतले सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। रगतले शरीरका अङ्गहरूमा अक्सिजन, पोषक तत्व र हर्मोनहरू पुर्याउने र विकार वस्तुहरूलाई बाहिर निकाल्ने काम गर्दछ। रगत कसरी बन्छ, यो कति प्रकारको हुन्छ भन्ने विस्तृत जानकारी तपाईँहरूलाई थाहा नभएको हुन सक्दछ। अब यो सामग्रीबाट पक्कै पनि तपाईँहरूलाई थाहा लाग्नेछ। आखिर रगत कसरी बन्छ त? वयस्क मानिस शरीरमा रगत मुख्य रूपमा हड्डीको भित्री भागमा हुने बोनमारो वा हड्डीको मासुमा बन्छ। विशेष गरी मेरुदण्ड, छातीको हड्डी र कम्मरको ठुला हड्डीहरूमा रगत उत्पादन हुने तत्व हुन्छ। बोनम्यारोमा विशेष प्रकारका स्टेम सेल्स रहेका हुन्छन्। यी कोशिकाहरूमा शरीरको आवश्यकता अनुसार रातो रक्त कोशिका, सेतो रक्त कोशिका वा प्लेटलेट्समा परिवर्तन हुन सक्ने अद्भुत क्षमता रहेको हुन्छ। जब शरीरमा अक्सिजन वा रगतको कमी हुन्छ तब मृगौलाले एरिथ्रोपोएटिन नामक हर्मोन निकाल्दछ। यो हर्मोनले बोनम्यारोलाई छिटो रगत बनाउन संकेत दिन्छ। रगत बन्नका लागि हामीले खाने खानाबाट आइरन, भिटामिन B12 त्यस्तै फोलिक एसिड जस्ता पोषक तत्वहरू आवश्यक पर्दछन्। यिनकै मध्यले रगतमा हेमोग्लोबिन बन्दछ। आखिर रगतका कम्पोनेन्टहरू के हुन् त? हामीले देख्दा रगतमा एउटै रातो तरल पदार्थ देखिए पनि रगतमा मुख्य रूपमा 4 तत्वहरू रहेका हुन्छन्। एउटा हो प्लाज्मा, यो रगतको तरल भाग हो जुन हल्का पहेँलो रङको हुन्छ। रगतमा यसको मात्रा करिब 55% रहेको हुन्छ। यसमा 90% पानी र बाँकी भागमा प्रोटिन, पोषक तत्व र हर्मोनहरू रहेका हुन्छन्। अर्को हो रातो रक्त कोशिका, जसलाई हामी RBC रेड ब्लड सेल अर्थात् RBC भन्ने गर्दछौ। यसले फोक्सोबाट अक्सिजन लिएर शरीरका सबै भागमा पुर्याउँछ। यसमा हेमोग्लोबिन नामक प्रोटिन हुन्छ, जसका कारण रगतको रङ रातो देखिन्छ। यसैमा अर्को रहेको छ सेतो रक्त कोशिका, जसलाई हामी व्हाइट ब्लड सेल्स अर्थात् WBC भन्ने गर्दछौ। यो हाम्रो शरीरको सेना हो। यसले बाहिरबाट आउने भाइरस, ब्याक्टेरिया र रोगहरूसँग लडेर शरीरलाई सुरक्षित राख्ने काम गर्दछ। रगतमा रहेको अर्को तत्व हो प्लेटलेट्स। हामीलाई कतै चोटपटक लागेर रगत बग्न थाल्यो भने रगत जमाउने र बग्नका लागि रोक्ने काम यसैले गर्दछ। यही सन्दर्भमा आखिर रगत कति प्रकारका हुन्छन् यो बारे पनि हामी जानकारी दिँदैछौँ। मानिसको रगतमा पाइने एन्टिजेन र एन्टिबडीको आधारमा रगतलाई विभिन्न समूहमा विभाजन गरिएको छ, जसलाई ब्लड ग्रुप भन्ने गरिन्छ। मुख्य रूपमा रगतलाई 4 प्रकारमा बाँडिएको छ र तिनीहरूलाई पोजिटिभ र नेगेटिभ गरी 8 समूहमा बाँडिएको छ। जस्तो कि ग्रुप ए, यसमा ए पोजिटिभ र ए नेगेटिभ रहेको हुन्छ भने ग्रुप बीमा बी पोजिटिभ र बी नेगेटिभ हुन्छ। त्यस्तै अर्को हो एबी पोजिटिभ र एबी नेगेटिभ, र अर्को चाहिँ हो ओ पोजिटिभ र ओ नेगेटिभ।
1: कार्यक्रम सिलसिलामा अबको लागि भने अर्को प्रसंग राख्दैछौ हामी। हाम्रो शरीरमा रक्त सञ्चार हुन्छ भनी कसरी प्रमाणित भएको थियो त? प्राचीन कालमा नै मानिसहरूले मुटु एक अत्यन्त महत्त्वपूर्ण अङ्ग हो भनेर बुझिसकेका थिए, तर प्राचीन मानिसहरूलाई यसले गर्ने कार्यको भने पत्तो थिएन। मुटु एउटा रक्त पम्प गर्ने र शरीरभरि रक्त सञ्चार गराउने महत्त्वपूर्ण अङ्ग हो भन्ने कुरा पत्ता लागेको निकै शताब्दी भएको छ। यो कुरा पत्ता विलियम हर्वे भन्ने बेलायती वैज्ञानिकले पत्ता लगाएका थिए। उनी एक मेहनती विद्यार्थी थिए र उनको एउटा प्रोजेक्ट शिकारमा घाइते भएका जनावरहरूको परीक्षण गर्नु थियो। धेरै अनुसन्धानबाट उनले देखे कि मुटुबाट धेरै मात्रामा रगत बग्ने गर्छ। उनले याद गरे कि यसरी बग्ने रगत शरीरमा रहेको सम्पूर्ण रगतको मात्रा भन्दा बढी छ। त्यसैले उनले थाहा पाए कि रगत शरीरभरि परिक्रमा गर्छ। वैज्ञानिक हार्वीको पालामा माइक्रोस्कोप थिएन, त्यसैले उनले यो तथ्य राम्ररी प्रमाणित गर्न सकेनन्। उनको मृत्युको 10 वर्षपछि मात्र एक वैज्ञानिकले माइक्रोस्कोपको सहायताले रक्त नलीहरूको सञ्चारबारे पत्ता लगाए।
2: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यो सामग्री पछि यहाँहरू माझ राख्दैछौँ एउटा गीतलाई बादल थापाको स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ गायक स्वयंको। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। पोथी बिरालोलाई क्विन भनिन्छ भने पोथी बाँदरलाई सुन्दरी भनिन्छ।
2: बाइबललाई सर्वप्रथम जर्मन भाषामा मार्टिन लुथर किङले अनुवाद गरेका थिए।
0: दीपावली शब्दको अर्थ लस्करे राखिएका बत्ती हुन्छ।
2: विश्वमा सबभन्दा बढी टापु भएको देश इन्डोनेसिया।
0: हिमाली भूभागमा पर्ने जिल्ला 21 छन् भने पहाडी भूभागमा 35 जिल्ला र तराई भूभागमा 21 जिल्ला पर्दछन्।
2: महात्मा गान्धीको जन्म सन् 1869 अक्टोबरमा भारतको गुजरातमा भएको थियो भने गान्धीको हत्या 30 जनवरी 1948 दिल्लीको बिरला मन्दिरमा नथुराम गोडसेद्वारा गरिएको थियो।
0: दिन र रात बराबर हुने दिन 21 मार्च र 23 सेप्टेम्बर हुन्।
2: ग्रिक किम्बन्दन्ती अनुसार अन्डाबाट जन्मेकी स्त्री हेलेन थिइन्।
0: वाद्ययन्त्र पियानोको आविष्कार गर्ने देश इटाली हो।
2: अमेरिकाको केन्टकी राज्यलाई घोडाहरूको राज्य भनिन्छ।
0: इन्द्रणीको बीच भागमा हरियो रङ रहेको हुन्छ।
2: विश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल।
0: चिनलाई मात्र छुने जिल्ला 13 वटा छन्।
2: सान मारिनो देशलाई युरोपको सबैभन्दा पुरानो देश मानिन्छ।
0: महादेवको प्रिय वस्तु बेलपत्र हो भने उनका छोरा गणेशको प्रिय वस्तु दुबो हो।
2: विश्वको सबैभन्दा ठुलो वनस्पति उद्यान इङ्ल्यान्डमा पर्दछ।
0: कपास भित्रको गेडालाई ज्यापु, लप्सी भित्रको गेडालाई चाम्पटी भने जस्तै नास्पाती भित्रको गेडालाई भिनाजु भनिन्छ।
2: रसियन अन्तरिक्ष यात्रीलाई कस्मोनट भनिन्छ भने अमेरिकन अन्तरिक्ष यात्रीलाई एस्ट्रोनट भनिन्छ।
0: विश्वका प्राय सबै देशमा पाइने खाद्यान्न गहुँ हो।
2: बुध र शुक्र ग्रहमा कुनै पनि उपग्रह छैनन्।
0: चौरी गाईको पुच्छरको रौँलाई चमर भनिन्छ भने घोडाको गर्दनको रौँलाई याल भनिन्छ।
2: मानिस सहित चन्द्रमामा उत्रिने पहिलो यान एपोलो 11 हो।
0: 9 नम्बरमा जन्मेको छोरालाई लखन्तरे भनिन्छ।
2: अधिक वर्ष प्रत्येक 4 वर्षमा हुन्छ।
0: सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न 8 मिनट 20 सेकेन्ड लाग्दछ भने चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न 1 मिनट 3 सेकेन्ड लाग्दछ।
2: हाड क्याल्सियम र फस्फोरसले बनेको हुन्छ।
0: सौर्यमण्डल पत्ता लगाउने वैज्ञानिक कोपरनिकस हुन्।
2: मानिसको शरीरको सबैभन्दा सुक्खा हुने पदार्थ दाँतको इनामेल हो।
0: भारत र चीन दुवै देशलाई छुने जिल्ला 2 वटा छन्। ती हुन् ताप्लेजुङ र दार्चुला।
2: रगत हेमोग्लोबिन पदार्थका कारणले रातो हुन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा आज एउटा गीतलाई राख्दैछौँ सुरेश लामा र अन्नु चौधरीको युगल स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ डीबी लामाको। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथमा आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। कफीको कप र जीवनको महत्वको बारेमा एउटा प्रसङ्गलाई जोड्दैछौँ। एकपटक केही पुराना विश्वविद्यालयका साथीहरू मिलेर आफ्ना प्राध्यापकलाई भेट्न उनको घर गएका थिए। कुराकानीकै क्रममा सबैजनाले आफ्नो जीवनको तनाव, कामको दबाव र अनेकन समस्याहरूका बारेमा गुनासो गर्न थालेका थिए। सबैका कुरा सुनेपछि प्राध्यापक भान्सातिर गए र एउटा ठूलो केतलीमा कफी र विभिन्न प्रकारका कपहरू लिएर फर्किएका थिए। ती कपहरू मध्ये केही महँगा र राम्रा पनि थिए, केही भने साधारण खालका थिए। काँच, क्रिस्टल र पोर्सिलेनबाट बनेका ती कफी खाने विभिन्न कपहरू साधारण अनि प्लास्टिकले मोडिएका पनि थिए। प्राध्यापकले त्यसै क्रममा भन्दछन्, तपाईँहरू आफै आफ्नो लागि कफी हालेर लिनुहोस् न, कृपया यो पहिला कप लिनुहोस्, त्यसपछि तपाईँहरूले कपमा कफी राख्नु होला। जब सबैको हातमा कफीको कप पुग्यो, प्राध्यापकले मुस्कुराउँदै भने, के तपाईँहरूले ध्यान दिनुभयो त? जति पनि राम्रा र महँगा कपहरू थिए, ती सबै तपाईँहरूले पहिले नै छानिसक्नुभयो। टेबलमा अब साधारण र सस्ता कपहरू मात्र बाँकी छन्। मित्रहरू, जो कोहीले पनि आफ्ना लागि उत्कृष्ट चिज रोज्नु स्वाभाविक भए पनि यही नै तपाईँहरूको तनाव र समस्याको मुख्य कारण हो। त्यसपछि पाहुना खेपिरहेका प्राध्यापकले कुरा थप्दछन्, वास्तवमा तपाईँहरूलाई कफी चाहिएको मित्र कप होइन, तर तपाईँहरूले ख्याल गरिकन वा नगरिकन राम्रो कपको खोजीमा लाग्नुभयो र अरूको कप कस्तो छ भनेर हेर्न थाल्नुभयो। जीवन कफी जस्तै हो, यसरी मान्नुहोला। र जागिर, पैसा, समाजमा पद, प्रतिष्ठा भनेका कफीका कपहरू मात्र हुन्। कप कस्तो छ भन्ने कुराले कफीको स्वाद बदल्दैन। कपको चक्करमा कफीको स्वाद लिन नबिर्सिनुहोला। यति भनिसकेपछि ती कफीको स्वाद लिने ती पुराना विश्वविद्यालयका मित्रहरू लाजले शिर निहुराएर घर फर्किएका थिए।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

अहिले सुनायौं मेलिना राई करण परियारको स्वरमा रहेको आधुनिक गीत। दीपक वरुणको रचना रहेको थियो, हरिलम सालको सङ्गीत रहेको थियो। अब अर्को आधुनिक गीत राख्दैछौँ यहाँ माझमा। अन्जु पन्तको स्वर रहेको छ भने रोशन सिंहको गीत रचना अनि सङ्गीत रहेको छ।

अहिले सुनायौं समीक्षा अधिकारी उर्गेन दोङको स्वरमा रहेको आधुनिक गीत। लक्ष्मण राईको गीत रचना अनि सङ्गीत रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ। टेक बिसी अस्मिता अधिकारीको स्वरमा रहेको छ भने भीम बिसीको गीत रचना अनि सङ्गीत रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देश सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण, विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 करिब 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्दछन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेको समुदाय मध्ये रहेको संयुक्त राष्ट्र संघले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनुभयो। उहाँले परापूर्व कालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा

0: बेनीको बजार जता माया उतै छ नजर। हजुर, यो साङ्गीतिक धुनसँगै कार्यक्रम परदेशीको सन्देश सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र नमस्कार छ। मेरो नाम हो निशा गुरुङ, मसँग आज साथमा हुनुहुन्छ दिदी। दिदी नमस्ते।
1: हजुर हजुर निशा नमस्ते, अनि सम्पूर्ण हाम्रा श्रोतालाई पनि हार्दिक स्वागत तथा नमस्कार छ, म मीना थापाको तर्फबाट।
0: र आज भने हामी दिदीसँग छौँ श्रोता, यहाँहरूको सेवामा हामी हाजिर भइसकेका छौँ कि कसो दिदी?
1: हजुर हजुर, पक्कै पनि हामी दुईजना आज हाजिर भएका छौँ। धेरै दिन भयो तर पनि श्रोतासँग आज रमाइलो गर्नुपर्छ भनेर आएकी छु।
0: हजुर हजुर,
1: पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला। यो बर्खा मास छ होइन, अलिकति काममा पनि व्यस्त हुनुहुन्छ होला। व्यस्त हुँदा हुँदै पनि हामीसँग जोडिन आउनुहुन्छ, एकदमै खुसी लाग्छ निशा।
0: हजुर हजुर, भर्खरै अब केही ठाउँमा भने कोदो रोपिसकेको छ होइन दिदी, धान पनि रोपिसक्नु भयो होला, अब वर्षा पनि मजाले भइरहेको छ। अब श्रावण महिनाको यो अन्त अन्ततिरको कार्यक्रम हो भन्छौँ हामी, यो भने आइतबार 24 गते परेको छ दिदी।
1: हो नि,
0: अब भदौ पनि लाग्न लाग्यो र भदौ रे झरी सँगै होइन नेपाली महिलाहरूको नेपाली चेलीहरूको महान पर्व पनि आउँदैछ कि कसो?
1: एकदमै एकदमै एकदमै नजिकै छ भन्नुपर्छ। गीतहरू लगातार आइरहेका छन्, त्यो हेर्दाखेरि हाम्रो नेपाली दिदी बहिनीहरूको महान पर्व हरितालिका तीज पनि आउँदैछ क्यारे जस्तो लागिरहेको छ।
0: एकदमै भदौ लागे लगत्तै होइन एकदम सुरु हुन्छ, नाच्ने दिन आए हामी पनि बेला मौकामा नाच्छौँ होइन दिदी।
1: पक्कै पनि नाच्नु पर्छ नि होइन, कहिले काहीँ त हो यो सधैँ सधैँ आउँदैन, वर्षमा एकपटक आउने हो, त्यसैले नाच्नु पनि पर्छ, रमाइलो गर्नुपर्छ
0: अवश्य पनि। गत हप्ता हाम्रा एकजना श्रोताले हरितालिका तीजको गीत मगाएर यो कार्यक्रमलाई थालनी गर्नु भएको थियो दिदी है।
1: हजुर हजुर,
0: अब त्यो गीत सुनेपछि चाहिँ हरितालिका तीज आइसक्यो भनेर चाहिँ हामीले चाहिँ महसुस गरेका छौँ।
1: पक्कै पनि पक्कै पनि।
0: हजुर, आज पनि हाम्रा श्रोताले हामीलाई साथ दिनु भएको छ, मिठा मिठा गीत सङ्गीतको साथमा उहाँहरूको सन्देश त बाचित गर्नु नै छ होइन दिदी। सुरुवातमा हामी ठेगाना भन्छौँ।
1: हजुर हजुर निशा, अब ढिला नगरी ठेगाना दिनु पर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, BFBS नेपाल, पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल, र BFPO ठेगाना BFBS नेपाल SQBGN BFPO4, र इमेल आइडी छ BFBS@BFBS.com, र फेसबुक पेज रहेको छ BFBS गोर्खा। तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ। हाम्रा फोन नम्बरहरू छन् 54-28-055, 54-33-930, 54-33-930 र 54-37-364।
0: यी त भए हाम्रा सम्पर्क नम्बर, ठेगाना, जुनै पनि माध्यमबाट तपाईँले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ श्रोता। र कार्यक्रम परदेशीको सन्देशमा हामीले सुरुवाती पत्र राखेका छौँ। पहिलो पत्र मेरो हातमा परेको छ दिदी, र पहिलो पत्र रूपमा मलाई अथवा हामीलाई पत्र पठाउनुहुने श्रोता हुनुहुन्छ छवि थापा, फोक्सटन केन्ट युकेबाट, है पम्फुका हंसरा थापाटो गुल्मी उहाँको ठेगाना छ है। भनेपछि हाम्रो छवि थापा दाई हरेक भदौ महिनामा आउने गर्नुहुन्छ है दिदी, हरेक वर्षको भदौ महिनामा हरितालिका तीज पर्छ र हरितालिका तीजमा भने दिदी बहिनीहरूलाई उहाँले निमन्त्रणा गर्नुहुन्छ नि,
1: जहिले जहिले सम्झिनुहुन्छ, निमन्त्रणा गर्नुहुन्छ, एकदमै खुसी लाग्छ दाई।
0: आज पनि आउनु भएको छ र सुरुवातमा भन्नु भएको छ, आदरणीय परदेशीको सन्देश सञ्चालक विनोद दाईमा दर्शन नमस्कार, साथै पाँच औलाहरूको गोर्खे सलाम भन्नुभएको। आज दाई भनी हुनुहुन्न कार्यक्रममा, दिदी हुनुहुन्छ है दिदी, र मेरो तर्फबाट नमस्कार छ दाईलाई र कार्यक्रममा स्वागत छ। सञ्चालिकाहरू दिदी सुसन बाला, बहिनी निशा, मिना लगायत सम्पूर्ण काठमाडौँ BFBS गोर्खा रेडियो परिवार र रेडियो नेपाल परिवारमा दुई हात जोडी 10 औँलाहरूको हार्दिक नमस्कार भनेर भन्नुभएको छ दिदी।
1: हजुर हजुर दाई, कार्यक्रममा एकदमै स्वागत गरे हामी दुईजना दिदी बहिनीले, र 10 औँला जोडेर नमस्कार पनि छ। आरामै हुनुहुन्छ होला, कुशल मङ्गलै हुनुहुन्छ होला, र आज विनोद दाई हुनुहुन्न, विनोद दाई नभएको कारणले म आएकी छु, हामी दुईजना छौँ है त।
0: हजुर हजुर, कुशल छु र कुशलताको कामना गर्दछु भन्नुभएको छ, धन्यवाद छ। मेरो परिचय भन्नुपर्दा छवि थापा नेपालको ठेगाना गुल्मी जिल्ला हंसरा पम्फुका हो, र हाल पनि कर्मभूमि बेलायतको फोक्सटन केन्टमा बसोबास गर्दै आइरहेको छु भनेर आफ्नो बारेमा छोटकरीमा यहाँ लेख्नु भएको छ।
1: हजुर हजुर, पक्कै पनि हामीलाई पनि थाहा भएको कुरा हो, हजुर अहिले बेलायतमा हुनुहुन्छ र नेपालको घर भने

0: गुल्मी हंसरा हो, एकदमै हाम्रो मुखाहार भइसकेको छ।
1: उहाँको मन मुटु सबै यही छ, होइन दिदी?
0: हजुर, गुल्मीमा
1: छ। एकदमै केही महिना अगाडि उहाँ नेपाल भिजिट आउनु हुँदाखेरि स्टुडियोमा आउनु भएको थियो, है दिदी?
0: हजुर,
1: निकै रमाइलो भएको थियो हाम्रो भेटघाट, र छोटो एकदमै मिठो भेटघाट भएको थियो। छविदाई एकदमै डाउन टु अर्थ, एकदमै सिम्पल व्यक्ति हुनुहुन्छ। सो उहाँ पर्सनालिटी हिसाबमा पनि एकदमै राम्रो व्यक्तित्व हुनुहुन्छ।
0: हामी पहिलो भेटमा हामीसँग भेट्नु भएको थियो, एकदमै रमाइलो भएको थियो। मिना दिदी अनि दाइ आउनु भएको थियो, एकदमै रमाइलो कुराकानी पनि भएको थियो। अनि त्यसपछि फेरि निशा बहिनी आउनुभयो भने आउँछ है बहिनी भन्नुभएको थियो। त्यो बेला चाहिँ मेरो सायद अफ थियो होला, निशा र दाइहरूसँग भेट भएको थियो होइन। एकदमै रमाइलो कुराकानी पनि भएको रहेछ, फोटोहरू खिच्नु भएको रहेछ, राखेको मैले देखेँ।
1: हजुर, ढोकाबाट छिर्न साथ निशा बहिनीलाई मात्र हो भेट्न आएको आज भन्नुभएको थियो। एकदमै खुसी लाग्यो मलाई, होइन? अब दाइले एकदमै हुन्छ नि अन्तर आत्मादेखि नै हामीलाई बहिनी भन्नुहुन्छ, होइन? त्यो माया, त्यो सद्भाव, त्यो प्रेम छ नि त, त्यो कारणले गर्दाखेरि त्यो मायाले नै सायद यहाँसम्म दाइलाई तानेको जस्तो लाग्छ मलाई। तपाईँलाई पनि दुवैजना चेलीहरूको न्यानो माया छ दाइ, र न्यानो भन्दा पनि अहिले त युकेमा अलिकति गर्मी होला, शीतल माया, होइन? हजुर, अब उहाँ सम्झनातर्फ लाग्नु भएको छ। मेरो नम्बरी कृष्ण चामलिङ र उहाँका परिवारजनहरू, त्यस्तै गरी स्वदेश र विदेशको विभिन्न ठाउँहरूमा छरिएर बस्नुभएका सबै मेरा आफन्तजनहरू परिवारजनहरूमा साइन अनुसारको ढोक छ, आशीर्वाद अनि माया, मिठो सम्झना छ। जीवनसाथी गीता लगायत सबै मेरा परिवारहरूमा मुटुभरिको न्यानो माया छ अनि धेरै आशीर्वाद छ। अन्य सम्झनामा बेलायतमा रहनुहुने दाईहरू धनवीर पुन, भक्त राई, यामदास मुलिचा, त्यस्तै गरी राजेन्द्र बान्तवा राई, प्रेमध्वज गुरुङ र मदन लिम्बू, जसले संसारका जुनै पनि देशमा गए पनि बिएफबिएस गोर्खा रेडियो सुनिरहनुहुन्छ। त्यस्तै गरी नेपालमा रहनुहुने अरुण नदी खत्री, युक्त प्रसाद श्रेष्ठ, अमर निर्दोष, सुषमा सुस्केरा, दर्पण देविका रोदुङ, सरस्वती राई, जुनिना राई र उहाँहरूका सम्पूर्ण परिवारहरूलाई पनि मेरो सम्झना छ। मलाई चिन्नुहुने र नचिन्नुहुने सबै सबै परदेशीको सन्देशलाई माया गरी सुन्नुहुने श्रोतालाई मिठो सम्झना छ। अन्तमा विशेष गरी रेडियो नेपाल, बिएफएस गोर्खा रेडियो काठमाडौँ, ब्रुनाई र बेलायतका सम्पूर्ण परिवारहरूप्रति हार्दिक धन्यवाद छ अनि आभार प्रकट गर्दछु। फेरि फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा लिन्छु, धन्यवाद भन्नुभएको छ फोक्सटन केन्ट युकेबाट। हामीलाई यो पत्र लेख्नु भएको थियो छवि दाईले, दिदी।
0: हजुर हजुर, दाईलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नुहोला। हुन त हामीले भनिराख्नु त पर्दैन, हजुरहरू सधैँ आइराख्नुहुन्छ, जोडिराख्नुहुन्छ, एकदमै खुसी लाग्छ। र हजुरलाई फेरि पनि धन्यवाद दिँदै हजुरलाई अब हामी एउटा गीत राख्छौँ, होइन निशा?
1: हजुर हजुर, एउटा गीत राख्छौँ र त्यो गीत एकदमै मिठो गीत, नयाँ गीत,
0: एकदमै
1: मायाले मलाई हेरेको हेरे भन्दै हुनुहुन्छ खेम सेन्चुरी र कल्पना देवकोटा। हजुर, अब भाउजूलाई तपाईँले कतिको हेर्नुहुन्छ है यो गीतले भने जस्तै, सायद भाउजूलाई पनि हाम्रो छवि दाईले हेर्नुहुन्छ एकदमै मायाले, होइन दिदी? ल, यो गीत यो हाम्रो छवि थापा दाईले भाउजूको निम्ति सुनाउँदै हुनुहुन्छ, सिकार्नुहोस् यो गीतलाई।

0: मायाले मलाई हेरेको हेरै किन हो कुन्नी यति धेरै किन हेरेको होला मिनालीजी?
1: अहा, मन परेर होला निशा, पक्कै पनि मन परेर हेर्न मन लाग्यो होला है?
0: हजुर हजुर,
1: त्यो नै भन्नुपर्छ है मेरो तर्फदेखि चाहिँ।
0: मन परेको मान्छेलाई
1: कसै कसैले त्यसो भन्छ नि होइन, त्यो हुन सक्छ भन्न खोजेको है।
0: हजुर हजुर, गीतले पनि त्यही भन्छ। छवि थापा दाई र भाउजूको निम्ति हामीले यो गीत राखिदिएका थियौँ श्रोता, उहाँलाई धन्यवाद भन्दै अब हामी दोस्रो पत्रतर्फ लाग्छौँ दिदी।
1: हजुर हजुर, अब छवि दाईलाई धन्यवाद भन्दै हामी लागौँ। कोरियामा हुनुहुन्छ सुनिल निर्दोषी पार घरी भाई, उहाँले लेख्नुहुन्छ सेवारो नमस्कार। सेवा भन्नुभएको छ, आदरणीय बिएफबिएस गोर्खा रेडियोका सञ्चालिका दिदीहरू निशा मिना सुसन बाला अनि दाई विनोदमा म नियमित भाइ सुनिल निर्दोषी पार घरीको तर्फबाट साहित्यिक अभिवादन सेवारो नमस्कार भनेर भन्नुभएको छ निशा।
0: हजुर हजुर, सेवारो सेवारो नमस्कार र कार्यक्रममा स्वागत छ सुनिलजी, यहाँ लगायत यहाँको परिवारजन सबैजनाले अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ भने सुनिलजी त साउथ कोरियामा हुनुहुन्छ है दिदी, उहाँको परिवारजनहरू भने अहिले ताङखुवा धनकुटामा हुनुहुन्छ, त्यहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ। यहाँहरू सबै सबैलाई हाम्रो नमस्कार छ र कार्यक्रममा स्वागत छ।
1: अनि मेरो परिचय भन्नुपर्दा, सुनिल निर्दोषी पारघरी छथर जोरपाटी गाउँपालिका दुई ताङखुवा धनकुटा हो। हाल भने कर्मथलो कोरियाबाट लेख्दैछु, नियमित रूपमा कार्यक्रम सुनिरहेको हुन्छु। अब मेरो सन्देशतर्फ लागौँ। सर्वप्रथम विनोद दाजु, दिदीहरू निशा मिना सुसन बाला लगायत बिएफबिएस गोर्खा रेडियो सम्पूर्ण परिवारलाई हृदयदेखि नै सम्झन चाहन्छु। बिएफबिएस नेपाल युके ब्रुनाई अनि रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण परदेशी तथा स्वदेशी सम्पूर्ण रेडियो पारखी साथीहरूलाई मिठो माया अनि अविरल सम्झना छ। धनकुटा ताङखुवामा हुने मेरो जीवन सङ्गिनी निलु लिम्बू, छोरा सुदीप अनि छोरी शिवानीलाई मिठो सम्झना, अनि बहिनी पञ्च खजुम, उषा सापकोटा, संगीता मगर, जुनिना राई, तिका अभागी पारघरी, दिदी रितु सुब्बा, दिदी झापाली कान्छी सरस्वती राई, अनि ताप्लेजुङका साथीहरू सन्जु सुब्बा, हेमा लिम्बू, खोटाङ नेर्पाका साथी दर्पण देविका राई, काठमाडौँका साथीहरू सोल्टिनी सुषमा सुस्केरा, अरुणदी खत्री, सिमला मुस्कान, सिन्धु का साथी विनिता सुनवार, अनि साथीहरू विक्रम अर्पण, लोकमाया सुनवार, नरेन्द्र रिमाल, साथीहरू रीता सुच्चा राई, तङ्क किरात, सहयात्री सरु, पार्वती खत्री पारु, उषा किरण राई, रोशन फुलाहाङ, सुमी लिम्बू, प्रतिमा स्पर्शी, लक्ष्मी लक्की राई, अनि सबैलाई सम्झनाका साथै मिठो माया छ। मलाई तपाईँहरूकै रोजाइमा रहेको कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिए। अर्को पत्रमा भेट्ने बाचाका साथ बिदा भए सेवारो नमस्कार भन्नुभएको छ सुनिल निर्दोषी पारघरी छथर जोरपाटी ताङखुवा धनकुटा हाल भने साउथ कोरिया।
0: हजुर सुनिलजी, हामीलाई कार्यक्रममा सधैँ सधैँ साथ दिनुहुन्छ होइन, अहिले साउथ कोरियामा बसेर पनि सुन्नुहुन्छ, भाग लिनुहुन्छ, त्यसको लागि धेरै धन्यवाद छ। नेपालमा हुँदा पनि तपाईँले एकदमै धेरै नियमित रूपमा भाग लिनुहुन्थ्यो, हामीलाई सम्झेर फोन गर्नुहुन्थ्यो है। अहिले त्यता हुनुहुन्छ, नेपाल आउँदाखेरि हाम्रो स्टुडियोमा आउन नभुल्नुहोला, हामीले बारम्बार तपाईँलाई बोलाइरहेका छौँ, इन्भाइट गरिरहेका छौँ होइन दिदी। काठमाडौँ झरेपछि हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा फोन गर्नुहोला होइन, हाम्रो एकदमै नजिक छ, हाम्रो ब्रिटिस गोर्खाज नेपाल भनेर तपाईँले पठाओ, इन्ड्राइभ याङ्गो अरू उबर गर्नुभयो भने के हुन्छ, तपाईँ यहाँ आइपुग्नुहुन्छ, तपाईँलाई धेरै गाह्रो पनि हुँदैन होइन। हजुर, त्यसरी आउनुहोला, स्टुडियोमा मिठो कफीको साथमा हाम्रो कुराकानी हुनेछ, तपाईँलाई एकदमै स्वागत छ र आज कार्यक्रममा भाग लिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद छ। तपाईँको बहिनी हुन्छ पञ्चा खजुम पारघरी, जो अहिले ताङखुवामा बसेर हामीलाई सुनिराख्नु भएको छ, सो पञ्चा बहिनीले पनि सुनिराख्नु भएको छ भने यहाँलाई पनि हरितालिका तिजको धेरै शुभकामना छ। अब तपाईँको पालो, दाईको पालो त सकियो, अब तपाईँको पालो होइन, तपाईँले पनि पत्रको उत्तर दिन सक्नुहुन्छ अथवा पत्र लेख्न सक्नुहुन्छ कि कसो दिदी?
1: पक्कै पनि निशाले भने जस्तै गरेर आउनु होला है भाइ, हामी पनि आग्रह गर्छौँ, निमन्त्रणा गर्छौँ, हाम्रो अफिसमा आउनु होला, चियाको सँगसँगै कफी के पिउनुहुन्छ होइन, हामी सँगसँगै बसेर खाने अनि रमाइलो कुराकानी पनि गर्ने गफ गर्ने भनौँ न है, आउनु होला भन्न चाहे।
0: ल अब उहाँलाई हामी दुवैजना मिलेर मिठो गीत राखिदिनुपर्छ दिदी।
1: हजुर, हामीले राखिदिएका छौँ इन्दिरा जोशी र राजन रासिवाकोटीले गाउनु भएको छ
0: ओइ ओइ चमेली। स्वीकार्नुहोस् यो गीतलाई।

0: रेडियो।
1: नमस्ते, मेरो नाम निशा थापा, अनि मेरो के अरे म यहाँ सीतापाइलाबाट बोलेको बिएक्स बिएक्समा म गीत गाउँदैछु सबै सबै साथीहरूलाई सम्झेर।

0: रेडियो।
1: नमस्कार, पर्सा जिल्ला ठोरी चार विजय बस्तीबाट अमर निर्दोष बीएफबीएस रेडियो गोर्खा काठमाडौँका कार्यक्रम सञ्चालिका निशा गुरुङ लगायत रेडियोका सबै टिमलाई नमस्कार। विदेशमा रहनुहुने मित्र छवि थापा, राजेन्द्र बान्तवा, पोखरी कान्छा, धनवीर पुन, जीवहरूलाई बिर्सेको छैन, नमस्कार। ठोरी पर्सा जिल्लाको ऐतिहासिक पर्यटकीय क्षेत्र हो। अङ्ग्रेजी महिनाको फर्स्ट जनवरी एकमा स्वदेश तथा विदेशबाट ठोरी हेर्न र वनभोज खान हजारौँ मानिसहरू ठोरी आउने गर्छन्। तपाईँहरू पनि एकपटक ठोरी आउनुहोस्, घुम्नुहोस्, रमाउनुहोस्। धरानका मित्र शेखर प्रसाद श्रेष्ठ हाल बिमारी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। रौतहटका मित्र राम पुकार राय, गेडाकोटका ओम मणि सापकोटा, साहित्यकार दाजु अरुण नदी खत्री, सिन्धुलीकी बहिनी नानु निर्मला शाह, भोजपुरकी बहिनी बसन्ती राई, चितवनका मुरली कोइराला, मितज्यू अमर निर्दोष, मितज्यू अमर गुरुङ, यी अभागी रमिला बान्तवा राई, रोशन फुलहाङ राई समेतलाई सम्झिन्छु। म अलि सन्चो छैन, बिरामी छु, उपचार भइरहेको छ। शेखर प्रसाद दाजु पनि बिमारी, म पनि बिमारी, हामीलाई भगवान्को कृपा लागोस्, छिट्टै सन्चो हुनेछौँ। निशा गुरुङ म्यामलाई नमस्कार गर्दै बिदा हुन्छु। सबैको जय होस्। जय श्री पशुपतिनाथ, बुद्धं शरणं गच्छामि।

0: हजुर, भर्खरै हामीले सुन्यौँ अमर निर्दोषजी र निशा थापाजीको यो सन्देश। निशा थापाजीले बिल्कुलै मिठो सुमधुर आवाजमा गीत पनि गाउनु भएको छ है दिदी।
1: हजुर हजुर,
0: निशाजीले जहिले पनि फोन गर्नुहुन्छ अनि म्याम रेकर्ड गर्न मिल्छ कि मिल्दैन भन्नुहुन्छ है।
1: हजुर पक्कै पनि, अस्ति पनि मलाई त्यसरी भन्नुभएको थियो, होइन यहाँ त गीत गाउन त मिल्दैन त बहिनी भनेको है, होइन म मिल्छ के मिल्छ भन्नुभयो, होइन पछि मलाई थाहा भयो कि सन्देश गर्ने अनि सँगसँगै गीत पनि गाउनु हुँदो रहेछ, त्यो भन्नुभएको रहेछ क्या निशा थापा बहिनीले।
0: हजुर, अब निशाजीले चाहिँ रेडियो नेपाल हो यो भनेर पनि भन्नुहुन्छ अनि मैले मजाले बुझाइदिएँ होइन। परदेशीको सन्देश भने रेडियो नेपालबाट प्रसारण हुन्छ, ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिसबाट चाहिँ तयार भएर जाने कार्यक्रम हो है। र अन्य कार्यक्रमहरूमा पनि सायद निशाजीले भाग लिनुहुन्छ होला, त्यसैले गीती कार्यक्रम हो कि भनेर पनि सोध्नु भएको छ होइन त। हजुर ल, निशाजी र अमरजी दुवैजनालाई धेरै धन्यवाद छ। अब हामी अन्ततिर पनि आइसकेका छौँ है, र अन्तिम श्रोताको हामी सन्देश पनि सुन्छौँ, र उहाँहरू को को हुनुहुन्छ दिदी?
1: हजुर निशा, फेरि पनि आवाजको सन्देश लिएर आउने हाम्रा श्रोता हुनुहुन्छ रोशन फुलाहाङ राई, उहाँ पनि धनकुटाकै हुनुहुन्छ, उहाँको सन्देश राख्छौँ र सँगसँगै हामी बिदा पनि माग्नुपर्छ होला, र उहाँलाई हामीले गीत पनि राखिदिएका छौँ, रमाइलो गीत रहेको छ, टेक बिसी र अस्मिता जुरेलीले गाउनुभएको यो गीत सुन्छौँ र उहाँको पहिला आवाज सुन्छौँ र सँगसँगै उहाँको लागि यो गीत पनि हामी राखिदिएका छौँ।
2: हजुर नमस्ते, आज पनि म परदेशीको सन्देश कार्यक्रममा टुप्लुक्कै सहभागिता जनाउन आइसकेको छु, म रोशन फुलाहाङ राई, म धरानको विश्व पादुकाबाट, किनकि यो कार्यक्रम एकदमै रमाइलो अनि रोचक अनि जानकारीमूलक छ, त्यसैले पनि हामी धेरै श्रोता बिन्दु हामी एकदमै खुसी छौँ, किनकि यो कार्यक्रम एक प्रदेशीको सन्देश कार्यक्रम भन्ने बित्तिकै हामी धेरै श्रोता हुरुक्कै हुन्छौँ, धेरै श्रोता साथी श्रोता बिन्दुहरू पनि सहभागिता हामी जनाउँदै आएको छौँ, त्यसैले पनि आज धेरै समयपछि म पनि आज फेरि कार्यक्रममा सहभागिता जनाउँदैछु, किनकि धेरै साथीहरू यो कार्यक्रममा सहभागिता जनाउँदै आएको सुनिरहेको हुन्छु, म पनि आज यसो सहभागिता जनाउन मन लागिरहेको छ, त्यसैले पनि विशेष त अब आज सहभागिता हुँदा विशेष अब धन्यवाद ज्ञापन गर्नुपर्दा हाम्रो हाम्रो निशा दिदीज्यू अनि हाम्रो विनोद भोज खड्का अनि सबैलाई परदेशको सन्देश टिमलाई नै विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनकि यो कार्यक्रमले धेरै अब उता सहभागिताले पनि होला हामी धेरै खुसी छौँ, आगामी दिनहरूमा पनि यसरी नै आफ्नो सहभागिता जनाउने अवसर मिलिराखोस् जुडिराखोस् यही कामना पनि गर्न चाहन्छु, अनि साथमा अब धेरै साथीहरूको सहभागिता अनि साथी सम्झिने यही अब एउटा माध्यम पनि बनेको छ, त्यसैले पनि म छोटो रूपमा अरू केही कुराहरू त्यति राख्न चाहिँ म केही साथीहरूलाई यसो सम्झिनु पर्यो अनि त्यसपछि बिदा माग्छु। कोरियामा रहनुहुने भाइ हुनुहुन्छ सुनिल निर्देशी पारगारी, अनि उदयपुर अहिले मलेसियामा रहनुहुने भाइ दिपराज वाली पूर्वेली, अनि त्यसै गरी हुनुहुन्छ हाम्रो मोरङ अहिले कोरियामा रहेर आफ्नो काम कार्यहरू गरिरहनुहुने भाइ हुनुहुन्छ भरत राई, अनि हाम्रो कोरियातिरै रहनुहुने हाम्रो उदय सोयोङ राई, धेरै साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि विशेष विशेष सम्झना, अनि नेपालमा रहनुहुने दाई अरुण नदी खत्री हुनुहुन्छ, अनि त्यस्तै गरी सहबहिनी अभागी रमिला, अनि दाई पदम बाइङ राई हुनुहुन्छ, अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो आशिष नयन गस्ती, अमित अनन्त कुमार, मन्जु थापा, प्रवीण नगर, एफएम विराज, वरुण चञ्चले, अनि नाम छुटेको अब धेरै साथीहरू हुनुहुन्छ राजेश कर्माजी, योगेन्द्र बस्नेत, अनि धेरै साथीहरू हुनुहुन्छ है, सबैलाई विशेष सम्झना, म भने यो परदेशीको सन्देश कार्यक्रम मार्फत बिदा हुन्छु, नमस्ते।
0: अब हामी रोशनजीको यो सन्देश सँगसँगै बिदा पनि माग्नुपर्छ दिदी।
1: हो नि निशा, अब ढिला नगरी बिदा माग्नु बेला भएको छ, आज जति पनि भाग लिनुभयो सबैलाई धन्यवाद भन्दै फेरि पनि आउने बाचा गर्छु, किनभने कहिलेकाहीँ म पनि आउने गर्छु, त्यसैले सबैलाई बाचा गर्दै म पनि बिदा भए, यहाँको दिन शुभ रहोस्, हवस् त नमस्ते।
0: हजुर, कार्यक्रममा भाग लिएर र सुनेर साथ दिनुहुने सम्पूर्ण आदरणीय श्रोतालाई धेरै धेरै धन्यवाद छ, र कार्यक्रममा यसरी नै हामीलाई साथ दिँदै जानुहोला यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु, नमस्ते, शुभ दिन, बाई।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। विश्वका आदिवासी जनजातिको अधिकार पहिचान संस्कृति र जीवन पद्धतिको संरक्षण विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमको साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसङ्घ महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका 90 देशमा करिब 47.60 करोड आदिवासी जनजाति बसोबास गर्छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक विशेषता युक्त मुलुक भएको बताउनुभयो। उहाँले परापूर्व कालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा 36.8% रहेको स्पष्ट पार्नुभयो। खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालय मा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि सादा पोसाकमा प्रहरी परिचालन गरिएको हो। आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालो बजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। लगातारको वर्षासँगै देशका विभिन्न जिल्लामा बाढी पहिरो र सडक कटानको कारण प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। कतिपय सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रे प्लान्टचोक सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने यातायात सञ्चालन हुनेछ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षाको कारण रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी सिन्धुपाल्चोक अरणीको राजमार्ग विभिन्न स्थानमा पहिरो तथा सडक भाँसिएपछि अवरुद्ध भएको छ। भोटेकोसी गाउँपालिका 4.0 किलोमा पहिरो खसेर सडक बन्द भएको छ भने भोटेकोसी 2 कोदारीमा ढुङ्गा माटो र लिदुसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। भोटेकोसी 2 लिफिङमा सडक भाँसिएपछि पनि यातायात पूर्ण रूपमा रोकिएको छ। वर्षाको कारण सडक अवरुद्ध हुने क्रम बढेपछि यात्रु तथा सवारी चालकलाई सम्बन्धित सडक खण्डको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरेको छ। टर्कीका विदेश मन्त्री हाकान फिदानले इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार भन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको हो। यसअघि साउदी अरब, टर्की र पाकिस्तानले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार कुनै एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमणको रूपमा लिनेछ। यसको उद्देश्य तीन देश बीच सामूहिक प्रतिरोध क्षमता सुदृढ गर्नु रहेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ। अमेरिका र इरान बीच जारी युद्धको कारण मध्य पूर्वको सुरक्षा अवस्था तनावपूर्ण रहेको बेला तीन देश बीचको रक्षा सम्झौता भएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो एक बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म शान्ति कुँवर।
0: कृषि पत्रिकाको सुरुमा राष्ट्रिय कृषि नीति 2083 जारी सम्बन्धी समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्य सहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। कृषि नीतिका बारे आफ्नो धारणा राख्नुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याएको बताउनुभयो। कृषि नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिंचाइ तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ्दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरेको छ। कृषि नीतिमा आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यवसायीकरण तथा औद्योगिकरणलाई प्रवर्धन गर्ने, उत्पादनको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गरिने उल्लेख छ। जैविक विविधताको संरक्षण गर्ने, वातावरण मैत्री कृषि प्रणाली विकास गर्ने तथा डिजिटल कृषि प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्तनलाई कृषि विकाससँग जोड्ने व्यवस्था समेत कृषि नीतिमा छ। उत्पादन तथा उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बीमा, सहुलियतपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षा लगायत विषयलाई कृषि नीतिले प्राथमिकतामा राखेको छ। कृषि बजार तथा उद्योग विकास, निजी क्षेत्र र सहकारीको लगानी प्रवर्धन, माटो स्वास्थ्य व्यवस्थापन, जलवायु अनुकूलन, कृषि तथ्याङ्क प्रणाली सुदृढीकरण तथा कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने विषयलाई कृषि नीतिमा प्राथमिकता दिइएको छ। कृषि नीति कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानूनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको समेत व्यवस्था गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयले राष्ट्रिय कृषि नीति 2083 को प्रभावकारी कार्यान्वयनबाट खाद्य आत्मनिर्भरता, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, कृषि निर्यात अभिवृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
1: हुम्लामा कोदो खेती प्रति किसानको आकर्षण बढ्यो। उत्पादनमा वृद्धि सम्बन्धी समाचार गोर्खा पत्र दैनिकमा छापिएको छ। समाजमा कुनै समय कु अन्नका रूपमा परिभाषित गरिएको कोदो खेतीबाट हिमाली जिल्ला हुम्लाका किसानले उत्पादन बढाउन थालेका छन्। कोदोको महत्व बुझ्दै जानु, स्थानीय रैथाने बालीका रूपमा यसको बजार विस्तार हुनु र बिक्रीबाट प्रत्यक्ष आमदानी हुन थालेपछि किसान कोदो खेतीतर्फ आकर्षित हुन थालेका हुन्। स्थानीय रैथाने बालीका रूपमा समेत पहिचान बनाउन थालेको कोदो खेतीको उत्पादन बढ्न थालेको सर्केगाड गाउँपालिका 3 उनापानीका किसान दान बहादुर फडेराले बताउनुभयो। विगतका वर्षमा मुख्य बालीका रूपमा लगाइँदै आएको कोदो खेतीमा कमी आए पनि पछिल्लो एक वर्ष यता बिक्री हुन थालेपछि किसानले थप मेहनत गर्न थालेका कारण उत्पादन बढेको उहाँको भनाइ छ। कोदोको महत्व बुझ्दै जानुका साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र व्यक्तिगत रूपमा समेत कोदो खरिद गरी जिल्ला बाहिर लैजान थालिएपछि यसको बिक्रीबाट आमदानी हुन थालेको उहाँले बताउनुभयो। स्थानीय स्तरमा कोदोको उपभोग घटेपछि उत्पादनमा समेत ह्रास आएको अवस्थामा यसको महत्व, फाइदा र आमदानी बारे जानकारी बढेपछि किसानले फेरि कोदो खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो। एक वर्षमा कोदो उत्पादनमा 1.14% वृद्धि भएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणि पन्तले बताउनुभयो। यस वर्ष उत्पादन अझै बढ्ने उहाँको अपेक्षा छ। जिल्लाका 7 गाउँपालिकामा कोदो खेती हुने गरेको छ। जिल्लाको 1062 हेक्टर खेतीयोग्य जमिनमा कोदो खेती भइरहेको र यसबाट 1125 मेट्रिक टन कोदो उत्पादन हुने गरेको प्रमुख पन्तले जानकारी दिनुभयो। कोदोको महत्वबारे किसानलाई जानकारी गराउने तथा बजार सुनिश्चित हुन थालेपछि किसानले कोदो खेतीमा ध्यान दिन थालेका कारण उत्पादन वृद्धि भएको उहाँको भनाइ छ। हुम्लामा 8 कोदो मध्ये डल्ले र ओखले कोदोको खेती बढी हुने गरेको छ। जिल्लामा कोदोको मूल्य प्रति केजी 105 रुपियाँ निर्धारण गरिएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा स्याङ्जाको वालिङ नगरपालिकाले किसानको सहजताका लागि कृषि एम्बुलेन्स सेवा प्रारम्भ गरेको समाचार प्रकाशित छ। वालिङ नगरपालिकाले किसानको सहजताका लागि कृषि एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ। सेवा प्रारम्भ भएसँगै यहाँका किसानद्वारा उत्पादित विशेष गरी तरकारी तथा फलफूल बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ। वालिङ नगरपालिका र दिवालो संस्थाद्वारा सञ्चालित वालिङ कृषि विकास परियोजनाको साझेदारीमा कृषि एम्बुलेन्स नामाकरण गरिएको सामान बोक्ने सवारी साधन खरिद गरी सञ्चालनमा ल्याइएको हो। कुल 32,90,000 लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको छ, जसका लागि वालिङ नगरपालिकाको 18,90,000 र परियोजनाले 14,00,000 रुपियाँ साझेदारी गरेका नगर प्रमुख कृष्ण खाँडले उल्लेख गर्नुभयो। खेतबारीदेखि बजार र सेवाग्राहीका घरसम्म जोड्ने गरी ल्याइएको किसान मैत्री कार्यको प्रारम्भ भएकाले कृषि उपजको बजारीकरणमा किसानले चिन्ता गर्नुपर्ने अवस्था रहने छैन, प्रमुख खाँडको भनाइ छ। किसानलाई कृषिमा आकर्षण बढाउन नगरपालिकाले उत्पादित तरकारीको न्यूनतम समर्थन मूल्य तोकेको छ। उत्पादनका आधारमा प्रति किलो 5 रुपियाँ अनुदान दिँदै आएको छ। गत वर्ष किसानले अनुदान बापत 7,91,342 रुपियाँ पाएको नगरपालिकाले जनाएको छ। वालिङ नगरपालिका 1 स्थित 83 कृषि उपज बजार व्यवस्थापन सहकारी संस्थालाई सो कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ग्यावालीले सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्याललाई कृषि एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो। चाबी ग्रहण गर्दै अध्यक्ष अर्यालले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणमा सहज र व्यवस्थित बनाउन सहज बनेको बताउनुभयो। समयमै ढुवानी गर्न नसक्दा किसानका उत्पादनको बजारीकरण र मूल्यमा समेत प्रभावित बन्ने गरेको समस्या अब समाधान हुने विश्वास गरिएको छ। सहकारीमा दैनिक करिब 50 क्विन्टल तरकारी संकलन गरिने जनाइएको छ। एक पटकमा 130 क्यारेट कृषि उपज ढुवानी गर्न सक्ने कृषि एम्बुलेन्स क्षमताको छ। वालिङमा कृषि उत्पादन अत्यन्तै राम्रो हुन्छ। यहाँ मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादक किसानहरू धेरै छन्। 83 र वरपरका क्षेत्र त झनै तरकारी र फलफूलको पकेट क्षेत्र मानिन्छन्।
1: नयाँ पत्रिका दैनिकमा पशुपन्छी सम्बन्धी औषधिको अवैध कारोबार, सचेत रहन आधिकारिक वितरकको आग्रह सम्बन्धी समाचार छापिएको छ। पशुपन्छी सम्बन्धी औषधिको अवैध आयात र बिक्री भइरहेको पाइएपछि आधिकारिक विक्रेता कम्पनीले सचेत गराएको छ। कान्तिपुर भेट डिस्ट्रिब्युटरले आयात तथा बिक्री गर्दै आएको भेटम्युलिन 80% तथा भेन्कामाइसिन 25% नक्कली प्याकिङ गरी अनधिकृत बिक्री वितरण भइरहेको हो। कान्तिपुर भेटले सूचना जारी गरी कम्पनीसँग मिलान तथा प्रमाणीकरण गरेर मात्र यस्ता औषधिको बिक्री वितरण गर्न भनेको छ। सम्पूर्ण विक्रेता तथा सरकारवालाहरूलाई उक्त औषधिहरू खरिद गर्दा आधिकारिक विक्रेता कान्तिपुर भेट डिस्ट्रिब्युटर प्रालीसँग मिलान तथा प्रमाणीकरण गरी मात्र खरिद तथा बिक्री वितरण गर्न अनुरोध छ, कम्पनीले भनेको छ। यस सूचनाको व्यवस्था गरी बजारमा उपलब्ध नक्कली औषधि खरिद वा बिक्री वितरण गरेमा त्यसबाट उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवारी सम्बन्धित खरिदकर्ता तथा विक्रेता स्वयंले वहन गर्नुपर्नेछ। अबको पालोमा कारोबार दैनिकमा प्रकाशित त्रिवेणीबाट 4,70,00,000 बढीको खसी बोका निर्यातसँग सम्बन्धित समाचार।
0: सल्यानको त्रिवेणी गाउँपालिकाका किसानले आर्थिक वर्ष 2082-83 खसी बोका बिक्रीबाट 4,70,97,586 रुपियाँ आमदानी गरेका छन्। 5 सहकारी मार्फत 2,580 खसी बोका बिक्री गर्दै किसानले व्यावसायिक बाख्रा पालनलाई पहाडी क्षेत्रको भरपर्दो आयोस्रोतका रूपमा स्थापित गरेका हुन्। गाउँपालिकाको अनुदान, सहकारी मार्फत बजार व्यवस्थापन र उत्पादनको सुनिश्चितताले परम्परागत पशुपालन व्यावसायिक उद्यममा रूपान्तरण हुँदै गएको देखिएको छ। त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत किसानहरूले 5 सूचीकृत सहकारी मार्फत खसी बोका बिक्री गरेका हुन्। गाउँपालिकाको तथ्याङ्क अनुसार यस अवधिमा कुल 98,023 केजी तौलका 2,580 खसी बोका बिक्री भएका छन्। बिक्रीबाट प्राप्त आमदानी 4,70,97,586 रुपियाँ पुगेको छ। यस कार्यक्रमबाट 878 किसान प्रत्यक्ष लाभान्वित भएका छन्। गाउँपालिकाले 100 केजी भन्दा बढी तौलका खसी बोका बिक्री गर्ने 469 किसानलाई प्रति किलो 12 रुपियाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराएको छ। यस बापत किसानले 9,33,516 रुपियाँ प्राप्त गरेका छन्। सहकारी संस्थालाई व्यवस्थापकीय खर्च बापत प्रति किलो 50 पैसाका दरले 38,896 रुपियाँ उपलब्ध गराइएको छ। किसान र सहकारीलाई वितरण गरिएको कुल अनुदान रकम 9,72,000 रुपियाँ भन्दा बढी रहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ। त्रिवेणी गाउँपालिकाका पशु सेवा अधिकृत वसन्त रावतका अनुसार यस वर्ष उत्पादन उल्लेख्य रूपमा बढे पनि गाउँपालिकाको बजेट सीमित भएकाले अनुदान रकम घटाइएको हो। अघिल्लो वर्षहरूमा प्रति किलो 20 रुपियाँका दरले अनुदान उपलब्ध गराइँदै आएको भए पनि यस वर्ष प्रति किलो 12 रुपियाँ मात्रै प्रदान गरिएको रावतले बताउनुभयो। पशु सेवा अधिकृत रावतका अनुसार गाउँपालिकाले किसानलाई बजारसँग जोड्ने उद्देश्यले सहकारी मार्फत खसी बोका संकलन र बिक्रीको व्यवस्था गर्दै आएको छ। यसले किसानले उचित मूल्य पाउने, व्यापारीको मनोमानी मूल्य निर्धारणबाट बस्ने र उत्पादन बिक्रीको चिन्ता गर्न नपर्ने वातावरण सिर्जना भएको छ। कृषि पत्रिकाको अन्तिममा झण्डै 3 दशकपछि कार्यान्वयनमा ल्याउन लागिएको पशु वधशाला र मासु जाँच ऐन 2055 रहेका मुख्य प्रावधानहरू के छन्, यो ऐन कार्यान्वयनको तयारी कस्तो छ र हाल बजारमा बिक्री भइरहेको मासुको गुणस्तर तथा यो ऐनको कार्यान्वयनबाट उपभोक्ताको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव लगायतका विषयमा कृषि वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाहीसँग गरिएको संक्षिप्त कुराकानी।
2: यो झण्डै 3 दशकदेखि लागू हुन नसकेको पशु वधशाला र मासु जाँच ऐन 2055 जो यो सरकारले अत्यन्त उच्च महत्वका साथ लागू गर्न खोज्दैछ, यति महत्वका साथ सरकारले लागू गर्न खोजेको यो ऐनका मुख्य प्रावधानहरू के छन् यहीबाट सुरुवात गरौँ। यसको प्रमुख उद्देश्य त उपभोक्तालाई स्वच्छ मासु खुवाउने भयो र त्यसको लागि जस्तो पशुलाई वध गर्नुभन्दा अगाडि रोगी छ या छैन भनेर त्यसलाई जाँच गर्नुपर्ने व्यवस्था, अर्को पशु वधशालामा मात्रै त्यसलाई वध गर्नुपर्ने व्यवस्था, र यदि पशु वधशाला चाहिँ कुनै ठाउँमा छैन भने मासु सुपरिवेक्षकले एउटा मापदण्ड तोकेको ठाउँमा चाहिँ पशु वधस्थलमा वध गर्नुपर्ने त्यो व्यवस्था छ, र वध गरिसकेपछि त्यसलाई पशु चिकित्सकहरूबाट त्यसको जाँच गर्न पर्ने र जाँच गरिसकेपछि सबै कुरा ठिक छ भनेपछि बजारमा जानुभन्दा अगाडि उपभोक्ताले त्यसलाई चाहिँ सेवन गर्नुभन्दा अगाडि त्यसमा छाप लगाएर मात्रै बजारमा पठाउने कुराहरू यसको मुख्य कुराहरू हुन्। र यो सँगसँगै जस्तो मासुमा मिसावट हुन नहुने, यसको छाला बिक्री गर्न नहुने मासुको छाला लगायतका विषयहरू यसका मुख्य प्रावधानहरू हुन्। र यसको दर्ता जस्तो व्यवसायहरूको दर्ताका विषयहरू पनि यसमा छ। अहिले वडा कार्यालयमै एउटा यसको प्रोसिजर के छ भने वडा कार्यालयमा व्यवसायहरूले चाहिँ निवेदन दिने, वडाले जिल्लाको प्रदेश स्थित कार्यालय छ त्यहाँ कार्यालयमा चाहिँ उहाँहरूले पठाउनुहुन्छ र त्यसको विशेषज्ञ रायको लागि चाहिँ पशु विभागमा आएर त्यस्तो किसिमको वधशालाहरू ठिक छ भने पशु विभागले चाहिँ सिफारिस दिएर फेरि जिल्लाकै कार्यालयहरूले दर्ता गर्ने, यी व्यवस्था चाहिँ प्रमुख व्यवस्था हुन् यसको ऐनको।
3: अब यहाँले जति पनि व्यवस्थाहरू भन्नुभयो ती व्यवस्थाहरूको चुरोमा चाहिँ केन्द्रमा उपभोक्ताको स्वास्थ्यलाई चाहिँ यो ऐनले महत्व दिएको देखियो, तर काम अलिक चुनौतीपूर्ण रहेछ। यहाँले जो विभिन्न कुराहरू भन्नुभयो नि प्रावधानहरू भन्दाखेरि यति चुनौतीपूर्ण होइन, पशुको वध गर्ने बेलादेखि वधशालाको स्वच्छतादेखि मासुको गुणस्तरदेखि त्यसको परीक्षणदेखि बिक्री वितरणदेखि लिएर वधशालाको चाहिने व्यवस्थापनदेखि लिएर यो चुनौतीपूर्ण कामका लागि संरचनागत अवस्था के छ, अहिले ऐन कार्यान्वयनको लागि एज इट इज ऐन यस्तै हुँदा पनि हामीले कार्यान्वयन गर्न सक्ने अवस्था छ, तर पछिल्लो संहिता पछि यो सबै कामहरू स्थानीय तहले गर्नेबाटै हुने भए भएर स्थानीय तहलाई अलि धेरै अधिकार सम्पन्न बनाउने गरेर अहिले हामीले संशोधनको प्रक्रिया अगाडि बढाएछौँ। एउटा पहिलो कानुनी सुधारको कुरो, संरचनागत हिसाबमा चाहिँ हाम्रो संघले एउटा मापदण्ड बनाउँछ, संघीय कार्यालयहरू छ, र यही मासु जाँचको लागि मात्रै भनेर अहिले हामीले नयाँ एउटा चाहिँ भेटेरिनरी जनस्वास्थ्य कार्यालय हामीले प्रस्ताव गरिराखेका छौँ। यसले ओभरअल नेसनल स्ट्यान्डर्डहरू बनाउँछ र प्रदेश कार्यालय र स्थानीय तहहरूले नै यसलाई चाहिँ बढी चाहिँ कार्यान्वयन गर्ने गरे भा भएर अहिले धेरै जिल्लाहरूमा चाहिँ प्रदेशका कार्यालयहरू छ र हरेक स्थानीय तहमा हाम्रो भेटनेरी डक्टरहरू हुनुहुन्छ, त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ। र अहिले एउटा इन्ट्रेस्टिङ कुरा मात्र के हो भने हामीले मासु निरीक्षकका लागि आह्वान गरेका थियौँ हाम्रो मन्त्रालयले, त्यो गर्दाखेरि 24 घण्टामा 63 जिल्लाबाट लगभग 416 पशु चिकित्सकहरूले मासु निरीक्षकको लागि चाहिँ इच्छुक छु भनेर उहाँहरूले चाहिँ आवेदन दिनुभएको छ। यो भनेको जनशक्तिको धेरै समस्या छैन अहिले, र संरचनागत हिसाबमा पनि यो एक किसिमले एलाइन बनिरहेछ, र यो निर्णय नै यो लागू गर्ने निर्णय नै के भयो भने यसमा चाहिँ सबैले अपनत्व लगाएका छौँ। जस्तो विषयगत समितिमा मन्त्रीज्यूले अध्यक्षता गर्नुहुन्छ, त्यहाँ प्रदेश मन्त्रीज्यूहरू सबैको उपस्थितिमा र गाउँपालिका र महासङ्घ नगरपालिका महासङ्घको उपस्थितिमा सबैले ओनरसिप लिने गरिकन यसलाई लागू गरौँ है भनेर चाहिँ यसरी निर्णय भएर आएको विषय हो। र पछिल्लो आरोप भन्नुहुन्छ भने हाम्रो माननीय मन्त्रीज्यूकै उपत्यकाका सबै मेयर साहबहरू बोलाएर ल लागू गर्नुपर्छ भनेपछि ल सबैले ल स्थानीय तह पनि रेडी भएपछि नेपाल सरकार अगाडि बढेको अवस्था हो।
2: हाल चाहिँ बजारमा बिक्री भएको जो मासु छ त्यो मासुको गुणस्तर र सरसफाई कस्तो छ, यो ऐन कार्यान्वयनमा आएपछि उपभोक्ताको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव के हुन सक्छ?
3: यो ऐनको मुख्य उद्देश्य नै स्वच्छ मासु चाहिँ उपलब्ध गराउने हो। अहिले पनि हामीले बजारमा हेर्यौँ भने 55 सालको बजार र अहिलेको बजारमा धेरै भिन्नता छ, मान्छेको चाहिँ चोइस फरक छ। अहिले धेरैले फ्रोज फ्रोजन मासु खान थाल्नु भएको छ, चिल गरेको मासु। अहिले भाटभटीमा जानु, तपाईँ बिगमार्टमा जानु, त्यहाँ चिल फ्रोजन मासुहरू चाहिँ त्यहाँ राख्या हुन्छ। र अहिले तपाईँको पछिल्लो आवरमा अहिले बच्छालाहरू पनि धेरै ठाउँमा बनिरहेको अवस्था छ। 55 सालको र अहिलेको बच्छालाहरू मासु पसलको गुणस्तर हेर्नु, त्यहाँको सरसफाइका कुराहरू हेर्नु, त्यो एकदम सुधार हुँदै आएको छ। यद्यपि केही ठाउँहरूमा जथाभावी चाहिँ वध गर्ने पशुहरूलाई अनि त्यही काट्ने त्यही बेच्ने र केही सरसफाइका कुराहरू चाहिँ नहुँदाखेरि यसले प्रत्यक्ष जनस्वास्थ्यमा असर पर्ने भए भएर यसलाई अलिकति नियमन गर्नुपर्छ है भन्ने हिसाबले चाहिँ हामीले अहिले काम सुरु गरिराखेका छौँ। विशेष गरेर यसको जनस्वास्थ्यको पाटो हेर्नुहुन्छ भने तपाईँले मान्छेमा जति पनि संक्रामक रोगहरू लाग्छ त्यसको 75% रोग भनेको पशुजन्य पदार्थबाटै जाने हो। अहिले तपाईँले विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठनको डाटा हेर्नुभयो भने हरेक वर्ष 5 नयाँ रोगहरू मान्छेमा देखिन्छ भन्छ। 5 रोग चाहिँ पशुबाट चाहिँ उत्पत्ति हुन्छ भनेर भनेको छ कि। र अर्को कुरा के हो भने मान्छेमा जति पनि संक्रामक रोगहरू लागिराखेका छन् त्यो 60% रोग चाहिँ जुनोटिक भनेर भन्छौँ, मान्छेबाट पशुमा सर्ने, पशुबाट मान्छेमा सर्ने खालका रोगहरू छन्। त्यो भए भएर जबसम्म दुध यो मासुलाई स्वस्थ बनाइँदैन, स्वस्थ रूपमा चाहिँ उपभोक्ताका मास पुर्याइँदैन, यो संविधानको धारा 44 के भनेको छ भने हरेक वस्तुलाई हरेक उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तुको उपभोग गर्ने हक भनेर भनेको छ कि। भनेको स्वच्छ मासु खान पाउने त हरेक उपभोक्ताको हक हो नि। त्यो भएर यसलाई पनि अब यसको जनचेतना एकदम व्यवसायहरूमा पनि फैलिरहेछ। अस्ति 20 घोषणा हो, अहिलेसम्म चाहिँ धेरै यसका स्टेक होल्डरहरूले यसलाई चाहिँ सहयोग गर्नुभएको छ, स्वागतै गर्नुभएको छ।
0: हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित शान्ति कुँवर र म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर।
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो
5: नानी? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे।
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

दाजी सेवाको आरम्भ गर्नेछौँ सुदेश गानबाट। त्यसपछि करिब 3 बजीसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरू सुन्न सक्नुहुनेछ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 सुनाउनेछौँ आधुनिक गीतहरू। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ नेपाली चलचित्रका गीतहरू। 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ दोहोरी गीतहरू। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। समाचारपछि आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पुरा हुनेछ। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। सेवाको आरम्भ गर्दैछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ चन्द्रकान्त पौडेलले भने गीत रचना र सङ्गीत रहेको छ चन्द्रकान्त पौडेलकै।

हजुर, यति बेला यहाँहरूलाई लोकगीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। गङ्गा प्रसाद घिमिरेको स्वरमा रहेको लोकगीत राखेका थियौँ भने भक्ति सिटौलाको सङ्कलन रहेको थियो। यहाँहरू रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणबाट यति बेला लोकगीतहरू सुन्दै हुनुहुन्छ। अब अर्को लोकगीत राख्दैछौँ, कृष्ण सुधा ढुङ्गाना लोकबहादुर छेत्रीको स्वरमा रहेको छ भने कृष्ण सुधा ढुङ्गानाको सङ्कलन रहेको छ।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

हजुर, अहिले सुनायो पाण्डव मदन बस्नेतको स्वरमा रहेको लोकगीत बालगोपाल केसीको सङ्कलन रहेको थियो। यति बेला यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका लोकगीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, सीता थापाको स्वरमा रहेको छ भने आरके नेपालको सङ्कलन रहेको छ।

विभिन्न कलाकारहरूको स्वरमा सजिएकालो गीतहरूबाट मनोरञ्जन गराउने क्रममा भर्खरै सुनाएका थियौँ सीता थापाको स्वरमा रहेको लोकगीत सुनायो भने आरके नेपालको सङ्कलन रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ धनबहादुर विश्वकर्माको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ गायक स्वयंकै। यो लोकगीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। खाना पकाउने एलपी ग्यासमा कालोबजारी भएको आशंकामा काठमाडौँ उपत्यका लगायत विभिन्न ठाउँमा प्रहरीको अनुगमन सुरु। एक हप्ताभित्र बिक्री वितरण सहज हुने नेपाल आयल निगमको भनाइ। आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै र आफ्ना मागहरू अमेरिकाले पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने इरानको दृढता। समाचार अब विस्तारमा। खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि सादा पोसाकका प्रहरी परिचालन गरिएको हो। आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिन यता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण एक हप्ताभित्र सहज हुने नेपाल आयल निगमले जनाएको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले भरि सिलिन्डर ग्यास बिक्री गर्न थालिएपछि सुरुवाती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो। आधा सिलिन्डर ग्यासबाट भरि सिलिन्डर ग्यासमा पुनः बिक्री वितरण सुरु गर्दा हाल केही समस्या देखिएको भए पनि अबको एक हप्तामा ग्यासको बिक्री वितरण सामान्य हुने निर्देशक उपाध्यायले दावी गर्नुभयो। ग्यासको आपूर्ति निरन्तर भइरहेको जानकारी दिँदै उहाँले आवश्यक मात्रामा मात्रै ग्यासको भण्डारण गर्न आम उपभोक्तालाई आग्रह समेत गर्नुभयो। बाजुरा सदरमुकाम मार्तडीमा खाना पकाउने ग्यासको उपलब्धता तथा बिक्री वितरणको अवस्थाबारे बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराको अगुवाईमा गरिएको अनुगमनका क्रममा बजारमा ग्यासको मौजदात बिक्री वितरण र उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्थाबारे जानकारी लिएको हो। अनुगमनका क्रममा मार्तडी बजारमा ग्यासको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनुभयो। उहाँले परापूर्व कालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। विभिन्न सुविधा, अवसर, शिक्षा तथा रोजगारीका लागि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँसराई गर्ने क्रम बढ्दै जाँदा दुर्गम तथा दूरदराजका कतिपय गाउँठाउँ अहिले सुनसान जस्तै बन्दै गएका छन्। यसै क्रममा बागलुङमा पनि बसाइँसराई बढ्दै गएपछि बढ्दो बसाइँसराई रोक्न बागलुङका स्थानीय तहहरूले कृषि, रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बागलुङबाट संवाददाता कोपिला कण्डेल।
1: बढ्दो बसाई सराई रोक्न बागलुङका सबै स्थानीय तहले कृषि, रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बढ्दो बसाई सराई यहाँका स्थानीय तहको चुनौती नै बनेको छ। वैदेशिक रोजगारका कारण गाउँघर रित्तिने तथा खेतीयोग्य जमिन बाँझिँदै जान थालेपछि बसाई सराई रोक्न यहाँका स्थानीय तहले विशेष नीति तथा कार्यक्रम निर्माण गरेका हुन्। बसाई सराई रोक्न स्थानीय तहले कृषि, पशुपालन, उद्यमशीलता प्रवर्धन, उत्पादनमा आधारित अनुदान लगायतका कार्यक्रमलाई प्राथमिकता दिएका हुन्। काटेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक।
2: यहाँका युवाहरूलाई रोक्नको लागि विशेष त हामी आर्थिक विकास समिति मार्फत उत्पादनमा आधारित अनुदानका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, चितवर्गका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, सिपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौँ। उहाँहरूलाई चाहिने तत्कालीन पूर्वाधारका कार्यक्रमहरू जस्ता मौरी पालन तालिम गर्यो भने रौलेतमा मौरीको घारहरू दिने, बाख्रा पालन तालिम गर्यो भने उसलाई बाख्राहरू उपलब्ध गराउने, उहाँहरूले उत्पादन गरेको चिजलाई बिक्री वितरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू हामी सञ्चालन गरेका छौँ।
1: विदेश पलायन रोक्नका लागि विदेशबाट फर्केर गाउँ घरमै केही गर्न चाहने युवाका लागि घुम्ती कोष मार्फत कर्जा दिने तथा युवा मैत्री कृषि मैत्री कार्यक्रम निर्माण गरेको बताउनुहुन्छ बागलुङको चैमुनी नगरपालिकाका उपाध्यक्ष हरिहर शर्मा।
3: वैदेशिक रोजगारीबाट फर्केर केही गर्न चाहने युवाहरूका निम्ति हामीले घुम्ती कोषका मार्फत उहाँहरूलाई बढीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौँ भने बाहिरबाट बसाई सरेर आउनेहरूका निम्ति जैमिनी प्याकेजको एउटा मानिसलाई बस्नका निम्ति चाहिने न्यूनतम पूर्वाधारहरू व्यवस्थापन हुने त जैमिनी प्याकेजको कार्यक्रम पनि बनाएका छौँ। युवा मैत्री कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौँ।
1: बढ्दो बसाई सराई प्रति यहाँको स्थानीय सरकार मात्र नभएर निजी संघ संस्थाले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। आत्मनिर्भर हुनका लागि स्वदेशमै विकल्प खोज्नु पर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य बताउनुहुन्छ।
4: अब के दिनुपर्छ हामीले, हामी आत्मनिर्भर हुनुपर्छ, परनिर्भर हुनु भएन। हामीले चाहिँ देशमै उत्पादन हुने चिजहरू उत्पादन गरेर कसैले केही खेती गर्ला, कसैले व्यापार गर्ला, कसैले उद्योग चलाला, कसैले बाख्रा पाल्ला, सबै लाग्नु पर्यो। एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन।
1: बसाई सराई पूर्ण रूपमा रोकिन सम्भव छैन, तर गाउँ घरमै सेवा सुविधा थप गर्दै स्थानीय तह तथा यहाँका निजी संघ संस्थाले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बढ्दो बसाई सराई न्यूनीकरण गर्न सकिने सहज अनुमान गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: बागलुङ संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। वर्षा, पहिरो र कटानका कारण देशका विभिन्न स्थानमा सड़क अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहानसम्म अवरुद्ध रहेका सड़कको विवरण अहिलेसम्म दिए अनुसार तेह्रथुमको मध्यपाड़ी लोकमार्ग, सिन्धुपाल्चोकको अरणीको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याप्रुबेसी सड़क, रुकुम पश्चिमको भेरी करिडोर लगायतका सड़क खण्डमा यातायात प्रभावित भएको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै खुरकोट नेपाल थोकको कटुन्जी बेसी सड़क खण्डमा बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधनमा रोक लगाइएको छ। बिहान 4 देखि बेलुका 6 बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताउनु भएको छ। गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आज ललितपुरमा आयोजना गरेको नेसनल गभर्नेन्स समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शासन सत्ताको स्रोत नागरिक भएकाले आम नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो। बैतडीमा 76% आमाले पूर्ण स्तनपान गराउने गरेको तथ्याङ्क देखिएको छ। बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्ने भए पनि 24%ले अझै पूर्ण स्तनपान नगराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
5: बैतडीमा गएको आर्थिक वर्षमा 3,540 आमाले बच्चा जन्माएकोमा 2,691 मात्र पूर्ण स्तनपान गराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्की,
6: 76% आमाले पूर्ण स्तनपान गराएको भन्ने राष्ट्रिय स्तरमै हेर्दाखेरि पनि विगत हाम्रो विभिन्न सर्वेहरूले 70% आमाले गराउँथ्यो भने अहिले राष्ट्रिय स्तरमा हेर्दाखेरि 56% आमाले मात्र पूर्ण स्तनपान गराएको अवस्था।
5: आमाको दुधमा बच्चाका लागि आवश्यक सबै पोषक तत्त्वहरू पाइने भएकाले 6 महिना सम्म उसलाई आमाको दुध बाहेक अन्य खानेकुरा खुवाउन नहुने बताउनुहुन्छ श्री अहेब मोहन कलौनी। बच्चा जन्मेको 1 घन्टा भित्र आमाको बिगौती दुध र 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्ने बताउनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
7: झाडा पाखाला, अब पेटका समस्याहरू लगायतका रोगहरू लाग्ने गर्छन्। त्यस कारणले अब आमाको दुध शिशुको लागि एकदमै पौष्टिकलो, सफा, सुरक्षित र बताउन पनि सजिलो हुने हो।
5: बच्चाको वृद्धि र विकासमा आमाको दुध अमृत समान हुने भएकाले 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्ने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
8: नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। रेडियो नेपालका पूर्व कर्मचारी महेन्द्र राय माझीको 49 वर्षको उमेरमा निधन भएको छ। विगत 5 वर्षदेखि अस्ट्रेलिया बस्दै आउनुभएका रायमाझीको आज बिहान 7 बजे आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उहाँको परिवारले जनाएको छ। 2076 सालमा अवकाश लिनुभएका रायमाझीले अङ्ग्रेजी समाचार सम्पादक एवं वाचकका रूपमा सेवा गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इरानले अमेरिकासँग राखेका आफ्ना मागहरू पूरा नभएसम्म होर्मुज जलमार्ग नखोल्ने अडान दोहोऱ्याएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बगर जोलग्रादका अनुसार होर्मुज जलमार्ग खोल्नु अघि अमेरिकाले इरानका 6 माग पूरा गर्नुपर्नेछ। इरानले आफूमाथि लगाइएका प्रतिबन्धमा खोकुलोपना, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरान विरुद्धका धम्की रोक्ने तथा देशका जफत गरिएका सम्पत्ति फुकुवा गर्ने लगायतका माग राखेको छ। अब मौसम। हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, कर्णाली, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका 1-2 स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण बाढी पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकोले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। खाना पकाउने एलपी ग्यासमा कालोबजारी भएको आशंकामा काठमाडौँ उपत्यका लगायत विभिन्न ठाउँमा प्रहरीको अनुगमन सुरु। एक हप्ताभित्र बिक्री वितरण सहज हुने नेपाल आयल निगमको भनाई। आज विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै र आफ्ना मागहरू अमेरिकाले पूरा नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने इरानको दृढता। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो, दनवारी भाषा समाचार भेष बहादुर दनवारबाटै सुन। संयुक्त राष्ट्रसङ्घका महासभा सन् 1994 सन्दुक वर्ष अगस्त 9 लागि विश्व आदिवासी दिवसको रूपमा मान्यलाई निकोल कलर छट। सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसँग आदिवासी जनसङ्ख्या सम्बन्धी काम समूह पहिला बैठक अगस्त 9 अक्ल यही दिन छानेलाई कर्ल हो। संयुक्त राष्ट्रसँग अनुसार विश्वको 90 देशमा करिब 47,60,00,000 आदिवासी जनजाति बस्ल रचट उही लगभग विश्व जनसङ्ख्या 6% भन्दा मनेक हक्ल पनि संसारक सबैभन्दा गरिब मध्येक मनेकमा 15% जनजाति समुदायक हक्ल रचट। दिवसक अवसरमा आदिवासी जनजातिको अधिकार भाषा संस्कृति पहिलेदेखि चलन चल्ल ज्ञान अन्छौ पुर्खा भूमि तसु प्राकृतिक स्रोत साधन उप अधिकार जोगाएलाई सङ्घिक राज्य निकोल प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गरेलाई जोड दिला छ। संयुक्त राष्ट्रसङ्घ इतिहासदेखि नै अधिकार नै मान्ला तसु विभेद भोगेको आइल आदिवासी समुदायको अधिकार अन्छौ सम्मान सुनिश्चित गरेलाई सरकार नागरिक समाज तसु अन्तर्राष्ट्रिय समुदायको लागि थप प्रतिबद्धता अकेलाई आह्वान कर्टे आइल रहेछ। यसनिकै राष्ट्रपति रामचन्द्र पौडेलका मुलुकक संविधानक विविधतामा एकता लागि आत्मसात गर्टी सेवे सामुदायिक हक पशु हितक लागि सुनिश्चित गरेलाई बाजलचट। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिक आयोगबाट आयोजना कर्ल कार्यक्रममा औख्रिक हामै देश जातिक धेरै भाषिक धेरै धर्मक तसु धेरै सांस्कृतिक विशेषतायुक्त मुलुकक हकल बाजलचट। औख्रिक पुरानी कालदेखि बसला आइल आदिवासी जनजाति लखक वर्के पहिचान तसु संस्कृति नै नेपालक राष्ट्रिय गौरवक हकल उल्लेख कर्लर छट। लुम्बिनी प्रदेशक मुख्यमन्त्री चेतनारायण आचार्य आदिवासी जनजातिक समुदायिक उएक समुदायिक पहिचान भाषा संस्कृति परम्परा ज्ञान तसु सिपक जोगाला सँगै आर्थिक अंश सामाजिक सशक्तिकरण लागि प्रदेश सरकार प्रतिबद्ध रहल बाजलचट। विश्व आदिवासी दिवस अवसरमा आज शुभकामना सन्देश जारी गर्टी मुख्यमन्त्री आचार्य धेरै जातिक धेरै भाषक धेरै धर्मक फरक फरक संस्कृति तक्ल लुम्बिनी प्रदेशक विकासमा आदिवासी जनजातिक समुदायिक वर्ग योगदान रहल उल्लेख गर्लर छ। खाना पाकालाई घाँसमा काडो बजारी भएर सूचना पाएला पछि गृह मन्त्रालय तसु उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका भिन्न भिन्न ग्यास डिपोमा सादा पोसाक पुलिस चलाएलाई कर्ल छ। भारतबाट ग्यास आन्लमा कुनै समस्या नरहेला पनि बजारमा एकाएक कृत्रिम अभाव खडा गरेको काडो बजारी भएर बाजेको उद्योग मन्त्रालयमा लगातार गुनासो हुन्छ। सूचना लखक पाएला अखेलाई थाल्न पाछु सादा पोसाक पुलिस चलाएर कल हो। आज बिहानदेखि काठमाडौँ उपत्यका भिन्न भिन्न ग्यास डिपोमा सादा पोसाक पुलिस चलाएर गरेको डिठाको अन्छो डिठाला सुरु कर्ल छ। ग्यास नौकाको कृत्रिम नैपुग्ल अवस्था सिर्जना कर्ल तोक्ल मूल्य भन्दा धेरैमा बेचेलाई कर्ल अन्छो काडो बजारी कर्ल गतिविधि भेटाला चाडुसोको कारवाही कर्ल पुलिस चालयलाई कर्ल बाजल छट। यसनिकै खाना पकाएला एलपी ग्यास काडो बजारी कर्ल आरोपमा भक्तपुरमा एकैजना पक्राउ पर्ल छट। उपभोक्तालाई प्रति सिलिन्डर रु 7,000 दरको ग्यास बेच्ला कर्ल बाजला सूचनाको आधारमा भक्तपुर चागुनायर नगरपालिका 2 दुवाकोट तक 57 वर्षीय तुलसीराम तोयना लागि आज पुलिसक पक्राउ कर्ल हो। सरकारक नेपाल प्रज्ञा प्रतिष्ठानक ललित कला प्रज्ञा प्रतिष्ठान तसु नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी छान्न कर्ल छ। प्रतिष्ठान खाली रहल पदाधिकारीमा नियुक्त लागि गठन बेगल बेगल सिफारिसमा समितिको सिफारिसमा आधारमा प्रधानमन्त्री बालनाथ शाह उही प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिरह संस्कृति पर्यटन अंश नागरिक उड्डयन मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख गर्ल छ। नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति पदमा कुमार नगरकोटी उपकुलपतिमा अविनाश श्रेष्ठ अंश सदस्य सचिवमा रोशन शेरचन्द नियुक्त गर्ल छ। यसनिकै ललित कला प्रज्ञा प्रतिष्ठान कुलपति पदमा एरिना ताम्राकार उपकुलपतिमा चन्द्र श्याम डङ्गल अंश सदस्य सचिवमा कैलाश कुमार श्रेष्ठ नियुक्त गर्ल हो। यसनिकै सङ्गीत नाट्य टेप प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा बजस खनाल उपकुलपतिमा झुमा बनेम अंशु सदस्य सचिवमा भूपेन्द्र सिंह रायमाझी नियुक्त अक्लर छ। यसनिकै गरेको उयो प्रज्ञा प्रतिष्ठानमा परिषदक सदस्य लख पनि नियुक्त अक्ल मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेछ। बार पहिरा भाषला तसु कटाना कारण देशक भिन्न भिन्न ठाउँमा बाट रोकन्जेल अख्ल छट। अखे सक्लर बार जोखिमलाई दृष्टिगत गरेको काभ्रे पलाञ्चोक सिन्धुरी जोडल पिपी राजमार्ग खुरकोट नेपालथोक कटुन्जेवसी बाटखण्डक बिहाको 6 बजेदेखि बिहानी 4 बजेसम्म सबै प्रकारको सवारी साधन चलाइनमा रोक लगाएर छट। यसनिकै गरेको कान्ति लोकपथ पनि वर्षा यामक कारण बिहारको 5 बजेदेखि बिहानी 5 बजेसम्म सबै प्रकारक सवारी साधन चलाइनमा रोक लगाएर छट। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 राजदुवालीमा वर्षा कारण बाट हिलामै अख्ला पाछु यातायात सभ्य रूपमा रोकन्जेल अख्लर छट। सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका अन्तर्गत 0 किलो कोदारी तसु लिपिङ क्षेत्रमा बाट भस्खल पाछु अर्नीको राजमार्ग भिन्न भिन्न खण्डमा सबै रूपमा रोकन्जेल अख्लर छट। यसनिकै करिकु सोलुखुम्बु पासाङलामु गाउँपालिका 1 निल दोजेल
पर्यटन बाट खण्ड अन्तर्गत सल्लेरी लुक्ला बाट तसु तेह्रथुमुक लालीगुराँस नगरपालिका नौकाँडे पिङलरी नजिकै मध्यपाडी लोकमार्ग पैरा गोन्जा लखला चट पुलिसक वर्षायामक पैरा बाट तसु बाट खटानको जोखिम कायम रहला। यात्राकारीलाई आगो सम्बन्धी निकायबाट बाट अवस्थाबारे जानकारी लिएको मात्र यात्राकारीलाई सभ्य सरसान लागि आग्रह गर्ला चट। काठमाडौँ उपत्यका बाट अञ्चल यातायात प्रणालीलाई सुरक्षित टिकेलाई तसु व्यवस्थित बनाइलाई लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका तयार पार्ला काठमाडौँ उपत्यका भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान सार्वजनिक गर्दो छ। गुरु योजना सन् 2050 उपत्यका सवारी चाप व्यवस्थापनको लागि 35 मुख्य परियोजना प्रस्ताव गर्दा छ। परियोजनामा जम्मा अनुमानित लागत 1.88 खर्ब रुपियाँ रहला छ। योजना अन्तर्गत धेरै जाम अखेला क्षेत्रमा 8.42 किलोमिटर एलिभेटेड हाइवे चाबेल गौशाला खण्डपाखा 1.56 किलोमिटर डबल डेकर भुइनाक मुनिक सुरुङ बाट अन्सु महाराजगञ्ज अन्डरपास बनाएर प्रस्ताव कलर छ। चाबेल गौशाला सुरुङ मार्ग अनुमानित लाग्न करिब 64.7 अर्ब रुपियाँ रलर छ। यसनिकै कोटेश्वर जडीबुटी क्षेत्र जाम सल्टाइल लागि नेपाल तसु जापान बिच यी आगो नै 31.76 अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण सम्झौता भइसिद्धा रहेछ। पूर्वाधार विकास मन्त्रालय गुरुजनालाई मन्त्री परिषदबाट स्वीकृत कराला कार्यान्वयनमा लेगाल जनाला रहेछ। देशैभर स्थानीय समुदाय आफै नै पहलमा नेपाल पुलिसक नयाँ युनिट खडा गरेर अग्रसरतामा डिठालर छ। पुलिसक प्रधान कार्यालयमा नयाँ 970 पुलिस युनिट खडा गरेर लागि निवेदन पर्ला रहेछ भने भिन्न भिन्न ठाउँमा कार्यालय बनाएर लागि स्थानीय वार्षिक 107 रोपनी जग्गा निशुल्क उपलब्ध गराएर छ। नेपाल पुलिसक अनुसार माग कला सभ्य युनिट चालयलामा कला थप 17,100 पुलिस जनशक्ति चालय पर्ला अक्ला जनशक्ति त पूर्वाधार अभावको कारण चाडसुको सभ्य माग सम्बन्धन कार्यालय चुनौती रहेछ। अग्नि पुलिसक सुकृत दरबन्दी 79,531 रहलमा 4,837 पद खाली रहलरहेछ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा पार्टी विशेष महाधिवेशन विधान सम्मत तसु संवैधानिक हकलाई प्रष्ट पार्ला छ। काङ्ग्रेस पार्टी संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा लागि सम्बन्धनकटि उयो काङ्ग्रेसक विधानमा हकल व्यवस्था तसु पार्टी सार्वभौम सदस्य अधिकार प्रयोग गरेको विशेष महाधिवेशन सम्पन्न कला विशेष महाधिवेशन सबैलाई करलार बाज्र छ। ओखिक बाजलार विशेष महाधिवेशन चाहिँ मात्र नै रहेछ। यी हामी अधिकार कुरा पनि रहेछ। एकरक वैधानिकता लागि महाधिवेशनक सल्टालाई चुनाव आयोग तसु सम्मानित वर्ग उप अदालत डिभिजन बेन्च समेत पुष्टि गरिसिद्धा रहेछ। मधेश केन्द्रित सङ्घिक भिन्न भिन्न दलक आगुक मोर्चा घोषणा गर्ला छ। जनता समाजवादी पार्टी नेपाल, जनता पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी तसु बहुजन एकता पार्टी नेपालक मिलिकु जैला आगु मोर्चा घोषणा गर्ला हो। मधेस थरुवट दलित अंशु उत्पीडित वर्ग तसु सीमान्तकृत सामुदायिक अधिकारलाई क्रियाशील दल अंशु नेता लखक एकीकृत हकीको मोर्चा घोषणा गर्ला हो। मोर्चा घोषणामा जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष महन्त ठाकुर, प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपा नेता जनार्दन शर्मा, अध्यक्ष सन्तोष परियार, नागरिक उन्मुक्ति पार्टी नेपालक रेशम चौधरी, जनमत सिके राउत लगायत नेता लखक सहभागी हकला हो। देशैभर मनसुनक वायु प्रभाव कायम रहेको आज धेरै जसो क्षेत्रमा वर्षाको सम्भावना रहला। जल अंश मौसम पहिला कल अनुमान महाशाखा जनाएको छ। अग्नि बागमती तसु गण्डकी मनेक ठाउँ सङ्गीत कोशी लुम्बिनी तसु कर्णाली मनेक क्षेत्रमा मनमनेकदेखि मनेक पानी परिरहेको छ। महाशाखाको अनुसार आज दिनेखानी देशैभरक मनेकदेखि फेरेन जैलार हिमाली क्षेत्रमा वर्षा अंश हिमपातक तसु पहाडी क्षेत्रमा धेरै ठाउँमा मनमनेक पानी परेलाई सम्भावना रहला छ। कोशी बागमती तसु गण्डकी हिमाली अंश पहाडी क्षेत्र सँगै कर्णाली तसु लुम्बिनी मनेक ठाउँमा बर्खे पानी परेर सक्ला पहिला कलनमान महाशाखा जनाला छ। आज राति पनि कोशी गण्डकी लुम्बिनी तसु सुदूरपश्चिमक धेरै ठाउँमा मनेक पानी परेर सम्भावना रहला छ। कोशी गण्डकी सुदूरपश्चिम अंश बागमती मनेक ठाउँमा क्षेत्रमा बर्खे पानी परेर सक्ल जनाला छ। आजलाई धनवारी भाषाको संसद सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

हजुर, अहिले सुनाए स्वरूप राजा आचार्यको स्वरमा रहेको आधुनिक गीत बालकृष्ण श्रेष्ठको गीत रचना रहेको थियो भने जसदीप राईको सङ्गीतमा हामी रेडियो नेपालबाट यो समय यहाँलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ यहाँहरूमा आजमा प्रमोद खरेलको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सुरेन्द्र लामिछानेको गीत रचना रहेको छ कृष्ण मल्लको सङ्गीतमा रहेको बोकपालोमा यो गीत राख्दैछौँ।

हजुर प्रमोद खरेलले भन्दै हुनुहुन्थ्यो, मलाई माया गर्छु भन्ने एउटा साथी छ भन्दै हुनुहुन्थ्यो भने सुरेन्द्र लामिछानेको गीत रचना रहेको थियो। कृष्ण बम मल्लको सङ्गीतमा रहेको गीत राखेका थियौँ। यहाँहरू भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट यति बेला आधुनिक गीतहरू सुनिरहनु भएको छ। अब अर्को गीत राख्दैछौँ टेकबिसी हेलिना चौहानको स्वरमा रहेको यो गीत राख्दैछौँ भने हरिभक्त बुढाथोकीको रचना रहेको छ, चेतन चुडालको सङ्गीतमा रहेको यो गीत।

अहिले सुनायो सुरेश लामा दिपा लामाको स्वरमा रहेको आधुनिक गीत. डाक्टर दामोदर रेग्मीको गीत रचना रहेको थियो. दिवी लामाको सङ्गीतमा रहेको यो गीत राखेका थियौँ भने अब अर्को गीत राख्दैछौ. राजु लामाको स्वरमा रहेको यो आधुनिक गीत राख्दैछौ भने शान्त बहादुर गुरुङको गीत रचना रहेको छ. मनराज नकर्मीको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ.

हजुर, राजु लामाले भन्दै हुनुहुन्थ्यो, फुल भनेर सजाइरहँ कि तिम्रो यादहरूलाई भनेर भन्दै हुनुहुन्थ्यो। बाँकी गीतबाट सुनिसक्नु भएको छ। यहाँहरू रेडियो नेपालबाट यति बेला आधुनिक गीतहरूबाट मनोरञ्जन लिँदै हुनुहुन्छ। अब अर्को गीत राख्दैछौँ, शिशिर योगीको स्वरमा रहेको गीत रहेको छ भने विनोद पोखरेलको गीत रचना रहेको छ, सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नयाँ स्रष्टा, सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम। तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मोक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा पछिल्ला केही दिन यता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण बिस्तारै सहज हुन थालेको छ। निगमले एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले 14.2 किलो ग्यास बिक्री गर्न थालिएपछि सुरुवाती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो। उहाँले ग्यासको आपूर्ति निरन्तर भइरहेको जानकारी दिँदै आवश्यक मात्रामा मात्रै ग्यासको भण्डारण गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो। खाना पकाउने ग्यासमा कालो बजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालो बजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो र सूचनाहरू प्राप्त हुन थालेपछि सादा पोसाकमा प्रहरी परिचालन गरिएको हो। आज बिहानैदेखि काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन गरिएको छ। बाजुरा सदरमुकाम मार्तणीमा खाना पकाउने ग्यासको उपलब्धता तथा बिक्री वितरणको अवस्थाबारे बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराको अगुवाईमा गरिएको अनुगमनका क्रममा बजारमा ग्यासको मौजात बिक्री वितरण र उपभोक्ताको सहज रूपमा ग्यास पाउने अवस्थाबारे जानकारी लिएको हो। अनुगमनका क्रममा मार्तरी बजारमा ग्यासको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। बजारमा ग्यासको अभाव नरहेको र उपभोक्ताले सहज असहज रूपमा खरिद गर्नुपर्ने अवस्था पनि नरहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताउनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताउनु भएको छ। गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आज ललितपुरमा आयोजना गरेको नेसनल गभर्नेन्स समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शासन सत्ताको स्रोत नागरिक भएकाले आम नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने तथा शासन सत्तामा रहेकालाई जिम्मेवार र जवाबदेही बनाउन नागरिक तहबाटै खबरदारी आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले 16 आवधिक योजनाले सुशासन सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा दिएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व विकासमा जोड दिनुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै प्रकारको समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय बहुभाषिक बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनुभयो। उहाँले बिस्तारै शिक्षामा पहुँच पुर्याएर अगाडि बढ्न आजको आवश्यकता भएको आफूलाई लागेको बताउनुभयो। रेडियो नेपालका पूर्व कर्मचारी महेन्द्र रायमाझीको 49 वर्षको उमेरमा निधन भएको छ। विगत 5 वर्षदेखि अस्ट्रेलिया बस्दै आउनुभएका रायमाझीको आज बिहान 7 बजे आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उहाँको परिवारले जनाएको छ। 2076 सालमा अवकाश लिनुभएका रायमाझीले अङ्ग्रेजी समाचार सम्पादक एवं वाचनका रूपमा सेवा गर्नुभएको थियो। उहाँको निधनमा रेडियो नेपालले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। रेडियो नेपालबाट अहिले सुन्दै अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग राखेका आफ्ना मागहरू पूरा नभएसम्म होर्मुज जलमार्ग नखुल्ने अडान दोहोऱ्याएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बगर जोल गान्द्राका अनुसार होर्मुज जलमार्ग खोल्नु अघि अमेरिकाले इरानका 6 माग पूरा गर्नुपर्नेछ। इरानले आफूमाथि लगाइएका प्रतिबन्धमा खुकुलोपन, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरान विरुद्धका धम्की रोक्ने तथा देशका जपत गरिएका सम्पत्ति फुकुवा गर्ने लगायतको माग राखेको छ। र टाइफुन डल्फिन पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका 2 प्रमुख विमानस्थलले आज 1,300+ उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 400,000+ मानिसलाई सुरक्षा सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो भने ताइवानका केही वायु सेवा कम्पनीले पनि चीनतर्फका उडान रद्द गरेका छन्। आज बिहान आँधीको अधिकतम निरन्तर हावाको गति प्रति घण्टा करिब 162 किलोमिटर रहेको अनुमान गरिएको थियो। आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीले बताएका छन्। साङ्घाईको होङकियाउ र पुडोङ विमानस्थलले आजका लागि निर्धारित करिब 60% उडान रद्द गरेका छन्। अधिकारीहरूले सम्भावित बाढी र पहिरोबाट जोगिन उच्च सतर्कता अप्नाउन आग्रह गरेका छन्। रेडियो नेपालबाट अपरान्न 4 बजेको समाचार सकियो। समाचारकर्को बुलेटिन 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्विकेकी साङ्ग्योर सेन्डोनाङ जम्बुलिङ आदिवासी मिरिक तिवी ओङछ्या ङोसी रिक्सुङ तङ मिमाङ मिजी सुङ्ख्योप तेचेन आदिवासी मिरिक तिवी कले कोला जम्बुलिङ ला रिक्पा नोबो मिक्यो कि आरिङ जम्बुलिङ कि दास नाछोक्ला जम्बुलिङ आदिवासी तुच्छेन ल्यारिम नाछोकको ढिख्यानी चिगुवा चिलो चिक्तोङ गुप्क्या गुप्चुगुवासी डिसेम्बरला कि तारिक निसु सुम्ला ङ्याम्डुल खप्छोक्पी महासभाकी लोटेङमा अगस्त तारिक गुकी सिर्मो जम्बुलिङ आदिवासी तुछेन च्याफको चौयन चिलो चिक्तोङ गुप्क्या गेचुग्या हिला स्विजरल्यान्डकी जेनिफाला ङ्याम्डुल खप्छोक्पी आदिवासी मिमाङ थोकी कोला चोलाकी छोक्पी थेङताङबोकी छोक्दु अगस्त लाखी तारिक गुला छुङ्गुफ ठेन्सोला तितु छेन च्याप तुछो तेन तेन क्याउन याब्दोल ग्यालखप छोक्पी नाङसिन जम्बुलिङला ग्यालखप गुप्चुला मेरा तोङ करोट शिवजुस्या दिन तङ बुम ठुक्चु चोइ आदिवासी मिरिक तिवा गोतुप सेन्क्वा आदिवासी मिरिक चिचोकी खाक सेन्पो रिक्सुङ लुक्छो तेजेन मिताङ रङजुङ पर्खी थम्जी कोला तक्तापी लोपचुङ दाङ लाग्से तङने चुन सुङक्योप खि गौतङ खोङ तिवी चिचोक रिसुङ पजुर तेजेन चप्सिद ने सङसङ तुछो नाङसिन सुङक्योप खि गौयन दितु सेनकी कपला सिङजिन रामचन्द्र पौडेलकी ग्यालखपकी चाठिम तेरिक पर्की तेरिकी तेरी पर्की चिक्डिला खाक सेन्पो चिचोक तेरिकी सुख थाक्सुत क्याउ सुङसुङ थेङ सुमजुसुवा निकी जम्बुलिङ आदिवासी तुसेनकी कपला आदिवासी मिरिक छोक्पी कोटिक्याउ ल्यारिमला सिङजिन पौडेलकी यम्बु मिरिक केरिक छोरिक ताङ रिक्सुङ माङबु गोतप ग्यालखप हिन्दो सुङसुङ सिङजिन पौडेलकी तोङने जुन देङ गाउँ आदिवासी मिरिक तिवी ङोसी ताङ रिक्सुङ रङ यम्बु ग्यालखपकी ग्यालुङ छेतोङ यिन्दोप सुङ्क्वा तुग्राङ क्याने नेपाली कम्युनिस्ट पार्टीकी ग्याजुन्फा पुष्पकमल दाल प्रचण्डकीसँग जम्बुलिङ आदिवासी तुछिन्की कपला टस्लेक सुङ्लप नङिन तेरी पला चिकोर ताङ ओङछ्या चिग्राङ मेसिङ ग्यालुङ रम्बु डोमथोपु सुङसुङ तुग्राङ क्याने लुम्बिनी प्रदेशकी मुख्यमन्त्री चेतनारायण आचार्यकीसँग जम्बुलिङ आदिवासी तुछिन्की कपला टस्तेक सुङ्लप नगिन मिरिक केरिक ताङ छोरिक नासो गोतोप लुम्बिनी प्रदेश यर्ग्या जोप्ला आदिवासी मिरिक चिसोकी ल्याकेन सरु फेन्सेन पोगोतोप सुङ्क्वा समाचो तोप ग्यास कि थिम्की खप्तेला गल्नी खाङथेप उम्नी जोगु ताङ चोङ्गु लेन हाको सीमा नाङसिन लोनखाङताङ जुक्टुन लोनखाङकी चिक्डिला काठमाडौँ उपत्यका कि दास नाचो कि ग्यास डिपोला सिभिल ड्रेसला कोर्सोङ माक्मी लाग्ने क्याउ सेन्क्वा ग्याकर्ने ग्यास कुर्ने हुङ्गुफला कालेबेसिनाङ बजारला ग्यास मेङ्यौले नाङसिन जुक्टुन लोनखाङकी सिभिल ड्रेसला कोर्सोङ माक्मी लाग्ने क्याउ येन ग्यास उम्ने जोगो तेन तेन क्याउ सिनाङ गोङ लाक्वाला ग्यास चोङ्गु ताङ थिम्की खप्तेला गल्नी लाका क्यासिङ टिम तोङ्गुप सङ्कोर्सुङ माग्मी सेन्क्वा तुरङ क्याने सभा चोतो एलपी ग्यास गोङ लाक्वाला चौक्योला फक्तपुला मेरा चिक्ला जिम्बु सेन्क्वा मितिओला सिलिन्डर चिक्ला टेङ्गा तोङ दिनला चौसे लेनु हसिमा कोर्सुङ माग्मीकी भक्तपुर चागु नारायण टोङखेर वडा आङङी दुवा खोटकी लोङपचुङा दिनकी तुलसीराम तोयन्नाला जिम्बु सेन्क्वा शोतक टोकपी जोसालिन्सी ग्यालखपकी दासना छोकी लाम्तिवा थन्दा ना वतुप सेन्क्वा श्रोतक ताङ टोकपी तेमा सुङक्योप कितुप तन्दोग्ला काभ्रे प्लान्चोक सिन्धुली थितु बिपी गेलामकी खुटकोट नेपाल थो कटुन्जे बेसी लाम गोमो छुजो ठुक्ने जुन टोप्ला छुजो जिसेक डिमडुल दिवा तेरे जिन्क्युङ खिमाची भन्दा क्यानो गोतुप कोर्सुङमाकमै सेतोप गेन तुरा केने मकवानपुरकी कान्ति लोकपालासँग छेर्वी जोसालेन्सी लामला कले हुङथोपुतापकी गोमो छुजोङ्गाने जुन टोप्ला छुजो जिसेक लाम भन्दा ख्यानो गोतौ सेन्क्वा दिपालाराङ मेची गेलाम नङ्गी लाम टोङख्यार वडा आङ गुरा सुवालीलासङ छेर्वी जोसालिन्सी लाम नागङ ग्वासिजी सिन्धुपाल्चोकी फोर्टिकोसी छोक्पा नङ्गी जिरो किलो कोदारी ताङ लिपिङ सखुल्ला टोकपा हुने अरणी गेलामकी दास नाछोकी लाम्तिवा नागलो सेन्क्वा तोराङ केने नुब्रुकुमकी आठ बिसको टोङख्यार वडा आङ ठोकी भेरी करिडोरकी जाजरको डोल्पा लामसाङ टोकपी ना ताङ्गुप ताङ तेह्रथुम्की लालीगुरास टोङख्यार वडा आङ गु काडेकी पिङ्वा चाङबी चिप्की मध्य पहाडी लोकमार्गसँग टोकपी जोसा सालिन्सी नागलो सेन्क्वा कोर्सोङ माक्पीकी तन्दा एर्वी तुसुला टोकपा शतक दाङ लाम नागल्ने कले हुङथोपुतापकी फारसुर युगुसिनाङ गमला डेल्वा वतो छोकपाने लम्जी कोला खेन्तोक लानी तिराङ फारसुर डब्ला मिमाङ तेरिला सुङ्वा
नाम यौतव की दोलखा की रोलवालिंग की यालुंगरी खांगरे की आदर्श शिविरलांग यो मेरांगा की फुंगबो सुंगप की माथोपोषण क जोंखी को सुंगमक मिल्या खुंग दोलखा की डीएसपी मनोज कुमार लामा की शेतोफ नांगसिन जफुरी छेनमो यालुंगरी खांगरे की बेस कैमला मेरांगा की फुंगबो यो लेन हाको सीमा जपासंगतांग पेम्बी छेनमो हेलीकॉप्टर लखलेन क्यानी सुंगप की हुर्ता क्यासेनांग छेरवा बंगे गेम नेतांग नाम ये सीमा हेलीकॉप्टर बेस कैमला पपमा थोपोये ती बेस कैमला न्यू मेरांगा की फुंगबु गलोपलोला यालुंगरी खांगरी जेकु रिम्बाला खाकी टोकपाला स्वरूप मेतीवा यिंदोप न्याम न्यू क्याउ डीएसपी लामा की ख्यांतोप नांगसुंग गलोपलोला यालुंगरी खांगरी जेकु रिम्बाला मेरा च्यांगी नांगला क्यों फोको मेरा गेला सुंख्यप ख्याउतांग मेरांगी की खाकी टोकपाला सुनी नास गलोप किन तुग्रांग केने यम्बा छुग्याउ की मी मेरा सुमतांग यम्बी मी मेरांगी क्याने मेरांगा तोरुप सेन ग्वासिसी तांदांगे उ मेरांगा की फुंगबो खोंगतिबितिरांग यिन्दोप न्याम यम क्याउ डीएसपी लामा की सुंगसुंग रेडियो नेपाल की गोमी लचितपा स्वर्गेतपा महेन्द्र राय माझी लो शिवजुस्या गुला नासगल गलुप लोङ्गा ने जुन अस्ट्रेलिया दे वाउ राय माझी आरिङ टोप्ला सुजो दिन्चोला हार्ट एट्याक गर्ने नासा गलुप कोङकी खाङबिमी सेतोगेन विक्रम लोङ्गी तोङ दिन्चु थोन ठुक्ला रेडियो नेपाललाई राय माझी इन्जी साङ्गे ठिकु ताङ रोकु लाखा ख्यानाङ नि रिटायर गलुपिएन कोङ नासा गलुप खोर्ला रेडियो नेपाल कि सेमदोखी कुदुत छुङ कपिल वस्तु कि यसुदारा यु छोकपा वरा आङ ग्या शिवखोर कि वान गङ्गा चाङबोला चालगे कुरिम्बला पेचाङी तोरुप सेन छुङमा चप्ला गलुप सानिदे सुनमी लोचुपझुकी सरफराज मुसलमान ताङ लोचपके कि अफेड मुसलमान चाङबोला चालगे कुरिम्बला तोरुप येन चाङबोला पेजा तोरुप लेन हाको सीमा सर्केक सशस्त्र मग्मी सशस्त्र इन्सपेक्टर गोविन्द सिंह थापा कि गोठिला मेरा दिन लक्लेन क्याने छोली गोतो सशस्त्र कोर्सुङ मग्मी बल कपिल वस्तुकी चो एसपी गोपाल अधिकारीकी ख्यान्थोप नाङसुङ रेडियो नेपालले सेर्वे साङ्ग्योर डोप्सुङ थुचिसे।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब करिब 5 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। गीत बजिसकेको छ। अन्जु पन्त प्रशान्त शिवाकोटीको र रवि ओडको स्वरमा रहेको यो गीत राखेका छौँ भने गीत रचना अनि सङ्गीत रहेको छ अर्जुन पोखरेलको। यो गीत हामीले लिएका छौँ चलचित्र बेहुलीबाट।

हजुर, भर्खरै सुनाए चलचित्र बेहुलीबाट अन्जु पन्त, प्रशान्त शिवाकोटी र रवि ओडको स्वरमा रहेको गीत सुनायो भने गीत रचना सङ्गीत रहेको थियो अर्जुन पोखरेलको। अब अर्को गीत राख्दैछौँ यहाँ माझमा, शान्ति श्री परियार प्रशान्त शिवाकोटीको स्वर रहेको छ भने गीत रचना सङ्गीत रहेको छ प्रशान्त शिवाकोटीको। यो गीत हामीले लिएका छौँ चलचित्र वरिष्ठ बलरामबाट।

अहिले सुनायौँ चलचित्र खुसमाबाट एसडी योगी शान्ति श्री परियारको स्वरमा रहेको गीत। सुरेन्द्र राणाको रचना रहेको थियो, एसडी योगीको सङ्गीत रहेको गीत राखेका थियौँ। अब अर्को गीत राख्दैछौँ चलचित्र उनको स्वेटरबाट, सुजन चापागाई सुनिता थेगिमको स्वरमा रहेको यो गीत राख्दैछौँ भने हर्क साउदको रचना रहेको छ, सुजन चापागाईको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ।

अहिले सुनाइने चलचित्र इन्टु मिन्टु लन्डनबाट हर्कुलेस बस्नेत निकिता थापाको स्वर मारेको गीत भने हर्कुलेस बस्नेतको गीत रचना र सङ्गीत रहेको थियो. अब अर्को गीत राखिसकेका छौँ, अर्जुन पोखरेलको स्वर मारेको यो गीत राखेका छौँ भने अम्बिका शर्माको रचना रहेको छ अर्जुन पोखरेलको सङ्गीतमा. यो गीत हामीले चलचित्र म यस्तो गीत गाउँछुबाट लिएका छौँ.

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ, चलचित्र प्रेम गीत 3 प्रताप दास प्रवेश अधिकारीको स्वरमा रहेको यो गीत राख्दैछौँ भने एलिस कार्कीको गीत रचना रहेको छ राजेश कुमार श्रेष्ठको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ।

हजुर, विभिन्न कलाकारहरूको स्वरमा सजेका नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ चलचित्र ए मेरो हजुर चारबाट राखेका छौँ यो गीत भने सुगम पोखरेल अस्मिता अधिकारीको स्वरमा रहेको छ, रवि मल्लको गीत रचना रहेको छ, सङ्गीत रहेको छ कल्याण सिंहको।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नमस्कार, हार्दिक स्वागत गर्दछौ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, उद्घोषणतर्फ सहकर्मी साथीहरू गणेश थापा, विष्णुदेवी पौडेल र बलराम कोइराला उपस्थित भएका छौं। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा पछिल्ला केही दिन यता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण बिस्तारै सहज हुन थालेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले 14.2 किलो ग्यास बिक्री गर्न थालिएपछि सुरुवाती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताउनुभयो। उहाँले ग्यासको आपूर्ति निरन्तर भइरहेको जानकारी दिँदै आवश्यक मात्रामा मात्र ग्यासको भण्डारण गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो। खाना पकाउने ग्यासमा कालो बजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वय काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सृजना गरी कालो बजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो र सूचना प्राप्त हुन थालेपछि सादा पोसाकका प्रहरी परिचालन गरिएको हो। आज बिहानीदेखि काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको छ। धनकुटा बजारमा केही दिन यता खाना पकाउने ग्यासको अभाव सुरु भएपछि प्रशासन र प्रहरीले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ नेउपानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी छेत्री सहितको टोलीले धनकुटा बजारका आधा दर्जन ग्यास डिलरको अनुगमन गरेको हो। यसै गरी बाजुरा सदरमुकाम मारतडीमा खाना पकाउने ग्यासको उपलब्धता तथा बिक्री वितरणको अवस्थाबारे बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुराको अगुवाईमा गरिएको अनुगमनका क्रममा बजारमा ग्यासको मौजाद बिक्री वितरण र उपभोक्ताले सहज ग्यास पाउने अवस्थाबारे जानकारी लिएको हो। अनुगमनका क्रममा मारतडी बजारमा ग्यासको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक रहेको बताउनु भएको छ। गुड गभर्नेन्स प्रोटेक्सन फोरमले आज ललितपुरमा आयोजना गरेको शासन सत्ताको स्रोत नागरिक भएकाले आम नागरिकमा नागरिकलाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले विधिको शासन र अनुशासनका आधारमा काम गर्न कानुन निर्माणको जिम्मेवारीमा रहेका जनप्रतिनिधिले ध्यान दिनुपर्ने तथा शासन सत्तामा रहेकालाई जिम्मेवारी र जवाबदेही बनाउन नागरिक तहबाटै खबरदारी आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले 16 आवधिक योजनाले सुशासन सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व विकासमा जोड दिनुपर्ने बताउनुभयो। रेडियो नेपालका पूर्व कर्मचारी महेन्द्र रायमाझीको 49 वर्षको उमेरमा निधन भएको छ। विगत 5 वर्षदेखि अस्ट्रेलिया बस्दै आउनुभएका रायमाझीको आज बिहान 7 बजे आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उहाँको परिवारले जनाएको छ। 2076 सालमा अवकाश लिनुभएका रायमाझीले अङ्ग्रेजी समाचार सम्पादक एवं वाचकका रूपमा काम गर्नुभएको थियो। उहाँको निधनमा रेडियो नेपालले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग राखेका आफ्ना मागहरू पूरा नभएसम्म हर्मुज जलमार्ग नखुल्ने अडान दोहोऱ्याएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बगर जोल गाद्रले हर्मुज जलमार्ग खुल्नु अघि अमेरिकाले इरानका 6 माग पूरा गर्नुपर्नेछ। इरानले आफूलाई लगाइएका प्रतिबन्धमा खुकुलोपन, युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी तत्काल हटाउने, इरानी विरुद्धका धम्की रोक्ने तथा देशका जफत गरिएका सम्पत्ति फुकुवा गर्ने लगायतको माग राखेको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अराघचीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताउनु भएको छ। तर उहाँले सम्झौता हुँदैमा हर्मुज जलमार्ग तत्काल खुल्ने सुनिश्चितता नरहेको प्रष्ट पार्नु भएको छ। र टाइफुन डल्फिन पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आज 1,300 भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो भने ताइवानका केही वायु सेवा निगम कम्पनीले पनि चीनतर्फका उडान रद्द गरेका थिए। आज बिहान आँधीको अधिकतम निरन्तर हावाको गति प्रति घण्टा करिब 162 किलोमिटर रहेको अनुमान गरिएको थियो। आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले सम्भावित बाढी र पहिरोबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: छु रेडियो नेपाल हिन्द तामाङ सानगिर रेढाङ्गी दाध्यनमुला गैन्दिरा थिङ जम्बुलिङ ला आदिवासी जनजाति कादेला पो रिमठिम थेन थेनी कादेला समस्यारी जम्बुलिङ रिन छोरङान पिनबारी बिसी तिनी जम्बुलिङ रि जम्बुलिङ आदिवासी दिन्छेन लोलो लोलो गेको सेङसी थाङ बनमुला सन् 1994 डिसेम्बर निचुई सोमरी संयुक्त राष्ट्र संघला ग्रेन ह्वालसे दिङे दाङसे अगस्त कुला कुनु जम्बुलिङ आदिवासी दिन्छेन धाङबा निर्णय लाभा मुभा सन् 1982 जेनेबारी संयुक्त राष्ट्र संघला आदिवासी जनसङ्ख्या सम्बन्धी गे समूहला गिक्छा चिसाङ अगस्त कुरी ताबासे चुनन राधा दिन्छेन बिसी धाङबारी ती बाहिला संयुक्त राष्ट्र संघसे पाङबा अनुसार जाम्बुलिङला कुचुई ह्युल्डी करोड ब्लिचुई निसे लाख डुचुई आदिवासी जनजाति चिबा लाभामुला आदिवासी जनजाति थेत्मासे राङलान रिमठिम दोङराप थेन मिनी थेन प्राकृतिक घुङ्री ब्रेलबा राङलान ज्ञान थेन अभ्यासदा ओइमा हेनसेन सोना लाची खाबामुला आदिवासी जनजाति कादेला युलबाङ रिमठिम नोर्थेन ग्लेठिम विशेष ता स्यान्दो थेत्मा बिमा लोलनमुला युलचोह रामचन्द्र पौडेलसे युल्ला युल्ठिमसे लोलो रि गिखेन दा तेनबान खाबा मुला सुङबान मोकुन थेत्माला पोथेन हिद्दा सुनिश्चेत लाबा मुला बिसी सुङबा मुला सोमचुई निछा जाम्बुलिङ आदिवासी दिन्छेन लाभसरी आदिवासी जनजाति आयोगसे सेङबा गेखोरी युलचोह पौडेलसे याङला युल लोलो लोलो थेत्मा लानन ग्योई पाङबा धर्म तेनबा थेन रिमठिम ताबा युल हिनला बिसी सुङबा मुला युलचोह पौडेलसे दोङरा फेन्सेन चिबान खाबा आदिवासी जनजाति कादेला मोसे बाथेन रिमठिम नोन नेपालला युलबाङ गौरव हिनला बिसी सुङबा मुला जाम्बुलिङ आदिवासी दिन्छेन लाना अवसरी तिनी मनसाङ सानगिर पिन सिबान लुम्बिनी प्रदेशला ग्रेन ब्लोन चेत नारायण आचार्य से लानन जाति लानन ग्योई धर्म थेन रिमठिम से प्लिङबा लुम्बिनी प्रदेशला समृद्धि आदिवासी जनजाति थेत्माला रो ग्रेन मुला बिसी सुङबा मुला चुराङलासिन नेपाली कम्युनिस्ट पार्टीला थुतबोन पुष्पकमल दाहाल प्रचण्ड सेनोन विश्व आदिवासी दिन्छेन लाभसरी तेस्युबा मनसाङ सानगिरी लोलो लोलो थेत्मा दा ढेन थेन च्योच्यो पो आतादे धोना युलबाङ गिखेन कोङबा ताबारी आखाम बिसी सुङबा मुला कान सोबा ग्यास्री म्लाङ बजारी ताबा सूचना याङबा लिछा दिम्ब्लोन खाङथेन उद्योग ब्लोन खाङला रोरी याम्बु उपत्यकाला ग्यास डिपो कादेरी ड्रेस आक्वानबा प्रहरी सेङबा मुला भारत ग्याम ग्यास आयात्री खाजुबाइनोन समस्या आरेसाइनोन बजारी अभाव ओनबान म्लाङ बजारी ताबान खाबा मुला बिसी उद्योग ब्लोन खाङरी गुनासो खाबा लिछा ड्रेस आक्वानबा प्रहरी कादे सेङबा हिनला तिनी सो हेन्सेन याम्बु उपत्यकाला ग्यास डिपो कादेरी ड्रेस आक्वानबा प्रहरी सेङबारी च्याबा गोबा तिबा मुला कान सोबा एलपी ग्यासला म्लाङ बजारी लाबा आरोपी भक्तपुरी मेन्दो गिग्दा चुङबा मुला मिनिदा गोर्की सिलिन्डरला तोङ निस्री चुङबा विवाह सूचना खाबा लिछा भक्तपुरला चाङगु नारायण नगरपालिका नि दुवा कोटला गाचुई निस दिङला तुलसी राम तत्यानादा तिनी प्रहरीसे चुङबा हिँला सरकारसे नेपाल प्रज्ञा प्रतिष्ठान ललित कला प्रज्ञा प्रतिष्ठान तेन नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान रि धानपोकादे धाम्बा मुला प्रतिष्ठानला थानथान धानपोरी नियुक्ति लाभारी शोभा लोलन सिफारिस समितिला सिफारिस रि काइब्लोन बालेन्द्र साहसे होजा प्रतिष्ठान कादे रि धानपो नियुक्ति लासियु बाइकिन लाबिसी रिमठिम पर्यटन थेन नागरिक उड्डयन ब्लोन खाङसे तेबा कागुरी भ्रिबा मुला नेपाल प्रज्ञा प्रतिष्ठानला कुलपतिला धान्डी कुमार नगरकोटी रो कुलपति रि अविनाश श्रेष्ठ थेन सदस्य लोन्डी रोशन शेरचन नियुक्ति ताबा मुला चुराङलासिन ललित कला प्रज्ञा प्रतिष्ठानला कुलपति धान्डी एरिना ताम्राकार रो कुलपति रि चन्द्र श्याम ढङ्गोल थेन सदस्य लोन्डी कैलाश कुमार श्रेष्ठ दा नियुक्ति लाभा मुला चुराङलासिन नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानला कुलपतिला धान्डी ब्रजेश खनाल रो कुलपति रि झुमा बनेम थेन सदस्य लोन्डी भूपेन्द्र सिंह राय माझी नियुक्ति ताबा मुला राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासे पार्टी ह्वानाग्याम सरकारी पोकिन्भा ब्लोन कादे ला घिक्री च्याङनारी तिरेम मियो पार्टी घेजाङरी निसी मिनी थेन पार्टी ला गोबन गोबन थेन काठुई लातो बाके कोर थान बामुला रासोपाला रो लोन्चेन असिम साहसे तिनी कागुर छिसी मिनी कादेला तामदा सिदान ह्युल्ला ठिम शोभा सेङबा ग्ला दोना थुइबा चाम गे लाबारी चु गेखोर सेङभारी माइबा हिनला बिसी सुङबामुला भाल ढुइसे लामा ह्युल्ला लानन सडक घ्यालाम कादे भन्दता बामुला काभ्रे पलाञ्चोक सिन्तुली थुइबा बिपी राजमार्ग री ताबारी खाम्बा जोखिमदा गोसी खुरकोट नेपाल थोक कटुन्जे बेसी सडक घ्यालाम्री नेचेला डुङ्यामा हेन्से सियोला ब्लिङ्यामा धोना मोटरकादे सेङबारी आपिन बामुला चुराङलासिन मकवानपुरला कान्ति लोकपत्रे रिन न्यासेला घाङ्यामा हेन्से सियोला घाङ्यामा धोना मोटरकादे सेङबारी बन्द लाबामुला इलाम नगरपालिका कु राज दुलारी ला मेची राजमार्ग रे लाना नाम ताइबासे लामा ग्यालाम भन्दा ताबा मुला सिन्धुपाल्चोकला भोटेकोसी गाउँपालिका ब्ली जिरो किलो वडा नम्बर नि कोदारी थेन लिपिङ थुम्री ढुई ताइबा लिछा सडक घ्यालाम भास्तिसी अरनिला राजमार्ग ला लानन सडक घ्यालाम कादे भन्दा ताबा मुला चुराङलासिन चौतारा साँगा चोकगढी नगरपालिका डु डुमरेरी अरनिला राजमार्ग नोन भन्दा ताबा मुला रसुवाला उत्तर गया गाउँपालिका गा खाल्टेरी ढुई निबाल लिछा त्रिशुली मैलुङ स्याप्रु भेसी सडक खण्ड नोन भन्दा ताबा मुला रुकुम नुब्ला आठ बिस्कोट नगरपालिका डु रिजे गार्ड स्योङ ला भेरी करिडोर ला जाजर कोट डोल्पा सडक घ्यालाम रिनोन ढुई निबा लिछा भन्दा ताबा मुला तेह्रथुम्ला लालीगुराँस नगरपालिका कु काडे ला पिङ बा स्योङ गाम्री मध्य पहाडी लोकमार्ग रिनोन ढुइसे लामा ग्याम भन्दा ताबा मुला प्रहरीसे बार्खाला धुइरी भाल धुई निबारी खाम्बा ताबासे दिम ग्याम थोनबा बिमा गाछा सम्बन्धित निकाय ग्याम ताम कदे गोसी जेखेन फिर्क्याप थोनबारी मिनी कादेदा मोइजेन लाबा मुला नेपाली काङ्ग्रेसला चोहो गगन कुमार थापासे पार्टीला विशेष ग्रेन हाल ठिम अनसार नोन ताबा मुला बिसी सुङबा मुला काङ्ग्रेस गामला घेन्दुन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घला निछा ह्युलबाङ वाल्डी लेङ्मो थान्चुबान चोहो थापासे काङ्ग्रेसला ठिम ताबा व्यवस्था थिएन पार्टीला सार्वभौम सदस्य ला पो प्रयोग लासिन विशेष ग्रेन हाल थुम्ना लाबा हिनला बिसी सुङबा मुबा मौसम ज्याबा आताबासे लामा दोलखाला एलुङ्ग्री ग्लिङ गाङला आधार शिविरी स्यापा मेन्दो गाला सिबा लुइरो बाबारी समस्या ताबा मुला जोङ प्रहरी गेजाङ दोलखाला डिएसपी मनोज कुमार लामासे सुङ्बा अनुसार निबा बिहिबार एलुङ्ग्री ग्लिङ गाङला आधार शिविरी गोर्गा सिबा लुइरो मुला बिबा ताम खाबा लिछा तिलमा थेन ओने हेलिकप्टर ग्याम सेङसी उद्धार ला बङ लाबारी माइसाई नोन लाना नाम ताइसी मौसम नोङबासे लामा हेलिकप्टर शिविरी चिबारी खाम्बा आरे तिङ्गुमा एलुङ्री ग्लिङ गाङ क्रेबारी निबा मेन्दो चुइङहारी मेन्दो ब्रेला उद्धार लाबा मुबा मेन्दो नि सिबा मुबा बिसामा मेन्दो सोम स्यान्दो ह्युल्ला मिनी थेन मेन्दो नि नेपाली माबा मुबा रेडियो नेपालला गाछाला कर्मचारी महेन्द्र राय माझी ब्लिची कुधिङ्री ढोङबा मुला गाँदिङ हेन्से अस्ट्रेलिया चिबान खाबा राय माझी तिनी छोरी राङलान दिम्री हाट हाट्याक तासी डोङबा हिनला बिसी दिम थेमेसे पाङबा मुला 2076 सालडी अवकाश किनबा राय माझीसे अङ्ग्रेजी सानग्युर सम्पादक थिएन डोबा लास्युबा मुबा राय माझी डोङबासे रेडियो नेपालसे दुङ्युर प्रसालमान डोङबाला दिम थेमेसे चु दुङ्गाला धुइरी सु नाबारी खम्बा भाङ याङ्गाई बिसी दुङ्गिर प्रसाल बामुला कपिल वस्तुला यशोधरा गाउँपालिका ब्रे शिव खोरला बाण गङ्गा घान्दिरी पौडी क्लाङबा धुइरी मेन्दोनी ब्योन कादे माबामुला रामे छाबारी बिसी दिमग्याम थोन्बा चुइब्ली दिङला सर्फराज मुसलमान थिएन अब्राम मुसलमानला जा चुइब्ली दिङला उमेद मुसलमान घान्दिरी पौडी क्लाङबा धुइरी तिलमा ह्यासे हेन्से माबामुला घटनाला ताम्था याङबा लिछा सशस्त्र प्रहरी निरीक्षक गोविन्द सिंह थापाला कमाण्डी विपद व्यवस्थापन तालिम किन्बा मेन्दो निस्ला टोली सेङसाइनोन सशस्त्र प्रहरी बल नेपाल कपिल वस्तुला ग्रेन सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी से सुङबा अनुसार धते दोना थेने कादेदा याङबारी खाम्बा आरे मधेस दल लाछ्यामा मेन्दोनिस स्यान्दो दलकादे डिक्सी मोर्चा शोभा मोला जनता समाजवादी पार्टी नेपाल जनमत पार्टी आम जनता पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल नेपाल संघीय समाजवादी पार्टी थेन बहुजन एकता पार्टी नेपाल डिक्सी तिलमा अग्रगामी मोर्चा घोषणा लाभाहिन्ला मधेस थारू हट दलित थेन उत्पीडित वर्ग थेन सीमान्तकृत थेतमाला पोरी गे लबान खाबा दल थेन गोबोन कादे गिक तासी मोर्चा शोभा हिन्ला बिसी पाङबा मुला स्यान्सुबान मुबा सान्ग्युर जिन्जी फ्याफुल्ला
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन समाजमा वर्षौंदेखि कायम रहेको विश्वास भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ संयमता धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ त्यसैले कुनै पनि समाचार फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस् जात धर्म भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस् याद राखौँ सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौं
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: जनहितकारी यी सन्देशहरूसँगै अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यो बागमती प्रादेशिक प्रसारण हो। अब हामी तपाईँलाई मनोरञ्जन गराउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा सजिएका लोक तथा दोहोर गीतहरू सुनाएर। यो क्रमलाई हामी 5:45 हाराहारीसम्म जारी राख्नेछौँ। सबभन्दा पहिले सुनाउँदैछौँ कृष्ण गुरुङ र जयलक्ष्मी छन्त्यालको स्वरमा, कृष्ण गुरुङको लय सङ्कलनमा।

अहिले सुन्दै हुनुहुन्थ्यो लोकदोहोरी गीत कुमारी चेपाङ र गौरव गिरी अनि साथीहरूको समूह स्वरमा समुद्र गिरीको लय सङ्कलनमा लोकदोहोरी गीत सुनाउने क्रम अहिलेलाई यति नै। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

ये रेडियो नेपाल है, हफीज़ खान से उर्दू में खबरें सुनिए। आज दुनिया भर के ममालिक में कबायली लोगों का आलमी दिन मुख्तलिफ प्रोग्रामों का अहतमाम करते हुए मनाया जा रहा है, जिसका मकसद दुनिया के कबायली शहरियों के हकूक, उनकी शनाख्त, सकाफत और तर्ज ज़िंदगी के तहफ़ और उसके मसाइल के बारे में आलमी सतह पर शऊर बेदार करना है। 23 दिसंबर 1914 की अक़वामे मुत्तहिदा की जनरल असम्बली ने हर साल अगस्त 9 तारीख को दुनिया के कबायली लोगों के आलमी दिन के तौर पर मनाने का फ़ैसला किया था। 1982 में जिनेवा में अक़वामे मुत्तहिदा के कबायली लोगों की आबादी से मुतालिक वर्किंग ग्रुप का पहला इजलास अगस्त 9 तारीख के दिन मुनाकिद होने के बायस उसी दिन को कबायली लोगों के आलमी दिन के तौर पर मनाना तय किया गया। सदर ममलिकत रामचंद्र पौडेल ने कहा है कि मुल्क के आइन ने तनवु में इत्तेहाद को कबूल करते हुए तमाम बिरादरियों के हकूक व मफादात को यकीनी बनाया है। कबायली लोगों के 32वें आलमी दिन के मौके पर आदिवासी जनजाति कमीशन की जानिब से मुनक़दा एक प्रोग्राम में उन्होंने कहा कि नेपाल कसीर नस्ली, कसीर लसानी, कसीर मजहबी और कसीर सकाफती मुल्क है। उन्होंने कहा कि कदीम ज़माने से यहाँ रहने वाले कबायली लोगों की मुनफरद शनाख्त और सकाफत नेपाल का कौमी वक़ार है। नेपाली कम्युनिस्ट पार्टी के कोऑर्डिनेटर पुष्प कमल लाल प्रचंड ने कहा है कि तमाम बिरादरियों की मुनसिफाना नुमाइंदगी और बाइज़्ज़त शराकत के ज़रिए ही हमाजात जमहूरियत, समाजी इंसाफ और एक मजबूत मुल्क की तामीर की जा सकती है। कबायली लोगों के आलमी दिन के मौके पर अपने मुबारकबादी के पैगाम में उन्होंने कहा कि तनवु और मसावी हकूक़ के एज़ाज़ के बग़ैर कौमी इत्तेहाद मजबूत नहीं हो सकता है। उसी तरह सुबह लुम्बिनी के वज़ीर आला चेत नारायण अरियाल ने कहा है कि कबायली लोगों की बुनियादी शनाख्त ज़बान, सकाफत, रवायात, इल्म, हुनर के तहफ़ के साथ ही उन्हें इक्तसादी और समाजी तौर पर बाख्तियार बनाने के लिए सूबाई हुकूमत पुरज़म है। कबायली लोगों के आलमी दिन के मौके पर आज मुबारकबादी का पैगाम जारी करते हुए वज़ीर आला आचार्य ने सुबह लुम्बिनी की खुशहाली में कबायली लोगों की अहम शराकत का जिक्र किया, जो कसीर नस्ल, कसीर लसान, कसीर मजाहब और कसीर सकाफ़त तनवु से मालामाल है। खाना पकाने वाले एलपी गैस की कालाबाजारी की इत्तला मिलने के बाद वजारत दाखिला और वजारत सनत व तजारत और फराहमी की यकजहती पर काठमांडू वादी के मुख्तलिफ गैस डिपो पर सादा लिबास पुलिस को तैनात किया गया है। भारत से गैस की दरामदात में कोई मसला नहीं होने के बावजूद बाजार में मसनूई किल्लत पैदा करके कालाबाजारी होने की मुसलसल शिकायत वजारत सनत को मौसूल होने के बाद सादा लिबास पुलिस को तैनात किया गया है। आज सुबह से ही काठमांडू वादी के मुख्तलिफ गैस डिपो पर सादा लिबास में पुलिस तैनात करके निगरानी बढ़ा दी गई है। गैस छुपाने, मसनूई किल्लत पैदा करने, मुकर्ररा कीमत से ज़्यादा कीमत में गैस फरोख्त करने और कालाबाजारी करने जैसी सरगर्मियों की इत्तला मिलने पर फौरी कार्रवाई के लिए पुलिस को मुतहर्रिक किया गया है। दरियासना खाना पकाने वाले एलपी गैस की कालाबाजारी के इल्ज़ाम में भक्तपुर में एक शख्स को गिरफ्तार कर लिया गया है। सार्फिन को 7,000 रुपये फी सिलेंडर की कीमत पर गैस फरोख्त करने की इत्तला की बुनियाद पर भक्तपुर के चांगू नारायण नगर पालिका वार्ड नंबर 2 दुआकोट के 57 साल तुलसी राम तुवैयाना को आज पुलिस ने गिरफ्तार किया है। हुक्मरान राष्ट्रीय स्वतंत्र पार्टी ने पार्टी की जानिब से हुकूमत में शामिल उजरा ने हर माह कम अज़ कम एक बार लाजमी तौर पर पार्टी के मरकज़ी दफ्तर में हाजिर होकर शहरियों और पार्टी कायदीन से बराह रास्त बातचीत में आने का प्रोग्राम तय किया है। राष्ट्रीय स्वतंत्र पार्टी के मावन सेक्रेटरी जनरल असीम शाह ने आज एक बयानिया के जरिए बताया है कि निचली सतह की आवाज़ को बराह रास्त रियासती पॉलिसी साजी और नफाज की सतह के साथ जोड़ने वाले पुल का काम करने के लिए इस प्रोग्राम को चलाने की तैयारी की गई है। प्रोग्राम के पहले मरहले में शाम के वक्त एक घंटा मुकम्मल तौर पर आम शहरियों के लिए खुला रखा जाएगा और वहां मौजूद वज़रा ने बराह रास्त आवाम की शिकायत, मसाइल, तवक्कात और तजावीज़ को सुनना होगा। उसी तरह दूसरे मरहले में वज़रा पार्टी की मरकज़ी कमेटी के अरकान और अरकान पार्लिमान के दरमियान मुश्तरक इजलास मुनक़िद करके पहले मरहले से आवाम की जानिब से मौसूल तजावीज़ की बुनियाद पर मुल्क के ताज़ा तरीन, कसीर जहत और बाखलाक शहरी हुकूमत के वज़रा इंतज़ामिया में रहे अरकान पार्लिमान और इदारा जात मरकज़ी कमेटी के दरमियान की यकजहती को चुस्त बनाते हुए शहरियों के मुद्दों को मौसर तौर पर मुखातब करने से मुतालिक मुश्तरका हिकमत अमली तैयार करने के लिए यह प्रोग्राम तय करने की बात भी बयानिया में मजकूर है।
نیپالی کانگریس کے صدر گگن کمار تھاپا نے یہ واضح کیا ہے کہ پارٹی کا خصوصی جنرل کنونشن آئین کے مطابق آئینی طور پر منعقد ہوا ہے۔ نیپالی کانگریس کی برادر تنظیم نیپال لوک تانترک آدیواسی جنجاتی فیڈریشن کی دوسری قومی کانفرنس سے خطاب کرتے ہوئے انہوں نے کہا کہ نیپالی کانگریس کے دستور العمل میں رہے انتظامات اور پارٹی کے خود مختار ارکان کے اختیارات کا استعمال کر کے ہی خصوصی جنرل کنونشن انجام پایا ہے۔ انہوں نے کہا کہ خصوصی جنرل کنونشن کی قانونی حیثیت کی تصدیق جنرل کنونشن کا جلسہ، الیکشن کمیشن اور سپریم کورٹ کی ڈویژن بینچ بھی کر چکی ہے۔ ناموافق موسم کی وجہ سے دولکھا کے رولبالنگ ہمالوی سلسلہ کے تحت یلونگی ہمالیہ کے بیس کیمپ میں رہیں 5 لاشوں کو لانے میں دشواری پیش آ رہی ہے۔ ضلع پولیس دفتر دولکھا کے ڈی ایس پی منوج کمار لاما کے مطابق گزشتہ جمعرات کو یلونگی ہمالیہ کے بیس کیمپ میں 5 لاشیں ملنے کی خبر موصول ہونے کی بنیاد پر گزشتہ جمعہ اور سنیچر کو ہیلی کاپٹر کے ذریعے امدادی کام کی کوشش کی گئی تھی، تاہم شدید بارش اور ناموافق موسم کی وجہ سے ہیلی کاپٹر بیس کیمپ پر لینڈ نہیں کیا جا سکا۔ گزشتہ سال یلونگی ہمالیہ کی پیمائی میں گئے 15 افراد میں سے 8 افراد کی زخمی حالت میں امداد کی گئی تھی، جبکہ 2 افراد کی برفانی تودہ میں پڑ کر موت ہو گئی تھی، تو 3 غیر ملکی اور 2 نیپالی شہری گم ہو گئے تھے۔ ریڈیو نیپال کے سابق ملازم مہندر رائے ماجھی 49 سال کی عمر میں انتقال کر گئے ہیں۔ متوفی رائے ماجھی کے رشتہ داروں کے مطابق گزشتہ 5 سالوں سے اپنے اہل و عیال کے ساتھ آسٹریلیا میں رہائش پذیر رائے ماجھی کا آج صبح 7 بجے اپنی رہائش گاہ میں دل کا دورہ پڑنے سے انتقال ہو گیا۔ 2076 سال میں ریٹائر ہوئے رائے ماجھی نے انگریزی خبروں کے ایڈیٹر اور ریڈر کے طور پر اپنی خدمات دی ہیں، ساتھ ہی وہ موسیقی کے شعبے میں بھی سرگرم تھے۔ ان کے انتقال پر پبلک سروس براڈ کاسٹنگ ریڈیو نیپال دکھ کا اظہار کرتے ہوئے سوگوار خاندان والوں میں تعزیت پیش کرتا ہے۔ بارش، تودہ، زمین کے دھسنے اور کٹاؤ کے باعث ملک کے مختلف حصوں کی سڑکیں بند ہو گئی ہیں۔ کابر پلانچوک اور سندھولی کو جوڑنے والی بی پی شاہراہ پر ممکنہ سیلاب کے خطرے کے پیش نظر کھرکوٹ نیپال تھوک کٹنجے بیشی سڑک حصے پر شام 6 بجے سے صبح 4 بجے تک ہر قسم کی گاڑیوں کی آمد و رفت پر پابندی لگا دی گئی ہے، جبکہ صبح 4 بجے سے شام 6 بجے تک گاڑیاں چلانے کا انتظام کیا گیا ہے۔ اسی طرح مکوان پور کی کانتی شاہراہ پر بارش کی وجہ سے شام 5 بجے سے صبح 5 بجے تک ہر قسم کی گاڑیوں کی آمد و رفت پر روک لگا دی گئی ہے۔ ایلام نگر پالیکا وارڈ نمبر 9 کے راج دوالی میں میچی شاہراہ کی سڑکوں میں بارش کی وجہ سے پانی جمع ہو جانے کے بعد گاڑیوں کی آمد و رفت مکمل طور پر مزاحم ہو گئی ہے۔ سندھو پالچوک کے بھوٹے کوشی گاؤں پالیکا وارڈ نمبر 4 کے 0 کلو، وارڈ نمبر 2 کے کوداری اور لپنگ علاقے میں تودا گرنے کے علاوہ سڑکیں بہہ جانے کے بعد ارنیکو شاہراہ کے مختلف حصوں کو مکمل طور پر بند کر دیا گیا ہے۔ اسی طرح چوتارا، سانگا چوک، گڑھی نگر پالیکا وارڈ نمبر 9 کے ڈمرے میں بھی ارنیکو شاہراہ کو بند کر دیا گیا ہے۔ رسوا کے اتر گیا گاؤں پالیکا وارڈ نمبر 5 کے کھالٹے میں کٹاؤ کے بعد ترشلی، میلونگ، سیافروں بیسی سڑک حصہ بھی مکمل طور پر بند کر دیا گیا ہے۔ رکم مغرب کے 820 کوٹ نگر پالیکا وارڈ نمبر 6 کے ریجے گارڈ کھولا واقع بھیری کوریڈور کا جاجر کوٹ ڈولپا سڑک حصہ تودا کی وجہ سے مکمل طور پر بند ہے۔ اسی طرح تیرتھم کے لالی گراس نگر پالیکا وارڈ نمبر 9 کاڑے واقع پنگوا کھولا کے نزدیک وسط پہاڑی شاہراہ بھی تودا کی وجہ سے مکمل طور پر مزاحم ہے۔ پولیس نے بارش کے موسم میں سیلاب، تودا اور سڑک کے کٹاؤ کے خطرات قائم ہی رہنے کی وجہ سے سفر پر نکلنے سے قبل متعلقہ وحدتوں سے سڑکوں کی صورتحال کے بارے میں معلومات حاصل کرنے کی عام عوام سے اپیل کی ہے۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔

0: अहिले सुन्दै हुनुहुन्थ्यो स्वदेश गान दीपक ठकुरी, शोभा केसी र साथीहरूको समूह स्वरमा रचना र सङ्गीत रहेको थियो दीपक ठकुरीको।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

नमस्कार, अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। हामी केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्ता कटान रोक्नका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नारायणी नदीले सुस्ता क्षेत्रमा गरेको कटानको निरीक्षण गर्न आज नवलपरासीको सुस्ता पुग्नुभएका मुख्यमन्त्री आचार्यले कटान रोक्नका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै विपद व्यवस्थापन कोषबाट प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभयो। मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले कठिन परिस्थितिमा समेत नेपाली भूमि संरक्षणमा निरन्तर योगदान दिँदै आएको भूमिका प्रशंसनीय रहेको पनि बताउनुभयो। लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार सहितका अन्य नेताहरूले सुस्ताका समस्याका बारेमा मुख्यमन्त्री आचार्यलाई जानकारी गराउनु भएको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। मुख्यमन्त्री शाहीले मन्त्री परिषद विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताउनुभयो। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच सातै प्रदेशमा भएको तीन बुँदे सहमति अनुसार अगाडि बढ्नुपर्ने भएकाले मन्त्री परिषद विस्तारमा केही समय लागेको उहाँले बताउनुभयो। मन्त्री परिषद विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएको मुख्यमन्त्री शाहीले प्रष्ट पार्नुभयो। कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह मृत अवस्थामा भेट्नु भएको छ। गत शुक्रबारदेखि बेपत्ता सिंहको शव पूर्व पश्चिम राजमार्गबाट करिब 8 किलोमिटर भित्री जङ्गल क्षेत्रमा आज मोटरसाइकल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। उहाँले प्रयोग गर्दै आउनुभएको मोटरसाइकल भने शनिबार नै भेटिए पनि सिंहको अवस्था अज्ञात रहेको थियो। 65 वर्षीय सिंह कपिलवस्तु नगरपालिका 3 स्थित आफ्नै घरबाट गत शुक्रबार दिउँसो करिब 2 बजे निस्कनु भएको र केही समयमा सिंहले आफू निकट व्यक्तिलाई मोबाइल मार्फत आफू जङ्गलमा बाटो बिराएको जानकारी गराएपछि प्रहरी सहितको टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मधेस प्रदेशको धनुषा महोत्री र सर्लाही जिल्लामा गत आर्थिक वर्ष 2082-83 ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार उक्त अवधिमा विद्यालय भवन, सडक, नाला, कलभर्ट, सामुदायिक भवन लगायत संरचना निर्माणमा उल्लेखनीय प्रगति भएको जनाएको हो। कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सुधीर शाहका अनुसार 3 जिल्लामा 12 विद्यालय भवन निर्माण सम्पन्न भएका छन्। तीमध्ये सर्लाहीमा 7 र धनुषा र महोत्रीमा 1-1 विद्यालय भवन निर्माण भएका हुन्। त्यसै गरी धनुषा, महोत्री र सर्लाहीमा 1-1 सामुदायिक भवन निर्माण भएका छन्। रूपन्देहीको मर्चवारी माई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको जनाएको छ। सडक, खानेपानी, सरसफाई तथा अन्य भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिएको पालिकाका अध्यक्ष गया प्रसाद बराईले जानकारी दिनुभयो। स्थानीय सरकारको विकासलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी नागरिकको जीवन स्तर सुधारसँग जोडिएको उहाँले बताउनुभयो। उपाध्यक्ष आशा सिंहले महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडि परेका समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। यसै गरी प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन प्रशासनिक प्रणालीलाई प्रविधि मैत्री बनाउँदै लगिएको बताउनुभयो। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान र प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड दिने गरिन्छ। यो दिवसले विश्वभरका आदिवासी जनजातिको योगदान र
उनीहरूले भोगिरहेका चुनौती प्रति ध्यान आकर्षण गराउँदै उनीहरूको अधिकार र सम्मान सुनिश्चित गर्न सरकार नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर समेत दिएको छ। दिवसका अवसरमा मुलुकका विभिन्न जात जातिको मौलिकता संरक्षण गर्ने हेटौडा उपमहानगरपालिका वार्ड नम्बर 11 स्थित शहीद स्मारकमा जातीय सङ्ग्रहालय निर्माण गरिएको छ। शहीद स्मारक दिवस विकास समितिका अध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोर मणि पौडेलले सङ्ग्रहालयको उद्घाटन गर्दै सबै जात जातिका मौलिकताबारे जान्न जिज्ञासुलाई सङ्ग्रहालयले योगदान गर्ने बताउनुभयो। सङ्ग्रहालयलाई अझै व्यवस्थित गर्ने पनि उहाँले बताउनुभयो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही बेर पछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्नुहुनेछ। 7 बजे समाचार सुन्न सक्नुहुनेछ। 7 बजेको समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 8:10 नेपाली सैनिक कार्यक्रम प्रस्तुत गर्नेछौँ। 8:45 शास्त्रीय सङ्गीतको कार्यक्रम सुन्न सक्नुहुनेछ। राति 9 बजे समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि 9:20 हाम्रो बोली कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछिको बाँकी समयमा विभिन्न लोकगीतहरू सुन्न सक्नुहुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 प्रस्तुतिमा सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा सदाबहार गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका विभिन्न प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँहरूले निरन्तर सुन्न सक्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: अहिले तपाईँले सुन्नुभयो सचेतनामूलक सन्देश। यो जनहितकारी सचेतनामूलक सन्देश सँगसँगै अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अबको प्रस्तुतिमा हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत गर्नेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। आज पनि तपाईँहरूको रेडियोमा म प्रस्तोता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी आइसकेकी छु। आइतबार कहिले आउला भनेर पर्खिबस्नु भएको थियो, होइन त? म पनि तपाईँहरूलाई भेट्ने चाहना लिएर सधैँ आइतबारको पर्खाइमा हुन्छु नि। मेरा प्यारा प्यारा भाइ बहिनी, सुरुवातमा रचना नेपाल र साथीहरूको स्वर मोहन दङ्गालको रचना तथा सप्रेमको संगीत रहेको यो बाल गीत सुनौ है त।

मेरा प्यारा प्यारा भाइ बहिनी, बाल गीतपछि आज मैले तपाईँहरूको लागि कथा लिएर आएकी छु। यो कथा डेनिस लेखक हान्स क्रिस्चियन एन्डरसनले लेख्नु भएको हो। साहित्यमा उहाँ एचसी एन्डरसनका नामले प्रसिद्ध हुनुहुन्छ। नाटक, उपन्यास, कविता, यात्रा विवरण लगायतका विधामा आफ्नो साहित्य कृति प्रकाशित गर्नुभएका एन्डरसन परिकथाका कथाकारका रूपमा विश्वभर परिचित हुनुहुन्छ। आज म तपाईँलाई उहाँद्वारा लेखिएको पाँच गेडा केराउको कथा सुनाउँछु है। अनुवादक हुनुहुन्छ दाजु शान्तदास। अब ध्यान दिएर कथा सुन्नुहोस् है त। उहिले उहिलेको कथा हो यो। कथा चाहिँ कोसाभित्रका पाँच गेडा केराउको हो। वास्तवमा ती केराउ बडो अनुशासनका साथ मिलेर रहेका थिए। पल्टनका जवानहरू जस्तै लाइन मिलेर आफ्ना ठाउँमा डेग नचली खडा रहेका थिए। कोसो हरियो थियो र त्यसभित्रका सबै केराउ पनि हरियै। त्यसो भएकाले ती केराउहरू ठान्थे, आखिर यो संसार सिँगै नै हरियै हुनुपर्छ। हुन पनि तिनका वरिपरि चारै दिशाका भित्ताहरू र आफू समेत हरियै थिए। अनि सिँगै संसार नै हरियै हुनुपर्छ भनेर तिनीहरूले किन नसोचुन्। तर संसारमा दिउँसो घाम लाग्थ्यो भने राति अँध्यारो हुन्थ्यो। कहिलेकाहीँ पानी पर्थ्यो, दिनपछि रात आउने क्रम चलि नै रहेको थियो। यसरी घामपानी हुँदै र दिनरात बित्दै गएपछि त्यो कोसो बिस्तारै पहेँलिँदै गयो र त्यसभित्रका केराउहरू पनि अलिअलि गर्दै पहेँला पहेँला हुन थाले। त्यसपछि भने तिनीहरूले यसो विचार गरे, अहो, यो संसार हरियै मात्र रहेनछ बाबै, रङ्गी चङ्गी पो रहेछ। बाहिर कस्तो होला हेर्ने खुल्दुली लागिरहेको थियो तिनीहरूका मनमा। तर तिनीहरू भने कोसाभित्र बन्द थिए। एक दिन तिनीहरूले खस्रा खुस्रुक आवाज सुने। भएको के रहेछ भने एकजना केटाले बोटबाट त्यस कोसालाई टिपेर आफ्ना बगलीमा हालेको थियो। घरमा पुग्ने बित्तिकै उसले त्यस कोसालाई छोडायो। त्यसबेला केटो दङ्ग परेर भन्यो, अब म यिनलाई मेरा बन्दुकका गोली बनाउँछु। नभन्दै केटाले ती गेडाहरूलाई एक एक गर्दै आफ्नो खेलाची बन्दुकभित्र हाल्दै हान्न थाल्यो। त्यसबेला पहिलो गेडाले घमण्डी पारामा यसो भन्यो, म यो विशाल संसार हेर्न वेगका साथ लम्कनेछु, मलाई कसले उछिन्न सक्छ? लौ त, दोस्राले फुर्ती गरेर भन्यो, म त ऊ त्यो तेजिलो सूर्यसम्म नै पुग्छु। तेस्राले र चौथाले भने, जहाँ पुर्याइन्छ त्यहीँ पल्टेर सुत्छु, सके गुडौँला पनि। पाँचौँ गेडाले नम्रताका साथ भन्यो, हेरौँ, जहाँसम्म जान सकिन्छ त्यहाँसम्म पुगुला। उसका शब्दमा घमण्डको कुनै गन्ध थिएन, तर कुनै न कुनै लक्ष्यसम्म पुग्ने अठोट भने प्रष्ट थियो। यसरी त्यस पाँचौँ गेडालाई केटाका बन्दुकले परको एउटा झुप्राको खुला झ्यालभित्र पुर्यायो। छ्यालभित्रको चौकोस मुनि ओछ्याइएको काठ पुरानो र मकिएको थियो अनि बेला बखत पर्ने गरेका पानीका छिटाहरूले गर्दा त्यहाँ ढुसी पनि परेको थियो। त्यो गेडो ठिक त्यही मक्कानिएको र ढुसी परेको काठमाथि थपक्क बस्न पुग्यो। ढुसीले पनि त्यसलाई बिस्तारै छोपिदियो। त्यस सुप्राका कोठामा एकजना गरिब बुढी आमै र उसकी बिरामी छोरी बस्थे। उनी ठुला घरहरूमा चुलो बाल्ने र भाँडा माझ्ने काम गर्थिन्। तर उनले पाउने ज्यालाबाट उनीहरू दुईजनाको जीवन धान्न पनि मुस्किल थियो। छोरी बिरामी थिइन् र उनी राम्ररी ओखतीमुलो गर्न पनि सक्दिनथिन्। वर्षौँदेखि ओछ्यान परेकी छोरी उठ्न र हिँडुल गर्न पनि नसक्ने भइसकेकी थिइन्। अति दुब्ली र पातली छोरी ओछ्यानमै टाँसिएकी जस्तै देखिन्थिन्। बुढी आमै प्रत्येक दिन बाहिर काममा जाँदा छोरीलाई हेरेर मनमनै यसो भन्थिन्, एउटी छोरीलाई उहिले देउताले आफ्ना भागकी भनी खोसेर लगिसकेका छन्। यिनलाई पनि मेरा भागमा छाड्ने छाँट छैन। यी छोरी मसँग बस्नको साटो बरु मलाई एक्लै छाडी आफ्नी बहिनीसँग बस्न जाने पो हुन् कि। यति भनेर उनी लामो सुस्केर हाल्थिन्। एक दिन बिहान झ्यालबाट कोठाभित्र घाम पस्यो र बिरामी छोरीले झ्यालतिर हेरिन्। उनलाई अचम्म लाग्यो, किनभने उनले झ्यालको
मक्किएको र ढुसी परेको काठमाथि हरियो देखिने कुनै कुरो देखिन्। उनको मनमा त्यो के रहेछ भनी हेर्ने उत्सुकता जाग्यो। आमा बाहिर जान लाग्नु भएको बेला उनले आमासित भनिन्, आमा, त्यो झ्यालमा हरियो देखिने के हो हँ? आमाले नजिकै गएर हेरिन् र भनिन्, ए, त्यो त टुसु हो, कहाँबाट आएछ लौ? तिमीलाई नै भनेर कसैले यस टुसालाई यहाँ उम्रन लगाएछ कि क्या? साँच्चै बुढी आमैकी बिरामी छोरीले त्यस बेलादेखि बारम्बार आफ्नो मुन्टो झ्यालतिर फर्काउने गर्न थालिन्। हेर्दा हेर्दै त्यो टुसो अलिअलि गर्दै बढ्न थाल्यो र हावामा फरफर गरी हल्लिन पनि थाल्यो। यो कुरा ओछ्यान परेकी बिरामी छोरीले बिछ्यौनाबाटै देखिन्। उनी बिस्तारै उठेर टुसालाई हेर्न भनी झ्यालसम्म आफै हिँडिन्। यो देखेर बुढी आमै असाध्य खुसी भइन्। उनले हुर्किरहेको त्यस टुक्रालाई फर्दिन एउटा थाँक्रो गाडिन र लहरालाई चढ्न सजिलो होस् भनेर झ्यालमाथिको किलामा बाँधेर तन्काइदिइन्। त्यसपछि उनले छोरीलाई भनिन्, नानी, यो टुसो त तिम्रै लागि यहाँ उम्रेको रहेछ। कस्तो अचम्म, अब यहाँ एउटा करेसाबारी पनि भयो। हेर, अब तिमी एक्ली छैनौ। थाँक्राको भर लिएर हलक्क हुर्किँदै बढिरहेको लहरालाई हेर्दै बिरामी छोरी कोठामा टहल्न पो थालिन्। उनलाई लाग्थ्यो वास्तवमा छोरी राम्री हुँदैछिन्। केही दिनपछि बोटमा फुलहरू फुल्न थाले। अलिअलि रातो रङ पोतिएका जस्ता फुलका पातहरू हेर्दै छोरी औधी रमाइन्। बुढी आमै पनि फुलहरू देख्ने बित्तिकै कराइन्, नानी, लौ अब त यसमा फुल पनि फुल्न थाले। यो त केराउको बोट रहेछ। तिमी त अब सन्चो पनि भयो। यो केराउको बोट यहाँ तिमीलाई सन्चो पार्न भनेर आइपुगेको रहेछ क्यारे? छोरीले भनिन्, हो आमा, म अहिले निको भइसकेकी जस्ती छु। मलाई राम्रो भएको छ। अब म बिरामी छैन। आमा छोरी दुवैले बोटलाई माया र कृतज्ञताका भाव व्यक्त गर्दै हेर्न थाले। छोरीले फुलका नरम पत्रहरूलाई बिस्तारै छोएर हेरिन्। अरू केराउ कहाँ पुगे त? मलाई कसले उछिन्न सक्छ भनी घमण्ड गर्ने केराउ छानामुनिको डुँडमा खस्यो र त्यसपछि त्यो एउटा परेवाको गाँडमा सुरक्षित हुन पुग्यो। दुई अल्छी केराउहरू पनि पुग्न त टाढैसम्म पुगे, तर परेवाका चारामै फेरिए। तेजिलो सूर्यसम्म पुग्छु भनी फुर्ती गर्ने चाहिँ एउटा गहिरो पोखरीमा खस्यो। त्यहाँ ऊ चलहल नगरिकनै एकै ठाउँमा बसिरह्यो, किनभने पोखरीको पानीले त्यसलाई यताउति चल्ने नदी समातिराख्यो। केही समयपछि ऊ ढाडिएर धम्मरधुस बन्यो। तर ऊ अझै भन्दैछ, मेरा पाँच दाजुभाइमा सबैभन्दा राम्रो र गतिलो त मै भएको छु। सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, यो कथा वैकुण्ठ जाला भन्ने बेला सरासरी आउला। मेरा प्यारा प्यारा भाइ बहिनीहरू, हान्स एन्डरसनका कथाहरूबाट आज मैले

0: ओहो
1: मरेङ के हो
0: हेर त रगत त्यही रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
1: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
0: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि
6: कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार मौसम पूर्वानुमान र यो साता कृषकहरूले गर्नुपर्ने कृषि कर्मबारेको जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौँ आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट
7: कोदो बालीको संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस 2083 मूल समारोह सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा सम्पन्न भएको छ कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषक समूह महासंघ नेपाल लिबर खाद्य तथा कृषि संगठन र एसोसिएसन अफ नेपाल एग्रिकल्चर जर्नालिस्ट अनाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा सरकारवालाहरूले रैथाने बाली कोदोको संरक्षण उत्पादन वृद्धि प्रशोधन र बजारीकरणलाई प्रभावकारी बनाउन एकीकृत मूल्य श्रृङ्खला सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ कार्यक्रमका प्रमुख अतिथि सुनकोशी गाउँपालिकाका प्रवक्ता ईश्वर तिमेलसनाले कृषि एवं पशुजन्य उत्पादनका लागि वितरण गरिएका अनुदानका कार्यक्रमले निकै राम्रो प्रभाव ल्याएको देखिएकोले अब बजारीकरणमा थप कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको भनाइराख्नुभयो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले नेपालमा कोदोको उपभोग र माग निरन्तर बढ़िरहेको तर खेती गरिने क्षेत्रफल घटिरहेको उल्लेख गर्दै यसको संरक्षण सम्भावना र अवसर बारेमा प्रकाश पार्नुभयो कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले किसानका समस्या समाधान गर्न संघ प्रदेश र स्थानीय तह समन्वयात्मक रूपमा लागि परेको बताउनुभयो उहाँले स्थानीय निकायले अनुदानका कार्यक्रम

उत्पादन बिक्री सुनिश्चिततर्फ जोड दिनुपर्ने उल्लेख गर्नुभयो। त्यसै गरी बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले रैथाने बाली विकास विस्तार र प्रवर्धनका क्षेत्रमा हालसम्म भएका कार्यक्रम बारेमा जानकारी दिनुभयो। खाद्य तथा कृषि संगठनका कार्यक्रम विशेषज्ञ महेश बडालले उत्पादन प्रविधि बिउ र यन्त्र उपकरणको प्रयोगले उत्पादन र मूल्य श्रृंखलामा राम्रो प्रभाव देखिएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले रैथाने बाली जोगाउँदै यस्ता प्रवर्धनात्मक कार्यक्रमले कृषिमा आत्मनिर्भरता हासिल गर्न सघाउने धारणा व्यक्त गर्नुभयो। परम्परागत तथा पौष्टिक बाली कोदोको संरक्षण उत्पादन वृद्धि र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट किसान सहकारी तथा पत्रकारलाई समारोहका बीच पुरस्कृत तथा सम्मानित गरिएको थियो। पुरस्कृत हुनेमा बाजुराको बडीमालिका नगरपालिकाका किसान सत्य खत्री लमजुङ स्थित घनपोखरा कृषि सहकारी संस्था लिमिटेड र कृषि पत्रकार गोपाल आले मगर रहनु भएको छ। नेपालमा उत्पादनका दृष्टिले धान मकै र गहुँपछि कोदो चौथो मुख्य खाद्यान्न बाली हो। नेपालका हिमाली पहाडी र तराई क्षेत्रमा 12 प्रजातिका कोदोजन्य बाली पाइने भए पनि कोदो चिनो कागुनो जुनेलो सामा धान कोदो र भाँगै प्रमुख रूपमा खेती गरिन्छ। नार्कबाट हालसम्म कोदोका 6 जात उन्मोचन भइसकेका छन् भने जिन बैंकमा 1280 भन्दा बढी सुरक्षित राखिएका छन्। कोदोजन्य बालीको उत्पादन गर्दै गएपछि 2078 सालदेखि राष्ट्रिय कृषक समूह महासंघ र अनाजको पहलमा साउन 15 गतेलाई कोदो दिवसको रूपमा मनाउन शुरू गरिएको थियो। यसको पोषणीय महत्वलाई मध्यनजर गर्दै नेपाल सरकारले 2082 सालदेखि साउन 16 गतेलाई औपचारिक रूपमा राष्ट्रिय कोदो दिवस घोषणा गरी मनाउन थालेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आफ्नो 10 अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। आर्थिक वर्ष 2073-74 शुरू भएको यो रूपान्तरणकारी आयोजना मार्फत हालसम्म 23 लाख भन्दा बढी रोजगारी सिर्जना भएको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिइएको छ। कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रूपान्तरण गर्ने सोचका साथ शुरू भएको यो कार्यक्रम 48 जिल्लामा कार्यक्रम कार्यान्वयन इकाइ र 77 जिल्लाका 753 पालिकामा कार्यान्वयनमा रहेको छ। किर्तिपुरमा हालै आयोजित समीक्षा गोष्ठीमा कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै 10 विनियोजित 56.35 करोड बजेट मध्ये 70.25% खर्च भएको जानकारी दिनुभयो। कार्यक्रम मार्फत 21 सुपर जोन 206 जोन 1600 ब्लक र 9393 पकेट विकास कार्यक्रम सञ्चालनमा आएका छन्। त्यस्तै गत आर्थिक वर्ष 2082-83 82.97% वित्तीय प्रगति हासिल भएको छ। सो अवधिमा 3500 भन्दा बढी साना सिंचाई पूर्वाधार निर्माण 37,000 मेट्रिक टन थप धान उत्पादन र 584 कृषि स्नातकलाई इन्टर्नको रूपमा खटाइएको छ। समीक्षा गोष्ठीमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आयोजनाको भौतिक प्रगतिसँगै कृषकको जनजीविकामा प्रत्यक्ष परिवर्तन आउनुपर्नेमा जोड़ दिनुभयो। प्राविधिक कर्मचारीहरू कृषकको घर दैलो र खेतबारीमै पुग्नुपर्ने बताउँदै उहाँले कमजोर रहेका ठाउँमा सुधार गरेर नयाँ तरिकाले अगाडि बढ्न निर्देशन दिनुभयो। कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक चौधरीले उत्पादन लागत घटाउने प्रभावकारी कृषि बीमा कार्यान्वयन गर्ने बजार र अनुसन्धानमा देखिएका समस्या हल गर्नुपर्ने बताउनुभयो। साथै उहाँले निजी क्षेत्रको सहकार्य र प्रविधिको प्रयोगमा जोड़ दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले समग्रमा 82% प्रगति राम्रो देखिए तापनि पकेट र ब्लक क्षेत्रको प्रगति 67% मात्र रहेकाले यस विषयमा थप अध्ययन र सुधार आवश्यक रहेको औंलाउनुभयो। कार्यक्रमले सफलता हासिल गरे पनि न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा समस्या बिउ र तरकारीको अनौपचारिक आयात तथा मध्य पूर्वको द्वन्द्वका कारण उच्च घनत्वका स्याउका बिरुवा आयातमा बाधा पुगेको चुनौती औंलाइएको छ। चालू आर्थिक वर्ष 2083-84 अध्ययन वर्षको रूपमा लिई आर्थिक वर्ष 2084-85 नयाँ तरिकामा दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जनाएको छ। कृषि विभाग र माताहतका निकायको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा कार्यक्रम ललितपुरको हरिहर भवन स्थित विभागको सभाहालमा सम्पन्न भएको छ। समीक्षा अनुसार गत आर्थिक वर्षमा विभागले विनियोजित कुल 5 अर्ब 36 करोड 91 लाख रुपियाँ मध्ये 3 अर्ब
68 करोड 39 लाख रुपियाँ खर्च गर्दै 68.61% वित्तीय प्रगति हासिल गरेको छ। विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरे पनि केही पूर्वाधार निर्माण र दरबन्दीको अभावका कारण अपेक्षाकृत बजेट खर्च हुन नसकेको विभागले जनाएको छ। आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिक तथा वार्षिक अवधिको प्रगति समीक्षा बैठकमा विभाग अन्तर्गतका आयोजना तथा कार्यक्रमहरूको स्थिति प्रस्तुत गरिएको थियो। कृषि विभागको वार्षिक भारित प्रगति 93.99% र वित्तीय प्रगति 92.78% रहेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रको वार्षिक भारित प्रगति 92.53% रहेको छ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रको वार्षिक भारित प्रगति 88.96% र वित्तीय प्रगति 91.03% हासिल भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको चौथो त्रैमासिकमा 100% भारित प्रगति गर्दै वार्षिक रूपमा 88.57% भारित प्रगति हासिल गरेको छ। रानी जमरा कुलरिया सिंचाई आयोजनाको वार्षिक भारित प्रगति 86.15% र वित्तीय प्रगति 78.03% पुगेको छ। गत आर्थिक वर्षमा उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान बापत कुल 2,17,87,00,000 भन्दा बढी रकम वितरण गरी करिब 65,600 कृषकलाई लाभान्वित गराएको छ। त्यस्तै 12 द्रुत विश्लेषण प्रयोगशालाबाट 34,000 भन्दा बढी तरकारी तथा फलफूलका नमूना परीक्षण गर्दा 79.37% उपभोग योग्य पाइएको छ भने 160 अखाद्य नमूना नष्ट गरिएको छ। यसका साथै 2,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा फलफूल बगैंचा विस्तार र एएमपीआईएस नेपाल मोबाइल एप मार्फत 12 कृषि बजारको दैनिक थोक बजार मूल्य सार्वजनिक गर्ने व्यवस्था मिलाइएको कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। समीक्षा गोष्ठीमा केन्द्रीय कृषि प्रयोगशाला, राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्र, व्यवसाय किट विकास केन्द्र, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र, रानी जमरा कुलरिया सिंचाई आयोजना र राष्ट्रिय बीमा प्राधिकरणका तर्फबाट आफ्ना कार्यालयको वार्षिक प्रगति तथा प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रगति विवरणमाथि सहभागीहरूबीच गहन छलफल भएको थियो। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत साताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। बागमती, गण्डकी र कोशी प्रदेशका धेरै केन्द्रहरूमा तथा लुम्बिनी र मध्य प्रदेशका केही केन्द्रहरूमा 100 मिलिमिटर भन्दा बढी साप्ताहिक वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदर भन्दा कम साप्ताहिक औसत अधिकतम तापक्रम र सरदर भन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताको सुरुमा मनसुनको न्यून चापी रेखा सरदर स्थान आसपास नै रहनेछ भने साताको अन्त्यतिर सरदर स्थानबाट उत्तरतर्फ नेपाल नजिकै सर्ने देखिन्छ। हिमाली भूभागका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै, साताको मध्यमा धेरै र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ भने साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षा हिमपातको सम्भावना छ। त्यसैगरी पहाड़ी भूभागका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानमा, साताको मध्यमा धेरै र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने साताको मध्य र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैगरी तराई भूभागमा साताको सुरुमा थोरै स्थानमा, साताको मध्य र अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको मध्यमा थोरै स्थानमा, अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। त्यसकारण कृषि अथवा पशुपक्षी पालन गर्दा आफ्नो ठाउँको मौसमलाई ध्यान दिएर कृषि कर्म गर्नुहुन हामी अनुरोध गर्दछौ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो सता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म।
धान बालीमा हरियो मलको रूपमा तयार भएको यो जोला 20 केजी प्रति कट्ठा वा 30 केजी प्रति रोपनीका दरले प्रयोग गर्नुपर्छ। यो जोला वृद्धिका लागि कम्तीमा 10 दिनसम्म धान खेतमा पानीको गहिराई 5-10 सेन्टिमिटर कायम गर्नुपर्छ। साथै खेतमा पानी र यो जोला बगेर जान दिनु हुँदैन। असार महिनामा लगाएको र खेतमा राम्रोसँग ढाकेको अवस्थाको यो जोलालाई धानको पहिलो गोडाईमा राम्रोसँग माटोमा मिलाउनु पर्छ। सुक्खा सरुवा धानका साथै रोपेको धानमा झारपात व्यवस्थापन लागि 20 बाहिरी बेग 25 लिटर पानीमा 12 ml का दरले एक रोपनीमा अथवा 17 लिटर पानीमा 8 ml को दरले एक कट्ठामा धान छरेको 15-25 दिन भित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्ल्याट फेन नोजलको प्रयोगले स्प्रे गर्नुपर्छ। धान रोपेको 2-3 हप्ता पछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धान बालीमा फेद कुहिने रोग लाग्ने हुनाले नियमित अवलोकन गर्नुपर्छ। नियन्त्रणका लागि रोगी बोटहरू उखेलेर नष्ट गर्नुपर्छ। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि 2 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाएर 8-10 दिनको फरकमा 2-3 पटक बोट भिज्ने गरी छर्काउनुपर्छ। धान रोपेको 25-30 दिन पछि गाँज आउने समयमा नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएका मात्रा अनुसार युरिया ट्रपडेस गर्नुपर्छ। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी ट्रपडेस गर्ने समयमा छर्काउनुपर्छ। धान खेतमा ट्रपडेस गरिसकेपछि कम्तीमा 24 घण्टासम्म खेतमा पानी बग्न दिनु हुँदैन। सबै किसिमका फलफूल तथा तरकारी बालीमा मौसमको अवस्था हेरेर कडा घाम लागेको अथवा धेरै हावा लागेको पानी परिरहेको बेला नपारी मात्र विषादी छर्काउनुपर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुपर्छ। स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बासना नभएको अथवा भण्डारणमा स्काल्ट विकृतिले फल खैरो भई गुणस्तर बिग्रिनु हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्ण रूपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुपर्छ। मध्य पहाडमा भदौमा लगाइने आलुका लागि कुमल सेतो 3, कुमल सेतो 4, कुल्फी ज्योति, डेजिरे, जनकदेव, कुमल उज्जवल, कुमल उपहार, कुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बिउ भरपर्दो स्रोतबाट व्यवस्था गर्नुपर्छ। रायो बालीका लागि मनकामना, कुमल चौडा पात, कुमल रातो पात आदि जातको नर्सरी राख्दा पानी जम्ने बनाउनु हुँदैन। नर्सरी राख्दा एक भित्ता अथवा भनौँ 15-20 सेन्टिमिटर अग्लो र 1 मिटर चौडाइको ब्याड बनाई 4 अङ्गुल अथवा भनौँ 5 सेन्टिमिटरको फरकमा लाइन कोरेर पातलो गरी बिउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुपर्छ। तराई तथा मध्य पहाडमा 40 दिने र मिनी अर्ली जातको मुला लाइनदेखि लाइनको दूरी 45 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 25 सेन्टिमिटर हुने गरी 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। मध्य पहाडी जिल्लामा सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी ड्याङ उठाएर मात्र रोप्नुपर्छ। खुर्सानी बालीमा ढुसीका कारण बोट ओइलाउने रोग लागेमा पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7-10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरिको माटो भिज्ने गरी छर्काउनुपर्छ। वर्षातको मौसममा 6 महिनाभन्दा बढी उमेरका गाई गोरुमा साउने अथवा 3 दिने ज्वरो देखा परेमा फेनाइल ब्याक्टोजोन समूहका औषधिहरू 10-15 ml को सुई मासुमा 1-2 पटक लगाउनुपर्छ। वर्षातको समयमा सुरक्षित ओत खोज्दै गोठभित्र पस्ने सर्पहरूबाट पशु चौपायालाई जोगाउनको लागि गोठको बाहिरी भागमा अथवा कुना काप्सामा कडा गन्ध आउने फिनाइल छर्काउनुपर्छ। साथै गोठको वरिपरि बाबरी, कागती अथवा मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुपर्छ। हाल सुँगुर बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको जोखिम बढ्दै गएको हुँदा फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुपर्छ। रोगी बङ्गुरलाई अलग राख्ने, बङ्गुरको ओसार पसार अथवा आउजाउतमा नियन्त्रण गर्ने र गोठ सरसफाईमा ध्यान दिनुपर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि अथवा पशु पक्षी पालन सम्बन्धी कुनै पनि जिज्ञासा भएमा किसान कल सेन्टरको फोन नम्बर 1660195000 फोन गरेर आवश्यक परामर्श लिन सक्नुहुन्छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र मोहदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो।
1: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
3: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौं।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

0: राम्रै भएन।
1: पक्नुहोस्, कोही पनि व्यक्ति बोक्सी अथवा डाइना हुन सक्दैन। बोक्सी डाइना भनेर कसैलाई दुर्व्यवहार गर्नु कानुन विपरीत हो। कानुन विपरीत काम गर्नेलाई कारवाही हुन्छ।
2: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 7:25 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम घटना र विचार। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। विश्व आदिवासी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। आदिवासीको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। आयात बढ्दै गएकाले अनावश्यक सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। र समुद्री आँधी डल्फिनका कारण चीनको साङ्घाईमा 1,300 उडान रद्द।

0: दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्य र प्रतिनिधि सभा सदस्य बीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा देशका समसामयिक बहुआयामिक र नीतिगत नागरिक सरकार मन्त्री व्यवस्थापिका संसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढङ्गले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न कार्यक्रम तय गरिएको विज्ञप्तिमा जनाइएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी कङ्ग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कङ्ग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीको सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधान सम्मत आवश्यक र औचित्यपूर्ण रहेको दावी गर्दै सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही नेताहरूले असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको बताउनुभयो। बैठकमा सभापति थापाले समसामयिक राजनीतिक प्रस्ताव र केन्द्रित विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको छ। केन्द्रीय कार्य समिति बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकमा प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। विभिन्न सुविधा, अवसर, शिक्षा तथा रोजगारीका लागि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइसराई गर्ने क्रम बढ्दै जाँदा दुर्गम तथा दूरदराजका कतिपय गाउँठाउँ सुनसान बन्दै गएका छन्। यसै क्रममा बागलुङमा पनि बसाइसराई बढ्दै गएपछि बढ्दो बसाइसराई रोक्न बागलुङका स्थानीय तहहरूले भने कृषि, रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
1: बढ्दो बसाई सराई रोक्न बागलुङका सबै स्थानीय तहले कृषि, रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बढ्दो बसाई सराई यहाँका स्थानीय तहको चुनौती नै बनेको छ। वैदेशिक रोजगारका कारण गाउँघर रित्तिने तथा खेतीयोग्य जमिन बाँझिँदै जान थालेपछि बसाई सराई रोक्न यहाँका स्थानीय तहले विशेष नीति तथा कार्यक्रम निर्माण गरेका हुन्। बसाई सराई रोक्न स्थानीय तहले कृषि, पशुपालन, उद्यमशीलता प्रवर्धन, उत्पादनमा आधारित अनुदान लगायतका कार्यक्रमलाई प्राथमिकता दिएका हुन्। काटेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक।
2: यहाँका युवाहरूलाई रोक्नको लागि विशेष त हामी आर्थिक विकास समिति मार्फत उत्पादनमा आधारित अनुदानका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, शीतवर्गका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, सिपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौँ। उहाँहरूलाई चाहिने तत्कालीन पूर्वाधारका कार्यक्रमहरू जस्ता मौरी पालन तालिम गर्यो भने औलेतमा मौरीको घारहरू दिने, बाख्रा पालन तालिम गर्यो भने उसलाई बाख्राहरू उपलब्ध गराउने, उहाँहरूले उत्पादन गरेको चिजलाई बिक्री वितरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू हामी सञ्चालन गरेका छौँ।
1: विदेश पलायन रोक्नका लागि विदेशबाट फर्केर गाउँ घरमै केही गर्न चाहने युवाका लागि घुम्ती कोष मार्फत कर्जा दिने तथा युवा मैत्री, कृषि मैत्री कार्यक्रम निर्माण गरेको बताउनुहुन्छ बागलुङको चैमनी नगरपालिकाका उपाध्यक्ष हरिहर शर्मा।
3: वैदेशिक रोजगारीबाट फर्केर यही केही गर्न चाहने युवाहरूका निम्ति हामीले घुम्ती कोषका मार्फत उहाँहरूलाई बढीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौँ भने बाहिरबाट बसाई सरेर आउनेहरूका निम्ति जैमिनी प्याकेजको एउटा मानिसलाई बस्नका निम्ति चाहिने न्यूनतम पूर्वाधारहरू व्यवस्थापन हुने त्यो जैमिनी प्याकेजको कार्यक्रम पनि बनाएका छौँ। युवा मैत्री, कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौँ।
1: बढ्दो बसाई सराई प्रति यहाँको स्थानीय सरकार मात्र नभएर निजी संघ संस्थाले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। आत्मनिर्भर हुनका लागि स्वदेशमै विकल्प खोज्नु पर्ने बागलुङ उद्योग वाणिज्य

0: संघका अध्यक्ष राजन कुमार साक्य बताउनुहुन्छ।
1: देशलाई अब के दिनुपर्छ, हामीले हामी आत्मनिर्भर हुनुपर्छ, परनिर्भर हुनु भएन। हामीले चाहिँ देशमै उत्पादन हुने चिजहरू उत्पादन गरेर कसैले केही खेती गर्ला, कसैले व्यापार गर्ला, कसैले उद्योग चलाउला, कसैले बाख्रा पाल्ला, सबै लाग्नु पर्यो। एउटाको कमाइले सबैले खान्छ भन्दाखेरि घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन।
0: बसाई सराई पूर्ण रूपमा रोकिन सम्भव छैन, तर गाउँ घरमै सेवा सुविधा थप गर्दै स्थानीय तह तथा यहाँका निजी संघ संस्थाले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बढ्दो बसाई सराई न्यूनीकरण गर्न सकिने सहज अनुमान गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: हुलाकी सड़क अन्तर्गत जनकपुर भिट्ठा मोड़ जोड्ने सड़कमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका एक पर्सा स्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु शास्तिपूर्ण यात्रा गर्न बाध्य छन्। सड़कको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासी र यात्रुले दैनिक रूपमा शास्ति खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सड़कको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर विगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीयले बताएका छन्। बैतडीमा 76% आमाले पूर्ण स्तनपान गराउने गरेको तथ्याङ्क रहेको छ। बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्ने भए पनि 24%ले अझै पूर्ण स्तनपान नगराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: बैतडीमा गएको आर्थिक वर्षमा 3,540 आमाले बच्चा जन्माएकोमा 2,691 जनाले मात्र पूर्ण स्तनपान गराएको स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्की,
4: 76% आमाले पूर्ण स्तनपान गराएको भन्ने विवरण छ। राष्ट्र स्तरमै हेर्दाखेरि पनि विगत हाम्रो विभिन्न सर्वेहरूले 70% आमाले गराउँथ्यो भने अहिले राष्ट्र स्तरमा हेर्दाखेरि 56% आमाले मात्र पूर्ण स्तनपान गराएको अवस्था।
3: आमाको दुधमा बच्चाका लागि आवश्यक सबै पोषक तत्त्वहरू पाइने भएकाले 6 महिना सम्म उसलाई आमाको दुध बाहेक अन्य खानेकुरा खुवाउन नहुने बताउनुहुन्छ श्री अहेब मोहन कलौनी।
4: बिरामी अवस्थामा बाहेक झोलीले औषधि चाहिँ खुवाउन मिल्छ, त्यो बाहेक अन्य नर्मल कन्डिसनमा चाहिँ पानीको एउटा खोपा पनि नखुवाइदान, यदि स्तनपान गराउँछ भने त्यसलाई चाहिँ हामी पूर्ण स्तनपान भनेर मिल्छ।
3: बच्चा जन्मेको 1 घण्टाभित्र आमाको बिगौती दुध र 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्ने बताउनुहुन्छ पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
5: झाडा पाखाला अब पेटका समस्याहरू लगायतका रोगहरू लाग्ने गर्छन्, त्यस कारणले अब आमाको दुध शिशुको लागि एकदमै पोषिलो, सफा, सुरक्षित र बताउन पनि सजिलो हुने हो।
3: बच्चाको वृद्धि र विकासमा आमाको दुध अमृत समान हुने भएकाले 6 महिनासम्म आमाको दुध मात्रै खुवाउनु पर्ने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: रेडियो नेपालका पूर्व कर्मचारी महेन्द्र राई माझीको 49 वर्षको उमेरमा निधन भएको छ। विगत 5 वर्षदेखि अस्ट्रेलिया बस्दै आउनुभएका राई माझीको आज बिहान आफ्नै निवासमा हृदयघातका कारण निधन भएको उहाँको परिवारले जनाएको छ। विक्रमसम्म 2076 सालमा अवकाश लिनुभएका राई माझी अङ्ग्रेजी समाचार सम्पादक एवं वाचकका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँ संगीत क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो। उहाँको निधनमा रेडियो नेपालले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी डल्फिन पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका 2 प्रमुख विमानस्थलले आज 1,300 भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4 लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले हिजो ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। ताइवानका केही वायु सेवा कम्पनीले पनि आज चीनतर्फका उडान रद्द गरेका छन्। आँधीको अधिकतम निरन्तर हावाको गति प्रति घण्टा करिब 162 किलोमिटर रहेको अनुमान गरिएको थियो। आँधीका कारण भारी वर्षा भइरहेको र बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन्। आँधी आइतबार अबेर झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। मौसमविदहरूले आगामी केही दिनमा ती क्षेत्रमा 200-400 मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। जेजियाङको ताइझोउ सहरबाट हिजो साँझसम्म करिब 390,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्व नेत्री आङ सान सु कीको पूर्ण तथा निशर्त रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले गरेको आह्वान अस्वीकार गरेको छ। म्यानमारको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ। राष्ट्रपति मिन आङ ख्लाइङले सन् 2021 सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यानमारले आसियानसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएको छ। आसियानले सन् 2021 म्यानमारमा हिंसा अन्त्य गरी सम्बन्धित पक्षबीच संवाद सुरु गराउने उद्देश्यले 5 बुधे सहमति गरेको थियो। विशेष दूत मार्फत उक्त सहमति कार्यान्वयन गराउने प्रयास भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै मिन आङ लाइङलाई आसियानका उच्च स्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको छ। 81 वर्षीय सुकीले राजधानी नेपितावमा अज्ञात स्थानमा अझै नजरबन्दको सजाय भोगिरहनु भएको छ। उहाँमाथिका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित रहेको उहाँका समर्थक तथा मानवाधिकारवादी संस्थाहरूले बताउँदै आएका छन्। सन् 2021 सत्ता कब्जा गरेपछि म्यानमारमा सैन्य शासन विरूद्ध सशस्त्र विद्रोह र द्वन्द्व जारी छ। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई अतिरिक्त ग्यास खरिद गरी सञ्चय नगर्न अनुरोध गरेको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकता भन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने देखिन्छ, संघको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकोले ग्यासको अभाव हुने सम्भावना नै नरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपाल निगमको विशेष पालमा भारतका विभिन्न रिफाइनेरीहरूबाट सहजै हाल एलपी ग्यासको आयात करिब 15% बढेको संघले उल्लेख गरेको छ। त्यसै गरी सहज रूपमा एलपी ग्यासको आयातसँगै ग्यास उद्योगबाट सिलिन्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेकोले सञ्चय नगर्न संघले उपभोक्ताहरूलाई आग्रह गरेको छ। नेपालको अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। मुलुकभित्र नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएको हो। यसै क्रममा क्युआर कोडमा आधारित भुक्तानी प्रणालीमा करिब 92% वृद्धि भएको छ। आर्थिक वर्ष सन् 2024-25 डिजिटल भुक्तानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ। मुलुकभर डिजिटल वालेट प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढेर 2,67,65,000 भन्दा बढी पुगेको छ। त्यसै गरी मोबाइल बैङ्किङका ग्राहकहरूको संख्या पनि 2,77,41,000 नागेको छ। डिजिटल वालेट र मोबाइल ब्याङ्किङको यो फड्कोले सर्वसाधारणमा वित्तीय साक्षरता र प्रविधिप्रति विश्वास बढ्दै गएको स्पष्ट देखाएको छ। आर्थिक वर्ष सन् 2024-25 क्युआर कोड मार्फत हुने भुक्तानीको संख्या र मूल्य दुवैमा ऐतिहासिक रेकर्ड निर्माण भएको छ। क्युआर भुक्तानीको संख्यामा 92.5% र कुल कारोबार मूल्यमा 91.8% वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुको खरिद ठुला व्यापारिक तथा सेवामूलक क्षेत्रमा समेत सर्वसाधारणले क्युआर स्क्यान गरेर सहजै भुक्तानी गर्न थालेका छन्। आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। यस दिन सुनको मूल्य तोलामा 4,800 रुपियाँले बढेर 3,01,700 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको शुक्रबार तोलामा 900 रुपियाँले बढेर सुनको भाव 2,96,900 रुपियाँमा कारोबार भएको थियो। त्यसै गरी आइतबार चाँदीको मूल्य पनि तोलामा 70 रुपियाँले बढेर 4,600 रुपियाँमा कारोबार भएको छ। गएको माघ 15 गते सुनको भाउ तोलामा 20,500 रुपियाँले बढेर 3,39,300 रुपियाँमा कारोबार भएको थियो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
8: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिता कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको मिति अनुसार एनपिएल दशैं लगत्तै सुरु हुने भएको हो। दशैंको पूर्णिमाको भोलिपल्ट सुरु हुने एनपिएलका लागि सहभागी 8 फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन्। टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ। एनपिएलमा साबिक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, कर्णालियाक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ड्सले प्रतिस्पर्धा गर्नेछन्। क्यानले मिति तय गरे पनि खेलको तालिका भने सार्वजनिक गरेको छैन। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपिएल 2026 लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इङ्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभाव प्रदर्शन गर्दै आएका छन्। स्लो लेफ्ट आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले T20 क्रिकेटमा 23 विकेट लिएका छन्। जैबले हालै भाइटालिटी ब्लास्ट र द 100 समेत सहभागिता जनाइसकेका छन्। सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। सुदूरपश्चिम रोयल्सले कप्तान दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै सुदूरपश्चिम अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई अनुबन्ध गरेको छ।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति देशका पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेसका साथै कोशी बागमती गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस, वर्षा 9.4 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 15.3 मिलिमिटर। दिपालको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विश्व आदिवासी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। आदिवासीको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। आयात बढ्दै गएकाले अनावश्यक सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। र समुद्री आँधी डल्फिनका कारण चीनको साङ्घाईमा 1300 उडान रद्द। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
10: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
11: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो।
9: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
11: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौं।
9: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ।

0: र नवीन राजनीतिक अभ्यासको थालनी गर्ने भएको छ नागरिक नीति र नेतृत्व अभियान। प्रस्तुत छ रासोपाको यस अभियान सम्बन्धी तयार पारिएको यो रिपोर्ट।
1: आगामी भदौ महिनादेखि सुरु हुने यो अभियान अन्तर्गत सरकारमा सहभागी रासोपाका मन्त्रीहरू महिनाको कम्तीमा एक पटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार समेत रहनुभएका रासोपाका सहमहामन्त्री असीम शाहद्वारा जारी विज्ञप्ति अनुसार यो कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणमा नागरिक संवाद साँझ 5 देखि 6 बजेसम्म, यो समय पूर्ण रूपमा आम नागरिकका लागि खुला रहनेछ, जहाँ मन्त्रीहरूले सर्वसाधारणका गुनासा समस्या अपेक्षा र सुझावहरू प्रत्यक्ष सुन्नुहुनेछ। दोस्रो चरणमा भने नेतृत्व संवाद हुनेछ साँझ 6 बजेपछि। नागरिक संवादबाट प्राप्त सुझावहरूलाई आधार बनाएर मन्त्रीहरू केन्द्रीय सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरू बीच संयुक्त बैठक बस्नेछ। यस चरणमा समसामयिक र नीतिगत विषयमा गहन छलफल गरी भूमि तहका मुद्दाहरूलाई राज्यको नीति निर्माणमा समावेश गरिनेछ। सामान्यतया मन्त्री वा उच्च पदस्थ अधिकारीहरूलाई भेट्न प्रशासनिक झन्झट बेहोर्नु पर्ने र सिंहदरबारको ढोकाहरूसम्म पुग्न सर्वसाधारणलाई धौधौ हुने विद्यमान परिस्थितिमा यो कदम अत्यन्तै आशा लाग्दो देखिएको छ। सरकार र नागरिक बीच रहेको दूरी घटाउन, मन्त्रीहरूलाई आम जनताप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउन र भुइँ मान्छेका आवाजलाई सिधा राज्यको नीति र कानून निर्माणसम्म पुर्याउन यो कार्यक्रमले मजबुत पुलको काम गर्ने अपेक्षा गरिएको छ। पार्टी सरकार व्यवस्थापिका र नागरिक बीचको यो चौतर्फी समन्वयले लोकतान्त्रिक मूल्य मान्यतालाई थप प्रगाढ बनाउनेछ। राजनीतिक नेतृत्व निर्वाचित भइसकेपछि जनताबाट टाढिने परिपाटीलाई तोड्दै नागरिकको निरन्तर निगरानी र सुझावलाई स्वीकार्ने यो प्रतिबद्धताले पारदर्शिता जनउत्तरदायी र परिणाममुखी राजनीतिक संस्कारको विकासमा महत्वपूर्ण योगदान पुर्याउने निश्चित छ। भदौदेखि सुरु हुने यो रचनात्मक अभ्यास अन्य राजनीतिक दलहरूका लागि पनि एउटा अनुकरणीय नजिर बन्न सकोस्, जसले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै जनमुखी बनाउन मद्दत पुर्याउनेछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच मतभेद बढेको भन्ने राजनैतिक वृत्तको हल्लालाई सभापति लामिछानेले स्पष्ट रूपमा खारेज गरिदिनु भएको छ। हिजो शनिबार काठमाडौँमा आयोजित नेपाली युवा उद्यमी मञ्चको 22 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै लामिछानेले पार्टी र सरकारबीच असमझदारी भएको कुरालाई विशुद्ध रूपमा स्न्याक्स जस्तै हलुका अफवाह मात्रै भएको दावी गर्नुभयो। सरकारको यात्रालाई हवाई उडानसँग तुलना गर्दै उहाँले बादलको टुक्रामा जहाज छिर्दा सामान्य टर्बुलेन्स आए पनि सरकारलाई सुरक्षित गन्तव्यमा पुर्याउने गार्जियनसिप रासोपासँग रहेको बताउनु भएको छ। यस्तै सरकार लिगबाट बाहिर गए त्यसको कान समाएर पुनः सही बाटोमा ल्याउने क्षमता आफ्नो पार्टीसँग रहेको दावी पनि उहाँले गर्नुभएको छ। प्रस्तुत छ रासोपा सभापति लामिछानेको सम्बोधनमा आधारित यो विशेष रिपोर्ट।
1: संसदमा 40 वर्ष मुनिका झन्डै 50 जना सांसदको बलियो उपस्थिति, सरकारको बागडोर र नयाँ पुस्ताको आशा, तर पछिल्ला केही दिन यता राजनीतिक वृत्त एउटै प्रश्नले तातेको छ कि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच दूरी बढेकै हो त। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपछि रासोपाभित्रै विविध मतभेद चर्किएको, दुई शीर्ष नेताबीच खिचातानी सुरु भएको र सरकारको लय बिग्रिएको हल्ला व्यापक छ। यही राजनीतिक तरङ्गका बीच रासोपा सभापति रवि लामिछानेले सार्वजनिक मञ्चबाटै मुख खोल्नु भएको छ। हिजो शनिबार काठमाडौँमा आयोजित नेपाली युवा उद्यमी मञ्चको 22 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सरकार र पार्टीभित्र असमझदारी भएको भन्ने कुराहरू विशुद्ध हल्ला वा अफवाह मात्र भएको दावी गर्नुभयो।
2: कहीँ कतै सुनिन्छ कहिले काहीँ यो चाहिँ केही गडबड भयो कि केही बिग्रियो कि अलिकति राजनीतिक रूपमा अप्ठ्यारो पर्यो कि झगडा पो पर्यो कि भने जस्ता कहिलेकाहीँ रिमर्सहरू आउँछन्। त्यो रिमर्सहरूलाई तपाईँहरूले आज विकेन्ड पनि हो, ती रिमर्सहरूलाई आज स्न्याक्सको रूपमा ग्रहण गर्नु होला। त्यो रिमर्स स्न्याक्स मात्रै हो, त्यसको खासै त्योभन्दा बढी भ्याल्यु केही पनि छैन।
1: सभापति लामिछानेले आफूहरूले प्राप्त गरेको अभूतपूर्व अवसर गुमाउन नचाहेको उल्लेख गर्दै संसदमा 40 वर्ष मुनिका झन्डै 50 जना सांसदहरू रहेको तथ्य प्रस्तुत गर्नुभयो। 182 जना सांसदहरू सदनमा देखिरहँदा 2-4 जना साथीहरूको कुरा चर्चाको विषय बने पनि आफूहरू परिणाम दिनकै लागि प्रतिबद्ध भएर आएको उहाँको भनाइ थियो।
2: बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ। त्यस कारणले त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न हामी दिँदा

0: पनि दिँदैनौँ, पुगेको खण्डमा लिकबाट बाहिर गयो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौँ। एज आई सेड अर्लियर, अलिकति टर्बुलेन्सहरू कहिलेकाहीँ आइरहन्छन् यो यात्रामा हिँडिरहँदाखेरि, बाटोमा कहिलेकाहीँ बादलका टुक्राहरूमा जहाज छिर्दाखेरि जहाज हल्लिन्छ, तर जहाज हल्लियो भन्दैमा लौ दुर्घटनामा पर्ने भयो कि छसिने भयो कि भनेर डर मान्नु पनि पर्दैन। एज आई सेड अर्लियर, सिट ब्याक एन्ड रिल्याक्स। हामी सही ढङ्गले असल नियतका साथ यो जहाजलाई गन्तव्यमा पुर्याउँछौँ।
1: सरकारले चार महिनामै केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसङ्गमा लामिछानेले चार महिनामै सरकारको मूल्याङ्कन गरिहाल्ने समय नभए पनि सरकारले बिस्तारै छनक देखाइरहेको र अझ राम्रो परिणाम आउने गरी अघि बढिरहेको बताउनु भयो। आफूहरूले कुनै एक मान्छेले अर्को मान्छेलाई नभई इतिहासलाई नै बाचा गरेको बताउँदै लामिछानेले भन्नुभयो,
0: हामीले हिस्ट्रीलाई प्रमिस गरेका हो, यो देशलाई, यो देशको जेनेरेसनलाई, आउने जेनेरेसनलाई प्रमिस गरेको। त्यस कारणले आफ्नो बाचा, आफ्नो प्रतिबद्धताबाट पछाडि हट्ने भाग्ने छुट हामी कसैलाई पनि छैन। र म फेरि पनि स्पष्ट गर्न चाहन्छु, सरकारले आफ्नो बाचा, आफ्नो लक्ष्य अनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनैतिक पार्टी छ।
1: यसै क्रममा लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापारिक वातावरण बनाउन नसकिने स्पष्ट पार्नुभयो। व्यवसायीले गरेका गल्ती वा कमजोरीलाई अन्य अपराधी जस्तो साँझ बिहान कहिले थुन्ला भन्ने त्रासमा राख्न नहुने र तिनलाई आर्थिक अपराधका रूपमा मात्र हेरिनुपर्ने पार्टीको स्पष्ट लाइन रहेको उहाँले बताउनुभयो। हिजोको नेतृत्वलाई दोष दिएर उम्कने पक्षमा आफू नरहेको भन्दै अब बल आफ्नै कोर्टमा आइसकेकाले समस्याको समाधानतर्फ लाग्ने उहाँको भनाइ थियो। राजसभाभित्र रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच दूरी बढेको भन्दै बाहिर आएका समाचारलाई सभापति लामिछानेले पूर्ण रूपमा खारेज गरिदिनु भएको छ। शीर्ष नेतृत्वबीच कुनै मनमुटाव नरहेको र सरकार तथा पार्टीलाई एउटै लयमा अघि बढाउन दुवै नेता पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट संकेत उहाँको सम्बोधनले दिएको छ। बादलका टुक्रामा जहाज छिर्दा आउने सामान्य हलचल जस्तै राजनीतिक उतार चढावलाई चिर्दै यो युवा नेतृत्वले देशलाई सही गन्तव्यमा पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। त्यसैले बाहिर फैलिएका भ्रम र आशंकाहरूलाई चिर्दै रवि बालेनको सहकार्य अझ मजबुत र परिणाममुखी बन्ने सकारात्मक सन्देश सभापति लामिछानेको भनाईले दिएको छ।
2: विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान र परम्परागत ज्ञानको संरक्षण गर्ने उद्देश्यका साथ आज नेपालमा पनि विभिन्न चेतनामूलक र सांस्कृतिक कार्यक्रम गरी 32 विश्व आदिवासी दिवस मनाइएको छ। काठमाडौँको सडकमा जनजातिका झाँकी मौलिक वेशभूषाको रौनक छाइरहँदा राजनीतिक वृत्तमा भने संविधान प्रदत्त समानुपातिक समावेशिता र पहिचानको मुद्दालाई लिएर बहस पेचिलो बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेल तथा विभिन्न दलका नेताहरूले वर्तमान संविधानले नै आदिवासी जनजातिको अधिकार र प्रतिनिधित्व सुनिश्चित गरेको दावी गरिरहँदा प्रतिपक्षी दलहरूले भने समावेशिता र संघीयतालाई कमजोर बन्ने हो कि भनेर आशंका व्यक्त गरेका छन्। सांस्कृतिक उत्सवको यो दिनले अधिकार प्राप्तिको समीक्षासँगै राज्यका हरेक तहमा आदिवासी समुदायको अर्थपूर्ण र न्यायपूर्ण सहभागिता कसरी सुनिश्चित गर्ने भन्ने गम्भीर प्रश्न पुनः सतहमा ल्याइदिएको छ। प्रस्तुत छ 32 विश्व आदिवासी दिवस सम्बन्धी तयार पारिएको यो रिपोर्ट।
1: आज अगस्त 9 अर्थात् 32 विश्व आदिवासी दिवस, आदिवासी जनजातिको अधिकार, पहिचान र परम्परागत ज्ञानको संरक्षण भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर यो दिवस मनाइएको छ। काठमाडौँको भ्रिकुटी मण्डपदेखि खुला मञ्चसम्म निकालिएको र्यालीमा विभिन्न जात जातिका झाँकी वेशभूषा र सांस्कृतिक प्रस्तुतिले राजधानीमा बेग्लै रौनक थपेको थियो। तर सांस्कृतिक उत्सवको यो चमकभित्र अधिकार र समावेशिताको राजनीतिक बहस भने उत्तिकै पेचिलो बनेको छ। यसै सन्दर्भमा राजनीतिक नेतृत्व र राष्ट्र प्रमुखले शुभकामना सन्देश दिँदै संविधानले आदिवासी जनजातिको अधिकार र समावेशिता सुनिश्चित गरेको दावी गर्नुभएको छ। आदिवासी जनजातीय आयोगको

0: जारी गर्नुभएको सन्देशमा समानुपातिक समावेशिता र पहिचानका उपलब्धिलाई अझै सुदृढ गर्दै लानुपर्नेमा जोड दिनुभएको छ। नेपालको कुल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने आदिवासी जनजाति समुदायले जल, जमिन र जंगलको संरक्षणमा परम्परागत रूपमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार विश्वका 90 देशमा करिब 47,60,00,000 आदिवासी बसोबास गर्छन्, जो कुल जनसङ्ख्याको 6% भन्दा कम भए पनि विश्वका चरम गरिबहरू मध्ये 15% उनीहरूकै हिस्सा छ। नेपालमा पनि संविधानले अधिकार त दियो, तर व्यवहारमा उनीहरूको भाषा, संस्कृति र प्राकृतिक स्रोतमाथिको अधिकार अझै पूर्ण रूपमा सुरक्षित हुन नसकेको गुनासो कायमै छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यो दिवसलाई उत्सवमा मात्र सीमित नगरी प्राप्त उपलब्धिको समीक्षा र बाँकी अधिकार प्राप्तिको संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताउनुहुन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार काठमाडौँका सडकमा वर्षमा एक दिन देखिने झाँकी र नेताहरूका शुभकामना सन्देशले मात्रै आदिवासी जनजातिका सवाल सम्बोधन हुँदैनन्। नीति निर्माण र निर्णायक तहमा उनीहरूको अर्थपूर्ण सहभागिता र मौलिक पहिचानको संरक्षण व्यवहारमै नदेखिएसम्म यो दिवस केवल औपचारिक वार्षिक अनुष्ठानमा परिणत हुने जोखिम रहिरहनेछ।
1: श्वास रहेसम्म आस रहन्छ, नेपाली समाजमा प्रचलित यो लोकोक्तिले जीवनको सङ्घर्ष र आशालाई दर्शाउँछ। तर तथ्याङ्कले अर्कै कहाली लाग्दो चित्र देखाउँछ। नेपाल प्रहरीका अनुसार देशमा दैनिक औसत 19 जनाले ज्यान फाल्ने गरेका छन्। मानिस किन आफ्नै जीवन समाप्त गर्ने कठोर निर्णयसम्म पुग्छ? के यो मृत्युको चाहना हो वा असह्य पीडाबाट मुक्ति पाउने अन्तिम प्रयास? थप विश्लेषण सहित सहकर्मी हरिराम पौडेल।
2: नेपाल प्रहरीको 5 वर्षको तथ्याङ्क हेर्दा वार्षिक झन्नै 7,000 मानिसले आत्महत्या गर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर यो संख्या वार्षिक 7,00,000 भन्दा बढी छ। 2081 नेपाल प्रहरीले गरेको अध्ययन अनुसार यसबाट प्रभावित हुनेमा 85% विपन्न तथा मध्यम वर्गका नागरिक छन्। मनोवैज्ञानिकहरूका अनुसार मानिसले मृत्यु होइन पीडाबाट छुटकारा चाहेको हुन्छ। अमेरिकी मनोवैज्ञानिक एडिवन स्नाइडम्यानको साइकाचे सिद्धान्त अनुसार जब मानसिक र भावनात्मक पीडा सहन सक्ने सीमा पार हुन्छ मानिसले विवेक गुमाउँछ। थोमस जोइनरको सिद्धान्त अनुसार 3 अवस्था आफू बोझ भएको महसुस हुनु, समाजबाट अलग्गिनु र पीडा सहने क्षमता घट्नु एकैपटक आउँदा मानिस यस्तो बाटो रोज्न पुग्छ। पूर्वीय दर्शनले जीवनलाई कर्म र मोक्षको माध्यम मान्दै आत्महत्यालाई अज्ञानता र महापापका रूपमा व्याख्या गरेको छ। यीशु परिषदले देहत्याग गर्नेहरू अन्धकारमय लोकमा जाने उल्लेख गर्छ भने वेदले जिजी विशेषम समा अर्थात 100 वर्षसम्म जिउने इच्छा राख्न प्रेरित गर्छ। आत्महत्या व्यक्तिगत कमजोरी नभई उपचार चाहिने मानसिक संकट हो। रोकथामका लागि विभिन्न कदम चाल्न सकिन्छ। व्यक्तिमा एक्लोपन वा निराशा देखिएमा उपदेश दिनुको साटो सहानुभूतिपूर्वक उसका कुरा सुनिदिने र पारिवारिक निर्णयमा छलफल बढाउने, घटनाको सनसनीपूर्ण रिपोर्टिङ नगरी संवेदनशीलता अपनाउने र अनिवार्य रूपमा सहायता नम्बर समावेश गर्ने, मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यका रूपमा गाउँ गाउँसम्म पुर्याउने, निशुल्क परामर्श उपलब्ध गराउने र 1166 हेल्पलाइनको व्यापक प्रचार प्रसार गर्ने, सहानुभूतिपूर्व व्यवहार, समयमै परामर्श र सकारात्मक सोचको विकासले धेरै जीवन जोगाउन सकिन्छ। यदि तपाईँ वा तपाईँको वरपर कसैलाई मानसिक तनाव छ भने राष्ट्रिय हेल्पलाइन 1166 सम्पर्क गरी सहयोग लिन सक्नुहुनेछ।
1: असह्य मानसिक पीडा, निराशा र एक्लोपनको त्यो क्षण जसले मानिसलाई जीवन नै त्याग्ने सम्मको कठोर मोडमा पुर्याउँछ। तर मनोविदहरूका अनुसार यो कुनै स्थायी समस्याको तत्कालीन आवेग मात्र हो, जसलाई उचित परामर्श, उपचार र मायालु साथले पूर्ण रूपमा रोक्न सकिन्छ। यसै सन्दर्भमा मानिसमा आत्महत्याको सोच आउनै नदिन के गर्ने, मानसिक स्वास्थ्य समस्याको पहिचान र यसको वैज्ञानिक निदान कसरी गर्न सकिन्छ भनेर वरिष्ठ मानसिक रोग विशेषज्ञ प्राध्यापक डाक्टर सुरेन्द्र शेरचनसँग सहकर्मी हरिराम पौडेलले कुराकानी गर्नुभएको छ।
3: धेरै जसो केसहरूमा चाहिँ पूर्व परिवर्तनहरू उनको व्यक्तिको चाहिँ लवाई खवाई बोलीचाली व्यवहार सदाको भन्दा अलिअलि केही हिन्टहरू झन् आइसकेको झन् हुन्छ। जस्तै भनौँ न विभिन्न धेरै घोरिएर सोचिराख्ने एक्लो बसिराख्ने जुन कुराहरूमा

0: पहिला चाहिँ उत्साहपूर्वक काममा लागिराखेको जुन चिजहरूमा लाग्दाखेरि आफूलाई चाहिँ रमाइलो लाग्थ्यो त्यो कुराहरूबाट अब चाहिँ विमुक्त भएर चाहिँ अब अलग्गिएर अब अर्कै रूपमा चाहिँ एकोरिएर टोलाएर अब सम्पर्कहरूमा नआएर आफ्नो गरिराख्नु काममा जिम्मेवारीहरूलाई पनि व्यवस्था गरेर बस्ने अब अवस्थाहरू पनि त्यसो हुन सक्छन्। कुनै कुनै केसमा चाहिँ अब अलि उमेर पुगिसकेको मानिसहरूमा चाहिँ आत्महत्याको गर्नेको त्यस्तो किसिमको अवस्थामा पुगेकोहरूले चाहिँ आफ्नो सरसम्पत्तिहरू अब विभिन्न बाँडिदिने नामहरू लेखिदिने बाँडचुड गरिदिने अरूहरूलाई चाहिँ अब सबै आफ्नो तयारी आफ्नो जिम्मेवारीमा भएका कुराहरूको सबैको चाहिँ अरूलाई चाहिँ मिलाएर चाहिँ अरू परिवारहरूलाई बर्डन नहोस् भनेर सबै आफ्नो जिम्मेवारी भएको कुराहरूको निमित्तन अब समाधानहरू गरेर पनि तयारी गरेको त्यस्तो कुरा अवस्थाहरू पनि हुन सक्छन्।
1: हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्या वा आत्महत्याको सोचलाई अझै पनि पाप वा कमजोरीको रूपमा हेर्ने भ्रम छ। यस्तो अवस्थामा व्यक्ति स्वयं वा उनका अभिभावकले नहिचकिचाई सहयोग माग्न र मानसिक सन्तुलन कायम राख्न के कस्ता चाहिँ व्यवहारिक कदम चाल्नुपर्छ छोटोमा भनिदिनुहोस् न।
0: मानसिक स्वास्थ्य सम्बन्धी जानकारी हुन जरुरत छ, सचेतना हुन जरुरत छ। किन भनेपछि मानसिक स्वास्थ्य समस्याहरू हाम्रो दैनिक जीवनका व्यक्तिका सामान्य आफ्नो जीवनमा आफ्नो पेसागत जीवन पारिवारिक जिम्मेवारी निभाउने क्रममा आफ्नो कुनै चिजमा इङ्गेज हुने सोच्ने काम गर्ने व्यवहार गर्ने सम्बन्धहरू राख्ने समस्याहरू हल गर्ने यसै किसिमको त्यही परिप्रेक्ष्यमा नै विभिन्न प्रकारले अभिव्यक्त हुने हो। त्यसकारण हामीले चेतनाको कमीले गर्दाखेरि हामी व्यक्तिको जाने कमजोरी अब धेरै आफ्नो विगतको जीवनको जाने अब भाग्यमा लेखेको कुराहरू भनेर त्यस्तो किसिमको अवस्थाहरूलाई हामीले लिने गर्दछौँ। त्यसलाई चाहिँ यो पनि एक किसिमको स्वास्थ्य समस्या हो भनेर त्यसको चाहिँ सचेतता हामीमा कमी छ र समयमा चाहिँ त्यसको सही पहिचान हुन नसक्दाखेरि उपलब्ध सेवाहरूको पनि अब पाउन सकिराखेको हुँदैन। त्यसकारण यी कुराहरूले पनि अब धेरै नै त्यसको समस्याको जटिलता बढाउनमा र व्यापकता हुनमा धेरै सहयोग पुगिराखेको छ।
1: गाउँ गाउँसम्म आधारभूत मानसिक स्वास्थ्य सेवा पुर्याउन र आत्महत्या रोकथामका हेल्पलाइनलाई प्रभावकारी बनाउन विशेषज्ञको हिसाबले अहिलेको स्वास्थ्य प्रणालीमा चाहिँ के कस्तो सुधारको यहाँले आवश्यकता देख्नुहुन्छ?
0: मानसिक स्वास्थ्य समस्या भनेको हाम्रो आधारभूत प्राथमिक स्वास्थ्य सेवाको ढाँचा छ नि, त्यसैमा नै मानसिक स्वास्थ्य सेवाको विषयवस्तु पनि सम्मिलित भएको हुनुपर्छ भनेर डब्ल्युएचओले भनेको त देशहरूलाई आह्वान गरेको त धेरै दशक भइसक्यो। अहिले पछिल्लो समयमा मात्रै पनि हाम्रो सर्वोच्च अदालतले समेतले पनि मानसिक स्वास्थ्य समस्या सम्बन्धीमा धेरैपल्ट जाने निर्देशनहरू जारी गरेको अवस्था छ। अलिअलि केही रूपमा छिटपुट रूपमा जाने सेवाहरू पाउने ठाउँ आफ्नो ठाउँमा छ, तर राज्यले नै सुव्यवस्थित रूपमा एउटा कोहेरेन्ट एउटा सिद्धान्त अन्तर्गत जाने हाम्रो जेनरल हेल्थ सर्भिसमै एकीकृत भएको प्राथमिक सामुदायिक मानसिक स्वास्थ्य सेवा जुन चाहिँ गाउँ त अब हाम्रो स्थानीय सरकारको तह सम्बन्धमा नै विकास गर्न एकदमै जरुरत छ, यो कुरा चाहिँ ठुलो खट्किराखेको कुरा हो।
2: उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर सुरेन्द्र शेरसन सहकर्मी हरिराम पौडेलसँग कुराकानी गर्दै। नेकपा एमालेभित्र चुनावी समीक्षा र पार्टी पुनर्गठनको विषयलाई लिएर सुरु भएको आन्तरिक रसाकसीले अहिले नयाँ मोड लिएको देखिएको छ। फागुन 21 चुनावी नतिजापछि सुस्त आएको जस्तो देखिएको पार्टीभित्रको शक्ति सङ्घर्ष, शीर्ष नेताहरू बीचको सम्भावित समझदारी र नयाँ समीकरणका कारण पुनः पेचिलो बनेको छ। विशेष गरी एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल बीच संवाद र दूरी कम भएको चर्चासँगै महासचिव शङ्कर पोखरेल भने पार्टीभित्र एक्लिएको हो कि भन्ने विश्लेषण हुन थालेको छ। थप विश्लेषण गर्दैछ सहकर्मी दिनेश लुइटेल।
3: गत फागुन 21 निर्वाचन परिणामपछि नेकपा एमाले भित्र नेतृत्व र संगठन पुनर्गठनको बहस निकै तीव्रताका साथ उठेको थियो। पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन र पुनर्गठन बारे सुझाव दिन भन्दै पूर्व गृह मन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा एक कार्यदल पनि गठन गरिएको थियो, तर तोकिएको समय सीमा नआइसक्दा पनि कार्यदलले आफ्नो प्रतिवेदन बुझाउन सकेको छैन। उल्टै तल्लो तहका कमिटीहरूबाट आएका करिब 800 पृष्ठलामा सुझावहरूलाई कार्यदलमा पर्याप्त छलफल नै नगराई सिधै अध्यक्ष ओली समक्ष पुर्याइएपछि पार्टीभित्र असन्तुष्टि अझ बढेको छ। यसैबीच सुरुवातमा पुनर्गठनको तीव्र वकालत गर्दै आउनुभएका उपाध्यक्ष विष्णु पौडेल र अध्यक्ष ओली बीच पछिल्लो समय देखिएको दूरी कम भएको वा आन्तरिक समझदारी भएको चर्चाले एमाले वृत्तमा नयाँ तरङ्ग ल्याएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दा र त्यसपछिका घटनाक्रमपछि उपाध्यक्ष पौडेल तुलनात्मक रूपमा मौन रहनु भएको छ। यही मौनतालाई धेरैले अध्यक्ष ओलीसँगको सम्भावित सुलहका रूपमा अर्थ्याएका छन्। अर्कोतर्फ महासचिव शङ्कर पोखरेल भने अझै पनि पार्टी पुनर्गठनको अडानमा स्पष्ट देखिनु भएको छ। हालै रामेछापमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीलाई युवासँग जोड्न र जनताको विश्वास पुनः जित्न पुनर्गठन अनिवार्य रहेको बताउनु भएको थियो। युवाहरूको भाषा बुझ्नु पर्यो, उनीहरूसँग दूरी राख्नु भएन, हो यही कुरा हो पार्टी पुनर्गठन भनेको। अहिले पार्टी समर्थक र सदस्यको तहमा मात्रै सीमित भएको छ, जनताबाट टाढिएको छ। यो अवस्थाबाट बाहिर ल्याउन जागरण र पुनर्गठन आवश्यक छ, एमाले महासचिव शङ्कर पोखरेलको भनाई। उपाध्यक्ष पौडेलको मौनता र अध्यक्ष ओलीसँगको निकटताका कारण हिजोसम्म पुनर्गठनको पक्षमा उभिएका अन्य नेताहरू समेत अन्यलमा परेका छन्। यसले गर्दा पुनर्गठनको मुद्दामा निर्भीक देखिएका महासचिव पोखरेल एमालेको आन्तरिक शक्ति सन्तुलनमा केही एक्लिएका हुन् कि भन्ने प्रश्न खडा गरेको छ। अध्यक्ष ओलीले भने सुरुदेखि नै पुनर्गठनको बहसलाई खारेज गर्दै आउनु भएको छ र यसलाई पार्टीभित्र विघ्र ल्याउने प्रयासका रूपमा चित्रण गर्नुभएको छ। शीर्ष नेताहरू बीचको यो खिचातानी र कार्यदलको अनिर्णयले एमाले भित्रको पुनर्गठन बहस कहाँ पुगेर टुङ्गिने हो त्यो भने हेर्न बाँकी नै छ।
2: एमाले पछि काङ्ग्रेसको प्रसङ्ग। नेपाली काङ्ग्रेसको ललितपुर स्थित सानेपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्य समितिको बैठकले यति बेला मुलुकको राजनीतिमा नयाँ बहस छेडेको छ। विशेष गरी पार्टीभित्रको आन्तरिक कानुनी उल्झन र प्रदेश तहमा प्रतिपक्षको भूमिकालाई लिएर पार्टी सभापति गगन थापाले राख्नु भएको धारणालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस यति बेला दोहोरो दबावमा देखिन्छ। एकातिर अदालतमा चलिरहेको पार्टीको वैधानिकता सम्बन्धी मुद्दा र अर्कोतिर आम नागरिकमा चुलिदो निराशा। केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी मुद्दामा दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा सामना गर्ने बताउनु भएको छ। पार्टीको विशेष महाधिवेशन विधान सम्मत भएको र निर्वाचन आयोगले समेत अभिलेखीकरण गरिसकेकाले कानुनी लडाईँमा नतर्सिने थापाको दावी छ। हाम्रो विशेष महाधिवेशन विधि सम्मत छ, अदालतमा एकपटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ। हामी शानका साथ अदालत जान्छौँ र आफ्ना प्रमाणहरू पेश गर्छौँ, काङ्ग्रेस सभापति गगन थापाको भनाई। तर कानुनी लडाई भन्दा ठूलो चुनौती भने काङ्ग्रेसका लागि जनविश्वास पुनर्स्थापना गर्नु हो। विगतमा सरकार र पार्टी नेतृत्वले नागरिकका असन्तुष्टि र युवा पुस्ताको आवाज नसुन्दा मुलुकले क्षति बेहोर्नु परेको र काङ्ग्रेस प्रतिपक्षमा पुग्नु परेको स्वीकारोक्ति थापाको छ। नागरिकमा व्याप्त हताश र आक्रोशलाई समयमै सम्बोधन नगरे थप संकट आउन सक्ने चेतावनी दिँदै उहाँले यसलाई सामूहिक असफलताका रूपमा चित्रित गर्नु भएको छ। विश्लेषकहरूका अनुसार काङ्ग्रेसले अहिले संसद र प्रदेश दुवैतिर आफ्नो उपस्थिति सशक्त बनाउने रणनीति लिएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले संसदमा सरकारका नराम्रा कामको विरोध गर्नुलाई संसदीय लोकतन्त्रको सकारात्मक अभ्यास मान्दै थापाले सत्तामा बस्नेहरूले सामूहिक जिम्मेवारी लिनुपर्ने तर्क गर्नु भएको छ। अर्कोतर्फ प्रदेश सभाहरूलाई प्रतिपक्ष विहीन बनाउने प्रयासलाई रोक्दै काङ्ग्रेसले संसदीय मर्यादा जोगाएको दावी समेत पार्टी नेतृत्वको छ। यसै बीच इतर पक्षले आफ्नो सक्रियता बढाएको छ। नेपाली काङ्ग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का सहित नेताहरू सन्त नेता कृष्ण प्रसाद भट्टराईको आश्रम पुग्नु भएको छ। उहाँहरूले यहाँबाट पार्टी एकताको अपिल गर्नु भएको जनाइएको छ। आन्तरिक गुटबन्दी, कानुनी चुनौती र जनआक्रोशको घेरामा परेको नेपाली काङ्ग्रेसका लागि जारी केन्द्रीय समिति बैठक केवल औपचारिक छलफलमा सीमित हुनेछ या यसले संगठन पुनर्निर्माण र जिम्मेवार प्रतिपक्षको प्रष्ट मार्गचित्र कोर्नेछ? यसको उत्तर भने आगामी दिनमा काङ्ग्रेसले ल्याउने नीति र लिने राजनीतिक अडानले नै तय गर्नेछ।
2: विश्वको मानचित्रमा कुनै त्यस्तो टाढाको कुना बाँकी छ जहाँ नेपालीको पाइला नपुगेको होस्? अध्यागमन विभागको हालै सार्वजनिक भएको वार्षिक पुस्तिका 2083 साउन अङ्कको तथ्याङ्क हेर्ने हो भने त्यसको उत्तर हो सायदै छैन। सन् 2025 मात्रै नेपालीहरू विश्वका 231 देश तथा टापु क्षेत्रमा पुगेका छन्। युनाइटेड स्टेट भर्जिन आइसल्यान्ड, नाउरु, ग्वाटेमालादेखि सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडिन्स जस्ता सुदूर मुलुकहरूमा एक एकजना मात्रै भए पनि नेपाली पुगेको देखिन्छ।
3: अध्यागमन विभागका अनुसार गत वर्ष 17 लाख नेपाली विदेशिएका थिए भने करिब 14.5 लाख स्वदेश फर्किएका थिए। विदेश जाने मध्ये 50% वैदेशिक रोजगारीका लागि गएका थिए भने 13.5% नेपाली भ्रमण तथा तीर्थयात्राका लागि विदेशिएका थिए। त्यस्तै 8% नेपाली अध्ययनका लागि विदेशिएका थिए। तर प्रश्न उठ्छ, सरकारले रोजगारीका लागि 187 देश मात्र खुल्ला गरेको अवस्थामा नेपालीहरू नामै नसुनिएका कुना काप्चासम्म कसरी र किन पुगिरहेका छन्? विश्लेषकहरूका अनुसार धेरैजसो नेपालीहरू सुरुमा श्रम स्वीकृति लिएका देश वा अन्य भिसामा तेस्रो मुलुक पुग्छन्। त्यहाँ काम पाएपछि भिसा परिवर्तन गर्ने र पछि नेपाल फर्कदा मात्र व्यक्तिगत श्रम स्वीकृति लिने परिपाटी छ। अध्यागमन विभागका अनुसार श्रम, पुँजी र प्रविधिको विकासले गर्दा नेपालीहरू विश्वभर छरिन सम्भव भएको हो। यसरी अन्जान मुलुकहरूमा पुग्दा जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य कानुनी बाटो र श्रम स्वीकृतिको महत्त्व औल्याउँदै भन्नुहुन्छ, सही प्रक्रिया अपनाएर जाँदा सामाजिक सुरक्षा कोषको सुविधा, दुर्घटना बिमा, उद्धार र कानुनी सहायता पाइन्छ। तथ्याङ्कले नेपालीको पहुँच विश्वव्यापी बनेको त देखाउँछ, तर यसले नेपाली युवाहरू आफ्नै देशमा रोकिन नसकेको तितो यथार्थलाई पनि फेरि एकपटक उजागर गरेको छ।
2: कार्यक्रमको अन्तिममा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठक बिहिबारका लागि बोलाइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बस्ने यो बैठकमा आगामी 20 एसियाली खेलकुद, लामो समयदेखि अन्यलमा परेको 10 राष्ट्रिय खेलकुद र इन्फामाथिको अन्तर्राष्ट्रिय निलम्बन जस्ता 9 मुख्य एजेन्डामा छलफल हुँदैछ। तर पटक पटक मिति सर्ने र आन्तरिक विवादमा अल्झिने परिपाटीले गर्दा यी निर्णयहरूले नेपाली खेलकुदलाई कतिको स्पष्ट दिशा देलान् त्यो भने आम खेल पर्खाइमा रहेको छ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेसन हलमा बिहिबार राष्ट्रिय खेलकुद परिषदको 125 बोर्ड बैठक बस्दैछ। सदस्य सचिव रामचरित्र मेहताले डाकेको यो बैठकका एजेन्डाहरू औपचारिक रूपमा 9 देखिए पनि यसले सिङ्गो नेपाली खेलकुदको वर्तमान र भविष्य तय गर्ने विश्लेषकहरू बताउँछन्। बैठकको पहिलो र मुख्य एजेन्डा हो जापानको नागोयामा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 हुने 20 एसियाली खेलकुद एसियाडमा नेपालको सहभागिता। नेपाल एसियाडमा पहिलो पटक दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राख्दै 22 खेलका 136 खेलाडी र 32 प्रशिक्षक सहित 168 जनाको नामावली तय गरिसकेको छ। बिहिबारको बैठकले यसलाई औपचारिक रूपमा अनुमोदन गर्नेछ, तर सहभागिता र टोली स्वीकृतिको निर्णय मात्र पर्याप्त छ त? दोस्रो महत्वपूर्ण र उस्तै पेचिलो एजेन्डा हो 10 वृहत राष्ट्रिय खेलकुद। 2079 पोखरामा सम्पन्न 9 राष्ट्रिय खेलकुद पछि 10 संस्करण 2081 मङ्सिरमा कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने घोषणा गरिएको थियो। पूर्वाधार निर्माण अघि बढे पनि मिति भने पटक पटक सार्दै आइएको छ। 2 अल्झिएको यो प्रतियोगिताको नयाँ मिति, बजेट र खेल तालिकाबारे बोर्ड बैठकले कस्तो निर्णय गर्छ, त्यसैमा नेपालका हजारौं खेलाडीको भविष्य अडिएको छ। यो बाहेक प्राविधिक जनशक्ति व्यवस्थापन अन्तर्गत उपसचिव सरका 4 इन्जिनियर, 2 आइटी विज्ञ र 1 कानुनी सल्लाहकार करारमा नियुक्ति गर्ने प्रस्ताव पनि बैठकमा लगिँदैछ। तर बैठकको सबैभन्दा पेचिलो बहस भने औपचारिक एजेन्डाको विविध शीर्षकभित्र लुकेको छ। त्यो हो अखिल नेपाल फुटबल सङ्घ एन्फामाथिको अन्तर्राष्ट्रिय निलम्बन। सरकारी हस्तक्षेपको कारण देखाउँदै फिफा र एएएफसीले एन्फामाथि लगाएको निलम्बनका कारण नेपालको घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल गतिविधि ठप्प पराए छ। राष्ट्रिय टोलीदेखि उमेर समूहका प्रतियोगितासम्म यसको गम्भीर असर परेको छ। विविध शीर्षक अन्तर्गत राखिए पनि फिफाको निलम्बन फुकुवाका लागि राखेप सरकार र एन्फाबीच कसरी समन्वय बढाउने भन्ने बारे गम्भीर मन्थन हुने अपेक्षा गरिएको छ। यसका साथै चालु आर्थिक वर्षको बजेट, ग्रास रुट खेलकुद कार्यक्रम, खेलाडी कल्याणकारी कोष प्रयोगको मापदण्ड र खेल सङ्घहरूको नवीकरण जस्ता दीर्घकालीन विषयमा पनि बैठकले निर्णय लिनेछ। बैठक बोलाउनु र 9 एजेन्डा पारित गर्नु प्राविधिक प्रक्रिया मात्र हुन्। वास्तविक चुनौती भनेको पटक पटक मिति सारेर अन्यलमा पारिएको राष्ट्रिय खेलकुदलाई ठोस रूप दिनु र निलम्बनमा परेको नेपाली फुटबललाई अन्तर्राष्ट्रिय मञ्चमा फर्काउनु हो। बिहिबारको राखेप बोर्ड बैठकले के केवल कागजमा निर्णय सीमित गर्छ वा नेपाली खेलकुदलाई नयाँ गति दिन्छ, त्यो भने आम खेल जगत पर्खाइमा रहेको छ।
2: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
4: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन समाजमा वर्षौँदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
5: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
4: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ नेपाली सैनिक कार्यक्रम। यति बेला पनि बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति हुनुभएका अधिकृतलाई साउन 22 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले महासेनानी श्री हरिबहादुर विश्वकर्मालाई सहायक रथी दर्जा र प्रमुख सेनानी श्री गुप्त बहादुर कुँवरलाई महासेनानी दर्जाको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनको प्रमुख आतिथ्यमा जंगी अड्डामा साउन 22 गते पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स विषयमा श्री दोभान राई पीएचडीले जानकारी गराउनु भएको थियो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 8 31 वर्षीय काशी कला रोकायालाई साउन 18 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि बेसले साउन 17 गते डोल्पा जिल्ला सेफोक्सुन्डो गाउँपालिका 3 सालदाङ स्थित स्वास्थ्य चौकीमा उपचाररत सोही गाउँपालिका 1 कोमासका 69 वर्षीय फुन्जोक गुरूङलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। मध्य एयरवेजले मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एकजनालाई साउन 19 गते हवाई उद्धार गरेको छ। बेसले धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 6 विनय कुमार झालाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। त्यस्तै मध्य एयरवेजले जटिल प्रसूति समस्यामा परि जिल्ला अस्पताल खाँदबारीमा उपचाररत संखुवा सभा जिल्ला खाँदबारी नगरपालिका 1 33 वर्षीय प्रभा ढुङ्गानालाई साउन 17 गते उद्धार गरी काठमाडौँ पुर्याएको थियो। कालीप्रसाद गढ इन्जिनियर्सबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 2 आपचौर इलाकामा साउन 20 गते ट्रक दुर्घटनामा घाइते भएका राक्सिराङ गाउँपालिका 9 23 वर्षीय चालक रञ्जित कार्की र सोही स्थानका सहचालक 36 वर्षीय अर्जुन कार्कीलाई उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पठाएको थियो। सुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगण अन्तर्गतको सुरक्षा पोस्ट मालुमेलाबाट खटिएको टोलीले निकुञ्जको कोर इलाकाबाट बेवारिस अवस्थामा फेला परेकी बोल्न नसक्ने एक महिलाको साउन 20 गते उद्धार गरी प्रहरीलाई बुझाएको छ। रुद्रध्वज गढबाट खटिएको टोलीले गोर्खा जिल्ला गोर्खा नगरपालिका 9 पहिरोका कारण भत्किएको घरमा पुरिएका 2 स्थानीयको साउन 18 गते उद्धार गरी जिल्ला अस्पताल गोर्खा पुर्याएको छ। भवानी बक्स गण र खड्गदल गणबाट खटिएको टोलीले सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका 2 स्थित मध्य पहाड़ी लोकमार्गमा बस र जीप एकापसमा ठोकी सुनकोशी नदीमा खसेको जीप र सवार व्यक्तिहरूको साउन 18 गतेदेखि खोज तथा उद्धार कार्य गरिरहेको छ। रणभैरवगढबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 27 जमल स्थित स्थानीयको घरमा विद्युत सर्ट भई लागेको आगो साउन 23 गते निभाएको छ। गोरखदल गण अन्तर्गत सुरक्षा बेस त्रिवेणीबाट खटिएको टोलीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सुस्ता गाउँपालिका 5 सुस्ता पारी क्षेत्रमा साउन 23 गते अस्थायी तटबन्ध निर्माण गरेको छ। नारायणी नदीले कटान गरी गाउँभित्र पानी प्रवेश गर्न लागेपछि अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरिएको हो। इलाम जिल्लामा तैनात रडसार्दुल गणले मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 10 स्थित राजदुवालीमा साउन 17 गते गएको पहिरोले अवरुद्ध भएको सड़क खुलाएको छ। सोक्रममा टोलीले यात्रुहरू, बिरामी, वृद्धवृद्ध, बालबालिका तथा अशक्त व्यक्तिहरूलाई सहयोग तथा सहजीकरण गर्नुका साथै अवरुद्ध बाटो खुलाउन निरन्तर रूपमा खटिएको हो। कालीजङगण र नम्बर 23 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बागलुङ जिल्ला बागलुङ नगरपालिका 4 उपल्लो चौरस्थित गौरीधाम शिव मन्दिरमा साउन 18 गते स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ। मन्दिर दर्शनका लागि जाने भक्तजन तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको सहायता कक्षबाट 111 जना लाभान्वित भएका छन्। श्रीनाथगढ अन्तर्गत सुरक्षा बेस लाङटाङबाट खटिएको टोलीले रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका 4 स्थित टेउछे खोलामा रहेको काठको पुल साउन 19 गते मर्मत गरेको छ। साउन 18 गते परेको अविरल वर्षाका कारण पुलमा क्षति पुगेपछि स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीको सहयोगमा पुल मर्मत गरिएको हो। विष्णुदल गणले धनुषा जिल्ला विदेह नगरपालिका 6 तिनकौरियामा साउन 20 गते एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम सञ्चालन गरेको छ। सो दौरान विपद व्यवस्थापन, भत्किएका संरचनामा खोज तथा उद्धार, आगो निभाउने तरिका लगायत प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक अभ्यास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रडबमगढका 338 जना सकल दर्जाले प्रकृति संरक्षण पदक प्राप्त गरेका छन्। गणपति प्रमुख सेनानी श्री खिम बहादुर डाँगीले साउन 21 गते गढमा आयोजित एक कार्यक्रमका बीच सकल दर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नुभयो। विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधताका बीच प्रकृति संरक्षणमा खटी नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन उत्कृष्ट योगदान पुर्याउनुभएका सकल दर्जाको सम्मान स्वरूप उक्त पदक प्रदान गरिएको हो। काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे बेसीमा तैनाथ नम्बर 26 वाहिनी अड्डामा अन्तर्गतका युनिटपतिहरूलाई सहभागी गराई साउन 19 गते कमाण्डर्स कन्फरेन्स 2083 सञ्चालन गरिएको छ। सोक्रममा वाहिनीपति सहायक रथी श्री भीमशंकर वनले युनिटपतिहरूलाई जिम्मेवारी क्षेत्रमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। उक्त कन्फरेन्समा वाहिनी अड्डाको जिम्मेवारी क्षेत्रमा विद्यमान सुरक्षा चुनौतीहरू, बाह्य आक्रमण विरूद्धको योजना, विपद प्रतिकार्य, आन्तरिक द्वन्द्व विरूद्धको सुरक्षा योजनाका विषयमा छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: मित्र राष्ट्र भारतको आर्म्ड फोर्सेस मेडिकल कलेज पुणेमा सन् 2026 सञ्चालन हुने MBBS कोर्समा सहभागी हुन इच्छुक नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिकका जेहेन्दार सन्ततिका लागि दरखास्त आह्वान गरिएको छ।
3: आवेदन दिने मिति र स्थान: भर्ना छनौट निर्देशनालय जङ्गी अड्डामा साउन 20-26 गतेसम्म स्वयं उपस्थित भई आवेदन दिनुपर्नेछ।
4: शारीरिक योग्यता: पुरुषको हकमा न्यूनतम 5 फिट 3 इन्च, महिलाको हकमा न्यूनतम 5 फिट हुनुपर्नेछ। उमेर: 17 वर्ष पुरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ।
3: थप जानकारीका लागि भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np मा हेर्नुहुन वा 01-5979-478 मा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 वटा FM रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी।
5: वीर पुर्खाहरूको अदम्य साहस, समर्पण, देशभक्ति र बलिदानीबाट स्थापित नेपाली सेनाको इतिहास भनेको आधुनिक नेपाल र नेपालीकै इतिहास हो। गोर्खा राज्यबाट सुरु भएको आधुनिक नेपाल र नेपाली सेनाको इतिहास 2.5 शताब्दी पूरा भइसकेको छ। यसबीचमा नेपाली सेनाले आफ्नो साङ्गठनिक जीवनमा धेरै घुम्तीहरू पार गरिसकेको छ। गौरवपूर्ण इतिहास र विरासत बोकेको नेपाली सेनाको विभिन्न कालखण्डका ऐतिहासिक, पुरातात्विक, सैनिक महत्त्वका वस्तु सामग्री तथा दस्तावेज संकलन, संरक्षण तथा जगेर्ना गरी भावी पुस्तालाई जानकारी गराउनु संगठनको जिम्मेवारी पनि हो। त्यही महत्त्वलाई उजागर गर्नका लागि नेपाली सेनाले सैनिक संग्रहालय स्थापना गरेको छ। आजको कार्यक्रममा हामी इतिहास र वर्तमान जोड्ने सेतुका रूपमा स्थापित सैनिक संग्रहालयको चिनारी र महत्त्वबारे चर्चा गर्नेछौँ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुदीप ढकाल
6: र म प्राविधिक जमादार सरिना सापकोटा। राष्ट्रको इतिहास भनेको मिति, घटना र पात्रहरूको सूची मात्र नभई पुस्तौं पुस्ताको त्याग, साहस, समर्पण र स्वाभिमानको अभिलेख हो। समय बित्छ, पुस्ता फेरिन्छन्, युद्धका मैदानहरू शान्त हुन सक्लान्, तर इतिहासका पच्चाप अमिट रहन्छन्। यस्ता अजर अमर पात्र, घटनाक्रम र प्रमाणहरूको संग्रह हो सैनिक संग्रहालय। थप प्रस्ट्याउँदै इतिहासविद श्री दिनेश राज पन्त,
7: संग्रहालय भनेको चाहिँ कुनै जातिको बारेमा बुझ्न पनि, देशको बारेमा बुझ्न, कुनै समुदायको बारेमा बुझ्न, कुनै संस्कृतिको बारेमा बुझ्न संग्रहालयमा विभिन्न जहरू सजाएर राखिन्छन्। जस्तो उदाहरणको अब हामी कुरा गरौँ कि सैनिक संग्रहालय भनेपछि सैन्यको इतिहास धेरै माथिल्लो छ। अहिले हामीले मानिआएको विक्रम सम्बत 1819 बडा महारदेव पृथ्वीनारायण शाहले 5 पल्टन खडा भएर आएको खोजी गर्दै जाँदा विक्रम सम्बत 1801 आश्विन 15 पनि त्यो र हामी लिच्छवी कालसम्मको पनि कुरा बुझ्न सक्छौ। त्यसैले संग्रहालयमा चाहिँ सबै कुरा बुझ्ने छर्लङ्ग गरेर राखिने कुरा नै संग्रहालय हो। संग्रहालय चाहिँ एउटा जीवन्त इतिहास हो।
5: इतिहासको गौरवशाली गाथा, पुराना हात हतियार र सैनिक पहिचानलाई जगेर्ना गर्न सैनिक संग्रहालय स्थापना गर्ने विश्वव्यापी अभ्यास छ, जस अनुरूप नेपाली सेनामा 2062 असार 27 तत्कालीन मन्त्री परिषदका उपाध्यक्ष श्री कृतिनिधि विष्टले सैनिक संग्रहालयको उद्घाटन गर्नुभएको थियो भने 2064 असोज 17 सैनिक संग्रहालय सर्वसाधारणका लागि खुल्ला गर्न थालिएको हो। संग्रहालय स्थापनाको पृष्ठभूमिबारे प्रस्ट्याउनु हुँदै सहायक रथी श्री प्रेम सिंह बस्नेत अवकाश प्राप्त।
8: यो सैनिक संग्रहालय बनेको अहिलेको भवन आर्मी मेडिकल कलेज बन्नलाई उद्घाटन हुने अवस्थामा पुगेको रहेछ। त्यो चाहिँ एकदम इमर्जेन्सी ल्यान्डिङमा त्यो बन्नु गयो। त्यसरी अब यसरी जन्मियो यो र यो 57 यसको शिलान्यास भयो र यसरी यसको सुरु भएको हो। यो अहिले संसारभरिको एउटा इज्जत र एउटा सिकाउने बाटो, जनता र सेनाको सम्बन्ध होस्, चाहे विद्यार्थीलाई सिकाउनुहोस्, चाहे राजनीतिज्ञलाई सिकाउनुहोस्, साँची दिएर पढाउने एउटा स्कुल भन्नुहोस्, विश्वविद्यालय भन्नुहोस्, पाठशाला हेर्नुहोस्, र यो कान नसुन्नेले आफै देखेर पढ्ने ठाउँ हो। यो केटाकेटीले चाहिँ एउटा कन्सेप्टमा चित्र देखेर एउटा कन्सेप्टलाइज हो। सैनिक सम्बन्ध, सरकारसँगको सम्बन्ध, सिभिल मिलिट्री रिलेसन, हाम्रो जस्तो देशमा सेना के थियो, यसको विकास के थियो, यसले के गर्यो, कसो गर्यो भने एउटा सेनाको सुवृद्धिको लागि, जनताले बुझ्नको लागि, विदेशीले बुझ्नको लागि यो एउटा असाध्य महत्त्वपूर्ण स्कुल हो, प्रदर्शन स्कुल हो यो र विश्वविद्यालय हो।
6: यसरी स्थापना भएको सैनिक संग्रहालय आज इतिहासबारे जान्ने, बुझ्ने र अध्ययन गर्ने महत्त्वपूर्ण गन्तव्य बनेको छ। त्यहाँ पुग्ने जो कोहीले सैनिक इतिहाससँगै नेपालीको साहस, राष्ट्रप्रेम र बलिदानको गौरवपूर्ण यात्रा नजिकबाट अनुभूति गर्न पाएका छन्। यस संग्रहालयको बाहिरी प्रदर्शनी भाग परिसरमा स्काई भ्यान, हेलिकप्टर, रोल्स रोयल्स कार, ऐतिहासिक डोजर, फेरेट कार, वीर शहीदको अर्धकदको शालिक, हतियार तथा राउन्ड बनाउने पुराना मेसिन, राणाकालीन पानी तान्ने पम्प, तोप लगायतका विभिन्न हेभी मेसिनरी सामग्री प्रदर्शन गरिएका छन्। यस्ता सामग्रीले नेपालको स्मृति, पहिचान र गौरवको अनुभूति गराउनुका साथै राष्ट्रिय इतिहास संरक्षणमा समेत उत्तिकै सहयोग पुगेको छ। सैनिक संग्रहालयका प्रमुख सेनानी श्री गेलङ लामा,
9: यसमा चाहिँ हाम्रो बाल बच्चादेखि लिएर स्वदेशी विदेशी सबैजनालाई यो संग्रहालय चाहिँ खुल्ला रहेको छ र यस हिसाबले गर्दाखेरि यहाँ जति पनि भिजिट गर्ने आगन्तुकहरू हुनुहुन्छ उहाँले चाहिँ नेपाली सेनाको बारेमा चाहिँ एउटा राम्रो जानकार लिएर जानुहुन्छ भन्ने म पूर्ण विश्वास गर्दछु। कारण के हो भने जस्तै समूहमा आउने बाल बालिकाहरूलाई या अरू कुनै तालिमरत सकल दर्जाहरू वा अरू कुनै ग्रुपहरू आउनुहुन्छ भने उहाँहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा हामीले यस संग्रहालयको विषयमा छोटो ब्रिफिङ पनि गर्ने गरेको छ, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई नेपाली सेनाको इतिहासबारे चाहिँ अति नै राम्रो कुराहरू चाहिँ हामीले चाहिँ जानकारी गराउन सक्छौँ।
5: छाउनी स्थित सैनिक संग्रहालय विगत, वर्तमान र भविष्यलाई जोड्ने माध्यम बनेको छ। यसको उदाहरण यहाँ भएका संग्रह कक्षहरू हुन्। संग्रहालयको प्रवेश कक्षमा वर्तमान प्रधान सेनापतिको जीवनी सहितको फोटो, नेपाल, नेपाली सेना, जङ्गी अड्डा तथा प्रीतनाहरूको झण्डाका साथै विभिन्न समयमा प्राप्त उपहारहरू, रसुवागढी तथा मकवानपुर गढी प्रदर्शित गरिएको छ। साथै प्रवेश कक्षमा आगन्तुकहरूलाई श्रव्य दृश्यको माध्यमद्वारा नेपाली सेना सम्बन्धी जानकारी गराउने व्यवस्था समेत गरिएको छ। चालु आर्थिक वर्षमा मात्र 45,000 भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकले सैनिक संग्रहालय अवलोकन गरिसकेको तथ्याङ्क छ। यो तथ्याङ्कले सैनिक संग्रहालयको महत्व र उपयोगिता पुष्टि गरेको छ। सैनिक संग्रहालय बारे थप जानकारी दिँदै गुल्म प्रबन्ध हुद्दा सानुराम केसी,
10: परमाधिपति कक्ष छ त्यसमा चाहिँ हाम्रो शिरपाँच पृथ्वीनारायण शाहदेखि अन्तिम राजा शिरपाँच ज्ञानेन्द्र वीरविक्रम शाहदेव सम्मको उहाँहरूले गर्नुभएको कृति र कार्यहरू उल्लेख गरिएको छ। वंशाचार्ट पनि राखिएको छ। युद्ध स्मृति कक्ष छ, 22-24 राज्यहरूलाई एकीकरण गर्दा लडेका गढीहरूको सचित्र वर्णन गरिएको छ। यही कक्षमा फर्स्ट वर्ल्ड वार, सेकेन्ड वर्ल्ड वारमा नेपाली सेनाले भूमिकाहरू खेलेका झलक आउने गरी लिएको तस्विरहरू पनि त्यहाँ प्रष्ट छन्। पूर्व प्रधान सेनापति कक्ष छन्, पहिलो प्रधान सेनापति विराज थापा मगरदेखि हालसम्मका प्रधान सेनापति तस्विरहरू चाहिँ त्यहाँ राखिएको छ। पोसाक कक्ष छ, पोसाक कक्षमा पृथ्वीनारायण शाहले एकीकरण गरिसकेपछि नेपाली सेनामा के पोसाकहरू चाहिँ लागू भए क्रमशः हामीले त्यहाँ देखाइएको छ। हतियार कक्ष आउँछ, हाम्रो जनरल गेन्द्र शमशेर राणाज्यूले बनाउनु भएको हतियारहरू पनि त्यहाँ हेर्न सक्नुहुनेछ। र त्यसमा पुराना हतियारहरू, खम्पा अपरेसन, ओखलढुङ्गा कारबाही, भूसा कारबाही जस्ता कारबाहीहरूको त्यहाँ चित्र सहित प्रयोग भएका हतियारहरूदेखि लिएर उहाँले गरेका कार्यहरू क्याप्सनमा पनि राखिएको छ।
11: मंगलबार र बुधबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सर्वसाधारण सहित विदेशीका लागि समेत संग्रहालय खुला रहने गरेको छ। अवलोकनका सम्बन्धमा थप प्रस्ट्याउँदै अमलदार सविता सापकोटा,
12: हामीले चाहिँ विशेष गरी भिजिटरलाई सुविधाहरू सकेसम्म राम्रो दिने प्रयास गरेका छौँ। अब जस्तै निशुल्क पार्किङ एरिया प्लस उहाँले ल्याउनु भएको सामानहरू, राम्रो लकर सुरक्षाको व्यवस्था गरिएको छ। प्लस अब कोही अब घुम्दा घुम्दै बिरामी भयो भने पनि प्राथमिक उपचार, त्यसपछि अनि कोही बुढाबुढी बिरामी अब त्यस्तो आउनु भए पनि ठाउँ ठाउँमा चाहिँ सिटहरूको व्यवस्था गरिएको छ। प्लस विदेशीलाई पनि गाइड आवश्यक परेको खण्डमा चाहिँ हामीले गाइड गर्ने गरेका छौँ। त्यसपछि अब भित्र उहाँहरूको मनमा लागेको कुरा हामीहरू सबै सेयर गरेर सोध्नुहुन्छ। अब हामीले बुझेसम्म जानेसम्म उहाँहरूलाई बताइदिन्छौँ यहाँको बारेमा खुलेर। प्लस त्यसमा पनि उहाँहरूलाई लागेको सुधार गर्नुपर्ने अथवा यहाँ म्युजियममा थप केही प्लस गर्नुपर्ने छ भने उहाँहरूको लागि सुझाव पुस्तिका राखिएको छ। उहाँहरूले चाहिँ आफ्नो प्रतिक्रिया त्यसमा लेखेर चाहिँ खोल्ने गर्नुभएको।
5: संग्रहालयको पूर्व परम सेनाधिपति कक्षमा नेपाली सेनाको परम सेनाधिपति पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको पूर्ण कदको तस्विर सहित तत्कालीन राजाको पालामा खडा भएका पल्टन तथा सैनिक कारवाहीको बारेमा उल्लेख गरिएका छन्। यसै गरी युद्ध स्मृति कक्षमा एकीकरण समयका युद्धहरू, नेपाल अङ्ग्रेजी युद्ध, नेपाल तिब्बत युद्ध र प्रथम तथा दोस्रो विश्वयुद्धमा नेपाली सेनाले भाग लिएका तस्विरहरू, आधुनिक नेपाल निर्माणको क्रममा भएका एकीकरण अभियानको नक्सा, विभिन्न मित्र राष्ट्रका प्रधान सेनापति तथा विभिन्न व्यक्तिहरूको भ्रमणको फोटो र विभिन्न किल्लाको फोटो प्रदर्शन गरिएका छन्। सैनिक सम्बन्धी यस्ता दुर्लभ संग्रहले अवलोकनकर्ताहरूलाई समेत आकर्षित गरेको छ।
13: म शीतल दाहाल, बनेपा नगरपालिका वडा नम्बर 2। हाम्रो नेपाल एकीकरणदेखि चाहिँ ककले एकीकरण गर्नुभयो, को को राजाहरू हुनुभयो अनि कस्ता मेटेरियल्सहरू युज भएछन् नेपाल एकीकरण गर्दाखेरि भन्ने थुप्रै चिजहरू हाम्रो इतिहास चाहिँ देख्न पाइयो। यहाँनिर एकदम गौरव महसुस भयो। अब पृथ्वीनारायण शाहले एकीकरण गरेर अहिले हामी सिङ्गो नेपाली भन्न पाएका छौँ, त्यो एकदम गौरव फिल भइरहेछ।
14: म दिनेश घिसिङ, विगतमा कतिपय कुराहरू चाहिँ अब पढेर थाहा पाउँछ भने चाहिँ हेरेर थाहा पाउने कुराहरू भयो। अब सेनाको यो पक्ष चाहिँ प्रत्यक्ष रूपमा यो यस्तो खालको रहेछ, पढेर भन्दा पनि कतिपयले चाहिँ हेरेरै देख्ने भयो, देखेपछि जानकारी राम्रोसँग पाउने भयो यो रहेछ। अनि युद्धका कुराहरू भयो, युद्ध यस्तो ठाउँमा यतिखेर यस्तो यो तरिकाले लड्या रहेछ अनि यो ठाउँको रहेछ, विगतमा चाहिँ अब कहाँ कहाँको किल्लाहरू थियो सबै ठाउँमा त नघुमेको हुनसक्छ, त यो भित्र आइसकेपछि चाहिँ सबै ठाउँ घुमेको जस्तो भयो, त्यो फिल हुन्छ हामी आफूलाई। नेपाल चाहिँ पहिला यो पूर्वदेखि पश्चिमसम्मको चाहिँ सिमानहरू यहाँ यहाँसम्म थियो भन्ने कुराहरू त घुमेर चाहिँ सम्भव थिएन भने यहाँ हेरेर सम्भव भयो नि त एकै ठाउँमा, त्यो राम्रो पक्ष छ।
11: सैनिक संग्रहालय इतिहासलाई नियाल्ने, अनुभव सङ्गाल्ने र सिक्ने थलो पनि हो। संग्रहालयको अवलोकनले इतिहास प्रत्यक्ष देखिने र अनुभूति गर्न सकिने विषय समेत बन्ने गरेको छ। खास गरी विद्यार्थीहरूको सिकाइमा सैनिक संग्रहालयले के महत्व राख्दछ त? प्रभात स्कुल भक्तपुरका शिक्षक राजकुमार सहकर्मी,
15: एउटा बच्चाहरूलाई चित्र मार्फत देखाउन पायो, त्यसले पनि उनीहरूको मनमा चाहिँ एउटा उत्सुकता, जिज्ञासा, गोर्खाली सैनिकहरू चाहिँ यसरी चाहिँ लड्नु पर्ने जुन आवश्यकताहरूको बारेमा चाहिँ उनीहरूले प्रत्यक्ष त देख्न पाएनन्, कमसेकम त्यो अनुभव गरोस् भन्ने उद्देश्यले चाहिँ उनीहरूलाई यहाँ लिएर आयो। अनि त्यो मात्र होइन, हात हतियार त जे होस् यो बच्चाहरूको माइन्डमा अलिकति युद्ध भन्ने बित्तिकै क्युरियोसिटी हुन्छ नि त, हामीसँग पनि यस्तो कस्तो खालको वेपन्स रहेछ पहिला पुराना वेपन्सहरू भन्ने, त्यो वेपन्स त जसरी होइन क्याप्चर हुन्छ क्या, त्यो सङ्ग्रहालयले धेरै कुराहरूमा मद्दत गरेकै छ। जस्तो हामीले उनीहरूलाई कक्षा कोठामा मात्र हामीले पढाएर के हो जस्तो कि मैले बाघ भनेर त्यो बाघ यस्तो यस्तो छ भनेर मौखिक रूपमा भन्दाखेरि कस्तो कस्तो नि, उनीहरूलाई जुमै लगेर प्रत्यक्ष देखाए जस्तै हाम्रो इतिहासको कुराहरू पनि सङ्ग्रहालयले देखाउन सकेका कोसिसहरू जुन प्रयास गरेको छ त्यसले उनीहरूलाई चार भिटामा पढाउने भन्दा धेरै कुराको ज्ञान दिने चाहिँ यस्ता खालका मदतहरू गर्ने चाहिँ मलाई अनुभव गरेको छ।
5: यस सङ्ग्रहालयमा अतिरथी, प्रधान सेनापति तथा वीर योद्धा कक्षमा हालसम्म अवकाशप्राप्त सेनापतिको र अतिरथीहरूको परिचय सहितको तस्विर, वीरको सम्मान पाएका सैनिक व्यक्तिहरू तथा गौरवशाली इतिहास रची भिक्टोरिया क्रस प्राप्त गर्न सफल नेपाली गोर्खा सैनिकको संक्षिप्त परिचय सहितको तस्विर राखिएका छन्। यसैगरी सैनिक पोसाक कक्षमा पृथ्वीनारायण शाहको पालादेखि हालसम्मका विभिन्न कालखण्डको समयमा लागू गरिएका नेपाली सेनाको पोसाकलाई प्रदर्शन गरिएको छ। यस्ता प्रदर्शनीले सैनिक इतिहासदेखि वर्तमानसम्मलाई उजागर गरेको छ।
16: मेरो नाम प्रनिसा पराजुली हो, म 6 कक्षामा पढ्छु। मलाई यहाँ आउन पाएकोमा खुसी पनि लागेको छ अनि राम्रो लागेको छ। मैले यहाँ आएर पहिला प्रयोग हुने सामग्रीहरू हेरेँ अनि राजाहरूले के युद्धमा के सामानहरू प्रयोग गर्नुहुन्छ भनेर हेरेँ अनि त्यसपछि इतिहासको बारे थाहा पाउन पाएँ, वेपनहरू पनि हेरेँ। मलाई खुसी लाग्यो। हाम्रो लागि या हाम्रो विद्यार्थीको लागि नेपाली सेनाहरूलाई यस्तो सामानहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
17: मेरो नाम एरिकोजु हो। यहाँनिर नेपाली एकीकरणको बेला भएको युद्धहरू, नेपाल अङ्गोलो वर सम्बन्धी के अर्को युद्धहरू, विभिन्न प्रकारका गन वेपनहरू, युद्धमा लाउने गियर अनि नेपाल सेनाको एउटा ठुलो झाँस टाइपको स्काई वे पनि देखे। अनि पछि यहाँ एउटा हाम्रो देशलाई पाकिस्तानको डिफेन्स मिनिस्टरले गिफ्ट दिनुभएको एउटा गोल्डन प्लेट भएको गन पनि देखे। अनि यिनीहरू सबैमा फेभरेट चाहिँ मेरो त्यो वीर गन भन्ने एउटा गन छ। यसोबाट सामाजिकको बारेमा धेरै कुराहरू सिक्न पायो, त्यो युद्धहरूको बारेमा, अनि पछि जनरल नलेजको पनि धेरै कुराहरू सिक्यौँ। यसका साथसाथै हामी इतिहासको बारेमा पनि धेरै सिकेको छ। नेपाली सेनालाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
18: स्वप्निल बासुकला, कक्षा 6 मैले यहाँ वेपनहरू हेर्न पाएँ। हाम्रो नेपालको इतिहासको बारे एकदमै महत्त्वपूर्ण वेपनहरू र आउटफिटहरू, अनि पछि हाम्रो पहिलाका पुस्ताहरूले हाम्रो यो नेपाल बनाउन के काम गरेका थिए भनेर हामीलाई देखाएको छ। अनि पछि मलाई सबसे मनपर्ने भनेको सङ्ग्रहालयको बाहिर डिस्प्ले गरिरहेको प्लेन र मसिन बनाउने सामान हो। यी सामानहरू हेर्दा मलाई मेरो इतिहास र मेरा फौजीहरूको लागि एकदमै ठुलो सम्मान पाएको हो। म यहाँ मेरो बाहिरको साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, यहाँको सङ्ग्रहालयले हाम्रो इतिहासलाई मात्र होइन हाम्रो युवा र हाम्रो फौजीहरूलाई पनि चिनाउने गरेको छ।
6: नेपालको एकीकरण अभियान, ऐतिहासिक युद्ध, सैनिक जीवन तथा पुर्खाको वीरताको गाथाको संग्रह सैनिक सङ्ग्रहालय बनेको छ। यस सङ्ग्रहालयमा तरबार, खुडा, खुकुरी हुँदै आजसम्म नेपाली सेनाले प्रयोग गर्दै आएका हात हतियारहरू समेत राखिएका छन्। यसै गरी विभिन्न ऐतिहासिक घटनाक्रममा प्रयोग भएका हतियार, नेपाली सेनाले प्रयोग गरेका पुराना हात हतियार तथा औजार, गोलीको गति नाप्ने उपकरण, गेहेन्द्र शमशेरको जीवनी सहितको तस्विर, नेपाली सेनाको प्रत्येक युनिटहरूको आदर्श वाक्य सहितको झण्डा, वीरगन, इलेक्ट्रिक गन, 100 मिमी आर्सियल, पूर्वाधार निर्माणका झलकहरू, पुराना सञ्चारका उपकरणहरू, पुराना सैनिक ब्यान्डका बाजाहरू, प्याराट्रुप्स, रेन्जर, आर्टिलरीका सामग्रीहरू समेत सैनिक सङ्ग्रहालयका आकर्षण हुन्। सङ्ग्रहालयमा राखिएका यस्ता सामग्रीहरूले के अर्थ राख्दछ त? त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर श्री सुरेश ढकाल,
19: नेपालको निर्माणको कुराहरू गर्दाखेरि सैनिक इतिहासलाई बिर्सेर सम्भव छैन। सैनिक सङ्ग्रहालय भनेर भन्यो भने पनि त्यो चाहिँ नेपाली इतिहासको अथवा नेपाली समग्र सन्दर्भको एउटा पाटो हो। यदि तपाईँसँग एउटा राम्रो खालको सैनिक सङ्ग्रहालयहरू छैन जसका आधारमा चाहिँ विगतका बारेमा राष्ट्र निर्माणको कथा भन्न सकियोस्, त्यस्तो खालको नहुँदाखेरि चाहिँ मुलुकको इतिहास नै पनि कमजोर हुन्छ अथवा विश्वसनीय नहुन सक्छ। त्यो कारणले गर्दाखेरि सैनिक इतिहास चाहिँ माध्यम हो, तर सिङ्गो राष्ट्र निर्माणको इतिहासको बारेमा समाचार छ, नयाँ पुस्तालाई थाहा दिनुपर्छ, त्यो इतिहासलाई लेखन र पुनर्लेखन गरिराख्नुपर्छ। फेरि त्यसका लागि चाहिँ म्युजियमहरू एकदमै महत्त्वपूर्ण हुन्छ। म्युजियम भनेको चाहिँ त्यो सबै सामग्रीहरूलाई व्यवस्थित ढङ्गबाट संरक्षण गरेर राखिएको कुराहरू भयो, सम्पूर्ण रूपमा चाहिँ तपाईँको भौतिक अवयवहरू जो अहिले उपलब्ध छ त्योहरूको पनि उत्तिकै महत्त्व भनेको अर्थ हुन्छ रहन्छ। सङ्ग्रहालयभित्र रहेका चाहिँ हात हतियार दस्तावेजको कुरा मात्र नभइकन कुनै गढीहरू किल्लाहरू त्यत्तिकै महत्त्वपूर्ण हुन्छन्।
5: मानव सभ्यताको विकास, राज्य निर्माण, प्रविधि परिवर्तन, सामाजिक संरचना र संस्कृतिको यात्रा बुझ्ने माध्यम पनि भएकाले सङ्ग्रहालय वर्तमान पुस्तालाई

0: राष्ट्रिय सङ्ग्रहालय पनि रहेको छ। राष्ट्रिय सङ्ग्रहालयमा पनि नेपाली सेना सम्बन्धी थुप्रै सामग्रीहरू राखिएका छन्। त्यसो त राष्ट्रिय सङ्ग्रहालय रहेको पुरानो भवन भीमसेन थापाको पालामा बनाइएको नेपालको पहिलो जङ्गी अड्डा पनि हो। त्यसैले राष्ट्रिय सङ्ग्रहालय र सैनिक सङ्ग्रहालय नजिकैको दूरीमा रहेकोले अवलोकनकर्ताहरूलाई थप सहज भएको र सङ्ग्रहालय स्थापनाको उद्देश्य पूर्तिमा समेत सहयोग पुगेको राष्ट्रिय सङ्ग्रहालयका अधिकृत श्री सुभाष कृष्ण डङ्गोलको बुझाइ छ।
1: राष्ट्रिय सङ्ग्रहालयमा चाहिँ सैनिक इतिहाससँग चम्किने विभिन्न ऐतिहासिक सामग्रीहरू रहेका छन्। जस अन्तर्गत चाहिँ हात हतियार, तरवार, खुकुरी, बन्दुक, अनि सैनिक पोसाकहरू, त्यसै सुरक्षात्मक सामग्रीहरू, युद्धमा भएका चाहिँ सैनिक उपकरणहरू, विभिन्न कालखण्डमा राणाहरूले प्राप्त गरेका सैनिक पदकहरू, सम्मान चित्रहरू अनि दस्तावेजहरू पनि सङ्कलन गरेर प्रदर्शनमा राखिएको। राष्ट्रिय सङ्ग्रहालय र सैनिक सँग दुवै सङ्ग्रहालय नेपालको इतिहास, संस्कृति र सम्पदाको संरक्षण र प्रबन्धन एउटा महत्त्वपूर्ण संस्थाको रूपमा लिन सकिन्छ। यी सङ्ग्रहालयहरू नजिकै भएकोले पनि आगन्तुकहरूले एकै भ्रमणमा दुईटै सङ्ग्रहालय अवलोकन गर्न चाहिँ उहाँहरू पाउनुहुन्छ। राष्ट्रिय सङ्ग्रहालय चाहिँ समग्र रूपमा नेपालको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा कलात्मक सम्पदाको प्रदर्शन गरिन्छ भने सैनिक सङ्ग्रहालय चाहिँ नेपाली सेनाको इतिहास, अन्य परम्परा, युद्धकला, वीरताको इतिहास चाहिँ विशेष रूपमा प्रदर्शन गर्छ। यसरी नै यी दुवै सङ्ग्रहालय एक अर्काका पूरक संस्थाको रूपमा हेर्न सकिन्छ।
2: श्रोता, सैनिक सङ्ग्रहालय केवल पुराना हतियार, पोसाक वा सामग्रीहरूको सङ्ग्रह मात्र होइन, यो हाम्रो राष्ट्रिय इतिहास, वीरता, त्याग र गौरवको जीवन्त अभिलेख हो। यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री, युद्धमा प्रयोग भएका उपकरण, वीर सैनिकका स्मृति चिन्ह तथा अभिलेखहरूले नेपाली सेनाको गौरवशाली यात्रालाई जीवन्त रूपमा उजागर गरेका छन्।
3: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार शोभा विष्टलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब राख्दैछौ शास्त्रीय संगीत। कलाकार सुभद्रा देवी, विषय सितार वादन, राग शिवरञ्जनी, तबलामा हर्ष डङ्गोल, तानपुरा कान्छाराज कणिकार।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचार, पछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो बोली। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। विश्व आदिवासी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। आदिवासीको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र। आयात बढ्दै गएकाले अनावश्यक सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। र समुद्री आँधी डल्फिनका कारण चीनको सङ्घाईमा 1300 उडान रद्द। समाचार अब विस्तारमा। विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको बताउनुभयो। राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक 36.8% रहेको स्पष्ट पार्नुभयो। नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद सचिवालयद्वारा आज काठमाडौँको टुटीखेलमा आयोजित मूल समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नयाँ पुस्ताले आफ्नो मौलिक भाषा संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा विज्ञान र प्रविधिको आधुनिक प्रयोग मार्फत अगाडि बढ्नुपर्ने बताउनुभयो। यसैगरी दिवसका अवसरमा धनकुटाको पाखरीबासमा विभिन्न जात जातिका सांस्कृतिक झाँकीसहित र्याली निकालिएको छ। रैली पाखरीबास बजारको परिक्रमा गरी संसारी सिमसार क्षेत्रमा पुगेर समारोहमा परिणत भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले आज विज्ञप्ति जारी गरी भूमान्छेको आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी काङ्ग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले काङ्ग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्टीको सम्पन्न विशेष महाधिवेशन पूर्ण रूपमा विधानसम्मत आवश्यक र औचित्यपूर्ण रहेको दावी गर्नुहुँदै सभापति थापाले महाधिवेशनको प्रक्रिया र परिणामलाई लिएर पार्टीका केही नेताहरूले असहमति व्यक्त गर्नुभएको विषय पुनः अदालतमा प्रवेश गरेको बताउनुभयो। बैठकमा सभापति थापाले समसामयिक राजनीतिक प्रस्ताव र केन्द्रित विषयवस्तुका बारेमा जानकारी गराउनु भएको थियो भने महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको छ। केन्द्रीय कार्य समिति बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। विभिन्न सुविधा, अवसर, शिक्षा तथा रोजगारीका लागि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइसराइ गर्ने क्रम बढ्दै जाँदा दुर्गम तथा दूरदराजका कतिपय गाउँठाउँ सुनसान बन्दै गएका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
1: बढ्दो बसाई सराई रोक्न बागलुङका सबै स्थानीय तहले कृषि रोजगारी तथा उद्यमशीलता विकासका कार्यक्रम अगाडि सारेका छन्। बढ्दो बसाई सराई यहाँका स्थानीय तहको चुनौती नै बनेको छ। वैदेशिक रोजगारका कारण गाउँघर रित्तिने तथा खेतीयोग्य जमिन बाँझिँदै जान थालेपछि बसाई सराई रोक्न यहाँका स्थानीय तहले विशेष नीति तथा कार्यक्रम निर्माण गरेका हुन्। बसाई सराई रोक्न स्थानीय तहले कृषि पशुपालन उद्यमशीलता प्रवर्धन उत्पादनमा आधारित अनुदान लगायतका कार्यक्रमलाई प्राथमिकता दिएका हुन्। काटेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक:
2: यहाँका युवाहरूलाई रोक्नको लागि विशेष त हामी आर्थिक विकास समिति मार्फत उत्पादनमा आधारित अनुदानका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, चितवर्गका कार्यक्रमहरू सञ्चालन गरेका छौँ, सिपमूलक कार्यक्रमहरू सञ्चालन गरेका छौँ। उहाँहरूलाई चाहिने तत्कालीन पूर्वाधारका कार्यक्रमहरू जस्ता मौरी पालन तालिम गर्यो भने टौलेटमा मौरीको घरहरू दिने, बाख्रा पालन तालिम गर्यो भने उसलाई बाख्राहरू उपलब्ध गराउने, उहाँहरूले उत्पादन गरेको चिजलाई बिक्री वितरण गर्नको लागि उत्पादनमा आधारित अनुदानको कार्यक्रमहरू हामी सञ्चालन गरेका छौँ।
1: विदेश पलायन रोक्नका लागि विदेशबाट फर्केर गाउँ घरमै केही गर्न चाहने युवाका लागि घुम्ती कोष मार्फत कर्जा दिने तथा युवा मैत्री कृषि मैत्री कार्यक्रम निर्माण गरेको बताउनुहुन्छ बागलुङको चैमनी नगरपालिकाका उपाध्यक्ष हरिहर शर्मा।
3: वैदेशिक रोजगारीबाट फर्केर यही केही गर्न चाहने युवाहरूका निम्ति हामीले घुम्ती कोषका मार्फत उहाँहरूलाई बढीमा 3,00,000 कर्जा दिने कार्यक्रम पनि बनाएका छौँ भने बाहिरबाट बसाई सरेर आउनेहरूका निम्ति जैमिनी प्याकेजको एउटा मानिसलाई बस्नका निम्ति चाहिने न्यूनतम पूर्वाधारहरू व्यवस्थापन हुने त्यो जैमिनी प्याकेजको कार्यक्रम पनि बनाएका छौँ। युवा मैत्री कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौँ।
1: बढ्दो बसाई सराई प्रति यहाँको स्थानीय सरकार मात्र नभएर निजी संघ संस्थाले पनि चिन्ता व्यक्त गर्दै आएका छन्। आत्मनिर्भर हुनका लागि स्वदेशमै विकल्प खोज्नु पर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार साक्य बताउनुहुन्छ।
4: अब के दिनुपर्छ हामीले, हामी आत्मनिर्भर हुनुपर्छ, परनिर्भर हुनु भएन। हामीले चाहिँ देशमै उत्पादन हुने चिजहरूलाई उत्पादन गरेर कसैले केही खेती गर्ला, कसैले व्यापार गर्ला, कसैले उद्योग चलाला, कसैले बाख्रा पाल्ला, सबै लाग्नु पर्यो। एउटाको कमाइले सबैले खान्छ भन्दा घरको पनि प्रगति हुँदैन र राष्ट्रको प्रगति पनि हुँदैन।
1: बसाई सराई पूर्ण रूपमा रोकिन सम्भव छैन, तर गाउँ घरमै सेवा सुविधा थप गर्दै स्थानीय तह तथा यहाँका निजी संघ संस्थाले बनाएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके बढ्दो बसाई सराई न्यूनीकरण गर्न सकिने सहज अनुमान गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: अब बाँकी समाचार। हुलाकी सड़क अन्तर्गत जरापुर भिट्टा मोड जोड्ने सड़कमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका एक पर्सा स्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु शास्तिपूर्ण यात्रा गर्न बाध्य छन्। सडकको अधिकांश भाग निर्माण भइसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण स्थानीयवासी र यात्रुले दैनिक रूपमा शास्ति खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ, तर बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय बताउँछन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
5: हेलो,
6: के गर्दैछौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
6: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
5: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
7: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरू तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आयोजित संयुक्त भेलामा सहभागी हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार देवानगंज गाउँपालिका तीन कप्तानगंजमा यही साउन 10 गते भएको घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। समुद्री आँधी, डल्फिन, पूर्वी चीनतर्फ अघि बढेपछि सङ्घाईका दुई प्रमुख विमानस्थलले आज 1300 भन्दा बढी उडान रद्द गरेका छन्। आधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट 4,00,000 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आधीको बाहिरी घेराले हिजो ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। ताइवानका केही वायुसेवा कम्पनीले पनि आज चीनतर्फका उडान रद्द गरेका छन्। म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्व नेत्री आङ सान सुकीको पूर्ण तथा निशर्त रिहाईका लागि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले गरेको आह्वान अस्वीकार गरेको छ। म्यानमारको विदेश मन्त्रालयले आसियानको विशेष दूतको आवश्यकता पनि नरहेको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई अतिरिक्त ग्यास खरिद गरी सञ्चय नगर्न अनुरोध गरेको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गर्नु भएको हो। ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकता भन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधुप गर्नुपर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। तसर्थ उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्काल समाधान हुने देखिन्छ, संघको विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकोले ग्यासको अभाव हुने सम्भावना नै नरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपाल निगमको विशेष पालमा भारतका विभिन्न रिफाइनेरीहरूबाट सहजै हाल एलपी ग्यासको आयात करिब 15% बढेको संघले उल्लेख गरेको छ। त्यसै गरी सहज रूपमा एलपी ग्यासको आयात सँगै ग्यास उद्योगबाट सिलिन्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेकोले सञ्चय नगर्न संघले उपभोक्ताहरूलाई आग्रह गरेको छ। नेपालको अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। मुलुकभित्र नगद कारोबारको विकल्पमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएको हो। यसै क्रममा QR कोडमा आधारित भुक्तानी प्रणालीमा करिब 92% वृद्धि भएको छ। आर्थिक वर्ष सन् 2024-25 डिजिटल भुक्तानीको क्षेत्रमा उल्लेख्य प्रगति भएको नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्कले देखाएको छ। मुलुकभर डिजिटल वालेट प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढेर 2,67,65,000 भन्दा बढी पुगेको छ। त्यसै गरी मोबाइल ब्याङ्किङका ग्राहकहरूको संख्या पनि 2,77,41,000 नाघेको छ। डिजिटल वालेट र मोबाइल ब्याङ्किङको यो फड्कोले सर्वसाधारणमा वित्तीय साक्षरता र प्रति विश्वास बढ्दै गएको स्पष्ट देखाएको छ। आर्थिक वर्ष सन् 2024-25 QR कोड मार्फत हुने भुक्तानीको संख्या र मूल्य दुवैमा ऐतिहासिक रेकर्ड निर्माण भएको छ। QR भुक्तानीको संख्यामा 92.5% र कुल कारोबार मूल्यमा 91.8% वृद्धि भएको छ। दैनिक उपभोग्य वस्तुको खरिददेखि ठुला व्यापारिक तथा सेवामूलक क्षेत्रमा समेत सर्वसाधारणले QR स्क्यान गरेर सहजै भुक्तानी गर्न थालेका छन्।
0: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिता कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार सार्वजनिक गरेको मिति अनुसार एनपिएल दशैं लगत्तै सुरु हुने भएको हो। दशैंको पूर्णिमाको भोलिपल्ट सुरु हुने एनपिएलका लागि सहभागी 8 फ्रेन्चाइज टोलीले अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन्। टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी रहेको छ। एनपिएलमा साबिक विजेता लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज, कर्णाली एक्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्। क्यानले मिति तय गरे पनि खेलको तालिका भने सार्वजनिक गरेको छैन। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपिएल 2026 लागि इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। एनपिएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए। उनले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इङ्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। स्लो लेफ्ट आर्म बलरका रूपमा समेत प्रभावशाली रहेका जैबले T20 क्रिकेटमा 23 विकेट लिएका छन्। जैबले हालै भाइटालिटी ब्लास्ट र द 100 समेत सहभागिता जनाइसकेका छन्। सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। सुदूरपश्चिम रोयल्सले कप्तान दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आर आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै सुदूरपश्चिम अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई अनुबन्ध गरेको छ। अब मौसम। आज राति देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेस साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। विश्व आदिवासी दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। आदिवासीको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै। ग्यासको कालोबजारी नियन्त्रण गर्न सरकारद्वारा बजार अनुगमन तीव्र, आयात बढ्दै गएकाले अनावश्यक सञ्चय नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। र समुद्री आधी डल्फिनका कारण चीनको साङ्घाईमा 1300 उडान रद्द। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

नमस्कार, रेडियो नेपालका सम्पूर्ण श्रोतामा म विद्या चौधरीको तर्फबाट हार्दिक स्वागत र रात्रिकालीन अभिवादन। हरेक आइतबार रातको 9 बजेको समाचारपछि तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम हाम्रो बोलीको साथमा म उपस्थित भइसकेकी छु।

हाम्रो बोली, जहाँ हामी अपाङ्गता भएका व्यक्तिको हक अधिकार र उनीहरूको आत्मसम्मानका लागि बुलन्द आवाज उठाउँछौ। हामीलाई तपाईँले रेडियो नेपालका विभिन्न रिले स्टेशनहरूसँगै एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 मेगाहर्जबाट, त्यसै गरी अनलाइनमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत सुन्दै आउनु भएको छ। आदरणीय श्रोता, आजको हाम्रो संवाद विशेष छ, अपाङ्गतालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै सबैको पहुँचयोग्य समाज बनाउन स्थानीय सरकारले कसरी बजेट र नीतिलाई प्राथमिकता दिइरहेको छ, यो जान्नका लागि आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको अनुभवलाई जोड्दैछौ। ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक हिमालज्यूसँगको यो कुराकानी सुन्दा पक्कै पनि हामी सबैलाई हो, हामीले पनि यस्तै गर्नुपर्ने रहेछ भन्ने महसुस हुनेछ। आउनुहोस् उहाँसँगको यो संवाद सुरु गरौँ।

0: कार्यक्रम हाम्रोमा यहाँलाई स्वागत छ।
1: यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
0: बागलुङ जिल्ला भौगोलिक रूपमा विकट छ र त्यसको एउटा महत्वपूर्ण हिस्सा ताराखोला गाउँपालिका पनि हो। तपाईँको गाउँपालिकामा अपाङ्गता भएका नागरिकहरूको वर्तमान अवस्था र उनीहरूको जीवनशैली कस्तो छ?
1: हाम्रो अहिले ताराखोला गाउँपालिकामा 5 वडा छ। 5 वडाभित्र अपाङ्गता हुनुभएका हाम्रा बिरामी दाजुभाइ र दिदीबहिनीहरू 11 हुनुहुन्छ। जसमध्ये हामीकोमा 7 मेरुदण्ड भाँचिएर अपाङ्गता हुनुहुन्छ भने 4 हाम्रो जन्मदै अलिकति अपाङ्गता भएको बिरामीहरू गरेर हाम्रो पालिकामा अहिले हाल 11 हुनुहुन्छ र उहाँहरूलाई हामीले पहाडी इलाका हो, भूगोल हो, त्यस्तो राम्रो व्यवस्थित ढङ्गले सबै सुविधा सम्पन्न त छैन, तर पनि हामीले उहाँहरूलाई आफ्नो घरबाट बाहिर भित्र गराउनको निम्ति ह्विलचेयरहरूको व्यवस्था गरेका छौँ र त्यो ह्विलचेयर पहाडी इलाकामा पनि घरभित्र र घर बाहिर जान सक्ने बाटो बनाएका छौँ र उहाँहरूलाई स्ट्रिङ होला हातको व्यवस्था गरेर आफै उहाँहरूले हातबाट कति उठाउने र कति ढलाउने भनेर उहाँहरूले गर्नुहुन्छ र हाम्रो पालिकाबाट गर्न सक्ने सहयोग उहाँहरूलाई गरेको स्थिति छ।
0: पालिकाको तथ्याङ्कमा हाल कतिजना अपाङ्गता भएका नागरिकहरू हुनुहुन्छ र यो लगतलाई सधैँ अद्यावधिक राख्न पालिकाले के कस्ता कदम चालेको छ त अहिलेसम्म?
1: हाम्रो यसमा सामाजिक क्षेत्रबाट सम्झना थापाले हेरिरहनु भएको छ र हाम्रो अलि सशक्त खालको 11 मात्रै हुनुहुन्छ, अन्य सामान्य हुनुहुन्छ। सबै जोडेर हेर्यो भने 80 माथिको पनि वृद्ध आमा वृद्ध बुवाहरू हुनुहुन्छ र उहाँहरू सबैलाई हामीले हाम्रो पालिकामा दर्ता गरेर राज्यबाट पाउने सेवा सुविधा, पूर्ण अपाङ्गता र आंशिक अपाङ्गतालाई पाउने भत्ताको व्यवस्था सामाजिक क्षेत्रमा हेर्ने मार्फत सिफारिस भएको हुन्छ र गाउँपालिकाको वर्षेनी बजेट बाट उहाँहरूलाई पालिका स्तरीय सहयोग गरिएको हुन्छ भने संघीय सरकारबाट पनि अपाङ्गता र वृद्ध वृद्धाहरूको लागि सशर्त बजेटहरू आउँछ र त्यो बजेट हामीले उहाँहरूलाई घरमै गएर उहाँहरूको सुख दुःख हेरेर बुझेर उहाँहरूले पाउने पारिश्रमिक र अन्य सुविधा पनि हामीले अहिले नजिकबाट स्थानीय सरकारले हेरिराखेको छ।
0: बजेटकै कुरा गरिरहँदा पालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। यसपटक अपाङ्गता भएका नागरिकको उत्थान, विकास र सशक्तिकरणका लागि पालिकाले कस्तो विशेष बजेट विनियोजन गरेको छ त?
1: अहिले विगतमा जस्तै उहाँहरूले पाउने सुविधा त छँदैछ। अहिले यस वर्ष नीतिमा मैले अपाङ्गताका सहयोगी जो अशक्त छ उहाँलाई एकजना हेरालो भनौँ या सहयोगी भनौँ अनिवार्य चाहिन्छ, यस्तो सहयोगीलाई हामीले गाउँपालिकाबाट अहिले नीतिमै उल्लेख गरेर हामीले केही बजेट विनियोजन गरेका छौँ र त्यो बजेटलाई हामीले एउटा कार्यविधि बनाउँछौँ र त्यो अशक्त बिरामीहरूलाई हेर्ने जो सुसारे छ उहाँहरूलाई पनि हामीले मासिक भत्ता दिने भनेर बजेटको व्यवस्था भएको हुनाले अब हामीले छिट्टै गाउँ सभा पश्चात एउटा कार्यविधि बनाउँछौँ र कार्यविधि बनाइसकेपछि हामीले अपाङ्गतालाई त हेर्ने नै छौँ, त्यो अपाङ्गतालाई हेर्ने बिरामी लाई हेर्ने सहयोगीलाई पनि हामीले अब केही पारिश्रमिक नगद पैसा दिएर हुन्छ या केही प्राविधिक सहयोग दिएर हुन्छ, हामीले त्यो दुईटा मध्ये एउटा अहिलेसम्म अलि बढी छलफल त हाम्रो आर्थिक नै दिनुपर्छ भन्ने छ, किनभने एकजना मान्छे नियमित खटिरहनु पर्ने जो यस्तो बिरामी छन् मेरुदण्ड भाँचिएको बिरामी हुनुहुन्छ उहाँहरू एक ठाउँबाट अर्को ठाउँ आवत जावत गर्न सक्नुहुन्न, अर्कोको एकजनाको सहारा चाहिन्छ, त्यो सहारा चाहिने भएको हुनाले त्यो सुसारेलाई पनि आर्थिक सहयोग दिनुपर्छ भनेर हामीले बजेटको व्यवस्था गरेका छौँ। त्यो एउटा कार्यविधि बनाएर यसै वर्ष 83-84 हामीले त्यसलाई लागू गर्दैछौँ।
0: परिचय पत्रको कुरा गर्छौँ, अपाङ्गता परिचय पत्र वितरणको प्रक्रियालाई सहज र सर्वसुलभ बनाउन गाउँपालिकाले कस्तो खालको कार्यविधि अप्नाएको छ?
1: त्यो हामीले नीतिमा नै एउटा रेड कार्ड, एउटा हरियो कार्ड र एउटा सामान्य 3 कार्ड बनाएका छौँ र हामीले उहाँहरूलाई हाम्रो टिमै स्वास्थ्यको एउटा कर्मचारी लगायतको यो सामाजिक क्षेत्रमा हेर्ने टिम र सबै टिम उहाँहरू घर घरमा जानुहुन्छ र घरमा गइसकेपछि एक वर्षमा लिएको डाटा अर्को वर्ष थपिन सक्छ भनेर हामी सबै क्षेत्रमा जान्छौँ र उहाँहरूले एउटा रेकर्ड लिएर आउनुहुन्छ, त्यो लिएर आइसक्नु भयो भने हामी कार्यपालिकामा छलफल चलाउँछौँ र विगतमा भइराखेकोलाई यथारूपमा राख्छौँ र कोही कसै त्यस्तो नयाँ छ भने तपाईँ थपेर हामीले पालिकाबाट दिने सेवा सुविधा र सङ्घीय सरकारमा सिफारिस हामीले गरेका छौँ र हाम्रो पालिकामा त्यस्तो अपाङ्गता भएका अथवा जन्मजात नै अपाङ्गता भएका जो बिरामीहरूको कारको सन्दर्भमा विगतमा भइराखेकोलाई यथा भइहाल्यो, नयाँ कोही छ भने हामीले थपेर हामीले सङ्घीय सरकार पञ्जीकरण शाखामा यहाँबाट सिफारिस गरेका छौँ र त्यो शाखाबाट केही बजेट आउँछ, त्यो बजेटमाथि हामीले नपुगलाई केही बजेटहरू प्राविधिक सहयोगहरू तपाईँले भने जस्तो तालिमहरू अथवा बिरामीले गर्न सक्ने कुनै पनि कामहरू त्यो चाहिँ हाम्रो पालिकाबाट गर्छ तर सङ्घीय सरकारबाट त्यस्ता बिरामीहरूलाई अलिकति आर्थिक आउँछ र त्यो आर्थिक उहाँहरूले सिधै आफ्नो बैङ्कमा खाता छ त्यो खातामा हामी राखिदिएका छौँ र त्यो खातामा आफन्तले त्यो पैसा निकाले
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, रेडियो नेपालको नियमित कार्यक्रम हाम्रो बोली। आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालज्यूसँग अपाङ्गता भएका नागरिकहरूको अधिकार र जीवन स्तरका बारेमा छलफल गरिरहेका छौँ। हामीसँगको यो संवाद जारी नै छ, रेडियो छोडेर कतै नजानु होला। अध्यक्षज्यू, बागलुङ जिल्लामा पनि अपाङ्गता भएका व्यक्तिहरूको समस्या चुनौतीहरू त छँदैछन्, गुनासोहरू पनि आउने गरेका छन्, गुनासोको सुनवाई कतिको हुने गरेको छ त?
1: स्वाभाविक रूपले हाम्रो ग्रामीण इलाकामा जति हाम्रा अपाङ्गता भएका बिरामीहरूले पाउने सेवा सुविधा हो पक्कै पनि त्यो पूर्ण छैन। हामीलाई पनि लाग्छ कि उहाँहरूको जीवन नै एउटा हाम्रा पिता पुर्खाहरूले भन्ने गर्नुहुन्छ गरी खानु न मरि जानु भन्ने एउटा उखान छ, त्यस्तै भएको असाध्यै दयनीय जीवन उहाँहरूले जीवनयापन गरिरहनु भएको छ। यो कोरबाट हेर्दाखेरि राज्यले पर्याप्त मात्रामा सेवा सुविधा दिएर अथवा तिनीहरूलाई एउटा संरक्षण घर जस्तो बनाएर सबैलाई त्यहाँ केन्द्रित गरेर औषधि उपचारदेखि लिएर उहाँहरूलाई मनमा अनेकौँ कुराहरू खेल्न सक्छ, ती कुराहरू खेल्न नदिनको निम्ति सबैलाई एउटा सुविधा सम्पन्न भवन बनाएर राख्दा असाध्यै राम्रो हुन्थ्यो। तर हाम्रो जस्तो ग्रामीण इलाकामा एउटा डाँडोबाट अर्को डाँडो अथवा एउटा भूगोलबाट अर्को भूगोलमा पुग्नु पर्ने जटिलताहरूको कारणले गर्दाखेरि ती बिरामीहरूले पर्याप्त मात्रामा सुविधा पाउन नसकेको कारणले केही गुनासोहरू आउन स्वाभाविकै हो। मलाई राम्रोसँग थाहा छ कि 15-20 वर्ष अगाडि हेऱ्यो भने ती गुनासाहरू स्वाभाविकै थियो, त्यो गुनासोमा ती बिरामीहरूले राज्यबाट कुनै सेवा सुविधाहरू पाएको स्थिति थिएन। जब सङ्घीयता भइसकेपछि स्थानीय तह तीन तहको सरकार मध्ये स्थानीय सरकार भइसकेपछि उहाँहरूले अहिले पाएको सुविधा त हेर्दा त राम्रो देखिन्छ तर जति पाउनु पर्ने त्यति नपाएको कारणले केही गुनासाहरू आउनु स्वाभाविकै हो। तर हाम्रो ताराखोला गाउँपालिकाको कुरा गर्नुहुन्छ भने हामीले सकेसम्म दिन सक्ने र मिल्ने जति कानुन बमोजिम उहाँहरूलाई सहयोग दिएको हुनाले त्यति धेरै गुनासो हामीकोमा छैन। तर पनि उहाँहरूले स्थानीय सरकार एउटा अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भएको हुनाले केही गुनासोहरू आउनु स्वाभाविकै हो, त्यो आउनु पनि पर्छ र राज्यले ती कुराहरू सुनाइ पनि गर्नु पर्दछ।
0: यहाँले भनिसक्नु भयो स्थानीय सरकार भनेको अपाङ्गता भएका व्यक्तिहरूको अभिभावक हो, एउटा अभिभावकको नाताले अपाङ्गता भएका व्यक्तिहरू उसै पनि पछाडि पर्नु भएको छ अरू नागरिकहरू भन्दा, होइन? त्यसमा पनि शिक्षा स्वास्थ्य रोजगारीको कुरा गर्ने हो भने धेरै पछाडि हुनुहुन्छ। भूगोलकै कारणले पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य संस्थासम्म आउने मुस्किल पर्ने हुनुहुन्छ। यहाँको पालिकाले घरमै पुगेर दिने स्वास्थ्य सेवा, घर दैलो स्वास्थ्य सेवाको व्यवस्था चाहिँ कसरी मिलाइदिएको छ?
1: हाम्रो पालिकामा एउटा बिरामीहरूलाई आवाज आउट गर्नको निम्ति एम्बुलेन्स छ, त्यो एम्बुलेन्स मार्फत हामीले बिरामीको कुन प्रकारको बिरामी छ, पूर्ण अशक्त छ कि सामान्य छ कि अथवा अलिकति हुने खाने छ कि अथवा असाध्यै गरिब छ कि यो हामीले क्याटेगोराइज गरेका छौँ पालिकामा र सोही अनुसार अहिले हाम्रो पालिकामा भएका जुनसुकै बिरामी किन नहोस् त्यो त्यो बिरामीलाई हामीले हाम्रो एम्बुलेन्स प्रयोग गरेर यहाँ दिने औषधि उपचारले उहाँहरूलाई पुग्यो भने हाम्रो स्वास्थ्य कर्मीहरू प्रत्येक पालिकामा स्वास्थ्य चौकी छ र नमिलेको भूगोलमा एउटा वडामा अलिक ठुलो भूगोल भयो भने स्वास्थ्य इकाइ पनि हामीले बनाएका छौँ र त्यो स्वास्थ्य इकाइ मार्फत हाम्रो स्वास्थ्य कर्मीहरू प्रत्येक घरधुरीमा बिरामीहरूको स्थिति कस्तो छ, त्यो घरको जनसङ्ख्या कस्तो छ, त्यहाँको उमेर समूह कस्तो छ, त्यो एउटा दाता त लिने नै गर्छन्। त्यो साथसाथमा पूर्ण अशक्त भएका बिरामीहरूलाई प्रत्येक महिनामा हाम्रो स्वास्थ्य कर्मीहरू घरमै जानुहुन्छ, चेक जाँच गर्नुहुन्छ, उहाँहरूलाई चाहिने औषधि उपचार गराउनुहुन्छ र अलि सिकिस्त अलि जटिल हुने खालको बिरामीहरू देख्नुभयो भने उहाँहरूले पालिकामा हामीलाई जानकारी गराउनुहुन्छ र हामीले पालिकामा बैठक बस्छौँ र हाम्रो एम्बुलेन्स मार्फत हाम्रो नजिकै एउटा अस्पताल बागलुङ छ, त्यसपछि पोखरा प्रदेशसम्ममा हामीले त्यस्ता बिरामीहरूलाई फ्री सेवामा पालिकाले सिफारिस गरेर असाध्य गरिब हो, अपाङ्गता हो भनेर सिफारिसका साथ बाहिर पनि रिफर गरेको स्थिति छ र अहिले धेरै बिरामीहरू हाम्रो गाउँपालिकामा हामीले गर्न सक्ने सहयोग हामीले गरेको हुनाले उहाँहरूलाई पनि यस्तो अनुभूति भएको छ कि हामी बेला बहत गएर अस्ति मात्रै हामीले यो असारको 13-14 गते हाम्रो उपाध्यक्षको नेतृत्वमा ती अशक्त बिरामीहरूलाई कपडा वितरण गर्ने र एउटा औषधि सामान्य यो पानी तताउने भाँडोहरू त्यस पछाडि आएर त्यो पानी राख्ने थर्मसहरू यो वितरण गर्नुभयो, उहाँहरूले त्यस्तो केही छैन राम्रो खालको रिपोर्ट मलाई जानकारी गराउनु भएको। यसरी हेर्दाखेरि स्वास्थ्य कर्मीहरू बिरामीको घर घरमा पुग्नु भएको छ, त्यो रिपोर्ट यस वर्ष हामीकोमा अलि जटिल खालको अलि उपचारमा पठाउनु पर्ने खालको त्यस्तो रिपोर्ट गर्नु भएको छैन। त्यसो हुँदा मलाई के लाग्यो भने अहिले उहाँहरूको स्थिति ठिकै छ, हाम्रो स्वास्थ्य कर्मीहरू पुग्नु भएको छ भन्ने मलाई महसुस भएको छ।
0: भवनहरूको कुरा गरिरहँदा चाहिँ यहाँको पालिकाभित्र रहेका सामुदायिक भवनहरू कतिको अपाङ्ग मैत्री छन्, जस्तै व्हील चेयर, गुडाउन मिल्ने ऱ्याम्प, शौचालय, खाने पानीका धाराहरू अपाङ्ग मैत्री छन् कि छैनन्? त
1: ठुल्ठुला भवनमा केन्द्रित गर्नु पर्यो भने त्यो छ, हामीकोमा व्हील चेयर नै भित्र जाने, शौचालयहरू बिरामीहरूलाई दिने त्यस्तो खालको केन्द्रित कार्यक्रम गर्दाखेरि हाम्रो गाउँपालिका स्तरीय एउटा स्वास्थ्य भवन छ, हाम्रो बहुद्देश्य सभा हल छ, त्यो बहुद्देश्य सभा हलमा सबैको शौचालयदेखि व्हील चेयर त्यहाँ भित्र जाने सबै त्यो व्यवस्थित छ। अर्को हाम्रो विद्यालयमा पनि त्यो अपाङ्गता मैत्री त्यो स्वास्थ्य क्षेत्रको नम्सा अनुसारै विद्यालयहरूमा बनाइएको छ, भलै उहाँहरूकै घरमा अलि राम्रोसँग व्यवस्थित अझ हुन सकेको छैन। मैले सुरुमा भने जस्तै सामान्यतया बाटो यहाँको कच्ची बाटो भएको हुनाले त्यो बाटोमा सोलिन गरेर थोरै ढलान गरेर त्यो व्हील चेयर आफ्नो घरभित्र जाने व्यवस्था त भएको छ, तर त्यो घरमा अलिक सुविधा सम्पन्न जो तपाईँले शौचालयको कुरा आदि इत्यादिको कुरा गर्नु भएको छ त्यो कुरा घरमा बनाउन सकिएको छैन र यस वर्ष हामीले अलिकति अब आफ्नो आवश्यकता घरमा पनि उहाँहरू बिरामीहरूलाई राम्रो खालको शौचालयदेखि लिएर अलि सुविधा कसरी हुन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर बजेट हामीले राखेका त छौँ, तर त्यो कसरी जाने सबैलाई जोडेर एकैपटक बनाउने वा एक दुईजना दुई चारजना गरेर अगाडि बढ्दै गएर एउटा स्थितिमा गएर सक्ने भन्ने कुरा हाम्रो छलफल हुने कुरा बाँकी नै भएको हुनाले बजेट फेरि हामीसँग त्यो राखेका छौँ, त्यसलाई पनि हामीले घरमा व्यवस्था गर्न सकियो भने अपाङ्गता भएका जो बिरामीहरू हुनुहुन्छ उहाँहरूलाई अलि राम्रो खालको मनोविज्ञानमा अब स्थानीय सरकारले केही गर्यो हाम्रो लागि भन्ने उहाँहरूलाई हुनेछ र त्यतातिर हामी लाग्ने जमर्को गरिराखेका छौँ।
0: तपाईँ यति बेला रेडियो नेपाल र देशैभरिका हाम्रा रिले स्टेसनहरूबाट कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। आज हामी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालज्यूसँग अपाङ्गता भएका नागरिकहरूको अधिकार, नयाँ बजेट र उनीहरूको जीवनस्तरका विषयमा विशेष संवादमा छौँ। अध्यक्षज्यू, ताराखोला गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा अपाङ्गता भएका बालबालिकाको शैक्षिक पहुँच र उपस्थितिको अवस्था कस्तो छ?
1: हामीकोमा उपस्थिति त कमै छ, त्यसको विद्यालयमा जाने अपाङ्ग विकलाङ्गता नानी बाबुहरू एकदमै न्यून हुनुहुँदैछ, तर त्यहाँको भौतिक संरचना हामीले बनाएका छौँ। हामीका आज नभए भोलि हुन सक्छ, भोलि नभए पछि हुन सक्छ, अथवा हामीका नहोस् त्यो राम्रो कुरा भयो, तर विगतका दिनहरूमा थिए। त्यो भएर हामीले नयाँ विद्यालयका भवनहरू शौचालयहरू बनाउँदाखेरि अपाङ्गता मैत्री नै हामीले बनाउन निर्देशन गरेका छौँ। त्यही अनुसारको ड्रइङ बन्छ र त्यही किसिमको भवन बनिराखेको छ। अब हामीकोमा सबै विद्यालयहरू सबै क्षेत्रका सामाजिक भवनहरू बनिसकेका स्थिति छैनन्, बन्ने क्रम जारी छ। जति बनेका छन् त्यसमा हामीले बनाएका छौँ, अब बन्ने कुरामा पनि हामीले झन् बनाउनेछौँ। यसरी हेर्दाखेरि विद्यालयमा आउने अपाङ्गता नानी बाबुहरू छ, उहाँहरूको लागि पनि हामीले अग्रिम सोचेर अहिले नै सङ्घीय सरकारले पनि अपाङ्गता मैत्री जो भवनहरू सबै बनाउने हामीलाई निर्देशन गर्छ, एउटा कार्यविधि बनाएर पठाएको छ। सोही अनुसार नै हामीले बनाउने प्रक्रियामा हामी अगाडि बढिराखेका छौँ।
0: कुराकानीकै क्रममा विद्यार्थी भाइ बहिनीहरूको उपस्थिति चाहिँ न्यून छ भन्नुभयो, के कति कारणले चाहिँ विद्यार्थी भाइ बहिनीहरूको चाहिँ विद्यालयको पहुँच चाहिँ एकदमै न्यून छ, उपस्थिति कम छ जस्तो लागेको छ यहाँलाई?
1: अपाङ्गताको कुरा गरेको अलिकति न्यून छन् भनेर, अर्को तर्फ राम्रो बाल बालिकाहरू पनि अहिलेको समग्र देशको स्थिति हेर्दाखेरि अलिकति घट्दो स्थिति नै छ। यो पहिलो कारण छ, हाम्रो एउटा सराई एउटा कारण छ। अर्को अहिले विगतमा जस्तो बच्चा बच्ची धेरै जन्माउँदैनन्, त्यो पनि अर्को कारण भएको छ। र अझ अर्को कारण, हाम्रो बसाई सराई भइसकेपछि अहिले अलिकति सहर बजारमा पढाउनु पर्छ भन्ने त्यो सोचाइले गर्दाखेरि पनि हाम्रो नानी बाबुहरू अलिकति पहाडी इलाकाहरूमा घट्नु स्वाभाविकै कुरा हो। तर मैले भन्न खोजेको के हो भने, अपाङ्गता बाल बालिकाहरूको हाम्रो पालिकामा असाध्यै कम छन् भन्न खोजेको हो अघि। त्यसले गर्दाखेरि हामीमा समग्रताबाट हेर्दाखेरि अहिलेको राज्यको पहुँच पुगे अनुसार अब राज्यले गर्ने सहयोग गरेको हुनाले मान्छेहरूमा त्यति धेरै निराशा पनि छैन र मान्छे अलि सचेत छ, जान्ने बुझ्ने छ। र हिजो चाहिँ नि हाम्रो गाउँ घरमा कस्तो हुन्थ्यो भन्दाखेरि, सामान्य बिरामी भर्ने औषधि उपचार नगर्ने, समयमा अस्पतालहरू नपुर्याउने, यी कारणले गर्दा अलिकति अपाङ्गता भएको, अलिकति पछि गएर अलि ठुलो रोग लाग्ने र त्यसलाई कसैको हात काट्नु पर्ने, कसैको खुट्टा काट्नु पर्ने, त्यस्तो सम्बन्ध हुने देखिन्थ्यो। तर अहिले त्यस्तो यातायातको पनि थोरै सुविधा भएको कारणले गर्दाखेरि जो बिरामी भयो अथवा रोगबाट लड्यो अथवा भिडबाट लड्यो, त्यस्ता बिरामीहरूलाई तत्काल हामी अस्पतालसम्म पुर्याउने भएको हुनाले त्यति धेरै अपाङ्गता बिरामीहरू पनि त्यति हुनुहुन्न। हाम्रो 17 अहिले 11 झरिराखेको छ भने, नानी बाबुहरू पनि त्यस्तो अपाङ्गता नै भएर हिजो एउटा जन्मजात जन्मिने कुरा अथवा बिचमा आएर कसैको हाड खुट्टा ढाडहरू भाँचिएर अपाङ्गता हुने कुरा, यी कुराहरू अलिक कम छ, न्यून छ भन्न खोजेको मैले। समग्रतामा हेर्दाखेरि, देशैभरिको स्थिति हेर्दाखेरि, हाम्रो नानी बाबुहरू विद्यालयमा जाने सन्तोषजनकै छ फेरि, हाम्रो त्यस्तो थोरै छन् भन्न खोजेको मैले होइन। हजुर,
0: विद्यालयका शिक्षकहरूलाई अपाङ्गता भएका बाल बालिकाहरूलाई पढाउने र उनीहरूसँग गर्ने व्यवहार बारे विशेष अभिमुखीकरण तालिम दिने गरिएको छ कि छैन त शिक्षकहरूलाई?
1: प्रत्येक विद्यालयको परसँग गाउँपालिकाले करार सम्झौता गरेको छ। त्यो करार सम्झौता 29 बुधे हामी करार सम्झौता गरेका छौँ। त्यो मध्ये ठ्याक्कै बुधा नम्बर त मलाई थाहा भएन, तर हामीकोमा यस्तो बुधा पनि छ कि हरेक क्षेत्रको अपाङ्गता भएका बालबालिकाको बारेमा पनि अग्रिम छलफल जानकारी गराएर उहाँहरू

0: भने त्यस्ता विद्यार्थीदेखि जो अपाङ्गता भएका छन् तिनीहरूलाई समेत तालिमको व्यवस्था, शिक्षा दिने तालिम, यो सबै काम हाम्रो पालिकासँग परले 29 बुँदे सम्झौता गरेको हुनाले त्यो मार्फतै उहाँहरूलाई तालिम दिने, शिक्षा दीक्षा कसरी अगाडि बढाउने, छलफल गर्ने, यो सबै एउटा प्याकेजमै आउँछ। हेर्नुहोस्,
1: ताराखोला गाउँपालिकाले सूचना प्रवाहहरू गर्छ, ती सूचनाहरू अपाङ्ग मैत्री हुने गरेका छन् कि छैनन् त? अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा ती सूचनाहरू छन् कि छैनन् त?
0: सूचनाहरूबाट अलिकति उहाँहरू टाढा हुन सक्नुहुन्छ, किनभने अहिले विज्ञान र प्रविधिको कुरा गर्दाखेरि उहाँहरू मोबाइल त उहाँहरूको हातमा छ अवश्य नै, तर उहाँहरूले सबै कुराहरू कि मोबाइलबाट थाहा पाउनु पर्यो या त्यस्ता घटनाक्रमहरू अलिकति कहाँ के भइरहेको छ त्यो डे टु डे त त्यहाँ उहाँहरूको मोबाइलमा जाँदैन। यो कोडबाट हेर्दा अलिकति सूचनाबाट थोरै टाढा हुन सक्नुहुन्छ, तर फेरि पनि सबै वरपर तल माथि सबै उहाँहरूको इष्ट मित्र र सबैले छलफल गर्दाखेरि त्यो सूचनाबाट पनि धेरै टाढा त हुनुहुन्न होला जस्तो लाग्छ मलाई। तर यो विषय म अलिकति बुझ्छु, किनभने तपाईँले मलाई अहिले यो प्रश्न गरिरहँदाखेरि यो एउटा शोचनीय विषय बन्यो मलाई पनि, र यसको हकमा कसरी जाने, के गर्ने भन्ने विषय म पालिकामा एकपल्ट छलफल चलाउँछु।
1: स्थानीय कृषि, पशुपालन वा हस्तकलामा उनीहरूको सहभागिता बढाउन पालिकाले कस्तो प्रोत्साहन वा अनुदानको व्यवस्था गरिरहेको छ अहिलेसम्म, र भावी योजना के छ यस विषयमा?
0: यो हस्तकला सम्बन्धी जो अपाङ्गता बिरामी हुनुहुन्थ्यो उहाँहरूको हात चल्छ, खुट्टा चल्दैन, उहाँहरूलाई हामीले नेपाली कागजबाट उहाँहरूलाई जुत्ता बनाउने, कपी बनाउने, विभिन्न प्रकारका खेलानाहरू बनाउने हुँदो रहेछ। त्यो कुरा हामीले 2 महिना अगाडि एउटा तालिम पनि चलाएका थियौँ, हामीकोमा नेपाली कागज बनाउने बरुवा पर्याप्त मात्रामा जङ्गलमा पाउँछ, त्यो बरुवाबाट हामी नेपाली कागज बनाउँछौँ, त्यो यहीँ अपाङ्गता नभएका व्यक्तिहरूले त्यो कागज बनाउनुहुन्छ, र त्यो कागजको खेलाउनको परिकार फेरि हामीले यो अपाङ्गता भएका जो जो दाजुभाइ तथा दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरू लगायत अलि गरिब जेन्दार त्यस्ता मान्छेहरूलाई पनि लिएर त्यो तालिम हामीले उहाँहरूलाई सिकाएका छौँ, र उहाँहरूले उत्पादन गरेको सामान र सामग्रीहरू जे छ त्यसलाई हामीले केही समय अगाडि गाउँपालिकामा एउटा कृषि प्रदर्शनी भनेर पनि हामीले यो बजार जस्तो पालिकामा हामीले प्राङ्गणमा राखेका थियौँ, र हामीले त्यहाँ 11 जनालाई पुरस्कृत पनि गरेका थियौँ। त्यहाँ हेर्दाखेरि जो अपाङ्गता होस् या नपाङ्गता होस् उहाँहरूले उत्पादन गरेको वस्तुहरू जो हामीले पालिकामा हेरेर पालिकाभित्र खपत गरेका पनि छौँ, यदि पालिकामा खपत हुन नसकेको अन्य ठाउँमा हाट बजार कृषि प्रदर्शनी जस्तो ठाउँमा ताराखोला गाउँपालिकाले नै सिफारिस गरेर उहाँहरूलाई स्थल उपलब्ध गराएर हाम्रो यहाँबाट उद्यमीहरू त्यहाँ बिक्री गर्न पनि जानुहुन्छ। यसरी समग्रतामा हेर्दाखेरि अलि बढी हामीले अपाङ्गताहरूलाई अलिक बढी कसरी जोड्ने भन्ने कुरा त हामीकोमा अलिकति सोच्नुपर्ने, छलफल गर्नुपर्ने छ, तर हाम्रो जस्तो ग्रामीण क्षेत्रमा पनि यहाँसम्म गर्ने कुरा पनि धेरै ठुलो कुरा हो जस्तो हामीलाई लाग्छ। यसरी हेर्दाखेरि हामीले उहाँहरूलाई गर्न सक्ने काम जे छ लघु उद्यम मार्फत हामीले उहाँहरूलाई धेरैभन्दा धेरै जोड्ने कोसिस गरिराखेका छौँ, यद्यपि यो गर्दा गर्दै पनि कहीँ कतै कमी भएको छ भने हामीले फेरि पनि उहाँहरूलाई एकपटक फेरि हाम्रो स्वास्थ्य कर्मीहरू, हाम्रो पञ्जीकरणका शाखा प्रमुखहरूलाई हामी पठाउनेछौँ, र प्रत्येक वडाबाट वडाध्यक्षहरूबाट पनि डाटा कलेक्सन गरेर कहीँ कमी भएको छ भने त्यसलाई हामीले आउँदा दिनमा सुधार गर्दै त्यसलाई अलि व्यवस्थित कसरी बनाउने भन्नेतिर पनि हामी जानेछौँ।
1: यो क्षेत्रमा काम गर्दा पालिकाले भोग्नु परेका मुख्य भौगोलिक र सामाजिक चुनौतीहरू के के छन्?
0: मुख्य गरेर हामीकोमा एउटा भौगोलिक यातायात बाटोको नै समस्या हो मुख्य त। दोस्रो, हामीको त्यस्तो बिरामीहरू हुनुहुन्छ कि हाम्रो पालिकामा अहिले पनि स्वास्थ्य क्षेत्रको डक्टर हुनुहुन्न, तर अस्पतालमा डक्टरको आवश्यकता हुन्छ, डक्टरको कोटा पनि छ हाम्रो पालिकामा, तर अस्पताल छैन। अस्पताल नभएको कारणले पनि डक्टर नबसेको हुन सक्छ, यो डक्टर नभएको कारणले पनि हामी कहाँ एउटा समस्या र चुनौती जटिलता त छँदैछ। भने अझ अर्को के पनि छ भन्दाखेरि त्यो घर परिवारको जो जति संख्या छ त्यो संख्यासँग हाम्रो स्थानीय सरकार सदैव घुलमिल गर्न नसकेको कारणले पनि त्यहाँको वास्तविक समस्या के हो त्यो समस्याको पहिचान गरेर अब सुधार कसरी

0: जाने भन्ने जो दैनिकी सम्पर्क हुनुपर्ने हो, छलफल हुनुपर्ने हो, अन्तर्क्रिया हुनुपर्ने हो, यो पनि अलिकति नभएको जस्तो यो चुनौती, यस्ता खालका समस्या र जटिलताहरू म देख्छु। तर यसलाई हामीले अब जति सक छिटो डक्टर नभएको ठाउँमा स्वास्थ्य कर्मी मार्फत, बाटो नपुगेको ठाउँमा बाटो बनाएर त्यहाँ घरमा पुग्ने स्थिति, र अर्को अलिकति सम्बन्धलाई उहाँहरू एउटा पीडामा त हुँदै हुनुहुन्छ, त्यो पीडाबाट मुक्त गराउनको निम्ति हामी पनि अलिकति स्थानीय सरकार र मातहतका कर्मचारीहरू र यहाँका जनप्रतिनिधिहरू त्यहाँ लगेर अन्तर्क्रिया छलफल गराउन सकियो भने ती जटिलता र चुनौतीबाट उहाँहरूलाई अलिकति मुक्त राख्न सकिन्छ, अलिक सहज बनाउन सकिन्छ भन्ने मलाई लाग्छ।
1: आजको बसाइमा तपाईँले ताराखोला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको क्षेत्रमा गरिरहेका कार्यहरू र नयाँ बजेटका प्राथमिकताहरू बारेमा निकै महत्त्वपूर्ण जानकारी दिनुभयो। यहाँको अमूल्य समय र स्पष्ट प्रतिबद्धताका लागि रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट धेरै धेरै धन्यवाद। आशा छ यी प्रयासहरूले ताराखोलाका नागरिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा ताराखोला गाउँपालिकालाई पूर्ण रूपमा एउटा आदर्श अपाङ्ग मैत्री गाउँपालिका बनाउन यहाँको मुख्य भिजन के छ र पालिकावासीलाई के सन्देश दिन चाहनुहुन्छ?
0: हाम्रो गाउँपालिकामा आर्थिक क्षेत्र नै अभाव हुँदो रहेछ। आर्थिक यहाँका धेरै आवश्यकताहरू हुन्छ, तर हाम्रो आर्थिक असाध्यै स्रोत कम हुन्छ। तर पनि हामीले प्राथमिकताकरण गरेर प्राथमिकताको आधारमा पहिलो, दोस्रो, तेस्रो बनाउँदाखेरि जो मान्छेको जीवन एउटा अमूल्य जीवन हो, जन्मिएर मृत्यु त अवश्य हो, तर बाँचुन्जेल उसले पाउने कठिनाई, दुःख, कष्ट, यसरी हेर्दाखेरि हाम्रो पहिलो प्राथमिकता अपाङ्गता भएका बिरामीहरूलाई हेर्नुपर्छ भन्ने नै हुन्छ। तर हेरेका त छौँ, तर अझ यसलाई सहज र सरल र पूर्ण रूपमा उहाँहरूलाई हामी पनि अन्य सरह छौँ भन्ने बनाउनको निम्ति अहिले मात्रै मैले जो उहाँहरूको एकजना हेरालो भन्नुहोस् या सहयोगी भन्नुहोस्, जो एकजना राख्ने र उहाँको पारिश्रमिक पुरै पालिकाले पालिकाको सरकारको तर्फबाट दिने भनेर हामीले एउटा नीति बनाएका छौँ। यसरी जोडेर हेऱ्यो भने आउँदा दिनहरूमा अझ थपेर लान सकियो भने जो अपाङ्गता हुनुभएको छ उहाँहरूलाई पिरमाथि पिर होइन कि त्यो पिर मर्का स्थानीय माथि स्थानीय सरकार छ भन्ने बनाएर उहाँहरूको अलिकति भए पनि उहाँहरूको दुःख कष्टमा मलम पत्ते लगाउने त्यो स्थानीय सरकारले जमर्को गरिराखेको छ। अझ उहाँहरूलाई अलिक सुविधा सम्पन्न, अघि तपाईँ हामीले कुरा गरे अनुसार व्हीलचेयरको व्यवस्था, खाटको व्यवस्था, शौचालयको व्यवस्था र कुनै पनि कमी नहुनेतिर हामीले सोच्नेछौँ। यो कुरा मैले हाम्रो पालिकाको तर्फबाट हाम्रो पालिकाभित्र बस्ने अपाङ्गता जो सबै दाजुभाइ तथा दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई एउटा मैले अन्तर्क्रिया छलफल संयुक्त रूपमा राखेर उहाँहरूको पिर मर्खा बुझेर त्यही किसिमको एउटा कार्यक्रम बनाएर म अगाडि बढाउने विचारमा पनि छु र त्यो म तत्काल गर्ने सोचमा पनि रहेको छु। जो तपाईँहरूले हामीलाई एउटा प्रश्न गरेर हामीले नपुगेको कुराहरू जो उजागर गरिदिनु भयो, यी तमाम खालका विषयहरू जे जति छन् यो विषयहरूलाई आउँदा दिनहरूमा हाम्रो पालिकाको तर्फबाट अवश्य पनि कहीँ कतै कमी नहुने गरेर हामीले सक्ने जति हाम्रो आर्थिक रूपले भ्याउने जति कुनै कन्जुसाई नगरिकन अपाङ्गता भएका बिरामीहरूलाई नजिकबाट सेवा सुविधा दिने हाम्रो स्थानीय सरकारको तर्फबाट म एउटा विश्वास र प्रतिबद्धता जनाउन चाहन्छु। यहाँ लगायत रेडियो नेपाललाई विशेष धन्यवाद भन्न चाहन्छु। हाम्रो ताराखोला गाउँपालिकाको समग्र अपाङ्गता हुनुभएका दाजुभाइ तथा दिदी बहिनीहरूको बारेमा बुझ्ने र उहाँहरूले गर्ने सक्ने स्थानीय सरकारले गर्ने कामहरूको बारेमा हामीलाई पनि तपाईँको जस्तो महत्त्वपूर्ण सूचना मार्फत हाम्रो पालिकालाई समावेश गरेर यो सूचना प्रवाह गर्ने अवसर दिनुभएकोमा तपाईँ लगायत रेडियो नेपाल सबै परिवारलाई विशेष धन्यवाद भन्न चाहन्छु।

0: उपत्यकाको क्षेत्रमा ताराखोला गाउँपालिकाले अघि सारेका योजना, विनियोजित बजेट र अध्यक्ष धनबहादुर विक हिमालज्यूको स्पष्ट दृष्टिकोण सुन्नुभयो। आदरणीय श्रोता, अपाङ्गता भनेको केवल शारीरिक वा मानसिक अवस्था मात्र होइन, यो समाजले गर्ने व्यवहार र राज्यले प्रदान गर्ने अवसरको मापन पनि हो। आजको यो संवाद सुन्दै गर्दा सायद तपाईँलाई पनि लाग्यो होला, परिवर्तन टाढा छैन, हाम्रो सोच र हाम्रो व्यवहारमा छ। हामी सबैले थोरै मात्रै संवेदनशीलता देखाउने हो भने अपाङ्गता भएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन कति सहज हुन सक्छ। आजको यो कार्यक्रमले तपाईँको सोचमा सकारात्मक तरङ्ग ल्याएको छ भन्ने हामीले आशा गरेका छौँ। हाम्रो यस कार्यक्रमका बारेमा यहाँहरूका केही सल्लाह, सुझाव वा प्रतिक्रियाहरू छन् भने हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ hamrobolli.radionepal@gmail.com। त्यसै गरी यहाँहरूले हामीलाई फोन मार्फत आफ्ना सुझावहरू रेकर्ड गराउन सक्नुहुनेछ भने 0142-711 र 0142-711-736 डायल गरी आफ्ना विचारहरू राख्न सक्नुहुनेछ। आजको कार्यक्रमका लागि प्राविधिक मित्र लक्ष्मण विष्टलाई धेरै भन्दा धेरै धन्यवाद। अपाङ्गता भएका व्यक्तिहरू प्रति सम्मान र समतामूलक समाजको परिकल्पना गर्दै म विद्या चौधरी आजको कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी केही समय तपाईँलाई मनोरञ्जन गराउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा सजिएका विभिन्न लोकगीतहरूबाट। पहिलो लोकगीत सुनाउँदैछौँ बुद्धिकृष्ण लामिछानेको स्वरमा, माधव प्रसाद शर्माको सङ्कलनमा।

रेडियो नेपाल सुनिरहनु भएको छ। हामी विभिन्न कलाकारहरूका स्वरमा सजिएका विभिन्न लोकगीतहरू सुनाइरहेका छौँ। अबको क्रममा मधु छेत्री र रत्न बेहोसीको स्वर सुनाउँछौ, योग्य प्रसाद चमलागाईको संकलनमा।

यहाँहरूको रेडियो नेपाल सुनिरहनु भएको छ। विभिन्न लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा अब हामी लक्ष्मी जोशी र गङ्गा मल्ल अनि साथीहरूको समूह स्वर सुनाउँछौँ। लक्ष्मी जोशीको संकलनमा यो गीत सुनिसँगै यहाँहरूले राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू। पोथी बिरालोलाई क्विन भनिन्छ भने पोथी बाँदरलाई सुन्दरी भनिन्छ।
2: बाइबललाई सर्वप्रथम जर्मन भाषामा मार्टिन लुथर किङले अनुवाद गरेका थिए।
0: दीपावली शब्दको अर्थ लस्करे राखिएका बत्ती हुन्छ।
2: विश्वमा सबभन्दा बढी टापु भएको देश इन्डोनेसिया।
0: हिमाली भूभागमा पर्ने जिल्ला 21 छन् भने पहाडी भूभागमा 35 जिल्ला र तराई भूभागमा 21 जिल्ला पर्दछन्।
2: महात्मा गान्धीको जन्म सन् 1869 अक्टोबरमा भारतको गुजरातमा भएको थियो भने गान्धीको हत्या 30 जनवरी 1948 दिल्लीको बिरला मन्दिरमा नथुराम गोडसेद्वारा गरिएको थियो।
0: दिन र रात बराबर हुने दिन 21 मार्च र 23 सेप्टेम्बर हुन्।
2: ग्रिक किम्बन्दन्ती अनुसार अन्डाबाट जन्मेकी स्त्री हेलेन थिइन्।
0: वाद्ययन्त्र पियानोको आविष्कार गर्ने देश इटाली हो।
2: अमेरिकाको केन्टकी राज्यलाई घोडाहरूको राज्य भनिन्छ।
0: इन्द्रणीको बीच भागमा हरियो रङ रहेको हुन्छ।
2: विश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल।
0: चिनलाई मात्र छुने जिल्ला 13 वटा छन्।
2: सान मारिनो देशलाई युरोपको सबैभन्दा पुरानो देश मानिन्छ।
0: महादेवको प्रिय वस्तु बेलपत्र हो भने उनका छोरा गणेशको प्रिय वस्तु दुबो हो।
2: विश्वको सबैभन्दा ठुलो वनस्पति उद्यान इङ्ल्यान्डमा पर्दछ।
0: कपास भित्रको गेडालाई ज्यापु, लप्सी भित्रको गेडालाई चाम्पटी भने जस्तै नास्पाती भित्रको गेडालाई भिनाजु भनिन्छ।
2: रसियन अन्तरिक्ष यात्रीलाई कस्मोनट भनिन्छ भने अमेरिकन अन्तरिक्ष यात्रीलाई एस्ट्रोनट भनिन्छ।
0: विश्वका प्राय सबै देशमा पाइने खाद्यान्न गहुँ हो।
2: बुध र शुक्र ग्रहमा कुनै पनि उपग्रह छैनन्।
0: चौरी गाईको पुच्छरको रौँलाई चमर भनिन्छ भने घोडाको गर्दनको रौँलाई याल भनिन्छ।
2: मानिस सहित चन्द्रमामा उत्रिने पहिलो यान एपोलो 11 हो।
0: 9 नम्बरमा जन्मेको छोरालाई लखन्तरे भनिन्छ।
2: अधिक वर्ष प्रत्येक 4 वर्षमा हुन्छ।
0: सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न 8 मिनट 20 सेकेन्ड लाग्दछ भने चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न 1 मिनट 3 सेकेन्ड लाग्दछ।
2: हाड क्याल्सियम र फस्फोरसले बनेको हुन्छ।
0: सौर्यमण्डल पत्ता लगाउने वैज्ञानिक कोपरनिकस हुन्।
2: मानिसको शरीरको सबैभन्दा सुक्खा हुने पदार्थ दाँतको इनामेल हो।
0: भारत र चीन दुवै देशलाई छुने जिल्ला 2 वटा छन्। ती हुन् ताप्लेजुङ र दार्चुला।
2: रगत हेमोग्लोबिन पदार्थका कारणले रातो हुन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा आज एउटा गीतलाई राख्दैछौँ सुरेश लामा र अन्नु चौधरीको युगल स्वरमा। गीतमा रचना तथा संगीत रहेको छ डीबी लामाको। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथमा आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। कफीको कप र जीवनको महत्त्वको बारेमा एउटा प्रसङ्गलाई जोड्दैछौँ। एकपटक केही पुराना विश्वविद्यालयका साथीहरू मिलेर आफ्ना प्राध्यापकलाई भेट्न उनको घर गएका थिए। कुराकानीकै क्रममा सबैजनाले आफ्नो जीवनको तनाव, कामको दबाव र अनेकन समस्याहरूका बारेमा गुनासो गर्न थालेका थिए। सबैका कुरा सुनेपछि प्राध्यापक भान्सातिर गए र एउटा ठुलो केतलीमा कफी र विभिन्न प्रकारका कपहरू लिएर फर्किएका थिए। ती कपहरू मध्ये केही महँगा र राम्रा पनि थिए, केही भने साधारण खालका थिए। काँच, क्रिस्टल र पोर्सिलेनबाट बनेका ती कफी खाने विभिन्न कपहरू साधारण अनि प्लास्टिकले मोडिएका पनि थिए। प्राध्यापकले त्यसै क्रममा भन्दछन्, तपाईँहरू आफै आफ्नो लागि कफी हालेर लिनुहोस् न, कृपया यो पहिला कप लिनुहोस्, त्यसपछि तपाईँहरूले कपमा कफी राख्नुहोला। जब सबैको हातमा कफीको कप पुग्यो, प्राध्यापकले मुस्कुराउँदै भने, के तपाईँहरूले ध्यान दिनुभयो त, जति पनि राम्रा र महँगा कपहरू थिए ती सबै तपाईँहरूले पहिले नै छानिसक्नुभयो। टेबलमा अब साधारण र सस्ता कपहरू मात्र बाँकी छन्। मित्रहरू, जो कोहीले पनि आफ्ना लागि उत्कृष्ट चिज रोज्नु स्वाभाविक भए पनि यही नै तपाईँहरूको तनाव र समस्याको मुख्य कारण हो। त्यसपछि पाहुना खेपिरहेका प्राध्यापकले कुरा थप्दछन्, वास्तवमा तपाईँहरूलाई कफी चाहिएको मित्र कप होइन, तर तपाईँहरूले ख्याल गरिकन वा नगरिकन राम्रो कपको खोजीमा लाग्नुभयो र अरूको कप कस्तो छ भनेर हेर्न थाल्नुभयो। जीवन कफी जस्तै हो, यसरी मान्नुहोला। र जागिर, पैसा, समाजमा पद प्रतिष्ठा भनेका कफीका कपहरू मात्र हुन्। कप कस्तो छ भन्ने कुराले कफीको स्वाद बदल्दैन। कपको चक्करमा कफीको स्वाद लिन नबिर्सिनुहोला। यति भनिसकेपछि ती कफीको स्वाद लिने ती पुराना विश्वविद्यालयका मित्रहरू लाजले शिर निहुराएर घर फर्किएका थिए।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै मौसम गुरुङ र तारा श्रीस मगर र साथीहरूको समूह स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ युनिक थापा मगरको र संगीत राजु गुरुङको। यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। हामी सार्वजनिक सेवा प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हामी विभिन्न सदाबहार गीत सङ्गीतबाट मनोरञ्जन गराउँदैछौँ। पहिलो सदाबहार गीत यहाँलाई सुनाउँछौँ दिलमाया खातीको स्वरमा, गोपाल योञ्जनको रचना, नारायण गोपालको सङ्गीतमा।

तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। हामी विभिन्न सदाभार गीत तपाईँलाई सुनाइरहेका छौँ। अबको क्रममा बच्चु कैलाशको स्वर, सङ्गीत अनि रचनामा सुनाउँदैछौँ।

त्यो आँखाले लाउन मलाई मार्यो, त्यो बोलीले लाउन लाटो पार्यो, त्यो हाँसोलाई बिर्सनलाई धेरै गाह्रो। तिमी मलाई जिन्दगीमा कस्तो प्यार

आखा आखा जुझी दिन्छ, मुटु मुटु अल्झी दिन्छ, यस्तो पनि हुँदो रहेछ, यस्तो मलाई थाहै थिएन। घुम्टो बाटो च्याउनेले नै मार्यो, झझल्कोमा आउनेले नै मार्यो, त्यो हाँसोलाई बिर्सन।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नुभयो। त्यसै गरी नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद सचिवालयद्वारा आज काठमाडौँको टुटीखेलमा आयोजित मूल समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नयाँ पुस्ताले आफ्नो मौलिक भाषा संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा विज्ञान र प्राविधिकको आधुनिक प्रयोग मार्फत अगाडि बढ्नुपर्ने बताउनुभयो। यसै गरी दिवसका अवसरमा धनकुटाको पाखरीवासमा विभिन्न जात जातिका सांस्कृतिक झाँकीसहित र्याली निकालिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। रासोपाका सहमहामन्त्री असीम शाहले आज विज्ञप्ति जारी गरी भूमिमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको छ। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रासोपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्न लागेको हो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी कंग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कंग्रेस प्रमुख प्रतिपक्षी भएकाले सरकारमाथि प्रश्न गर्ने आफूहरूको जिम्मेवारी भएको बताउनुभयो। सभापति थापाले 15 महाधिवेशनलाई निष्पक्ष बनाउन अग्रजहरूको सम्मान र सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। केन्द्रीय कार्य समिति बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ। खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भनी उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि आज बिहानैदेखि काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी तथा अनुगमन सुरु गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको बताइएको छ। उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ। शान्ति सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरू तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज आयोजित संयुक्त भेलामा सहभागी हिन्दू, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार देवानगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 गते भएको घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको हो। अवस्था राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हवस् त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी शरद चौलगाई, सहयोगी केदार भट्ट र उद्घोषक म गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

0: विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आज राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
0: अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारेका छौँ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्गहरू लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साधार स्रोत हुनेछन्। कार्यक्रमलाई पूरा समय सुन्नुहुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
2: सिलसिला।
1: अब हामी यहाँहरूमाझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। यसै क्रममा राख्दैछौँ, क्यामेराले फोटो खिच्दा हाम्रो आँखाको नानी किन रातो देखिएको आउँछ त? अब यो बारेमा जानकारी दिँदैछौँ। धेरै जनावरहरूको आँखाको रेटिनामा प्रकाश परावर्तन गर्ने एउटा पातलो पत्र वा झिल्ली रहेको हुन्छ, जसलाई टेप्टम लुसिडम भन्ने गरिन्छ। यो पत्रले आँखाभित्रै प्रकाश परावर्तन गर्छ र कम प्रकाश भएको स्थितिमा पनि देख्न मद्दत पुर्याउँदछ। यसै पत्रको कारण शिकारी जनावरहरू रातको समयमा पनि शिकार गर्न सक्षम हुन्छ। रेटिनामा पनि यस्तो पातलो पत्र हुन्छ। कम प्रकाश भएको ठाउँमा आँखाको नानी ठुलो हुने र आँखामा धेरै मात्रामा प्रकाश छिर्न पाउने हुँदा त्यस्तो ठाउँमा फ्ल्यास राखेर फोटो खिचिएमा आँखाको रेटिनाबाट धेरै मात्रामा प्रकाश परावर्तन भएकोले फोटोमा हाम्रो आँखा पनि रातो देखिन्छ। फ्ल्यास प्रयोग नगरिकन फोटो खिचिएमा वा प्रशस्त प्रकाश भएको ठाउँमा फोटो खिचिएमा फोटोमा हाम्रो आँखा रातो देखिँदैन। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यो प्रसङ्ग पछि अबलाई भने पुरुषको घाँटीमा मात्र रुद्र घन्टी हुन्छ कि महिलामा पनि हुन्छ, यो बारे जानकारी राख्दैछौ। वास्तवमा रुद्र घन्टी पुरुषमा मात्र होइन, महिलामा पनि हुन्छ, तर पुरुषमा यो राम्रोसँग देखिन्छ भने महिलामा देखिन्न। अब यस बारे केही चर्चा गरौँ। ल्यारिङ्कस, मानिसको घाँटीमा रहेको आवाज निकाल्ने अङ्गला ढाक्ने 9 प्रकारका कुरकुरे हड्डीहरू मध्ये रुद्र घन्टी पनि एक हो। यो 2 वटा हड्डीहरू मिलेर बनेको हुन्छ। रुद्र घन्टी बाहिरबाट कति ठुलो देखिन्छ भन्ने कुरा यी 2 वटा हड्डीहरू बीचको कोण कति छ भन्ने निर्भर पर्छ। पुरुषमा यी 2 हड्डीहरू बीचको कोण 90 डिग्री हुन्छ भने महिलामा 120 डिग्री हुन्छ। त्यसैले पुरुषमा रुद्र घन्टी राम्रोसँग देखिन्छ। जन्मिँदा पुरुष र महिलामा रुद्र घन्टीको आकार उस्तै हुन्छ, तर किशोरावस्थामा पुरुषमा टेस्टोस्टेरोन हार्मोनको उत्पादन बढी हुनाको कारण ल्यारिङ्गसको आकार ठुलो हुन जान्छ। ल्यारिङ्गस ठुलो भएपछि रुद्र घन्टी पनि स्वतः ठुलो देखिन्छ। त्यसैले पनि वयस्क पुरुषमा रुद्र घन्टी राम्रोसँग देखिन्छ।
1: विज्ञान उपयोगी

0: प्रसङ्ग राख्ने क्रममा शल्यक्रियामा सुँगाइने रसायनले मानिसलाई बेहोस कसरी बनाउँछ त अब यो बारेमा जानकारी दिँदैछौँ। शल्यक्रिया अर्थात् अपरेसन गर्दा एनेस्थेटिक नामक रासायनिक पदार्थ सुँगाइन्छ जसले मानिसको स्नायु प्रणालीमा सिधै असर पुर्याउँदछ। केन्द्रीय स्नायु प्रणाली र परिधिस्थ स्नायु प्रणाली गरी स्नायु प्रणालीलाई दुई भागमा बाँड्न सकिन्छ। केन्द्रीय स्नायु प्रणालीमा मानिसको मस्तिष्क र सुषुम्ना नाडी हुन्छन् भने परिधिस्थ स्नायु प्रणालीमा नसा र नाडी ग्रन्थि रहेका हुन्छन्। एनेस्थेटिक सुँगाएपछि सुरुमा मानिसको मस्तिष्कको क्रियाकलाप शिथिल बनी सुषुम्ना नाडी र मस्तिष्कसम्म आउने सबै प्रसारण ठप्प हुने गर्दछन् अर्थात् रोकिन्छन्। यसको प्रभाव बिस्तारै स्नायु प्रणालीको पुरै भागमा पर्न गई मानिस एकदमै गहिरो निद्रामा डुब्दछ र स्नायु प्रणाली पूर्ण रूपमा अचेत रहन्छ।
1: रेडियो पत्रिका सिलसिलामा जानकारीमूलक सामग्रीहरू समेट्ने क्रममा अबलाई हाम्रो शरीरमा किन पानी चाहिन्छ यो प्रसङ्ग छ। पानी हाम्रो शरीरको लागि खाना भन्दा पनि महत्त्वपूर्ण तत्त्व हो। पानी बिना हामी लामो समय बाँच्न सक्दैनौ। खास गरी पानीमा पौष्टिकता त हुँदैन तर यो आवश्यक मानिन्छ। खानाले जस्तो हामीलाई पानीले शक्ति प्रदान गर्दैन न त यसले शरीरको आकार नै बढाउँदछ। जनस्वास्थ्य वैज्ञानिकहरूका अनुसार स्वस्थ रहन शरीरमा 70% पानी हुन आवश्यक छ। पानीले हाम्रो शरीरका अधिकांश प्रक्रियाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ। पानीले रक्त संचार व्यवस्थित गर्ने काम गर्छ र रगत बन्ने नसाहरूलाई पनि स्वच्छ राख्छ। खाना पचाउन खानाको मद्दतले ऊर्जा उत्पादन गर्न र शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूको लागि पनि पानी नभई हुँदैन। पानीले शरीरमा रहेका हानिकारक तत्त्वहरू शरीरबाट बाहिर फाल्ने काम गर्छ। खास गरी पेट तथा आन्द्राहरूबाट यस्तो कार्य गर्दछ। पानीले शरीरको तापक्रम स्थिर राख्ने काम गर्छ। हाम्रो शरीरमा सबै अङ्गहरूमा पानी हुन्छ। यतिसम्म कि हड्डी समेतमा पनि पानी हुन्छ। रगतमा 90, मस्तिष्कमा 85, मृगौलामा 82, मांसपेशीमा 75, कलेजोमा 69 र हड्डीमा 22% पानी हुन्छ। त्यसैले शरीरलाई स्वस्थ राख्न धेरै पानी पिउनु पर्छ। कार्यक्रममा अवलाभ हुने अस्मिता अधिकारीले गाउनु भएको गीत राख्दैछौ आनन्द अधिकारीको रचना आशिष अविरलको सङ्गीतमा।

0: मनोरञ्जन, ज्ञान र स्वास्थ्य उपयोगी सामग्री सहित रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट रेडियो पत्रिका सिलसिला
0: सिलसिला अहिले तपाईँ रेडियो पत्रिका सिलसिला सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र आज बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा रेडियो नेपालको एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जका साथै इन्टरनेटको माध्यमबाट www.radionepal.gov.np र www.onlineradionepal.gov.np मा संसारभर प्रत्यक्ष सुन्न सक्नुहुनेछ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
2: औंलाको छाप हरेक मान्छेको फरक भए जस्तै हरेक मान्छेको जिब्रोको छाप पनि फरक फरक हुने गर्दछ।
0: प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा बाङ्गिने प्रक्रियालाई प्रकाशको आवर्तन भनिन्छ।
2: गधाको बच्चालाई पाजी, हाँसको बच्चालाई ट्युरो भने जस्तै हात्तीको बच्चालाई छावा भनिन्छ।
0: नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमन्ड हिलारी हुन्।
2: पेट जोडिएर जन्मिएको बच्चालाई सियानी ट्विन भनिन्छ भने टाउको जोडिए जन्मिएको बच्चालाई क्रेनी ओपागस भनिन्छ।
0: विदेशबाट आएको टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्राउने प्रविधिलाई VOIP अर्थात भोइस ओभर इन्टरनेट प्रोटोकल भनिन्छ।
2: अन्तरिक्षमा जन्मिएको पहिलो जीवको नाम धानचरी हो।
0: सगरमाथालाई तेस्रो ध्रुव नाम दिने व्यक्ति माइकल कर्ग हुन्।
2: पुतलीको जिब्रोमा खुट्टा रहेको हुन्छ।
0: नेपालमा मात्र पाइने काँडे भ्याकुर चराको वैज्ञानिक नाम स्पाइनी ब्याबलर हो।
2: मरुभूमिको हीरा भनेर लिबिया देशलाई चिनाउँछ।
0: नेपालमा स्थानीय तहको संख्या 753 रहेको छ।
2: ऊ मरी अरे नामक कृतिका रचनाकार सुभाष घिसिङ हुन् भने ऊ मरेकी छैन कृतिका लेखक बालकृष्ण स्वाम हुन्।
0: रसुवा जिल्लालाई 7 कुण्डको जिल्ला भनेर चिनिन्छ।
2: सूर्यमा 7 रङ हुन्छ भनी इन्द्रेणी र वर्णपटबाट प्रष्ट पार्ने वैज्ञानिक न्यूटन हुन्।
0: नेपालमा 32 प्रकारका गुराँसहरू फुल्ने गर्दछन्।
2: पशुपति मन्दिरको स्थापना राजा प्रचण्ड देवले गरेका हुन्।
0: रक्त संचार पत्ता लगाउने वैज्ञानिक विलियम हार्वे हुन्।
2: विश्वको गहिरो ताल बैकाल ताल हो भने गहिरो सागर क्यारिबियन हो।
0: सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ गाउँपालिकामा पर्दछ।
2: नेवारी भाषाको लिपिलाई रञ्जना लिपि भन्दछन्।
0: जमिनमा नबस्ने चरा हरियाल हो भने रुखमा नबस्ने चरा टिटोनी हो।
2: बिरुवामा पनि जीवन हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक जगदीश चन्द्र बोस हुन्।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब हामी एउटा गीतलाई राख्दैछौँ। महेश कुमार आउजी र बादल थापाको युगल स्वरबाट यो गीत रहेको छ। गीतमा रचना तथा संगीत रहेको छ महेश कुमार

0: प्रसंग, स्वास्थ्य संबंधी जानकारी, सामान्य ज्ञान र पेर प्रसंग सहित
1: यो हो रेडियो पत्रिका सिलसिला।
0: सिलसिला
1: अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसंग राख्दैछौ। गरीब राजाको बारेमा रहेको छ। एक साधुले बाटामा एउटा सुनको सिक्का फेला पारेका थिए। उनलाई धनको चासो थिएन, त्यसैले उनका लागि पैसा अर्थहीन थियो। उनी त्यो सिक्का गरीबलाई दिन चाहन्थे, तर उनले गरीब भने भेटेका थिएनन्। एक दिन एक राजा आफ्नो सेनाको दलबल र हात हतियार सहित छिमेकी राज्यमा आक्रमण गर्न जाँदै थिए। बाटामा ती साधुले राजालाई देखे। उनले राजाको उद्देश्य राम्ररी बुझेका थिए। त्यसपछि केही बेर सोचमग्न भई उनले सिक्का राजाको रथमा पर्ने गरी फ्याँकिदिएका थिए। सिक्का सिधै राजाको अगाडि खस्यो। कसैले आफूलाई स्वर्ण सिक्का प्रहार गरी अपमान गरेको ठानेर राजा झनक्क रिसाएका पनि थिए। यसो यताउता हेर्दा उनले एक साधुलाई आफूतिर हेरेर मुस्कुराइरहेको पनि देखेका थिए। आफ्नो समूहलाई केही बेर रोकिन आदेश दिएर साधु भएको स्थानमा पुगेर राजाले प्रश्न गरे, साधुजी, तपाईँले मलाई यसरी किन स्वर्ण सिक्काले हिर्काउनु भयो त? साधुले शान्त भावले जवाब दिए, महाराज, यो सिक्का मैले बाटामा भेटेको थिएँ। आफूलाई यसको काम नभएकोले कुनै गरिबलाई यो सिक्का दिने सोच बनाएको थिएँ, तर सोचे जस्तो गरिब कोही पनि भेटिएन। तर तपाईँलाई देखेपछि तपाईँ जति गरिब अर्को कोही हुन सक्दैन जस्तो लाग्यो र यो सिक्का तपाईँलाई दिएको हुँ। साधुको भनाई सुनेर अचम्म मान्दै राजाले प्रश्न गरे, भनेपछि तपाईँले मलाई सबैभन्दा गरिब देख्नुभयो होइन त? अनि साधुले जवाब दिन्छन्, हो महाराज, यति ठुलो राज्यका राजा भएर पनि छिमेकी राज्यमाथि आक्रमण गरेर रगतको खोलो बगाउन तयार हुने तपाईँ जति गरिब अर्को को होला र? आखिर तपाईँलाई पुग्दो सम्पत्ति हुँदो हो त रगतको खोलो बग्न सक्ने युद्ध किन चाहनु भयो त? साधुको भनाई सुनेपछि राजा झसङ्ग भए। उनले आफ्नो गल्ती महसुस गरे र सैनिकलाई फर्काएर जीवनभर अर्को राज्यमाथि आक्रमण नगर्ने वाचा पनि गरेका थिए।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचार पछि विविध विषयका साथ आउने नै छौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, अनलाइन स्रोत, त्यस्तै रेडियो, टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौ।
1: अब जाँदा जाँदै प्रविशा अधिकारी र मिलन कुमारको युगल सुरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ रोशन सिंहको। यो गीत तपाईँलाई छाड्दै प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस् त, नमस्कार, शुभ साता।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जीवनशैली, स्वच्छ वातावरण र सभ्य समाज नै जीवन र जगतको पहिलो परिचय हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवनमा पारेका असरका बारेमा फरक फरक सन्दर्भहरू खोतल्ने गरेका छौँ। हामीले फेर्ने प्रत्येक सेकेन्डको श्वास प्रश्वास नै जीवन हो। स्वस्थ जीवनको पहिलो आधार भनेकै स्वच्छ हावा हो। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर जलवायु परिवर्तनले स्वास्थ्यमा देखिएको असरका सम्बन्धमा जानकारी, स्वस्थ जीवनशैलीका लागि खानपान कस्तो हुनुपर्छ त भन्ने सम्बन्धमा विज्ञको राय र स्वच्छ हावा र स्वच्छ वातावरणको महत्वका सम्बन्धमा गरिएको छलफल लगायतका सन्दर्भ सामग्री आजको कार्यक्रममा प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुवातमा सुनौ जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य कसरी बिगारेको छ त भन्ने बारेमा जानकारी। जलवायु परिवर्तनले हाल भोकमरी रोग र मौसमी प्रकोपका कारण हरेक वर्ष लगभग 3,15,000 मानिसको मृत्यु भइरहेको छ। सन् 2030 सम्ममा वार्षिक मृत्यु हुनेको संख्या 0.5 मिलियन पुग्ने अनुमान गरिएको छ। सन् 2030 सम्ममा मानव स्वास्थ्य झनै जोखिम र विकरालमा पुग्ने जेनेभामा रहेको ग्लोबल मानवीय मञ्च GHF गरिएको अध्ययनले देखाएको छ। अहिले विश्वभर जलवायु परिवर्तनको असर मानव स्वास्थ्यमा नै देखिएको छ। मानिसहरूमा झाडा पखाला, डेङ्गु, श्वास प्रश्वासमा समस्या, फोक्सोको क्यान्सर लगायतका स्वास्थ्य समस्या झेल्ने गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ। पानी र खानामा विभिन्न प्रकारका रोग र कीटाणुले घर बनाएपछि झाडा पखाला निम्त्याउँछ।

0: जानकारी पछि अब अर्को प्रसंग। मानव स्वास्थ्य स्वस्थ बनाइराख्ने महत्त्वपूर्ण इन्धन हो हामीले खाने खाना। हामीले खाने खानाबाट हाम्रो स्वास्थ्य कसरी बलियो बनाउन सकिन्छ त भनेर पोषणविद आस्था कार्कीलाई सोधेका छौँ।
1: अहिले खानाको हामीले जीवनशैलीको परिवर्तन हेर्दाखेरि चाहिँ धेरै नै भिन्नता छ। जस्तै कि हजुरको सानो बच्चादेखि लिएर ठुलो हाम्रो वृद्धहरूकोमा पनि आजकल चाहिँ हजुरको प्रोसेस खाना भन्ने बित्तिकै प्याकेटको खानाहरू भयो होइन। हजुरको मासु पनि धेरै टाइमसँग प्रिजर्भ गरेर राखेको, धेरै नै केमिकल प्रिजर्भेटिभहरू हालेको खानाहरू अलि धेरै मात्रामा बजारमा पाइन्छ अनि सजिलो पनि भएको कारणले चाहिँ आजकल चाहिँ त्यसप्रति चाहिँ एक्सपोजर एकदमै बढेको छ होइन। त्यो हुँदाखेरि चाहिँ के भइदियो त, हाम्रो रोगसँग लड्ने क्षमताहरू, अब कोभिड हामीले विचार गर्दाखेरि कोभिडमा डेङ्गुमा धेरैजनालाई चाहिँ स्वास्थ्यमा एकदमै गाह्रो भएर धेरैजनालाई अलिक सिरियस केसहरू पनि भएको छ। त्यो चाहिँ धेरै चाहिँ खानपिनले एकदमै प्रभावित, जस्तै कि हामीले रोगसँग लड्ने क्षमता भएको भिटामिनहरू मिनरल्सहरू नखाँदाखेरि पनि भएको हो। त्यही भएर अब खानालाई कसरी अलिकति सजिलो सहज तरिकाले हामी कसरी हेल्दी रुटिनमा बस्ने त भन्दाखेरि हजुरको सकेसम्म पहिला जसरी हामीले फापर कोदो होइन अब चिनोहरू भयो धेरैजनालाई थाहा पनि नहुन सक्छ, तर यिनीहरूमा चाहिँ हजुरको कम्प्लेक्स कार्बोहाइड्रेट भनौँ, कम्प्लेक्स कार्बोहाइड्रेट भन्ने बित्तिकै रेसा तन्न भएको खानेकुराहरू भयो होइन। भात पनि हेल्दी नै हो तर हजुरको त्यसमा मात्राले एकदमै रोल खेल्छ। अब कति मात्रामा खाइरहेछौँ, हेल्दी भन्दैमा धेरै खाने बानी हुन्छ। अब डायबिटिजको केसमा हजुरको हामीले भातभन्दा च्याख्ला राम्रो भनेपछि त्यही च्याख्लाको मात्रा धेरै भएर पनि डायबिटिज कन्ट्रोल नभएको पनि देखेका छौँ होइन क्लिनिकहरूमै। अब एक त रेसायुक्त खानेकुराहरू खानु पर्यो होइन, अर्को भनेको हजुरको दिनमा सिजनको हिसाबले सिजन जति हामीले सिजनकै हिसाबले फलफुलहरू खान्छौँ नि त्यति चाहिँ अलिकति केमिकल हालेको फलफुलबाट बच्न सकिन्छ कि। सो त्यो भयो भने चाहिँ हजुरको एउटा जुन सिजनको फलफुल छ आफ्नो स्वास्थ्य हिसाबले, अब डायबिटिजको केसमा सकेसम्म केराहरू अलिकति अभोइड गर्ने, आँपहरू भयो होइन, तर अन्य फलफुल एभोकाडो हजुरको अनारहरू बच्चाहरू

ले त अझै एउटा भन्दा दुईटा फलफुल खाएको एकदमै राम्रो. अर्को भनेको हजुरको सकेसम्म चाहिँ दिनमा राम्रो बोसो राम्रो फ्याट भन्छौँ कि हामीले चाहिँ. अब त्यो राम्रो फ्याट भनेको चाहिँ हजुरको के केमा पाइयो त भन्दा बदाम, आलसहरू जुन अचारमा छोपालिन्छ, तिलहरू भयो होइन. दिनमा चाहिँ केही न केही मात्रामा चाहिँ हजुरको जति सकिन्छ, अब हाडे बदाम सकिँदैन भने हाम्रो नेपाली लोकल बदाम हुन्छ पिनट्स, त्यो भयो कि त आलस एक चम्चा भयो, अनि हजुरको ओखरहरू भयो, फलफुलसँग यसलाई कम्बाइन गर्न सकिन्छ भने जुन हाम्रो नेपाली थाली हुन्छ नि हजुरको, अब हामी खाना जाँदाखेरि दाल हुन्छ, तरकारी हुन्छ, गुन्द्रुकको अचार हुन्छ, अनि त्यसको सलादहरू हुन्छ, त्यो भनेको चाहिँ एकदमै ब्यालेन्स्ड खाना हो कि. हाम्रो बानी कहिलेकाहीँ भातसँग हजुरको ग्रेभी मात्रै हुन्छ, करी मात्रै हुन्छ, तर अब प्रोटिन केले पुऱ्याउने त, गेडागुडी छ कि, भेजिटेरियन छ भने गेडागुडी, हजुरको भटमासको प्रडक्टहरू भयो, नन भेज छ भने अन्डा चिकनहरू भयो, तर अब त्यो खाएपछि सलाद चाहिँ त्यही कुरालाई पचाउनलाई चाहिन्छ कि. अहिलेको धेरैजनाको बाहिरको खाना खाएर पेट बिग्रिने त छँदैछ, तर फाइबर भयो, हजुरको भिटामिन मिनरलहरू पर्याप्त मात्रामा नभएर पनि पेट बिग्रिने, 23-24 वर्षमै खाना पचाउनै छोड्ने पनि भएको छ. त्यही भएर हजुरको ब्यालेन्स्ड हुनु पर्यो खानामा, दिनभरिको खानामा सकेसम्म प्याकेटको खाना नखाएर हाम्रो लोकल खानाहरू, बाराहरू हुन्छ कि, भटमा साँधेको हुन्छ कि, चना हुन्छ कि, हजुरको मखाना. मखाना धेरैजना हामीलाई तिहारको भागमा मात्रै देख्ने गर्छौँ कि. अझ पहिला पहिला धेरैजनाले भन्नुहुन्छ कि सबै बदाम किसमिसहरू खायो, लास्टमा बाँकी रहने भनेको चाहिँ त्यो मखानाको फुल. तर मखाना भनेको प्रोटिन पनि हुन्छ, रमाइलो त हजुरको, क्याल्सियम पनि पर्याप्त हुन्छ, अझ कार्बोहाइड्रेट जुन राम्रो कार्बोहाइड्रेट हुन्छ कि, भनेको चाहिँ अब डायबिटिजको हिसाबले पनि खान मिल्यो. त्यही भएर अब स्न्याक चाहिँ दिउँसोको खाजादेखि लिएर बेलुका चाहिँ सकेसम्म कम खाने, किन भन्दाखेरि दिन ढल्दै जाँदाखेरि चाहिँ हाम्रो हजुरको पचाउने क्षमता पनि अलिकति स्लो हुँदै जान्छ, किन भन्दा बिहानदेखि जिउले शरीरले काम गरिरहेको छ नि त. त्यही भएर राति हल्का खानु भनेको रिजन त्यो हो. सकेसम्म हजुरको सुत्नुभन्दा 3-4 घन्टा चाहिँ ग्याप राख्ने, किन भन्दा आफू चाहिँ सुत्यो 10 बजे सुत्यो, तर अब हजुरको खाना खाएको थियो 9 बजे भने रातभरि त्यो शरीर चाहिँ काम गर्छ कि त्यो खानालाई पचाउन. त्यही भएर बिहान एक्टिभ नहुने, अलिकति आलस्य भएको जस्तो हुने पनि भइदिन्छ कि.

0: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। स्वच्छ हावा स्वच्छ जीवनको पहिलो आधार हो। वायुमण्डल भित्रको विकार र प्रदूषणले हामी मान्छेको शरीरभरि कसरी घर बनाउँछ र रोग भित्र्याउँछ त भनेर स्वच्छ हावा परियोजनाका संयोजक भूषण तुलाधरसँग छलफल गर्नेछौ। आउनुहोस् उहाँका कुरा सुनौ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: विशेष गरी यो जलवायु परिवर्तनको असर र वायु प्रदूषणका कुरा हामीले आज गर्नेछौँ। वायु प्रदूषणको असर चाहिँ नेपालमा अझ धेरै देखिएको छ भनिन्छ। काठमाडौँ 6 स्थानमा आयो भनिन्छ विश्वमा। वायु प्रदूषणको असर यति धेरै बढ्नुमा कारण चाहिँ के होला तपाईँको विचारमा?
1: वायु प्रदूषण नै बढेको छ हामी कहाँ, होइन, विशेष गरिकन सहरी क्षेत्रमा अझ बढ्या छ। अब ग्रामीण क्षेत्रमा चाहिँ भान्साभित्रको जुन धुवाँ छ त्यसले गर्दाखेरि प्रदूषण धेरै हुने हो, त्यो केही मात्रामा कम हुँदैछ। तर पनि अस्तिकै भनौँ न 3 वर्ष अगाडिकै जनगणनाको तथ्याङ्कले के देखाउँछ भने अझै पनि 50% बढी घरहरूमा दाउरा गुइठा प्रयोग गर्छ। त्यसले गर्दाखेरि घरभित्र धुवाँ एउटा प्रमुख समस्याको रूपमा रहेको छ। त्यसले फेरि असर गर्ने भनेको अधिकांश महिला र बालबालिकाहरूलाई हुन्, किनभने भान्सामा धेरै छ महिलाहरूले बस्ने गर्छन् हाम्रो समाजमा, र साना बालबालिकाहरू पनि सँगै बस्ने गर्छन्, त्यहाँ असर गरिरहेछ। र सहरी क्षेत्रमा चाहिँ अत्याधिक मात्रामा प्रदूषणका स्रोतहरू बढ्नाले, चाहे त्यो गाडीको धुवाँ भन्नुहोस् अथवा चाहिँ इन्डस्ट्रीहरू भनौँ, होइन, उद्योगहरू, र साथसाथै फेरि अर्को के हुन्छ भन्दाखेरि यो जाडोको महिना सुरु हुने बित्तिकै फेरि चाहिँ आगो बाल्ने काम धेरै हुन्छ, होइन, पात पतिङ्गरहरू झऱ्यो त्यसलाई पनि बालेर पठायो, अथवा फोहोर मैलालाई बालेर पठायो, अथवा उद्योगहरू पनि जुन बर्खामा चल्दैनन् जस्तै इटा उद्योगहरू त्यो सञ्चालन हुन थाल्छन्। त्यो सबैले गर्दाखेरि वायु प्रदूषण विशेष गरिकन जाडो महिनामा अत्याधिक मात्रामा वृद्धि हुन्छ र त्यसले आम मानिसको जनस्वास्थ्यमा असर परिरहेकै हुन्छ। र अझ विशेष गरिकन बालबालिकाको स्वास्थ्यमा, वृद्धहरूको दीर्घ रोगीहरूको स्वास्थ्यमा त झन् असर परेको छ।
0: यो नेपालमा चाहिँ अत्याधिक मात्रामा वायु प्रदूषण बढिरहेको समस्या यो अहिलेको मात्रै समस्या होइन, विगतका धेरै वर्षहरू अगाडिदेखि नै यस्ता खालका समस्याहरू मौलाउँदै आएका छन्। वायु प्रदूषण बढ्नुमा ग्रामीण क्षेत्रमा त यहाँले भने जस्तै दाउरा गुइठाका प्रयोगहरू धेरै भएर हुने गर्दछ, सहरी क्षेत्रमा चाहिँ के कारणले हुन्छ? अव्यवस्थित सवारी साधनले गर्दा त हुने नै भयो, यसको अलावा अरू के कारणले गर्दाखेरि चाहिँ वायु प्रदूषण बढ्दो छ?
1: प्रमुख कारण भनेको यातायातका साधनहरूले, विशेष गरिकन डिजलका गाडीहरूले झन् धेरै प्रदूषण गर्छ, र ठुला गाडीहरू, ठुला डिजलका गाडीहरू, बस ट्रकहरूले अत्याधिक मात्रामा प्रदूषण गरेको हामी देखेका छौँ। सार्वजनिक यातायातमा बसहरू प्रयोग गर्छन् जुन राम्रो हो, तर ती बसहरूलाई पनि विद्युतीकरण गर्न सकेका छैनौँ हामीले। बरु विद्युतीय यातायात, विद्युतीय गाडीहरू भनौँ न, प्राइभेट सेक्टरमा धेरै आएको छ, प्राइभेट गाडीहरू धेरै विद्युतीकरण भएको छ, तर बसहरूको विद्युतीकरण हुन सकेका छैन। त्यसमा सरकारले ध्यान दिनुपर्ने हुन्छ, सरकारले त्यसमा अलिकति सहयोग गर्नुपर्ने हुन्छ व्यवसायीहरूलाई। अब दोस्रो भनेको यो खोर बाल्ने कामले गर्दाखेरि पनि वायु प्रदूषण हुन्छ, विशेष गरिकन अझ यो जाडोमै धेरै बाल्ने भएको हुनाले फोहोर भनौँ अथवा पात पतिङ्गरहरू भनौँ, त्यो बाल्नाले प्रदूषण भइरहेको हुन्छ। सहरी क्षेत्रमा पनि त्यो धेरै भइरहेको छ।
0: र
1: तेस्रो भनेको उद्योगहरू, जस्तै इँटा व्यवसायहरूको भनौँ त, होइन, इँटा भट्टाहरू छन्, अरू पनि ससाना उद्योगहरू सहरी क्षेत्रमा धेरै छन्, त्यसमा बोइलरहरू पनि प्रयोग गरिरहेका हुन्छन्, डेरी उद्योगले बोइलर प्रयोग गरिरहेका हुन्छन्, त्यस्तै अरू पनि उद्योगहरू छन्, त्यसबाट पनि प्रदूषण भइरहेछ।
0: र
1: अर्को एउटा थपिने के छ भन्दाखेरि बाहिरबाट आउने प्रदूषण, होइन, जस्तै अहिले नै हामीले के देखिरहेछौँ भन्दाखेरि भारत पाकिस्तानका सहरहरू, विशेष गरी दिल्ली लाहौरमा अत्याधिक मात्रामा प्रदूषण बढ्या छ। अब त्यो सहरमा, त्यो सहर अथवा त्यो क्षेत्रमा हुने प्रदूषणको केही भाग नेपालमा पनि आउँछ, किनभने नेपालमा पश्चिमी वायुले त्यसलाई चाहिँ नेपालतिर ल्याउँछ। र काठमाडौँ नै कही कुरा गर्ने हो भने पनि यहाँ हावा कहाँबाट आउँछ त भन्दाखेरि धेरै जसो पश्चिमतिरबाट आउँछ, भन्नाले त्यतातिरको हावा आउँदाखेरि प्रदूषण पनि सँगसँगै ल्याउने गर्छ। त्यसले गर्दाखेरि पनि नेपालमा प्रदूषण बढिरहेछ सहरी क्षेत्रमा पनि, त्यसै त्यो पनि एउटा कारण हो।
0: जस्तो भौगोलिक हिसाबले पनि प्रदूषण बढ्छ अथवा घट्छ भनिन्छ नि, भूगोलले पनि प्रभाव पार्छ भनिन्छ नि, काठमाडौँको कुरा गर्नुपर्दाखेरि भूगोलले प्रभाव पार्छ कि पार्दैन यहाँ प्रदूषण बढ्नुमा?
1: निश्चय पनि पार्छ, होइन, काठमाडौँ उपत्यका हो, होइन, र उपत्यकामा के हुन्छ भन्दाखेरि विशेष गरिकन जाडो मौसममा यो एउटा जमिनको सतहको ठ्याक्कै माथिको हावाको तह अलिक चिसो हुन्छ राति, होइन राति जमिन चिसो हुन्छ, त्यसपछिको हावाको तह चिसो हुन्छ, त्यो माथिको अलिकति तातो भयो, जति माथि गयो फेरि चिसो हावा हुन्छ, त्यो चिसो तातो चिसो हावाको त्यो तहले गर्दाखेरि यहाँको प्रदूषणलाई रातभरि नै यही ढकनी जस्तो काम गर्छ, यहीँ गुम्स्याएर राख्छ, र बिहान पल्ल अलिकति घाम लगाएपछि हावा तातिँदै जान्छ र हावा तातेको हावा माथि जाने भएको हुनाले अलिकति त्यहाँनिर मिक्सिङ हुन्छ, होइन भने चाहिँ अक्सर के हुन्छ भने बिहानसम्म पनि यहाँ त्यो प्रदूषण गुम्सेर बसेको हुन्छ, जसले गर्दाखेरि विशेष गरिकन बिहान भनौँ घाम लाग्नभन्दा अगाडि 8 बजीतिरसम्म पनि प्रदूषण एकदमै बढी हुने गर्छ, त्यो उपत्यका जस्तो ठाउँमा अलिक बढी हुन्छ र अरू ठाउँमा पनि भूगोलले असर पर्छ नै, तर काठमाडौँ जस्तो उपत्यकामा चाहिँ अलिक बढी असर गर्छ विशेष गरिकन यो जाडोको मौसममा। अर्को कुरा के पनि छ भन्दाखेरि मौसमले पनि असर गर्छ, होइन तपाईँको जाडो मौसम, जाडोमा पानी पर्दैन धेरै, पानी नपर्दाखेरि चाहिँ बर्खामा जुन चाहिँ पानीले चाहिँ प्रदूषणलाई छिग्राएर तल झार्ने गर्छ त्यो जाडोमा हुन सक्दैन, र हावा पनि राम्रोसँग नचल्दाखेरि प्रदूषण जहाँको त्यहीँ रहने भएको हुनाले प्रदूषण जाडो मौसम जाडोमा अलिक बढी नै हुने।
0: जस्तै ग्रामीण भेगमा पहाडी मुलुकहरूमा हुने वायु प्रदूषण र तराईका फाँटहरूमा भनौँ न तराईका सम्म स्थानहरूमा हुने वायु प्रदूषण, अझ यसलाई सजिलो भाषामा भन्नुपर्दा खाल्डो स्थानमा हुने वायु प्रदूषणमा चाहिँ फरक छ त्यसो भए?
1: निश्चय पनि वायु प्रदूषणलाई दुईटा तरिकाले हेर्न सकिन्छ, होइन त्यो किन हुन्छ भन्दाखेरि एउटा प्राकृतिक एउटा मानवीय कारण, मानवीय कारणले हेर्दाखेरि चाहिँ अघि भने जस्तो गाउँघरमा दाउरा गुइसा बाल्दाखेरि पनि भइरहेछ र सहरमा यातायातको साधनहरूले भइरहेछ, अझ तराईतिरको प्रदूषण हेर्ने हो भने तराईमा भनौँ न जाडोमा सबैजना घर घरमा चाहिँ घुर बाल्ने भनेर बालिन्छ, होइन त्यो कृषिजन्य अवशेषहरू बालिन्छ, त्यसले गर्दाखेरि पनि बढी प्रदूषण बढिरहेको हुन्छ भन्दाखेरि प्राकृतिक कारण अघि तपाईँले भन्नुभएको जस्तो यो हावा राम्रोसँग नचल्यो भने अथवा पानी नपऱ्यो भने त्यस्तो ठाउँमा चाहिँ त्यस्तो अवस्थामा प्रदूषण अलिक बढी हुने गर्छ।
0: हजुर, जस्तो यो प्रदूषणबाट बच्नको लागि चाहिँ मानव स्वास्थ्यलाई प्रदूषणबाट जोगाउनको लागि चाहिँ अब के कुरामा चेतनशील हुनुपर्ने अथवा सतर्क हुनुपर्ने हो मानिसहरूले?
1: तिनवटा कुरा भन्छु, एउटा चाहिँ प्रदूषणका स्रोतहरू सकेसम्म घटाउँ, होइन आफैले गर्न सक्ने कुराहरू पनि धेरै छन्, जस्तै घर वरिपरि फोहोर नबाल्ने कुरा, आफूसँग मोटरसाइकल गाडी छ भने त्यसको सर्भिसिङ बेला बेलामा गर्ने कुराहरू, होइन त्यो एउटा काम एउटा कुरा हो। दोस्रो भनेको प्रदूषणबाट बच्ने, जस्तै प्रदूषण बढी हुने ठाउँमा नजाने अथवा बढी हुने समयमा नजाने, जस्तै बिहान सबैलाई प्रदूषण बढी हुने छ भने त्यति बेला तपाईँ जगिङै गर्नुपर्छ, दौडिने एक्सर्साइज व्यायाम गर्नुहुन्छ भने पनि सायद त्यति बेला अलिक कम गर्ने, दिउँसोतिर प्रदूषण कम हुन्छ, त्यति सपिङै गर्न जानु छ भने त्यति बेला जान सकियो। त्यसैले ठाउँ समय र स्थानको ख्याल गर्ने, र अर्को भनेको सकेसम्म मास्क लगाउने, होइन अहिले त कोभिडले गर्दाखेरि सकेको सबैको घरमा मास्कहरू छन्, प्रदूषण बढी भएको समयमा मास्क लगाउने गरौँ, त्यो भनेको बच्ने। र तेस्रो भनेको आवाज उठाउने, हेर्नु तपाईँलाई छिमेकीले फोहोर बालिरहेको छ भने गएर भन्ने अथवा नगरपालिकालाई वडालाई गएर भन्ने र अरूलाई पनि यो कुरा यो यसको बारेमा आवाज उठाउने हो भने पनि हामीले प्रदूषण धेरै घटमा घटाउन सकिन्छ। त्यसैले एक आफूले नगर्ने प्रदूषण अथवा घर फोहोर नबाल्ने इत्यादि, दोस्रो प्रदूषणबाट बच्ने मास्क लगाएर होस् अथवा प्रदूषण स्थानमा नगएर होस्, र तेस्रो प्रदूषणको विरुद्ध आवाज उठाउने, यो तिनवटा काम चाहिँ हरेक व्यक्तिले गर्न सक्छ।
0: हजुर, जस्तै यो प्रदूषणका कारण चाहिँ विश्वभरमा 7 लाख मानिसहरू चाहिँ वर्षेनी यतिकै प्रदूषणकै आधारमा मर्छन् भनिन्छ, यो कुरा सत्य हो त?
1: निश्चय पनि अहिले त अझ 7 लाख भन्दा पनि 8 लाख भन्दा बढी भनेर के अरे यो वर्षको आएको तथ्याङ्कले के भन्छ, यो प्रदूषण वायु प्रदूषणको कारणले मर्ने गर्छ, किन भन्दाखेरि वायु प्रदूषणले असर नगर्ने शरीरमा कुनै अङ्ग नै हुँदैन, प्रदूषण हाम्रो सास फेर्दाखेरि सिधै शरीरभित्र जान्छ, श्वास प्रश्वास प्रणालीलाई सबभन्दा पहिला त्यसले असर गर्छ, जस्तै फोक्सोको रोग त्यसले ल्याउँछ, त्यसपछि त्यो फोक्सोबाट पनि त्यो रक्त सञ्चार प्रणालीमा जान्छ, त्यसपछि जुन अक्सिजनसँगै रक्त सञ्चार प्रणालीमा जान्छ, र त्यहाँबाट त्यसले चाहिँ मुटुलाई हिट गर्छ, तपाईँको मुटुको रोग हुनसक्छ, स्ट्रोक मस्तिष्क घात हुनसक्छ, त्यसै गरिकन गर्भवती महिला छ भने त त्यो शिशुलाई समेत त्यसले असर गर्छ। त्यसैले त्यो सबै जोड्दाखेरि 8 लाखभन्दा बढी को चाहिँ जुन तथ्याङ्क आएको छ, र नेपालकै कुरा गर्दाखेरि पनि नेपालमै पनि हरेक दिन 48,500 मृत्यु यो वायु प्रदूषणको कारणले हुन्छ हुने गर्छ भन्छ हरेक वर्षमा। सो हरेक वर्ष 48,500 भनेको त हरेक दिन 130 जना जतिको मृत्युको कुरा आउँछ, त्यो कसरी भयो त भन्दाखेरि अघि भने जस्तो सबभन्दा पहिला त्यसले फोक्सोलाई हिट गर्छ। नेपालमा सबभन्दा बढी मानिसहरू कुन रोगको कारणले मर्छ भनेर हेर्ने हो भने तथ्याङ्कले के भन्छ भन्दाखेरि फोक्सोकै कारण, फोक्सोको रोगको कारणले गर्दा सिओपिडी भन्छ, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज। अब क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज सिओपिडी हुनुमा सबभन्दा ठुलो कारक तत्त्व के हो त भन्दाखेरि वायु प्रदूषण नै हो, होइन 75% त वायु प्रदूषणको हात हुन्छ त्यसमा। त्यसै गरिकन दोस्रो ठुलो मृत्युको कारण भनेको मुटुको रोग, त्यसमा पनि वायु प्रदूषणको ठुलो हात हुन्छ। तेस्रो भनेको मस्तिष्क घात, त्यसमा पनि वायु प्रदूषणको हात हुन्छ। त्यसैले वायु प्रदूषणले धेरै मानिसहरूलाई असर गरिरहेको हुन्छ र धेरैजनाको मृत्यु, हजारौँको मृत्यु भनौँ न, यसले गर्दाखेरि हरेक वर्ष भइरहेको छ नेपालमा लगायत विश्वभरका अन्य सहरहरू पनि।
0: हजुर, अब जस्तो वायु प्रदूषणबाट बच्नुपर्छ, वायु प्रदूषणको कारण मलाई यस्तो रोग लागेछ भनेर जो हामी पीडित वायु प्रदूषणबाट पीडित रोगीहरूलाई पनि यो कुरा चेतना नभएर हो अथवा यस्ता खालका समस्या किन बढ्छन् होला?
1: निश्चय पनि एउटा चाहिँ चेतना नभएरको हो होइन, किनभने धेरैलाई थाहा पनि छैन कि वायु प्रदूषणले हार्ट एट्याक पनि हुन सक्छ भनेर, होइन धेरैलाई के लाग्छ भने वायु प्रदूषण भयो भने हो सास फेर्न अलिकति गाह्रो भयो, आँखा अलिकति बिजाए, त्यति मात्रै होला भन्ने चाहिँ हुन्छ। तर वायु प्रदूषणले मलाई दीर्घकालमा असर गर्छ, क्यान्सर हुनसक्छ अथवा मुटुको रोग लाग्न सक्छ, मस्तिष्क घात हुनसक्छ भन्ने कुरा धेरैलाई थाहा छैन। एक दोस्रो स्वास्थ्य कर्मीहरूले पनि त्यो भन्दैनन्, होइन जस्तै अब चिसो बढिया छ के अरे न्यानो लुगा लाउनु होला अथवा चाहिँ चिसोमा नजानु होला भनेर भन्छ, तर चिसो सँगसँगै वायु प्रदूषण पनि त बढ्न लागेको छ नि त। वायु प्रदूषणबाट पनि बचौँ भनेर डक्टरहरूले, नर्सहरूले, स्वास्थ्य स्वयंसेविकाहरूले त्यो मेसेज पनि क्लियरली दिन सकेका छैन। अथवा भनौँ न कोही पनि गर्भवती महिला डक्टरमा गयो भने डक्टरले के भन्छ, गर्भवती महिलालाई पोसिलो खाना खानु, होइन तपाईँको आइरन चक्की लिनु, के अरे फोलिक एसिड लिनु भन्छ, तर मास्क लगाएर बस्नु भनेर त भनेको छैन नि त। भनेपछि त्यो चेतना त्यो स्वास्थ्य सेवा दिने व्यक्तिले पनि दिया छैन राम्रोसँग, भनौँ न कसै कसैले दिया छ, सबैले दिया छैन भने
0: स्वास्थ्य संस्थामा पनि यो वायु प्रदूषणसँग सम्बन्धित जनचेतना कमजोर भएको हो।
1: निश्चय पनि, किनभने स्वास्थ्य कर्मीहरूलाई पनि उहाँहरूको जुन चाहिँ भनौँ न परम्परागत रूपमा जुन सिकाइन्छ रोगका कारणहरू भनेर त्यसमा यो कुरा अक्सर आउँदैन र अहिले आइरहेछ, धेरैले कुरा गरिरहेछ, डक्टरहरूले सबै भनिरहेछ, अहिले त धेरै धेरै डक्टरहरू यसमा लागिराख्नु भएको छ, त्यो राम्रो कुरा हो, तर अझ धेरै काम गर्नुपर्ने हुन्छ र विशेष गरिकन स्वास्थ्य कर्मीले नै भन्दाखेरि झन् त्यसको राम्रो इफेक्ट हुन्छ, होइन डक्टरले नै तपाईँ यस्तो नगर्नुहोस् भन्यो भने मान्छेहरूले बुझ्छ, सुन्छ र गर्छन्। त्यसैले स्वास्थ्य सेवा मार्फत यो मेसेज जान सक्यो भने त्यो राम्रो हुन्छ। त्यसैले यो एक जनताले नबुझ्नु, दुई स्वास्थ्य सेवामा पनि यो एउटा प्रमुख स्वास्थ्यको समस्या हो भनेरै त्यो चेत नहुने एउटा दोस्रो, र तेस्रो भनेको सरकारले पनि यसलाई प्राथमिकतामा राखेको छैन। यत्रो मान्छे मर्छ, यत्रो 48,500 मान्छे हरेक वर्ष मर्छ भनिरहेछौँ, यो एउटा क्राइसिसै भइरहेछ, तैपनि यसबाट बच्नको लागि के गर्ने, यसलाई कम गर्नको लागि के गर्ने भनेर खासै धेरै सोच गरेका छैन। अलिअलि काम भएको छ भन्दै हुँदै नभए होइन, तर पनि जति हुनुपर्ने भएको छैन। जस्तै अहिले पनि तपाईँको लाहौरमा, दिल्लीमा विद्यालयहरू बन्द गर्नु परेको छ, पुरै सहर नै झन्झनले ठप्प भन्नु भएको छ, अत्याधिक मात्रामा वायु प्रदूषण वृद्धि भइरहेछ र त्यही समस्या हामी कहाँ आउँदैछ भनेर हामीलाई थाहा छ। आउने एक महिना दुई महिनामा अत्याधिक मात्रामा वायु प्रदूषण बढ्नेछ भनेर थाहा हुँदा हुँदै पनि त्यसबाट बच्नको लागि के गर्नुपर्छ भनेर सरकारले अहिलेसम्म पनि योजनाबद्ध तवरले राम्रोसँग अगाडि बढ्न सकेका छैन। जुन एउटा अभियानकै रूपमा यसलाई लानुपर्ने हो त्यो चाहिँ हुन सकेका छैन।
0: हजुर, हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, हामीलाई महत्त्वपूर्ण कुराकानी गरेर आफ्नो समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो वातावरण विज्ञ भूषण तुलाधर। यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। अर्को साता यही समयमा फेरि कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना www.radionepalprogram@gmail.com मा लेखी पठाउनु होला। प्राविधिक साथी मिनर्वा बज्राचार्यलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

0: समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार
1: नमस्कार म अर्जुन श्रेष्ठ कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम पौरखीको कथा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि प्रसारण हुनेछ रेडियो नेपालको मिडियम वेभ तथा एफएम फ्रिक्वेन्सी 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल अनलाइन .com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ उहाँका सफलताको कथा राख्छौ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ कार्यक्रम पौरखीको कथामा आज मैले पाल्पाका उद्यमी एवं भण्डारी व्यावसायिक उद्योगका सञ्चालक गोमा भण्डारीसँग कुराकानी गरेको छु उद्यमी भण्डारीको व्यावसायिक उद्योगले कागतीको बिरुवा अचार र फल बिक्री गर्दै वार्षिक 15 लाख रुपियाँ बढीको कारोबार गरिरहेको छ यस उद्योगले पालपाली अचार र घरको अचार ब्रान्डमा अचार मात्रै वार्षिक 10 क्विन्टल र 12 टन भन्दा बढी कागतीका दाना अर्थात् फल मात्रै बिक्री गर्दै आएको छ आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति एवं भण्डारी व्यावसायिक उद्योगका सञ्चालक गोमा भण्डारीसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ
2: धन्यवाद
1: पाल्पामा व्यावसायिक कागती खेती अनि कागतीलाई अचार पनि बनाउनुहुन्छ यसको बिरुवा पनि बिक्री गर्दै हुनुहुन्छ अहिले यो उद्योगको चाहिँ के कामहरू भइराखेको छ नि
2: अहिले यति बेला भन्न पर्दा हाम्रो बगैँचालाई बगैँचा व्यवस्थापनको बेला सुरु भइरहेको छ यसलाई काटछाट मलजल सिँचाइ गर्ने बेला छ अहिले यति बेलालाई यति बेला व्यस्त छौँ हामी म मात्रै नभएर यहाँ कामदारहरू पनि
1: यहाँले यो भण्डारी कागती उद्योग सुरु गर्नु भएको चाहिँ कति भयो नि
2: फर्म चाहिँ 2073 सालमा चाहिँ विधिवत रूपले चाहिँ दर्ता गरेका छौँ र सञ्चालनमा आएको छ हामीले यो फर्म सुरु गरेको चाहिँ 2070 सालदेखि सुरु गरिरहेका छौँ गर्दै आएका छौँ त्यस पछाडि हाम्रो उत्पादन दिन सुरु गरिसकेपछि हामीले फल अनि नर्सरी बिरुवा जुस त्यस्तै गरेर अहिले अचार चाहिँ उत्पादन गरिराखेका छौँ
1: हजुर जुन उत्पादन छ यहाँको बिरुवा अचार अनि त्यसको फल दाना यो उत्पादनहरू चाहिँ यहाँले कसरी बिक्री गर्दै आउनु भएको छ नि
2: यो उत्पादन गरेको चाहिँ बिरुवाहरू फल चाहिँ सुरुमा त स्थानीय बजारमा नै बिक्री गर्यौँ जस्तै पाल्पा बुटोल सेङ्जासम्म व्यापार गर्यौँ भने पछिल्लो समयमा चाहिँ हामीलाई पाल्पा र बुटोलले मात्रै नठेगेर बुटोल अनि नारायणघाट चितवन अर्घाखाँची गर्दै कास्की पोखरासम्म हामीले यो बजारीकरण चाहिँ हामीले गर्यौँ हाम्रो यो कागती चाहिँ बिरुवामा भनेर पनि धेरै नर्सरीको लागि भनेर धेरै चितवन गयो पर्वतमा फेरि हाम्रो बजारीकरण भएको छ पहिला भने अहिले आएर हाल चाहिँ हाम्रो यो बिरुवा हाम्रो पाल्पा जिल्लाभरिमा वितरण भएको छ हाम्रो बिरुवा त्यसै गरेर अचार भने भर्खर हामीले सुरुवात गरेछौँ 2 वर्ष जति भयो
1: अचार उत्पादन गर्नु भएको चाहिँ 2 वर्ष मात्रै भयो
2: हजुर अचारमा अब हामीले अब यसलाई पनि अब केही गर्नुपर्छ भनेर अचारमा गयौँ अचार चाहिँ पाल्पा र बुटोल मात्र सप्लाई गरेका छौँ अहिले ठिकै छ अब सुरुवात छ अब यसको बजार चाहिँ खोज्न बाँकी नै छ पाल्पा र बुटोलमा भर्खर नयाँ भएको भएर ठिक ठिकै गएको छ र सागको हिसाबले पनि माग ठिकै छ राम्रै छ
1: यहाँले सुरुमा चाहिँ यसको फल दाना मात्रै बेच्नुभयो कि अथवा चाहिँ सुरुबाटै बिरुवा पनि बिक्री गर्नुहुन्थ्यो
2: सुरुमा हामीले फल मात्रै बिक्री गर्यौँ पछिल्लो समयमा अत्याधिक फल हो यो फल पनि अलि चिसो मौसममा धेरै फल्दाखेरि र धेरै पाकिसकेपछि र पुष्ट दानाहरू भुइँमा खस्ने, त्यसले गर्दाखेरि बजारलाई पनि बजारको माग अनुसार अलि पठाउनलाई गाह्रो हुने, अलि हल्का गिलो गिलो हुँदाखेरि अब यसलाई चाहिँ बिरुवामा जानुपर्छ, हामी यसलाई चाहिँ पुष्ट दाना दिन हुँदैन भनेर हामी पछि फेरि नर्सरीतिर लाग्यौँ। नर्सरी पनि बेसरी राम्रो भयो, उत्पादन पनि स्वस्थ बिरुवाहरू उत्पादन गर्न सफल भयौँ। त्यस पछाडि नर्सरी पनि राम्रोसँग हाम्रै गाउँपालिकाले पनि यसमा चाहिँ सहयोग गरेर त्यसको व्यवस्थापन जस्तै बजारीकरणको लागि चाहिँ कुनौ गाउँपालिकाले पनि राम्रो सहयोग गर्नुभयो। हाम्रो उत्पादन नर्सरी उत्पादनलाई चाहिँ आफ्नै स्थानीय गाउँ ठाउँमा चाहिँ वितरण गरेर धेरै किसानहरूलाई चाहिँ अब यो कागती खेती गर्नुपर्छ है भन्ने उद्देश्यले चाहिँ वितरण गर्नुभयो, गाउँपालिकाले वितरण गर्यो। अनि त्यसरी ओडाले गर्दै जाँदाखेरि फेरि अरू अन्य गाउँपालिकाहरूमा पनि जान थालो, जस्तै मिस्टीमा गयो, पूर्व खोला गयो, रिप्तीकोटमा गयो, त्यही गरी अब पाल्पा जिल्लामा लगभग यो बिरुवा वितरण हामीले गरियो। त्यस पछाडि अब के गर्ने त रस भनेर संस्थाले फेरि त्यसको उपयोग गर्नलाई हामीले जुस पनि बनायौँ। जुस पनि राम्रोसँग कट्यो, बिक्री भयो, जुसलाई पनि गाह्रो भएन, उत्पादन गरेका चिजहरू बजारीकरण गर्नलाई गाह्रो भएन, त्यो जुस पनि गयो निकाल्यौँ। त्यस पछाडि अब सँगसँगै अब हामीले के गर्ने त भनेर यो कागतीलाई त फल मात्रै बेच्न भन्दा अब हामी अचारमा पनि जानुपर्छ भन्ने उद्देश्यले चाहिँ अचारमा गयौँ। अचारमा गइसकेपछि अब एक दुई वर्षको प्रयास हो, धेरै गर्दा गर्दै हामीले आफ्नै घरको अचार भनेर यसलाई नामाकरण गऱ्यौँ। पालपाली अचार भनेर दर्ता गरेका छौँ, घरको अचार भनेर यसलाई नामाकरण गरेर हामीले बजारमा पठाएका छौँ लेबलिङ सहित, र कागतीको बनायौँ आफ्नै घरको उत्पादन भनेर मैले कागतीबाटै सुरुवात गरेँ। कागतीको पहिलो वर्ष 10 क्विन्टल अचारको उत्पादन गरेँ भने त्यस पछाडि सँगसँगै अब कागतीको मात्रै गर्नुहुन्न बजारको माग अनुसार भनेर कागती सँगसँगै अमला अनि लप्सी करेला तामा गरेर यसै गरी अचार चाहिँ उत्पादन भइराखेको छ।
1: सुरुमा यहाँले कागती खेती गर्नुभयो, कागतीको बिरुवा त्यसको त्यसबाट बढ्ने अचार त्यसपछि कागतीका जुसहरू पनि उत्पादन गरेर बिक्री गर्नुभयो, त्यसपछि सँगसँगै यहाँले चाहिँ अरू विभिन्न प्रकारका अचारहरू उत्पादन गरेर बजारमा लैजानु भएको छ होइन? अहिले यो समग्र उत्पादनहरूको चाहिँ बजारको माग चाहिँ कस्तो छ?
2: अहिले अचार देशव्यापी रूपमै चाहिँ बनिरहेको अवस्था, हरेक गाउँपालिकाले हरेक ओडाले चाहिँ अचारको तालिम गराइरहेको अवस्था छ। यसले गर्दाखेरि कम्पिटिसन एकदमै छ, बजारको प्रतिस्पर्धा एकदमै छ, तर पनि अब यो स्वादको आधारले चाहिँ र हाम्रो स्वस्थकर के अर्ग्यानिक तरिकाले बनाएको आफ्नै घरमा धेरै केमिकलहरू धेरै उयोहरू नराखेको हुँदाखेरि पनि त्यसले गर्दा पनि ठिक ठिकै छ। र मैले धेरै त्यत्रो ठुलो रूपमा त मैले अचार बनाइसकेकी छैन, त्यसले गर्दाखेरि बजारको माग अनुसार चाहिँ यो करेलाको त्यसपछि आँप हो एकदमै छिटो कटिरहेको छ हाम्रोबाट भने कागती कट्न त कटेको छ, तर धेरै कराएकोहरूमा चाहिँ कागती अलिक यो आँप करेला लप्सीको तुलनामा थोरै कम चाहिँ गराएको चाहना हुँदो रहेछ। तितो तितोपना भएर हो कि के स्वाद नरुचाएर होला, अत्याधिक रूपमा चाहिँ करेलाहरू बिकेको छ भने कागती चाहिँ अलिक केही कम, बिक्न त बिकेको छ, जति पनि कटेको छ तै पनि उसको तुलनामा अलिक कम छ।
1: हजुर, यहाँले यो कागतीको व्यावसायिक उद्योग सञ्चालन गर्दै गर्दा सँगसँगै अरू विभिन्न प्रकारका अचारहरू पनि यहाँले चाहिँ उत्पादन गरेर बिक्री गर्नुभयो, कागतीको बिरुवाको माग चाहिँ अहिले कस्तो छ नि तपाईँकोमा?
2: अहिले यो 4 वर्ष अगाडि धेरै नै थियो हाम्रो यो बिरुवाको माग, जस्तो कि अहिले पछिल्लो अवस्थामा चाहिँ त्यो प्रतिस्पर्धाले गर्दाखेरि हामीलाई अलिकति प्रतिस्पर्धा गर्न गाह्रो भयो, हामीले बजार खोज्दै हिँड्नलाई चाहिँ आफ्नै फर्म अनि यता व्यस्त बहिनी अनि सँगसँगै अचार हुँदाखेरि नर्सरी उत्पादन चाहिँ कम भइरहेको छ। बिरुवाहरू पनि बाहिर बाहिरबाट आइदिने, त्यसले गर्दाखेरि अब 1.5 वर्षको बिरुवा भन्छ अनि दर रेट चाहिँ फेरि पछिल्लो अवस्थामा फेरि एउटा बिरुवालाई चाहिँ 25 रुपियाँ दर रेट लगाइदिएको हुँदाखेरि जिल्ला दर रेटले चाहिँ हामीलाई धेरै अब ठुलो स्केलमा गर्न नसक्दा र त्यतिले चाहिँ त्यति धेरै फाइदा नहुँदाखेरि अर्को प्रतिस्पर्धा गर्न नसक्दाखेरि चाहिँ अलिकति नर्सरी भने ओझेलमा परेको छ र हामी अरारतिर अहिले भर्खर सुरुवात छ।
1: यहाँले जुन कागतीको व्यावसायिक उत्पादन गर्दै गर्दाखेरि बिरुवा अचार अनि यसको फल बिक्री चाहिँ वार्षिक कति जति हुन्छ?
2: फल 10-12 टनसम्ममा हामीले उत्पादन गर्यौँ, जसको चाहिँ दर रेट न्यूनतम पनि 100 रुपियाँ केजीको, सिजन अनुसार 250 सम्म, यो सिजनमा अब यो फागुनदेखि लिएर वैशाख जेठसम्ममा 250-300 सम्म पनि दर रेट हुन्छ। अनि अचार पनि ठिकै छ, अब अचार त भनिहाले ऐन ठिकै छ, अब सुरुवाती भयो, अहिले अब नर्सरीलाई भने अहिले यो पछिल्लो अवस्थामा त्यति धेरै छैन।
1: यहाँले यो स्थानीय उत्पादनलाई जोड दिँदै गर्दा यसलाई प्रोत्साहन गर्नको लागि त्यहाँका स्थानीय सरकारले चाहिँ कस्तो खालका सहयोगहरू उपलब्ध गराएको छ नि यहाँलाई?
2: अहिले अब ठिकै छ, पछिल्लो अवस्थामा हाम्रो तिनाउ गाउँपालिकाले पनि कृषि सङ्कलन केन्द्र भनेर बुटोलमा सटर खोलिरहेको छ। हामीले यो सामानहरू त्यहाँ पठाउँछौँ, त्यहाँ पठाइसकेपछि हाम्रो अब गाउँपालिकाले नै बेचिरहेको छ। त्यसले चाहिँ अहिले सहज फलको लागि धेरै सहज भएको छ। हामीले उत्पादन गरेका चिजहरू त्यो सटरमा चाहिँ बिक्री हुन्छ र पछि एक वर्ष भइसकेपछि उसले चाहिँ हाम्रो उत्पादनको आधारमा अब केजीको आधारमा चाहिँ उसले चाहिँ 5% चाहिँ किसानलाई अनुदान स्वरूप चाहिँ दिने गरेको छ। त्यस्तै गरी अहिले अब उत्पादन भएका चिजहरू जस्तै अचारहरू भयो, अचारहरू पनि बिक्री गर्दै आएको छ। भएका चिजहरू उत्पादन गरेका चिज पछिल्लो समयमा यो केही मात्रामा सहयोग मिलेको छ।
1: कार्यक्रम पौरखीको कथामा आज म भण्डारी कागती व्यावसायिक उद्योग पाल्पाका उद्यमी गोमा भण्डारीसँग कुराकानी गरिरहेको छु। गोमाज्यू, यहाँले जुन सुरुमा कागती खेती नै गर्ने, यसबाट पनि आय आर्जन वृद्धि गर्न सकिन्छ भन्ने चाहिँ कसरी आयो नि यहाँलाई?
2: आउन त अब कसरी आयो आफैलाई पनि अब अचम्म लाग्छ। हाम्रो एउटा 28-30 वर्ष अगाडि एउटा बारीको कान्लामा नाउ बोर्ड थियो, पुरानो बोर्ड थियो, बुवाहरूले लगाउनु भएको। उति बेला बेच्दा पनि हामीलाई यो कागती चाहिँ राम्रोसँग बेच्दाखेरि त्यति बेला पनि राम्रो मूल्य पाएको अवस्था, अरू तरकारीहरू सँगसँगै लिएर जाँदाखेरि पनि बढी मात्रामा कट्ने, बिक्री हुने, बेच्न गाह्रो नहुने अब एउटा कुरा भयो भने, दोस्रो कुरा चाहिँ त्यति बेला वन्य जन्तुले चाहिँ एकदमै सताएको बेला, जस्तै बाँदर, मृग, खरायोहरूले पनि तरकारीहरू अब खेती अन्नबालीहरू गऱ्यो त्यो पनि खान नदिने, आएर खाइदिने गरेको अवस्था हुँदाखेरि अब के गर्न त हामीले अब विकल्पको खोजी गर्नुपर्छ, विकल्प रोप्नुपर्छ भन्दै जाँदा यसो हेर्दा हाम्रो यो बारीमा यो क्षेत्रमा चाहिँ सुन्तला खेती नहुने, त्यसले गर्दाखेरि अब कागती नै विस्तार गर्न पर्यो कतिको हुन्छ भनेर परीक्षण गर्दा गर्दै त्यो हिसाबले सुरुमा त मैले हामीले 4 बोट लगाएँ, त्यसबाट प्रतिफल आउँदाखेरि राम्रो भयो र यहाँ सफल हुने रहेछ भन्ने हिसाबले उद्देश्यले त्यो हिसाबले हामीले लगाउन थाल्यौँ। त्यस पछाडि बाहिरबाट पनि त्यति बेला 93% चाहिँ बाहिरबाट नेपालमा भित्र रहेछ कागती, त्यसले गर्दा यसको भविष्य छ है भन्ने पनि बुझियो। त्यस कारणले सँगसँगै यसो रुद्दै जाँदाखेरि गर्दै जाँदाखेरि यसको सम्भव छ है भनेर मुख्य कारण त वन्य जन्तुको नै हो, त्यसले गर्दाखेरि सुरुवात गरियो।
1: सुरु गर्दाखेरि चाहिँ कति लगानी चाहिँदो रहेछ, त्यो लगानीको हिसाबले कतिबाट सुरु गर्नुभयो त्यो पनि भन्न मिल्छ?
2: लगानी त हामीले सुरुमा गर्दाखेरि त लगानी खासै लागेन, अब 4 रोडबाट 10 रोड, 10 रोडबाट 50-100 गर्दाखेरि अब घर परिवारले नै मिलेर गरियो, त्यस्तो लेखाजोखा सुरुमा त गरिएन। तर जे हो कागती खेती चाहिँ एउटा बिरुवालाई फल्ने अवस्थासम्म 500 लगानी लगाइयो भने प्रति बोटलाई आमदानी लिने बेलासम्म चाहिँ त्यति लगानी लाग्दो रहेछ भन्ने अनुमान पछिल्लो अवस्थामा हामीले रेकर्ड राख्न थाल्यौँ।
1: हजुर, 500 लगानी गर्यो भने यसको उत्पादन चाहिँ सरदर कति हुँदो रहेछ त्यो पनि त यहाँले पक्कै अनुमान त गर्नु भएको छ होइन?
2: हजुर, न्यूनतम 5,000-10,000 चाहिँ एउटा बोटले एक सिजनमा बिरुवा हुर्काएको अवस्थाले हेर्दाखेरि कसरी हुर्किन्छ, आफूले कसरी व्यवस्थापन गर्न सकिन्छ त्यो आधारले गर्दाखेरि 5,000-10,000 उत्पादन लिन सकिन्छ।
1: अहिले चाहिँ यहाँले कागती व्यावसायिक रूपमा चाहिँ कति क्षेत्रफलमा लगाउनु भएको छ?
2: 16 रोपनी जग्गा छ हाम्रो, यहाँ हाम्रो नाममा भएको चाहिँ 16 रोपनी छ जग्गा क्षेत्रफल।
1: हजुर,
2: त्यो पुरैमा लगाएछौँ भने हाम्रो अर्को फेरि के भन्छ यो नाति नभएको जग्गा भोक्चलन गर्दै आएका छौँ हाम्रो जग्गा, त्यसमा पनि छ लगभग। टोटल हिसाब गर्ने हो भने 18-20 रोपनी पुग्यो कि, फेरि हामीले प्रत्येक वर्ष गत वर्ष 25 बोट थप्यो भने अहिले 50 बोटको खाल्टा खनाइरहेका छौँ, तयार भइसकेको छ। हामीले खडल खन्ने, मल राख्ने, पुर्ने त्यो सकिसकेका छौँ, त्यसले गर्दाखेरि 18-20 रोपनी जति क्षेत्रफल अब विस्तार गर्दै गर्दै जाँदा त्यति पुग्यो कि भन्ने हाम्रो अनुमान छ।
1: यो 18-20 रोपनी क्षेत्रफलमा यहाँले कागती लगाएर त्यसको उत्पादन बजारमा लैजाँदै गर्दा चाहिँ आमदानीको हिसाबले चाहिँ सरदर वार्षिक कति जति हुँदो रहेछ?
2: ठ्याक्कै रकम भन्ने
1: सरदर
2: ठिकै छ, अब उत्पादन हामीले गर्दाखेरि 12-15 लाखसम्म उत्पादन आमदानी गऱ्यौँ भने हाम्रो लगानी प्रति वर्ष 1-1.5 लाखसम्म खर्च, त्यति लगानी गर्दाखेरि त्यतिसम्म आमदानी लिन सकिने रहेछ।
1: भनेपछि अहिले चाहिँ यो व्यवसायबाट यहाँ चाहिँ सन्तुष्ट नै हुनुहुन्छ?
2: एकदमै सन्तुष्ट।
1: यहाँले आफूले मात्रै त यो सबै काम गर्न सम्भव नहोला, कतिलाई रोजगारी दिनु भएको छ?
2: रेगुलर 2 जनाले गर्न सकिन्छ भने सिजन अनुसार अहिले चाहिँ हामीले 1 महिनासम्म 5-7 जनाको दरले चाहिँ 1 महिनासम्म रोजगारी दिन्छौँ, काठ फाँट बगैँचा व्यवस्थापनको लागि। त्यस सँगसँगै फेरि टिप्ने बेलामा पनि चाहिँ हामीले चार महिनासम्म तिन चारजनालाई रेगुलर चार पाँच महिनासम्म चाहिँ कामदारहरू हामीले राख्छौँ। यो खेतीलाई फेरि धेरै रेगुलर कर्मचारी पनि आवश्यक नपर्ने सिजन सिजनमा पर्ने भएको जस्तै पुष माघमा फागुनमा तीन महिना पर्छ भने भदौ असोज कार्तिक मङ्सिर पुषमा फेरि अर्को लट पर्छ यसै गरी राख्छौँ। र अचारको लागि पनि हामीले यो आवश्यकता अनुसारका चाहिँ कामदारहरू राखिरहेका छौँ।
1: हामीले अहिले लगानीका कुरा पनि गर्यौँ, उत्पादनको कुरा गर्यौँ, त्यसपछि आय आर्जनका कुरा पनि गर्यौँ होइन। यो यसरी व्यवसाय खेती गर्दै गर्दाखेरि कस्ता खालका चुनौतीहरू आउँदो रहेछ, के अनुभव छ यहाँसँग?
2: चुनौती त अवश्य नै आउँछ। अब काम गर्ने सिलसिलामा कतिपय अवस्थामा अब विपदहरू पर्छ, जस्तै असिनाहरू आउँछ, त्यसले पनि कति बिरुवाहरूलाई चाहिँ नोक्सान गर्छ। अनि एउटा हाम्रो नेपाल सरकारको एउटा चुनौती हाम्रोमा के छ भने यो कागतीलाई चाहिँ बिमा गर्ने ठाउँ छैन। हाम्रो नेपाल सरकारले अझै पनि मैले थाहा नपाएको कुरो, प्रत्येक वर्ष कार्यक्रमहरूमा जहाँ जान्छु म यो आवाजहरू उठाउँदै गरेकी छु, जुन यो फागुन चैत वैशाखमा असिना आउँछ नि, त्यति बेला चाहिँ असिना आयो भने यसको चाहिँ कृषि बिमा भनेर चाहिँ रहिनछ कहीँ पनि। यो गर्न मैले प्रत्येक वर्ष आवाज उठाउँदा पनि यो लागू हुन सकेको छैन। एउटा चुनौती यो छ अब हाम्रो व्यवसायको लागि चाहिँ। अर्को रोग किराहरू हुन्छ, प्रशस्तै लाग्छ, यसलाई राम्रोसित व्यवस्थापन गर्न सकिएन भने रोगले किराले पनि एकदमै सताउँछ यसलाई, यसको पनि अब व्यवस्थापन गर्न जरुरी छ, चुनौती छ।
1: यो बिमाको कुरा गर्नुभयो नि यहाँले, कृषि बिमा भित्र यो आगती खेती लगायत यस्ता व्यावसायिक खेतीहरूको चाहिँ बिमा हुने रहन्छ, यहाँले बुझ्नु भएको हो र?
2: हजुर, एकदमै बुझेको मैले। बागवानीमा पनि कार्यक्रममा नर्सरी स्थापनमा दिवसको बेलामा बोलाइरहनुहुन्छ, मैले गत वर्ष पनि यो कुराहरू राखिरहेको, अनि योभन्दा अगाडिको वर्ष पनि राखेको, यो कसरी हुन्छ लगाउन, यो अब मेरो अनुरोध छ। कागती खेती गर्ने धेरै किसान नभएर हो कि आवाज धेरैको आवाज नउठेर हो कि बुझ्न सकिएन। सुन्तलाको बिमा छ, कागतीको बिमा छैन। अरू प्रत्येक तरकारीहरूको त्यतिको बिमा छ, यो कागतीको छैन। कागती तरकारीमा पनि पर्दो रहेनछ कि, अनि फलफुलमा पनि नपर्ने भएको, यो अब बुझ्न सकिएन। त्यसले गर्दाखेरि यसको चाहिँ ठुलो समस्या छ। अब अहिले एकदमै राम्रो छ, फुलहरू एकदम राम्रो लागेको छ, अब फलहरूको तिलाहरू पनि त्यसरी राम्रो लागेको छ, तर असिना आइदियो भने हाम्रो अब केही रहँदैन। त्यसले गर्दा सरकारले कसरी सम्बोधन गर्न सकेन, कसरी हेर्न सकेन, के भने अब थाहा छैन।
1: यस्ता उद्यमहरूमा लाग्ने र आय आर्जन वृद्धि गर्ने उद्यमीहरूलाई चाहिँ राज्यले चाहिँ के कस्ता सहयोग गरिदियो भने अझै तपाईँहरूलाई चाहिँ गरौँ गरौँ भन्ने लाग्छ होला?
2: पक्कै पनि। अब हाम्रो यस्तो अब फर्म भएको ठाउँमा म जस्ता त धेरै कृषकहरू हुनुहुन्छ, कृषक दिदी बहिनी दाजुभाइहरू हुनुहुन्छ, यस्तो ठाउँमा के को अभाव छ, राज्यले सरकारले पनि अब के को अभाव छ अनुगमन गरोस्। यत्रा कृषि प्राविधिकहरू हुनुहुन्छ, यत्रा फर्महरू भएको ठाउँमा चाहिँ अनुगमन गर्ने, त्यसपछि के छ समस्याहरू, त्यसको पहिचान गर्ने, त्यसै व्यवस्थापनको बाटो के छ, त्यसमा सहजीकरण गरिदिने। जस्तै सिँचाइ प्रशस्त छैन, यहाँ सिँचाइको अभाव छ, प्रशस्त मात्रामा सिँचाइको व्यवस्थापन यदि गरिदियो भने अझै हराभरा हुने थिए। हाम्रा पाखा पहेराहरू, हामी जस्ता दिदीबहिनीका अब पाखा पहेराहरू बाँझो रहन पर्ने थिएन। गाउँमै कृषि बिना अरू केही छैन, विकल्प छैन भनेर अब सरकारले, नेपाल सरकारले अभियान ल्याइरहेको छ। तर पनि अब स्थानीय स्तरमा तल्लो लेभलमा पुग्दाखेरि कहीँ सिँचाइको अभाव छ, कहीँ अब जमिन अब बाटोको अब त्यस्तै खालको अभाव छ, कुनै ठाउँमा वन्य जन्तुको एकदमै बिगबिगी छ, त्यो ठाउँमा चाहिँ अब कसरी कुन खेती लगाउँदाखेरि चाहिँ त हुन्छ, त्यो खालको चाहिँ अनुगमनहरू गरिदिने, त्यो हिसाबले गरियो भने पक्कै पनि हामीलाई एकदमै सहज हुन्छ। मुख्य गरेर नै सिँचाइको व्यवस्था गर्नुभयो भने कृषिमा धेरै सहज हुन्छ भन्ने चाहिँ हामीलाई आशा लागेको छ।
1: कृषिबाट पनि राम्रो आमदानी लिन सकिन्छ, स्वदेशमै सम्भावना छ। तपाईँको अनुभवको आधारमा केही गरौँ भन्ने युवाहरूलाई चाहिँ तपाईँ के सल्लाह दिनुहुन्छ नि?
2: गरे नेपालमा सम्भव छ, बाहिर जान पर्दैन, विकल्पको खोजीमा अन्य अन्य ठाउँ भौतारी जान पर्दैन। वास्तवमै हाम्रो जमिन भनेको जर्जर परेको उर्वर जमिन छैन, तर पनि हामीले यहाँ मल जल र बलका हिसाबले पनि हामीले यसरी खेती गर्न अब उत्पादन गर्न आमदानी गर्न सफल भएका छौँ भने हाम्रा भन्दा त अरू प्रशस्तै दिदीबहिनी दाजुभाइहरूका जमिनहरू एकदमै उर्वर छन्, राम्रो छ। त्यसले गर्दाखेरि पनि हामीले यही कृषिबाटै केही गर्न सकिन्छ भन्ने हिसाबले हामी लाग्न सक्यौँ भने चाहिँ आफ्नो जमिन आफ्नो माटो छोडेर कहीँ जान पर्दैन, भौतारिन पर्दैन भन्ने जस्तो लाग्छ। हामीले ठुला ठुला सपना बोकेर ठुला ठुला आश लिएर हामी बाहिर हिँडिरहेका छौँ। बाहिर पनि सुख छैन, सजिलो छैन, प्रशस्त मात्रामा अहिले काम पाइरहेको अवस्था छैन। नेपाल होस् अथवा बाहिर जुन विदेश होस् जुन ठाउँमा पनि यो अब अहिलेको अवस्था चाहिँ निकै जटिल छ। त्यसले गर्दाखेरि जे छ आफ्नै जमिनमा रमाऊ, आफ्नै जमिनमा कमाऊ, आफ्नै माटोलाई चाहिँ उर्वर बनाऊ, आफ्नै माटोमा व्यवसाय गरौँ, विकल्पका खोजीहरू गरौँ। अवश्य पनि कागती खेती हुने ठाउँमा कागती खेती गरौँ, सुन्तला खेती हुनेमा सुन्तला खेती खेती गरौँ, हरेक चिजहरू आएको छ अहिले त, जुन हावा पानीमा जुन खालका चाहिँ बिरुवाहरू उत्पादन हुन सक्छन् माटो परीक्षण गरेर त्यही खालको चाहिँ व्यवसाय गरौँ भन्न चाहन्छु। मेरा सम्पूर्ण आम नेपाली दिदी बहिनी दाजुभाइहरूलाई, हाम्रो माटोलाई माया गरौँ, माटोलाई चिनौँ, कुन खेती गर्दाखेरि उपयुक्त हुन्छ त्यो चाहिँ पहिचान गरेर आफ्नो माटोलाई हराभरा गरौँ, आफ्नै माटोबाट चाहिँ उत्पादन गरौँ, आमदानी बढाउँ, हामी अन्त अन्त अन्य ठाउँमा चाहिँ नभाउ तारियौँ भन्न चाहिँ हाम्रा आम नेपाली दिदी बहिनी तथा दाजुभाइहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो भण्डारी कागती व्यावसायिक उद्योग पाल्पाका उद्यमी गोमा भण्डारी। आफ्नो व्यावसायिक अनुभवका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com मा पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्रविधिमा पराग पोखरेलसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्।

अहिले सुनायो आराध्या देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुनाउनेछौ अखबार कार्यक्रम, 6:30 समय हो अन्तर संवाद कार्यक्रमको, 7 बजे सुनाउनेछौ समाचार, समाचारपछि करिब 7:25 संचार तथा सूचना कार्यक्रम प्रसारण गर्नेछौ। 7:45 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ। 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:10 प्रसारण गर्नेछौ पर्यावरण र जीवन कार्यक्रम, 8:30 प्रसारण गर्नेछौ सरोकार कार्यक्रम, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम, 9:45 करिब 10 बजेसम्म हामी यहाँहरूलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 11 बजेसम्म हामी यहाँहरूलाई आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, अनुशासित हुँदाखेरि अथवा अरूको हितमा आफूलाई प्रयोग गर्दाखेरि, अरूले भनेको मान्दाखेरि, झन् अरूले चाहिँ आफूलाई हेप्ने, आफूलाई होच्याउने, जति काम गर्यो त्यति अरू काम लगाउने, यस्तो स्थिति पनि बन्छ। त्यसकारण यस्तो अवस्थालाई कसरी व्यवस्थापन गर्ने सुन्दर प्रश्न छ। बुझ्नुपर्ने कुरा के हो भने नि, मैले के गर्न खोजेको हो। पहिलो कुरा, आफ्नो नियत बुझ्ने। हामी अरूलाई त बुझ्न खोज्छौँ, आफूलाई बुझ्दैनौँ। मैले केही पनि गरिरहेको छु, किन गरिरहेको छु? मैले काम गरेँ, कसैलाई सहयोग गरेँ, सहयोग गरे बापत उसबाट प्रशंसा आउँछ, उसले मलाई राम्रो गर्छ, स्याबास भन्छ, या मैले यत्रो काम गरेपछि बिचारा यत्रो काम किन गरेको, कठैबाट अर्को पटक नगर भनेर भन्छ भन्ने आशमा गरेको हो, या उसलाई सहयोगको खाँचो छ। कुनै पनि व्यक्तिलाई अप्ठ्यारो परेको छ भने त्यो अप्ठ्यारोको समाधान गरिदिनु मेरो कर्तव्य हो, अथवा मैले प्रेमवश दयाको कारण, करुणाको कारण मैले उसको सेवा गरिरहेको छु, सहयोग गरिरहेको छु, अथवा कर्तव्यको कारणले गरिरहेको छु, या केही पाउने, उसबाट केही प्राप्ति हुन्छ कि भनेर गरिरहेको छु, त्यसमा भर पर्छ। पहिला आफूलाई बुझौँ, म कुन नियतले गरिरहेको छु। मैले प्रेमवश, करुणावश, दयाको कारणले उसको आवश्यकता छ, मैले गर्नुपर्छ, या कुनै मेरो कर्तव्य हो, मेरो ड्युटी हो, कुनै पनि अप्ठ्यारो परेको मान्छेलाई गर्नु मेरो कर्तव्य हो भन्ने हिसाबले गरेको छु भने उसँग अपेक्षा हुँदैन, उसले मलाई के भन्छ भन्नेतिर दृष्टि नै हुँदैन। मैले आफ्नो गर्ने काम गरेँ, सकियो, उसले मलाई प्रशंसा गर्छ कि सम्मान गर्छ कि अथवा गर्दैन कि त्यो उसको कुरा हो, मेरो कुरा होइन। अनि उसले अर्को पटक मलाई फेरि त्यस्तै काम लाउँछ कि लाउँदैन कि त्यो पनि उसको कुरा हो, मेरो होइन, किनभने म स्वतन्त्र छु। आज पो उसको अप्ठ्यारो परेको थियो मैले काम गरेँ त, भोलि उसले काम लगाउँदैमा फेरि मैले गर्नुपर्छ, जरुरी छ र गर्दिनँ म, सधैँ गर्नुपर्छ भन्ने छ, मेरो भाव हो, मलाई कसैले पनि बाध्य बनाउन सक्दैन, मेरो खुसी हो, स्वतन्त्र हुन्छ व्यक्ति। तर जहाँ अपेक्षा हुन्छ त्यहाँ हाम्रो स्वतन्त्रता हराएर जान्छ, स्वतन्त्र हुन सक्दैनौँ, हामी बन्धनमा पर्छौँ, किनभने मैले यति गरेँ, यो बापत मलाई उसले केही न केही दिनुपर्छ, या त प्रशंसा दियोस्, या कठै बरा भनोस्, या कति दुःख गर्यो मेरो लागि अर्को पटक चाहिँ नगर है भनोस्, केही न केही अपेक्षा गरेका हुन्छौँ। अनि उसले भनेन, उसले न धन्यवाद भन्यो, न अर्को पटक गर्दाखेरि झन् उल्टो मलाई आज यति गरिदेऊ भोलि पनि यति गरिदेऊ है भनेर अर्को काम लगायो, त्यसपछि हामी दुःखी हुन्छौँ। हामी के भन्छौँ भने, ल यत्रो काम आज गरिदिएँ, झन् खुसी हुनुको सट्टा भोलि नगर भन्नुको सट्टा झन् अर्को पनि काम गरिदिए रे, अम्लो दिँदा डुडुलो निल्ने, यस्तालाई पनि कसैले सहयोग गर्छ। किन त्यसो भन्यो भने, हाम्रो अपेक्षा थियो यसले अर्को पटक मलाई काम नलगाओस् भन्ने। ए बाबा अहिले पनि स्वतन्त्र छ नि, उसले लगायो भन्दैमा गर्नुपर्छ र। पहिलो पटक मैले मेरो खुसीले गरेँ, अब दोस्रो पटक उसले अरू काम गर भन्यो भने म गर्दिनँ भन्न पाइहालिन्छ नि। म भ्याउँदिनँ, मलाई समय छैन, म काम गर्दिनँ भन्न पाइन्छ। त्यसमा त म स्वतन्त्र छु, चित्त दुखाउनु पर्ने कुरै छैन यसमा। तर पनि हामी चित्त दुखाउँछौँ, कसैलाई कुनै कुरा दियो, अप्ठ्यारो परा देख्यो, सापट दियो, हामीलाई आस रहन्छ उसले पनि मलाई पछि फिर्ता देला कि, मलाई पनि अप्ठ्यारो परे बेला सहयोग गर्ला कि भन्ने आश्रय दिया हुन्छ। आफूलाई अप्ठ्यारो पर्दा उसबाट सहयोग आएन भने अनि विरक्ति हुन थाल्छौँ, मैले मात्रै गर्नुपर्ने, उसले चाहिँ नदिने। यसको अर्थ के भने हामी कसैलाई सहयोग गरिरहेका छैनौँ। असली कुरा सहयोग गऱ्यौँ कि गरेनौँ भन्ने हो, सहयोग गरेका छैनौँ, हामीले लगानी गरेका छौँ, व्यापार गरेका छौँ। व्यापारमा त हेर्नुहोस् घाटा नाफा हुन्छ, व्यापारमा लगानी गरेको ठाउँमा सबै ठाउँबाट प्रतिफल आउँछ, कुनै ग्यारेन्टी छैन। कहिले प्रतिफल आउँछ, कहिले नआउन सक्छ, घाटा हुन सक्छ। त्यसकारण हामीले कसैको लागि केही गऱ्यौँ र उसबाट प्राप्त हुन्छ, मलाई यो यो कुराहरू, चाहे सम्मान होस्, चाहे प्रशंसा होस्, चाहे सम्पत्ति होस्, जेसुकै होस्, मलाई प्राप्त हुन्छ भनेर दिनु, त्यो आशामा दिनु भनेको केही प्राप्ति गर्नलाई दिनु भनेको व्यापार गर्नु हो, सेवा गर्नु होइन। सेवामा लिने हुँदैन, बस मैले दिएँ सकियो, मैले गर्नुपर्ने गरेँ, उसले के व्यवहार गर्छ त्यसको बदलामा मलाई के मतलब, त्यो त उसको कुरा हो, जेसुकै गरोस्। सेवामा लिनु हुँदैन, दानमा लिनु हुँदैन, दिनु मात्रै हुन्छ। हामी दान कहाँ गर्छौँ, दान दिनु पर्यो भने पनि त्यो पनि व्यापारै गर्छौँ। मैले यति दान दिए बापत मैले के पाउँछु, कतिजना मानिसको अगाडि मेरो सम्मान हुन्छ, उपस्थिति कतिको हुन्छ, कमसेकम यत्रो दिएपछि त 4-5 हजार मान्छे त हुनुपर्छ है, त्योभन्दा सानो समारोहमा त के मेरो सम्मान लिनु नि, अलि धेरै मान्छे हुनुपर्छ। अनि ठुला ठुला शब्दहरू, एकदम सम्मानजनक शब्दहरूले मलाई सम्मानित गर्नुपर्छ, दोसल्ला उडाउनुपर्छ, प्रमाणपत्र सम्मान पत्र चाहिन्छ, व्यापार गरेको पैसा देऊ, सम्मान पत्र ल्याऊ। अनि आफूले भनेको जस्तो आएन, सम्मान भएन भने यस्तो पनि हुन्छ, अर्को पटक म दिँदैदिन्न, मान्छे रिसाउँछ, आफ्नो अपेक्षा पुरा भएन। हामी दान पनि दिँदैनौँ, कहीँ कसैको सेवा गर्दैनौँ, त्यसपटक फाइदा लिने प्रयास गर्नु ठिक छ, गरे हुन्छ, यो पनि राम्रै हो, कमसेकम फाइदा लिने प्रयास गर्दाखेरि पनि गर्न त गर्यो नि, जतिसुकै आफ्नो प्रचार गरे पनि केही न केही त दियो नि त, दियो अलिकति दियो उसले चारना, तर लिन्छ रुपियाँ, किनभने उसले फाइदा हेरेको हुन्छ, मैले यति लगेर लगानी गर्छु, यति मेरो विज्ञापन हुन्छ र विज्ञापनबाट मलाई यति फाइदा हुन्छ, धेरै मान्छेले थाहा पाए, विज्ञापन भयो, अब मेरो व्यापार बढ्छ। मान्छेले सेवा गर्छ आफ्नो विज्ञापनको लागि, तर विज्ञापनकै लागि सेवा गरे पनि उसले रुपियाँ फाइदा गर्यो ठिक छ, उसको रुपियाँको कुरा हो, तर पाउनेले चारना पनि घटीमा त पायो नि त, नहुनु मामा भन्दा कानु मामनीको हुन्छ नि, त्यतिसम्म ठिक छ, तर जहाँसम्म सहयोग गर्ने मान्छेले गुनासो गर्ने ठाउँ चाहिँ रत्ती पनि छैन। किन छैन भने उसले निस्वार्थ सेवा गरेको होइन, व्यापार गरेको, व्यापार गर्दाखेरि घाटा नाफा हुन्छ, कहिलेकाहीँ चारना खर्च गरेर रुपियाँको विज्ञापन गरौँ भनेर गएको, तर त्यो विज्ञापनबाट प्रतिफल आउँदैन, त्यही चारना पनि गुम्न सक्छ, व्यापार हो, घाटा नाफा हुन्छ, सबै व्यापारमा नाफा नै हुन्छ, जरुरी छैन। त्यसकारण हाम्रा सेवाहरू व्यापारमुखी छन्, जसले पनि गर्छौँ सेवा, सहयोग गर्छौँ, आफूलाई हेरौँला, आफूले आफ्नो समीक्षा गर्ने हो, दुनियाँमा कसले के भन्छ कुनै महत्त्व राख्दैन, कि अरूले के भन्छ भन्ने पछि लाग्नु पनि हुँदैन, आफ्नो अन्तरात्माले के भन्छ आफूलाई थाहा छ कि, मैले किन गरे भनेर, म के को लागि गरिरहेको छु आफ्नो मनलाई सोध्नुहोस्, आफ्नो विज्ञापनको लागि गरिरहेको छु, आफ्नो बढत्पनको लागि गरिरहेको छु, आफ्नो अहंकार बढाउनलाई गरिरहेको छु, या साँच्चै नै सेवा गरिरहेको छु? भित्र हृदय पग्लियो, दया आयो, भित्रबाट करुणा जन्मियो, अनि गरिरहेको छु के को लागि गरिरहेको छु? गर्ने मान्छेलाई स्पष्ट रूपमा थाहा हुन्छ, अरूले अनुमान गर्न सक्दैनन्। बाहिरबाट कसको मनमा के छ अरूको मन हेर्न सकिन्न, तर जसले गरेको छ उसले आफ्नो मन त हेर्न सक्छ नि। त्यसकारण आफूप्रति इमान्दार बनाऊ, आफू गरौँ। म त बार बार एउटा कुरा के भनिरहेको छु भने नि, मलाई भन्न मन लाग्छ त्यसकारण भन्छु, हामी जे पनि गर्छौँ नि, दिनभरिमा जति काम गर्छौँ, एउटा काम के, एउटा काम चाहिँ निस्वार्थ गरौँ। जहाँबाट मलाई पाउनु केही पनि छैन, गर्नु मात्रै छ, गर्दै बस सकियो, उसबाट कुनै पनि प्रकारको अपेक्षा म राख्दिनँ, त्यस्तो एउटा काम गरौँ, मानसिक शान्ति आफै प्राप्त हुन्छ। त्यो पनि उसको लागि गरे होइन है, त्यहाँ पनि स्वार्थ छ, आफ्नो मानसिक शान्ति प्राप्त हुन्छ। मैले गरेँ उसबाट त अपेक्षा हुँदैन, तर आफैबाट अपेक्षा चाहिँ हुन्छ। मैले जसको लागि गरेँ उसबाट केही प्राप्ति होला भन्ने त हुँदैन, तर मेरो मन चाहिँ शान्त होला भन्ने हुन्छ, त्यो अपेक्षा चाहिँ आफैसँग हुन्छ र आफूसँगको अपेक्षा चाहिँ पुरा हुन्छ। किनभने आफूसँगको अपेक्षामा सजिलो हुन्छ कि, मेरो हो नि, मेरो कुरा म जान्दछु, अर्काको कुरा म जान्दिनँ, अरूले के गर्छ म भन्न सक्दिनँ, तर मैले के गर्छु म भन्न सक्छु। त्यसकारण सुख चाहने व्यक्तिले, खुसी चाहने व्यक्तिले, तनाव रहित भएर बाँच्न चाहने व्यक्तिले एउटा न एउटा काम, दिनमा ठिक छ थोरै होला, आधा घन्टाको काम होला, अथवा थोरै आफ्नो कमाइको आधा प्रतिशत मात्रै लगानी होला, जति गर्ने हो निस्वार्थ रूपमा गरौँ। एउटा मात्रै काम दिनमा म गरौँ, एउटा काम गरौँ, सानोभन्दा सानो काम पनि यस्तो होस् कि मलाई गर्व होस्, वाह आज मैले यति राम्रो काम गरेँ भन्ने भयो भने दिनभरिलाई ऊर्जा हुन्छ, यस्तो पुलक हुन्छ, यति प्रसन्नता हुन्छ, नकारात्मक विचारहरू सब स्वाहा हुन्छन्, राति मिठो निद्रा लाग्छ, भोलि उठ्दा पनि ताजगी फ्रेस, एकदमै कस्तो मजा आउँछ। एउटा मात्रै काम गर्यो भने जुन कामले मलाई गर्व लागोस् कि वाह मैले कति राम्रो काम गरेँ। तपाईँ हामी भन्छौँ जहिले पनि मेरो मनमा नचाहिने विचारहरू आउँछन्, यति चिन्ता छ, डिप्रेसन छ, लौ न के गर्ने होला, मनमा डाहा हुन्छ, केही गर्न सक्दिनँ। हेर्नुहोस् कारण यति नै हो, हामीले आफ्नो जीवनमा शुभ कर्मै गरेनौँ, गर्व हुने कामै गरेनौँ, आनन्द दिने काम गर्दै गरेनौँ। जहिले पनि केही पाउनलाई गऱ्यौँ अनि दिएन अनि रिसाएर बस्यौँ, दुःखी भएर बस्यौँ, चिन्तित भएर बस्यौँ, समस्या यति मात्रै हो। एउटा मात्रै काम छानौँ, एउटा सानो भन्दा सानो काम गरौँ अरूको सहयोगको लागि, अरूको भलाइको लागि, कि मलाई आनन्द आओस्, गर्व होस्, वाह मैले चाहिँ आज चाहिँ राम्रो काम गरेँ, वाह भन्ने होस्, आफैलाई धाप दिने स्थिति होस्, क्या बात, वाह गरेँ मैले आज त, ल आओस् त तनाव कसरी आउँदो रहेछ हेरौँ। अरूको हितमा, अरूको कल्याणको लागि काम गर्ने व्यक्तिको जीवनमा तनाव आउँदैन, तर अरूको कल्याणको लागि काम त गर्ने, तर त्यसको बदलामा त्यसले पनि मलाई केही दिनुपर्छ भनेर व्यापार गर्नेहरूको जीवनमा त तनाव आउँछ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, बायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

बनी मदनारी नाचे मदनारी, हों हूँ वारी वारी झांकी लखी न्यारी, ब्रजरस माधुरी हे मदनारी भोलेनाथ, यो अशरणलाई आफ्नो ममतामय शरण प्रदान गर्नुहोस्। आशुतोष भगवान भोलेनाथसँग युगल सरकार श्री राधाकृष्णको नित्य विहारको याचना सहित अध्यात्म सन्देश कार्यक्रम सुनेर सत्सङ्ग प्राप्त गर्न लालायित श्रोताहरू कार्यक्रममा हार्दिक स्वागत गर्दै यो सोमबारको बिहानीमा पञ्चाक्षर

श्रोताहरू, भगवान भोलेनाथ श्री सतीजीको वियोगले कयौँ वर्ष ध्यानमा नै लीन हुनुभयो। उहाँको ध्यान भङ्ग गर्न कामदेवले आफ्नी श्रीमती रतिसहित प्रयत्न गर्यो। देवलोकको एक माइक जीव नै त हो कामदेव। उसले सर्वसमर्थ भगवान भोलेनाथमा आफ्नो प्रभाव पार्न सक्छु भन्ने अहङ्कार लिएर गयो, जसको परिणामस्वरूप भगवानले उसलाई आफ्नो तेस्रो नेत्र खोलेर भस्म गरिदिनुभयो। त्यसै बेलादेखि भोलेनाथको नाम मदनारी रहन गयो। मदन माने कामदेव र अरि माने शत्रु, दुवैको सन्धिद्वारा मदनारी हुन जान्छ। भगवान श्री पशुपतिनाथकै कृपाले आज पञ्चम मूल जगद्गुरुद्वारा

वेद भन्छ, इह चेद् वेदी दथा सत्यमस्ति न चेदिहा वेदिन वहति विनष्टिहि। अर्थात यो मानव देह को महत्व जान, यस द्वारा जान्नु पर्ने विषयलाई जान, प्राप्ति हेतु प्रयत्न गर, अन्यथा महान हानि हुनेछ। कति हानि हुनेछ? कल्पौसम्म दुःखदायी योनिमा जानु पर्नेछ। कल्पको हिसाब किताब मैले तपाईँहरूलाई सम्झाएँ, एक कल्प बराबर 4,29,40,80,000 वर्ष हुन्छ। एक कल्प त्यस्तो हजारौँ हजार वर्ष दुःखदायी योनिमा जानुपर्छ। यति हानि हुन्छ यदि मानव देहलाई नजाने एवं मानव देहको लक्ष्य खोजी गरेर जानेर प्राप्ति हेतु प्रयत्न नगरे। त्यो यो मानव देहको महत्व। त्यसैले यो मानव देह जुन छ, देवताहरू पनि चाहन्छन्। देवताहरू पनि, जबकि देवताहरूको शरीर तेजस शरीर हुन्छ, हाम्रो मलमूत्रको पिटारा हुन्छ, गन्दगीको पिटारा, तैपनि देवताहरू चाहन्छन्। किन? यसको बारेमा मैले बताएँ, देवताहरूको शरीर तेजस कसरी हुन्छ, 9 प्रकारको शरीर हुन्छ, मैले बताएँ, अधम उत्तम इत्यादि, तैपनि चाहन्छन्। यसको पछाडिको कारण हो कि मानव देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ। चाहे नरक प्राप्त गरौँ, चाहे स्वर्ग प्राप्त गरौँ, चाहे मुक्ति प्राप्त गरौँ, चाहे भगवान्लाई गुलाम बनाऊ, यहाँसम्म सुविधा छ यो मानव देहमै। स्वर्गको देवी देवतालाई यो सुविधा छैन। स्वर्गमा कुनै पुण्य कार्य हुन सक्दैन, यही मृत्यु लोकमा नै हुन सक्छ र मानव देहमै हुन सक्छ। हर प्रकारले मैले सिद्ध गरे, तर यो देव दुर्लभ देवताहरूले पनि चाहने जुन मानव देह छ, यसमा एक खतरा छ, त्यो हो क्षणभङ्गुरता। कुनै पनि बेला यो मानव देह हामीबाट खोसिन सक्छ, कुनै पनि क्षण। त्यसैले यसको क्षणभङ्गुरतालाई ध्यानमा राखेर तत्काल हामीलाई आफ्नो लक्ष्य हेतु प्रयत्न गर्नु छ। त्यसैले मैले बताएँ, भोलि भोलि पनि न भन, स्वयं वेद भन्छ, न स्व स्व उपासित, भोलि भोलि गरौँला न भन, आजै गर, किनकि मृत्यु अवश्यम भावी छ, मृत्युबाट कोही बच्न सक्दैन। र हामीसँग सर्टिफिकेट छैन कि हामी 50 वर्ष बाँच्छौँ, 60 वर्ष बाँच्छौँ, कुनै पनि बेला मृत्युले हामीलाई आफ्नो ग्रास बनाउन सक्छ। त्यसैले यी सबलाई ध्यानमा राखेर तत्काल लागि पर्नु छ। फेरि बताइयो कि यो महत्त्वपूर्ण मानव देहको लक्ष्य चाहिँ के हो, के हुनुपर्छ? त मैले बताएँ, हामी के चाहन्छौँ, हामी त धेरै चिज चाहन्छौँ, अलग अलग चाहन्छौँ, अलग अलग कार्य गर्छौँ त्यसको निमित्त। त सबको लक्ष्य अलग अलग छ, कसैको धन होला, कसैको परिवार होला, मैले बताएँ होइन, लक्ष्य अनेक देखिए तापनि, कार्य अनेक देखिए तापनि, सबको परम चरम लक्ष्य एकै हो, त्यो हो सुख प्राप्ति। सब सुख चाहन्छन्, दुःख कोही चाहँदैन। सुखम मे भूयात दुःखम मे मा भूत, वेद शास्त्र पनि बताउँछन्, हरेक जीवात्मा सुख नै चाहन्छ, दुःख कोही चाहँदैन। र फेरि सुखको परिभाषा के हो मैले बताएँ, यो वै भूमा तत् सुखम, वेद भन्छ, छन्दोग्योपनिषद 7:23:1। भूमा हुन्छ सुख, अर्थात सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि सदा रहोस्, अनन्त कालसम्म, र हामीबाट कहिले नखोसियोस् र प्रतिक्षण बढ्दै जाओस्, त्यो हो सुख। तर यो संसारको सुखको हामीलाई अनुभव छ, संसारको सुख आज हामीलाई लाग्यो कि क्षणिक सुख प्राप्ति भयो, तर भोलि खतम। हामी पिकनिक गयौँ, रमाइलो गर्न गयौँ हिजो दिनभरि, त हामी भन्छौँ कि हिजो खुब रमाइलो भयो, तर आज, आज त बोर भए, म एक्लै बसेँ, त हिजोको सुख कहाँ गयो, हिजोको आनन्द, हिजोको त हिजै सकियो।
त्यस्तो छ यो

संसारको सुख त यो सुख नै होइन, यो सुखको छाया मात्र हो। हेर्नुहोस्, हामी संसारमा सुख मानेर प्रयत्न गर्छौँ संसार प्राप्तिमै। यो यस्तो छ कि मरुभूमिमा मृगलाई जब प्यास लाग्छ त त्यसले पानी खोज्न थाल्छ, त पर हेर्छ मरुभूमिमा जब बालुवाको कणहरू सूर्यको किरणमा चम्किन थाल्छ त त्यो देखेर मृगले सोच्छ कि त्यहाँ पानी रहेछ, पानीको भ्रम हुन्छ उसलाई, त त्यो पानी पिउनलाई दौडिन्छ। जब त्यहाँ पुग्छ वास्तवमा पानी त थिएन, पानीको भ्रम थियो, त त्यहाँ पानी छैन, फेरि हेर्छ केही पर त्यस्तै देख्छ, फेरि बालुवाको कणहरूमा सूर्यको रश्मि जब पर्छ किरण त तपाईँहरूले पनि देख्नुहुन्छ, त हेर्नुहोस् त्यो पानी जस्तै लाग्छ, त मृग फेरि दौडिन्छ त्यो पानी पिउनलाई, तर त्यहाँ पनि पानी हुँदैन, फेरि दौडिन्छ। एवं प्रकारले दौडिँदा दौडिँदै मर्छ त्यो, तर त्यसले पानी प्राप्त गर्दैन। बस तपाईँ हाम्रो हालत पनि त्यस्तै छ, यो भयो होला त्यो भयो होला, हामी प्रयत्न गरिरहन्छौँ, झन् दुःख हुन्छ संसारी पदार्थबाट। मानिलिनुहोस् कसैको सन्तान छैन, त यही चिन्तन रहन्छ कि सन्तान भइदे सुख होला, सन्तान भइदे सुख होला, कति प्रयत्न गर्छन्। मानिलिनुहोस् भइहाल्यो भने अब पेटमा बच्चा आयो यो फिलिङ भयो त तपाईँहरू सुखको महसुस गर्नुहुन्छ, तर साथमा त्योभन्दा दुगुन दुःख हुन्छ। आउन त आयो, बाँच्ने हो कि होइन, मर्ने हो कि, त्यसबाट दिने कष्ट जुन छ त्यो पनि भोग्नुहुन्छ साथ साथमा। ठिक ठाक जन्मिहाल्यो भने पनि मर्ला कि, रात दिन त्यही चिन्ता रहन्छ। यदि मरिहाल्यो भने त फेरि पराकाष्ठको दुःख, यदि बाल्यकालमा मरेन हुर्क्यो भने पनि ठुलो भएपछि लागु पदार्थ ग्रहण गर्ला कि, बिग्रेला कि, नास्यला कि, हर समय चिन्तै चिन्ता, छैन भने बरु छैन भन्ने एक चिन्ता। त्यस हर चिजले दुःख नै दिन्छ संसारमा। कतिपय महानुभावहरू यहाँ आउन सक्दैनन् प्रवचनमा सत्सङ्गमा, किन तमाम सम्पत्ति छ, त्यसलाई कुर्नु पर्छ, चौकीदार बन्नुपर्छ, त्यस कारण त यी सब तपाईँहरूलाई अनुभव छ संसारी पदार्थले सुख दिन सक्दैन। हामीले खोजेको वास्तविक सुख जुन एक दिन प्राप्त भएपछि सदा रहोस्, त त्यो सुख कहाँ छ? मैले बताएँ वेदद्वारा, रसो वैसह रसगम हेवायम लब्ध्वानन्दी भवति तैत्तिरीय उपनिषद् 2:7। एक पर्सनालिटी छ जो सुखमय छ, आनन्दमय छ, त्यो को हो? त्यो हो भगवान। भगवान नै सुख हो, भगवान नै सुख, अरू पदार्थमा सुख छैन। यो त मायाको संसार हो, दुःखदायी छ। त निष्कर्ष यो निस्क्यो कि भगवानलाई जानेर नै हामी सुखी हुन सक्छौँ, अरू कुनै उपाय छैन। र भगवानलाई प्राप्त गरेपछि सदाको लागि सुखी भइन्छ। संत महात्माको यो संसार हुँदैन तै पनि एक वृक्ष मुनि बसेर पनि सुखी रहन्छन्। सिद्धार्थ गौतम राजकुमार थिए, सब सुख सुविधा थिए संसारको, तर सुखी हुन सकेनन्। जब भगवानलाई जाने, त्यो तत्त्वलाई जाने, त्यसपछि हेर्नुहोस् केही छैन, भिक्षा मागेर खान्छन् तै पनि सुखी भए। त एक उपाय भगवानलाई जानेर नै। त हामीले अहिलेसम्म किन भगवानलाई जानेनौँ या भगवानलाई प्राप्त गरेर सुखी भएनौँ, यो प्रश्न त मैले बताएँ, हामीले भगवानलाई जानेनौँ।

प्रीति, हाम्रो प्रीति नै भएन भगवान्मा। संसारको पदार्थमा प्रीति भयो, धन सम्पत्ति परिवारमा, तर भगवान्मा भएन। किन? किनकि हामीले जानेनौँ, नजानेकन विश्वास भएन। जब विश्वास भएन त प्रेम भएन, प्रेम भएन त प्राप्ति भएन।

परिवर्तन गर्नुभयो हो हामी जान्दैनौँ। मैले सिद्ध गरेँ यहाँ तर्कद्वारा, साथमा वेद शास्त्रद्वारा पनि बताएँ। वेद भन्छ कसैले जान्न सक्दैन, भगवान गीताले भने जान्न सक्दैन, रामायण भागवत सबद्वारा सिद्ध गरे। यहाँसम्म कि ब्रह्माजी सृष्टिकर्ता उनले स्वयं भने म जान्दिनँ, भागवत 2:36 मैले सिद्ध गरे। त भगवानलाई कोही जान्न सक्दैन, किन जान्न सक्दैन त्यसको कारण पनि बताए। भगवान दिव्य छ, हाम्रो आत्मा पनि दिव्यको अंश दिव्य छ, हाम्रो जुन साधन छ इन्द्रिय मन बुद्धि त्यो माइक छ। इन्द्रिय मन बुद्धिले हामी आफ्नै आत्मालाई जान्न सक्दैनौँ भने परमात्मालाई कसरी जान्न सक्छौँ? असम्भव। साथमा बताए कि भगवान दिव्य छ, हामी माइक छौँ, भगवान प्रेरक छ, उसैको कारण हामी जीवित छौँ। यदि उसले पावर अफ गरिदियोस् त हामी मुर्दा लास। त भगवान प्रेरक छ, हामी प्रेरिय छौँ, भगवान प्रकाशक छ, हामी प्रकाश्य छौँ, भगवानद्वारा हामी प्रकाशित छौँ, भगवानलाई हामी प्रकाशित गर्न सक्दैनौँ, भगवान धारक छ, हामी धार्यमान छौँ, भगवान सर्वज्ञ छ, हामी अल्पज्ञ छौँ। यी सब कारणले हामी भगवानलाई जान्न सक्दैनौँ। साथै मैले बताएँ भगवानमा विरोधी धर्म पनि लागू हुन्छ। विरोधी धर्म, भगवान अजन्मा छ, भगवानको जन्म हुँदैन, यो पनि सत्य हो। भगवानको अनेक जन्म हुन्छ, यो पनि सत्य हो, वेदद्वारा मैले सिद्ध गरे। भगवानको हात गोडा नाक मुख केही छैन, तर सब चिज ग्रहण गर्छ। त्यसैले ग्रहण गर्नेवाला भगवान हो कि नगर्नेवाला भगवान हो, इन्द्रिय नहुनेवाला भगवान हो, कुन भगवान हो? यी तमाम विरोधी सिद्धान्त छन्, त्यसैले पनि हामी भगवानलाई जान्न सक्दैनौ, मैले सिद्ध गरे। हेर्नुहोस्, भगवानमा विरोधी धर्मको कतिसम्म लागू हुन्छ तपाईँलाई एक दृष्टान्तद्वारा सम्झाउँछु म आज। हेर्नुहोस्, 5000 वर्ष अगाडि जब भगवान श्रीकृष्णको यस धराधाममा अवतार थियो, त्यति बेला वेदका ऋचाहरू, सन्त महात्माहरू श्रीकृष्णसँग रस प्राप्ति हेतु गोपिनी बनेर आएका थिए। त्यहाँ सन्त महात्माहरू गोपिनी बनेर, दण्डकारण्यका मुनिहरू थिए रामको समयका, र वेदका ऋचाहरू पनि स्वयं। हेर्नुहोस्, यो वेदको ऋचाहरू जति छन् यी सब सगुण साकार छन्, यिनीहरूको शरीर छ, स्वयं भगवान हुन्, भगवानका स्वाङ सुन, भगवानको विभिन्न अंश हुन्छ, एक स्वाङ हुन्छ, एक विभिन्न अंश हुन्छ, त्यसमा पनि नित्य सिद्ध अंश हुन्छ, साधन सिद्ध अंश हुन्छ, तमाम हुन्छ, यो डिटेल्समा पछि सम्झाउला। तर यहाँ वेदको ऋचा पनि, कतिपय व्यक्तिहरू यो मान्यता राख्छन् कि हामीले संस्कृत पढेनौँ, संस्कृत पढ्या भए हामी वेद बोल्न सक्थ्यौँ। संस्कृत पढ्दैमा वेदको व्याख्या गर्न तपाईँ सक्नुहुन्न, किनकि वेद भगवान हो, त्यो त जो माथि कृपा हुन्छ उसैले त्यसलाई बताउन सक्छ, अन्यथा त हरेक संस्कृत पढ्ने व्यक्तिले वेदको व्याख्या गर्थे। उनीहरूकै कृपा हुनुपर्छ, म भोलि पर्सि तपाईँलाई यसको रहस्य बताउँला। त स्थूल स्वरूप हुन्छ ती ऋचाहरूको, त तिनले कात्यायनी देवीको व्रत गरे, श्रीकृष्णसँग प्रेम होस्, हाम्रो प्रेम बढोस्, यस मनसाले उद्देश्य यो राखेर कात्यायनी देवीको व्रत बसे। जब व्रत समापन हुने अवसर आयो, त पारायण गर्न अन्तिम उद्यापन भन्छन् तपाईँहरूको यहाँ, उद्यापन गर्ने दिनमा कुनै यस्तो विद्वानलाई खुवाउन चाहन्थे उनीहरू, ब्राह्मणलाई, कि जसलाई खुवाएपछि खुब फल प्राप्ति होस् त्यसको, एकलाई खुवाए पुगोस् तर फल चाहिँ धेरै प्राप्ति होस्।